0: कारागारको बी ब्लकबाट 10 लाख भन्दा बढी नगद मोबाइल र फलामका रड फेला पारेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खानतलासी गर्दा 10,03,000 बढी नगद, 2 मोबाइल, 8 फलामे रड, बेल्चा र फलामका पाइप बरामद भएको छ। मोरङ प्रहरीका अनुसार यसअघि नाइके र चौकीदारको समूहले कब्जामा राखेर अन्य कैदीलाई यातना दिँदै आएको यो ब्लकबाट पीड़ित कैदीहरूले 37 जनालाई बाहिर निकालेर प्रहरीलाई जिम्मा लगाएपछि सुरक्षाकर्मीलाई भित्र प्रवेश गर्न सहज भएको थियो। बेलायतका सशस्त्र फौजी र उनीहरूका परिवारले अझै केही समय हालकै आवासमा बिताउनु पर्ने देखिएको छ। सैनिक परिवारलाई राम्रो सुविधायुक्त आवास दिनुपर्ने भए पनि दशकौंदेखि व्यवस्था गरिएका कारण तत्काल सुधार हुन नसक्ने बारे सांसदहरूलाई जानकारी दिइएको छ। तथ्याङ्क अनुसार सैनिक आवासका 10 मध्ये 9 घर मर्मत सम्भार गर्नुपर्ने देखिएको छ। सरकारको नयाँ रक्षा आवास सेवा आउँदो वर्षदेखि शुरू हुँदैछ।
1: The Ministry of Defence operates nearly 48,000 service family accommodation properties across the UK. It's thought around 90% of those need work to bring them up to scratch. Speaking to Parliament's Public Affairs Committee, Chief Executive of the Defence Infrastructure Organisation, Mike Green, says it'll take time.
2: Our houses need a lot of love. We have underinvested in them for the best part of 40 or 50 years. Right. That needs to change. It comes back to the effect on the family, because it does affect families. I'm sure we would agree, wonderful service personnel deserve better.
1: The committee also discussed a 1996 deal for the MOD to sell and lease back properties from Annington Homes, an agreement that ended up costing them £14.5 billion over 3 decades. MOD Permanent Secretary Jeremy Pocklington told MPs that lessons would have to be learned from that deal.
3: I think the most important lesson is the importance of government taking a long-term view of the stewardship of a national asset. That is how I feel. I know that's how the Defence Secretary would feel about this issue. And that needs to be the most important thing rather than the short-term pressures.
0: नेपाल एसिसी प्रिमियर कपको फाइनलमा पुगेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: SBS Gorkha Radio. Gorkha Radio.
1: नमस्ते बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति प्रभातकालीन आवाजबाट म धनराज राईको कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ श्रोता र सुरुवाती चरणमा हामीले सुन्यौँ दोस्रो घण्टाको ये कान्छी विजय लामाले गाउनुभएको मिठो गीत। बिहानको 8:10 गएको छ ब्रुनाईमा र अहिले सेरियामा खासै मौसमी परिवर्तन भएको छैन, बदलाव आएको छैन, आकाश धुम्मिएकै अवस्थामा छ र 31 डिग्री अधिकतम 24 डिग्री सेल्सियस न्यूनतम तापक्रम रही नै रहेको छ। हजुर, अब हामी सुरु गरौँ आजका लागि हाम्रो राशिफल। माफ गर्नुहोला, राशिफलको बेट बजाएको अर्कै परेछ र हामी सुन्छौँ अब राशिफलको म्युजिक बेट। सुरु गरौँ मेष राशिबाट। परिस्थिति सोचे जस्तो नहुनाले र लक्ष्य प्राप्तिमा विलम्ब हुने देखिन्छ। अवसर प्राप्त भए पनि मेष नमिल्नाले काममा ढिलासुस्ती हुने छ। आज प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ला। सङ्घर्षले कर्मयोग अगाडि बढ्ने देखिन्छ। वृष राशि, अरूको फाइदाका लागि उपयोग हुनुहोला भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्ने देखिन्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले कम अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला वृष राशि। मिथुन राशि, पुरुषार्थी काम गर्दै नाम दाम र इनाम आर्जन गर्न सक्नुहुनेछ। आज उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ अनि शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पनि पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुड्नाले सोचेको लाभ उठाउन सक्नुहोला। कर्कट राशि, परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसक्नुहुने देखिन्छ। आज धेरै बोल्दा समस्या आउन सक्छ। दुविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। अरूको भर पर्दा काम प्रभावकारी नहुन सक्छ। हिसाब किताबमा अलिकति सजगता अपनाउनुहोला। आज सिंह राशि, पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुने पनि योग रहेको छ। आज मेहनतले मान सम्मान दिलाउनेछ सिंह राशिलाई। कन्या राशि, भइपरि आउने खर्चले चिन्ता बढाउन सक्छ। सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नु पर्ने देखिन्छ। कर्जा मार्फत धन र आवश्यकता वस्तु जुटाउन सक्नु हुनेछ। आज तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्न पर्ने देखिन्छ। तुला राशि, मेहनतको फल प्राप्त हुनेछ। आमदानी बढ्नाले उत्साह जाग्नेछ भने श्रमको उचित मूल्य पाउनुहोला। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि लाभ उठाउन सकिनेछ आज तुला राशिले। अब वृश्चिक राशि, मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सक्नुहोला। दाम र प्रतिष्ठा कमाउने बेला पनि आएको रहेछ तपाईँको। सामाजिक दायित्व बढ्ने देखिन्छ भने भूमि वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने देखिन्छ। धनुराशि, कामको मेसो नमिल्दा पछि पर्नु होला। अरूका लागि बुद्धि खर्चनु पर्ने देखिन्छ भने समयको गतिलाई पछ्याउने प्रयास गर्नुपर्ने हुन सक्छ। सम्भावना देखिए पनि उपलब्धि हात पार्न अलिकति श्रम बढाउनु पर्ने देखिन्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ने हुन सक्छ। मकर राशि, अस्वस्थ शरीर लिएर चाहिँ काममा जुट्नु पर्ने हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। गोपनीयता बाहिरनाले केही समस्या आइपर्ने हुन सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा नै चित्त बुझाउन पर्ने हुन सक्छ। कुम्भ राशि, समय लागे पनि मेहनत गर्दा काम बनाउन सकिनेछ। विगतको कर्मको उचित प्रतिफल प्राप्त हुने देखिन्छ। स्वास्थ्यका लागि आहार विहारमा अलिकति ध्यान पुर्याउनु पर्ने हुन सक्छ। विगतका कमी कमजोरीमा क्रमशः सुधार आउनेछ भने लगनशीलताले उपलब्धि दिलाउनेछ र अन्तमा मीन राशि चुनौती अंगाल्न परे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मेहनतले काममा पनि सफलता नै दिलाउनेछ र समस्या पन्छाएर अधिकार स्थापित गर्न सक्नुहुनेछ। हजुर, सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब यो पछाडि द एलिमेन्ट्सले गाउनु भएको गीत सुन्छौ, उज्यालो।

सम्पूर्ण जस्तो सुकै कुद्ने भए पनि कुद्नै नसक्ने अथवा म चाहिँ सिपालु कुदा कुद्नेमा हो भन्ने लाग्छ भने पनि तपाईँहरूलाई पनि स्वागत गरिएको छ यो क्लबमा। र यहाँ चाहिँ अब कुद्ने कुदाइ मार्फत चाहिँ सोसाइटीमा चाहिँ आफ्नो उपस्थिति जनाउने, एक अर्कामा इन्टरेक्सन गर्ने र यो विभिन्न च्यारिटीहरूका लागि इभेन्ट अर्गनाइज गर्ने कामहरू चाहिँ यो क्लबले गर्ने गर्दो रहेछ। र तपाईँ चाहिँ इच्छुक हुनुहुन्छ भने हाइभको पेजमा अथवा सिग्नल च्याट ग्रुपमा चाहिँ साइनअप गर्न सक्नुहुन्छ। त्यहाँ क्युआर कोड उपलब्ध गराइएको छ र तपाईँले तपाईँको सानो सहभागिताले पनि समाजमा ठुलो परिवर्तन ल्याउन सक्छ भन्ने सन्देशसहित यो चाहिँ निकालिएको छ। वान युनिट वान पेस वान स्ट्यान्ड स्ट्यान्ड स्ट्यान्ड बाई भन्ने थिम रहेछ उहाँहरूको। र तपाईँहरू पनि इच्छुक हुनुहुन्छ भने अवश्य नै सहभागिता जनाउन सक्नुहुन्छ। आज अन्तर्राष्ट्रिय बादल प्रशंसा दिवस पनि रहेछ श्रोता, यो पनि मेरो लागि नौलो दिवस नै भयो। हामी मध्ये अब धेरैले हरेक दिन आकाशमा तैरिरहेका बादल त देख्छौँ नै, तर तिनको सौन्दर्यलाई नजिकबाट निहाल्ने प्रयास गर्नुभएको छ? हजुर, मैले पनि कहिलेकाहीँ त गर्छु, के देख्छु, अहो राम्रो, कस्तो राम्रो सफा बादल, अथवा यो त घोडाको सेप पो रहेछ, अथवा के भन्ने गर्छु म पनि। यही कुरा सम्झाउन चाहिँ यो दिवस सुरु गरिएको रहेछ। ग्याविन प्रेटोर पिनोय भन्ने मानिसले चाहिँ स्थापना गरेको दिवस रहेछ यो आजको दिन छानेर, र संसारभरका मानिसलाई एकैछिन रोकिएर आकाशतर्फ हेर्न अनि बादलका अनौठा आकृति तथा रङहरूको चाहिँ आनन्द लिनका लागि प्रेरित गर्ने हेतुले प्रेटोर पिनेले चाहिँ यो दिवसको कल्पना गरेका रहेछन्। अब हामी अघि भनिहाले, हामीले कहिले हात्ती कहिले चरा जस्तै विभिन्न आकारका आकृतिहरू देख्छौँ हामी, मनोरञ्जनको विषय मात्रै नभएर बादलले चाहिँ वर्षा मौसम र पृथ्वीको तापक्रम नियमनमा समेत महत्त्वपूर्ण भूमिका खेल्छ। यो तपाईँ हामीलाई थाहा भएकै कुरा हो। केही समय बादल हेर्दा मनलाई शान्ति हुने, तनाव कम हुने र कल्पना शक्ति बढ्ने अनुभव पनि गर्न सकिन्छ भनेर चाहिँ ज्ञाताहरूले भन्छन्। हजुर, त्यसैले आज केही क्षणका लागि भयो भने तपाईँले मैले भनेको कुरा सुन्दै हुनुहुन्छ भने एकैछिन मोबाइलको स्क्रिनबाट नजर हटाउनुहोस्, हटाउँ हामी सबैले, आकाशतर्फ हेरौँ अनि प्रकृतिले बनाएको यो अद्भुत चित्रकलालाई निहालौँ। आज तपाईँले बादलको कुन सुन्दर रूप अनि त्यसमा लुकेको कथा भेट्नुहुने रहेछ, यसो हामीलाई सेयर गर्नुहोस्। सेयर गर्ने माध्यमहरू तपाईँलाई थाहा छँदैछ, फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ अथवा मेसेन्जर मार्फत पनि भन्न सक्नुहुन्छ। अब यो जानकारी पछाडि समीर आचार्य र आरज केशवले गाउनुभएको सानोमा सानो सुनौ।

0: PFVS गोरखा रेडियो
1: बच्चा अरु को खेलने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ।

हजुर, टङ्कतिमिल सुनाउने भूमु गुरुङले गाउनुभयो यो गीतलाई, आउनु यता आउनु भनेर। र ब्रुनाईमा अहिले बिहानको ठ्याक्कै 8:30 भएको छ श्रोता, र अब लाग्नेछौँ आजको हाम्रो डेली सप्लिमेन्ट तर्फ। शुक्रबारको दिन हो, आजको सन्दर्भमा हामी चर्चा गर्दैछौँ आज आधुनिक इतिहासकै सबैभन्दा प्रभावशाली अनि पीडादायी घटनामध्ये सेप्टेम्बर 11 अर्थात् 9/11 आक्रमणको बारेमा। हजुर, आज यो घटनाको 25 वर्ष पुरा भएको छ श्रोता। सन् 2001 सेप्टेम्बर 11 दिन बिहान अमेरिकामा सामान्य दिन जस्तै सुरु भएको थियो, तर बिहान 8:46 संयोग पनि कस्तो परेछ। नेपालमा हिजो अस्ति भोटेकोसी भदौ 10 भोटेकोसीको बाढीको समय पनि यस्तै तिर थियो। 8:46 नै हो यो घटना हामीले थाहा पाएको, पहिलो त्यो भिडियो क्लिपहरू आउन थालेको, र त्यतिखेरको समयमा 2001 आजको दिन एउटा यात्रुवाहक विमान न्युयोर्क स्थित विश्व व्यापार केन्द्र, यो वर्ल्ड ट्रेड सेन्टरको नामले चिनिन्थ्यो, को उत्तर टावरमा ठोकिएको थियो। सुरुमा धेरैले यसलाई दुर्घटना ठाने, तर केवल अर्को 17 मिनट पछाडि अर्को विमान फेरि अर्को टावर दक्षिणी टावरमा ठोकिएपछि संसारले बुझ्यो यो दुर्घटना होइन, योजनाबद्ध हमला थियो। केही बेर पछाडि मात्रै यो आतंकवादी हमला भएको थियो भनेर चर्चा परिचर्चाहरू सुरु भयो, समाचारहरूतिर हामीले हेर्यौँ। म त नेपालमा नै थिएँ त्यतिखेर, गोर्खाली भइसकेको थिइनँ, ब्रिगेड अफ गोर्खाजमा चाहिँ भर्ती भइसकेको थिइनँ, र नेपाल टेलिभिजनमा कान्तिपुर टेलिभिजन जस्तो लाग्छ मलाई, त्यहाँनिर चाहिँ ब्रेकिङ न्युजको रूपमा आएको थियो। त्यही दिन कुल 4 विमान चाहिँ अपहरण गरिएको थियो, दुई विमान ट्विन टावरमा, एउटा अमेरिकी रक्षा मन्त्रालय पेन्टागन अहिले वार क्याबिनेट कि के भन्दो रहेछ अहिले, र चौथो विमान भने यात्रुहरूको प्रतिरोधका कारण पेन्सिल्भेनियाको खेतमा बारीमा खसेको थियो। अनुसन्धानले यी आक्रमणहरू आतंकवादी संगठन अलकायदाद्वारा सञ्चालन गरिएको निष्कर्ष निकालेको थियो, र यस घटनामा 2,977 जनाले ज्यान गुमाएका थिए। मृतक मध्ये 77 भन्दा बढी देशका नागरिकहरू थिए भने सयौं अग्नि नियन्त्रक प्रहरी र उद्धार कर्मीहरू अरूलाई बचाउने क्रममा आफैले ज्यान पनि गुमाएका थिए। तर सेप्टेम्बर 11 केवल एउटा आतंकवादी हमला मात्र थिएन, यसले विश्व राजनीतिलाई नै मोडिदिएको थियो। अमेरिकाले त्यस पछाडि चाहिँ आतंक विरुद्धको विश्वव्यापी अभियान सुरु गरेको थियो। अफगानिस्तानमा सैन्य कारवाही सुरु भयो, विमानस्थल सुरक्षादेखि अन्तर्राष्ट्रिय गुप्तचर सहकार्यसम्मका नीतिहरू चाहिँ कडा बनाइए। आज हामी विमानस्थलमा भोग्ने धेरै सुरक्षा प्रक्रियाहरूको ज्वरो पनि 9/11 परिणाम मानिन्छ श्रोता। यहाँ रोचक कुरा चाहिँ के छ भने 25 बितिसक्दा पनि यो घटनाको प्रभाव समाप्त भएको छैन। न्युयोर्क स्थित 9/11 स्मारक तथा सङ्ग्रहालयमा हरेक वर्ष लाखौँ मानिस पुग्ने गर्दछन्। त्यहाँ केवल भत्किएका भवनका अवशेष होइन, मानव साहस, सहयोग र विपत्तिबाट पुनर्निर्माणको कथा पनि सुरक्षित गरिएको छ। आतंकवादले भवनहरू भत्काउन सक्छन्, तर मानव एकता, साहस र पुनरुत्थानको भावनालाई भत्काउन सक्दैन भन्ने धारणा यसले स्थापित गरेको छ। त्यसैले आजको दिनलाई केवल त्रासदीका रूपमा होइन, इतिहासबाट सिक्ने र शान्तिको महत्त्व सम्झने दिनको रूपमा हेर्दाखेरि अझै यसले न्याय पाउँछ होला भन्ने चाहिँ हामीले बुझ्न सक्छौँ। हजुर, 9/11 घटना भएको पनि 25 भइसक्यो श्रोता। मैले अघि तपाईँहरूलाई निवेदन गरिहालेँ यो घटना हुँदा
म चाहिँ भर्ती भइसकेको थिइनँ, नेपालमै थिएँ, काठमाडौँमा थिएँ त्यतिखेर, 11मा पढ्दै थिएँ जस्तो लाग्छ। अनि यो घटना आउँदाखेरि ट्विन टावर नाम त सुनेको तर अब देखेको होइन, अनि टिभीमा देख्दाखेरि त्यो टावर ढलेको देख्दाखेरि सुरुमा त एउटा टावर मात्रै जलेको देखिन्थ्यो, त्यसको केही क्षणमा त दुइटै टावर, अनि हेर्दा हेर्दै ढलेको गर्ल्याम गुर्लुमै ढलेको चाहिँ टेलिभिजनमा हेरिएको थियो। हजुर, अब यो चर्चा आजको सन्दर्भ पछाडि देवराजाले अनि तारा सिरिसले गाउनुभएको, सिरिस होइन सिरिस मगरले गाउनुभएको शिरफुल सुनौ।

हजुर, मिठो गीत शिरफुल देवराज आले अनि तारा श्री मगरले गाएको गीत सुन्यो श्रोता। तपाईँ कार्यक्रम प्रभातकालीन आवाजमा हुनुहुन्छ। ब्रुनाईको स्टुडियोबाट प्रत्यक्ष प्रसारण भइरहेको छ। तपाईँहरू भर्खरै मात्रै जोडिनु भएको छ भने तपाईँहरूलाई हार्दिक स्वागत अनि कार्यक्रमको दोस्रो घण्टामा अभिवादन पनि गर्न चाहेँ, नमस्कार गर्न चाहेँ। अब के गरौँ, फेरि गीतै सुनिहालौँ न त, किन आज शुक्रबारको बसाई धेरै कुरा नगरौँ। पानी त चिसो, अन्जु पन्तले गाउनु भएको छ यो गीतलाई, यो गीत सुनेर रमाइलो गर्नुहोला।

0: यो BFBS गोर्खा रेडियो हो।
1: के तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFBS गोर्खा रेडियो।

हजुर, रिसाएर भए पनि आई लभ यु त भनिदेऊ भन्ने काला कलाकार हुनुहुन्थ्यो सनम लामा। ह्याप्पी मुडमा हुन्छु म, फ्यान्टास्टिक लाग्छ जतिखेर पनि, तर तिमी चाहिँ रिसाउँदै भए पनि आई लभ यु त भनिदेऊ नि, मिठो गीत सुन्यौ। हजुर, तपाईँहरूले समाचारहरू सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, नेपालको यो भोटेकोसी विपदले ल्याएको के अरे विपदले चाहिँ के भन्छ, 7 खर्ब 52 अर्ब झन्नै 7.5 खर्ब रुपैयाँ चाहिँ लाग्ने भनेको आकलन रहेछ नेपाल सरकारको यो रिफर्मको लागि। अब नयाँ अब पुनर् यसको जस्तो परिस्थितिमा ल्याउनलाई, अहिले जस्तो छ त्यस्तोमा ल्याउनको लागि, र यो अब यत्रो पैसा कहाँबाट ल्याउने हो नेपाल सरकारले, अब हामीले चाहिँ हेर्नुपर्ने हुन्छ। नेपाल दुखेको छ, अहिले राहतहरू विभिन्न माध्यमबाट उठाउँदैछ, सरकारी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नेदेखि लिएर विभिन्न व्यक्ति सङ्घ संस्थाहरू मार्फत पनि तपाईँहरूले विभिन्न कार्यक्रमहरू गरेर उठाइराख्नु भएको छ, हामीले पनि यहाँ उठाइराखेका छौँ। तपाईँहरू र हाम्रो प्रयासले पनि केही चाहिँ सहयोग पुग्छ भन्ने हामीले ठुलो आशा गरेका छौँ। अब यो पछाडि गीत सुनौ, सानो म प्रेम लामाले गाउनु भएको छ यो गीतलाई।

हजुर, प्रेम लामाले गाउनु भएको मिठो गीत सुन्ने श्रोता सानो म र यो गीत सँगसँगै हामी झन्डै झन्डै कार्यक्रमको पुच्छरमा पनि आइसकेको छौँ। दोस्रो घण्टाको प्रभातकालीन आवाजको श्रोता, फेरि तीन घन्टै त सकिहालेको छैन है। एकैछिन तपाईँले चाहिँ हामीलाई सुनि नै राख्नुपर्ने हुन्छ, अझै एक घन्टा बाँकी छ, तेस्रो घन्टामा प्रवेश गर्न बाँकी नै छौँ। हजुर, अहिले भर्खरै बिमला थेबे पान्दाक लिम्बू दिदीले छोटो सन्देश पठाउनु भएको रहेछ र एउटा लिङ्क पनि दिनुभएको रहेछ। सेवारो नमस्ते भाइ भन्नुहोस् दिदी, सेवा तपाईँलाई पनि नमस्ते अनि स्वागत छ काठमाडौँ नेपालबाट सुनिराख्नु भएको रहेछ र मलाई मन परेको गीतको लिङ्क पठाइदिएको छु है। धन्यवाद उहीँ दिदी बिमला थेबे पान्दाक लिम्बू भनेर उहाँले बिदा पनि लिनुभएको छ। दिदीलाई म यो गीत सुनाइहाल्छु। यो मेरो ठिक्क मेरो अर्को लाइनमा बसिराखेको गीत पनि छ थियो, प्रकाश दूतराज र मेलिना राईले गाउनु भएको छ यो गीतलाई। र आज चाहिँ बुवाको मुख हेर्ने दिन, कुसे औँसी, मोतीराम भट्ट जन्म जयन्ती विविध परेको छ। बुवाहरूलाई अब ब्रुनाईबाट त फोन गरिसक्नु भयो होला पक्कै पनि, बेलायतमा त अब अहिले बिहानको कति बज्दैछ, 2 बज्न मात्रै आँटेको छ। ले गर्दाखेरि तपाईँहरू समय मिलेको खण्डमा गरिहाल्नुहोस्। ब्रुनाईका श्रोताहरू तपाईँले चाहिँ गर्दै गर्नुहोस् र बुवाको आशीर्वाद लिनुहोस्, नछुटाउनु होला है त भन्ने मैले जानकारी दिएँ। र अब हामी गीत सुन्दै सुन्दै दोस्रो घन्टालाई बिदा गर्छौँ। छैन र माया, प्रकाश दूतराज अनि मेलिन राईको आवाजमा रहेको यो गीत बिमला थेबे पान्दाक लिम्बू दिदीको अनुरोधमा सबैले स्वीकार्नुहोस् अनि हामी तेस्रो घन्टामा भेट्नेछौँ।

0: विपक्षी श्रम संस्कृति पार्टीका नेताले चिलीमै श्रमिकको उद्धार कार्यमा सरकारी अधिकारीमाथि दबाव बढाएका छन्। सांसद हर्क साम्पाङले रसुवाको सुरुङ पारी बिजुलीको तार तान्ने क्रममा सो जिल्लाका सिडिओलाई सोध्नु भएको छ।
1: सुरुङको लागि चाहिँ झन् छिटो लानुपर्ने थियो बिजुली,
2: छिटो त छिटो थियो, हिजो त्यहाँ माया गर्नु नत्र हिजै पुग्थ्यो क्या त्यहाँ, त्यहाँ काम भएन उता पारीपट्टि, नत्र भए हिजै पुग्थ्यो त्यहाँ त लाइन।
1: आज 9 बजीदेखि काम सुरु गर्ने भन्दै हुन्छ तर आज काम 9 बजी सुरु भएन क्या यहाँ फिल्डमा,
2: यता भएन यताको पारीको पट्टिले भएन, तत्र हामी त बिहानै आउँथ्यौँ नि अन्त त्यही कारण
1: ढिलो आउनुभएको
2: आज त आज अलिक ढिलै।
0: सुरुङमा सेनाको एक टोली भित्र पुगेर खोजी गरिरहेको छ भने नभेटिएको खण्डमा माटो फालेर मूल सुरुङ खन्दै भित्र जाने दोस्रो विकल्पमा पनि काम भइरहेको छ। चिलेमे सुरुङमा 6 जना थुनिएको विश्वास गरिएको छ। खाद्य स्वच्छता, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालका कारण गर्भवतीले नालीमाथि बच्चा जन्माउन बाध्य भएको 70 घटनाको छानबिन गर्ने भएको छ। राजविराजको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्री निशा मेहताले बताउनु भएको छ। हरेक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउने अधिकार राख्ने भएकोले यस घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको उहाँको भनाइ छ। घटनाको सत्य तथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइएको उहाँले बताउनु भएको छ। अस्पतालसँग स्पष्टीकरण समेत माग गरिएको भन्दै उहाँले घटनाको निष्पक्ष छानबिन गरी गल्ती वा लापरवाही देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानून बमोजिम कारवाही हुने उहाँले उल्लेख गर्नुभएको छ। जिल्ला अदालत काठमाडौँले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई 5.5 वर्ष कैद र 50,000 जरिवाना सुनाएको छ। पूर्व सांसद तामाङलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश कीर्तिबहादुर बोहराको इजलासले ठगी सम्बन्धी कसुरमा सजाय निर्धारण गरेको हो। यो मुद्दामा भदौ 11 गते तामाङसहित 17 जनालाई दोषी ठहर गरिएको थियो। सहकारीका हजारौं बचतकर्ताको अर्बौं रकम अपसलन गरी संगठित ठगी गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले तामाङसहित सञ्चालक तथा कर्मचारीलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो। साल ट्रेडिङ कर्पोरेसनले बजारमा चिनीको अभाव हुन नदिने स्पष्ट पारेको छ। कर्पोरेसनका सूचना अधिकारी कुमार राज भण्डारीका अनुसार हाल संस्थासँग 32-33 हजार बोरा चिनी मौस्ताद छ। यसबाहेक निजी क्षेत्रका स्वदेशी उद्योगहरूबाट लिने निर्णय भएको 12,000 मेट्रिक टन चिनीको भुक्तानी पठाइसकिएको कर्पोरेसनले जनाएको छ। हाल नागढुङ्गा मुगलिन सडक खण्डमा अवरोधका कारण ठूला सवारी चल्न नसक्दा साना ट्रक मार्फत चिनी बिस्तारै काठमाडौँ भित्रिरहेको राज भण्डारीले जानकारी दिनुभएको छ। भोटेकोसी बाढीपछि चितवनमा बाढीको सम्भावित क्षेत्रमा जोखिम नियन्त्रणको काम तीव्र पारिएको छ। चितवनबाट अनिल ढकालको रिपोर्ट।
3: नारायणी नदीको कटानका कारण भरतपुर महानगरपालिका वडा नम्बर 17 मजुवा क्षेत्रमा करिब 300 मिटर भूभाग जोखिममा परेपछि स्थानीय त्रसित बने। भोटेकोसीमा आएको बाढीको बहावका कारण नारायणीले तीव्र रूपमा कटान गर्न थालेपछि त्यसलाई रोक्न स्थानीय जागरूक बने। स्थानीय सरकार सहित प्रदेश सरकारलाई गुहार मागेर तत्कालका लागि जोखिम टारे। त्रसित बनेका नदी तटीय क्षेत्रका स्थानीय ढुङ्गा राखेर कटान रोक्ने काम गरे। भरतपुर महानगरपालिका वडा नम्बर 17 गोब्रेनीका राजकुमार तामाङ।
4: नारायणी नदी बढ्दै आयो भने त जोखिमै छ, तर अलि बढ्न सकेन भने चाहिँ ठिकै छ भनौँ। हामी स्थानीयहरूले के गर्यौँ भने त्यो क्षेत्रमा अहिले हामी भरतपुर महानगरपालिकासँग समन्वय गर्यौँ। कार्यपालक मेयर चित्रसेन अधिकारीज्यूलाई हामीले उहाँ स्थलको रूपमै बोलायौँ। त्यसपछि प्रदेशका स्वास्थ्य मन्त्री ज्ञानचन्द्र लामालाई पनि हामीले स्थलमै उहाँहरूलाई देखाएर हामीले उहाँले तत्कालै महानगरबाट 50 लाख, बागमती प्रदेशबाट 50 लाख रुपियाँ त्यो बजेट विनियोजित गरी यस काम चाहिँ भइरहेको छ, फटाफट भइरहेको छ। स्थानीय त्यहाँ जागरूक भएको छन्, राम्रो भएको छ।
3: बाढी बस्तीमा पस्ने डर स्थानीयमा थियो। विभिन्न पालिकामा समन्वय गरेर कटान रोक्न ठुला ढुङ्गा अर्थात् बिग बोल्डर हाल्ने काम गरिएको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर 16 र 17 केही जोखिम भएपछि महानगरपालिकाले 50 लाख विनियोजन गरेर तत्कालै काम अगाडि बढायो। भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी।
5: बाढीबाट खतरा पैदा भइसकेपछि महानगरपालिकाले तत्कालको लागि 50 लाख रुपियाँ विपदको घोषणा हामीले गर्यौँ।
0: आज पवित्र कुश गरेरमा भित्राएर कुशे औँसी पर्व मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइन्छ। ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने विश्वास रहिआएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।

प्रभातकालीन आवाजको तेस्रो घण्टामा सम्पूर्ण श्रोतालाई हार्दिक नमस्कार अनि फेरि पनि स्वागत छ। भर्खरै मात्रै रेडियो सेट अथवा एप मार्फत सुन्दै हुनुहुन्छ भने बिएफएस गोर्खा रेडियोको प्रस्तुति ब्रुनाईबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रम हो यो प्रभातकालीन आवाज र म धनराज राई तपाईँसँग बसिरहेको छु। आज शुक्रबारको कार्यक्रम हो श्रोता। ब्रुनाईमा बिहानको 9:10 गएको छ र मौसममा खासै परिवर्तन भएको छैन। सेरिया ब्रुनाईमा पानी पर्ने सङ्केतहरू अलिअलि छँदैछन्। मेघगर्जन सहित पानी पर्छ भनिएको छ तर पानी परेको छैन सेरियामा चाहिँ। तपाईँहरू ब्रुनाईका अन्य स्थानका श्रोताहरू तपाईँहरूकोतिर के कसो छ यसो सुन्दै हुनुहुन्छ भने लेखी पठाउनुहोस् है। ब्रुनाईका रिजनका श्रोताहरू तपाईँहरू बिहानको पिटी सकेर अब शुक्रबारे काममा लागिसक्नुभयो, लाग्दै हुनुहुन्छ कति, अथवा कोही अलि अगाडि नै लागिसक्नु भएको छ, तपाईँहरूको पनि दिन आज शुभ रहोस्। लङ विकेन्ड पाउनुभयो कि भएन, अर्ली नकअफ हो भने तपाईँहरूले लङ विकेन्ड रमाइलो गरेर बिताउनुहोस् भन्न चाहेँ, र लङ विकेन्ड छैन भने ठिकै छ, त्यो पनि काम त गर्नु नै पर्छ। कोही बेला छिटो छुट्टी पाइन्छ, कोही बेला अलि अबेरसम्म बस्नुपर्ने हुन्छ। आज 11 सेप्टेम्बर 2026 सालको कार्यक्रम चलाउँदैछौँ हामी श्रोता। आज अघि पनि भनिहालेँ मैले, बुवाको मुख हेर्ने दिन, कुसे औँसी अनि मोतीराम भट्टको जन्म जयन्ती, युवा कवि मोतीराम भट्ट। हजुर, हामीले कार्यक्रमको तेस्रो घण्टा सुरु गर्यौँ मेलिना राईले गाउनुभएको छरी जस्तै उड्न पाएँ भन्ने गीतबाट। अब अबेर नगरौँ, फेरि अर्को गीत सुनाइहाल्छु म तपाईँहरूलाई, हाउडे फिचरिङ सिके, सुनिदेऊ न भन्ने छ यो गीत।

हजुर, सुनिदेऊ न हाउडे फिचरिङ सिके मिठो गीत सुन्यो श्रोता. ब्रिटिस फोर्सेस ब्रुनाईमा आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले डिकु फाज क्लास फ्राइडे 18 सेप्टेम्बर 2026 सालका दिन आयोजना गर्ने भएको छ. बिहानको 9:30 बजेदेखि 11 बजेसम्म हुन्छ यो चिटच्याट कम्युनिटी सेन्टरमा. डिकोपास भनेको चाहिँ अब मैले पहिलोपल्ट सुन्दैछु यो फ्रेन्च वर्ड हो कि भनेर, अनि के रहेछ भनेर यसो यसको अर्थ खोजी हेरेको. यो चाहिँ कागजमा छापिएका फुल, चित्र, डिजाइन वा अन्य सजावटी टुक्रा काटेर कुनै वस्तु जस्तै काठको बाकस, बोतल, ब्याग, फ्रेम आदिमा चाहिँ टाँसेर सजाउने कलालाई चाहिँ भनिँदो रहेछ. भनौँ न, एउटा कागजका यो डिजाइनहरू, चित्रहरू चाहिँ काटेर टाँस्ने कामलाई चाहिँ डेकु पाज भन्दो रहेछ. र म चाहिँ यो शब्द अलिकति कन यो ढुक्कले प्रोनाउन्स उच्चारण गर्न नजानेर हाम्री सहकर्मी, अङ्ग्रेजी सहकर्मी साथीलाई सोधेर तसल्ली गरेर डेकु पाज भन्दो रहेछ. यो फ्रेन्च वर्ड रहेछ, अङ्ग्रेजी त त्यसै अप्ठ्यारो हुन्छ, कति शब्दहरू हामीलाई उच्चारण गर्नु, फ्रेन्च भएकोले झन् अप्ठ्यारो पर्यो. हजुर, यो इभेन्ट हुँदैछ बिहानको 9:30 बजेदेखि 11 बजेसम्म 18 सेप्टेम्बरका दिन आजको हप्ता शुक्रबार हो. तपाईँहरू चाहिँ क्युआर कोड उपलब्ध गराइएको छ, त्यो क्युआर कोडमा स्क्यान गरेर आफ्नो हाजिरी दर्ता गराउन सक्नुहुनेछ. ओसिन कार्कीलाई सुन्छौँ अब. अङ्गाल्ने छु भनेर गीत गाउँदै हुनुहुन्छ.

भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

0: भो भो नसोध नारायण गोपालले गाउनु भएको, नारायण गोपाल स्वर सम्राट नारायण गोपालले गाउनु भएको मिठो गीत सुन्यौँ। पुरानो गीत अलिकति म्युजिकल क्वालिटी चाहिँ अलिक घटेको रहेछ, तर मिठो गीत सुन्यो श्रोता। हजुर, अब हामी एउटा कुराकानी सुन्नतर्फ लागौँ। ब्रिटिस फोर्सेस ब्रुनेका सदस्यहरू, विभिन्न सदस्यहरू तथा परिवारहरूसँग बिएबिएस गोर्खा रेडियोले समय समयमा कुराकानी, भलाकुसारी, दुःख सुखका कुरा गर्ने गर्दछ। यसै क्रममा मैले चाहिँ हिजोको दिन, अस्तिको दिन श्रीमती अनुसा राईसँग उहाँको जीवन भोगाइका बारेमा कुरा गरेका थिएँ, गर्ने मौका पाएको थिएँ। उहाँ स्टुडियोमा नै पाल्नु भएको थियो। अब प्रस्तुत छ सो कुराकानी। कुराकानी दुईवटा अंशमा रहेका छन् श्रोता। पहिलो हामी सुन्नेछौँ पहिलो अंशलाई। बिएबिएस गोर्खा रेडियो ब्रुनाईको स्टुडियोमा आज एक विशेष व्यक्तिको उपस्थिति भएको छ आदरणीय श्रोता। उहाँको परिचय उहाँको मुखारविन्दुबाट नै हामीले सुन्ने नै छौँ अवश्य, तर उहाँको छोटो कुरा गर्नु पर्दाखेरि चाहिँ उहाँले केही नेपाली चलचित्रहरूमा काम गर्नुभएको छ, त्यसै गरी म्युजिक भिडियोजमा थुप्रै अनुभव बटुलिसक्नु भएको छ। उहाँले तपाईँहरूले पक्कै पनि गेस गरिसक्नु भएको छ आजको मेरो पाहुना को हुनुहुन्छ भनेर। स्वागत छ बिएबिएस गोर्खा रेडियोमा, तपाईँको छोटो परिचय दिनुहोस् न।
1: नमस्ते दाई, र सम्पूर्ण सबैजना श्रोता जसले मलाई सुनिरहनु भएछ बिएफपिएस रेडियो मार्फत, सबैजनालाई मेरो हृदयदेखि नै नमन सेवा भन्न चाहन्छु।

0: र मेरो नाम चाहिँ अनुषा राई हो. म चाहिँ एउटा कलाकार हुँ र म चाहिँ सोलुखुम्बुबाट हुँ र अहिले हाल चाहिँ ब्रुनाईमा छु.
1: ब्रुनाईमा भन्ने बित्तिकै अब हामीले साधारणतया बुझ्ने फ्यामिलीवाला भएर आउनु भएको हो, पल्टन घरको नयाँ सदस्यको रूपमा, सही हो यो कुरा?
0: हजुर हजुर, एकदम सही हो दाई.
1: भाइ कुन इन्टेकको हुनुहुन्छ अनि टुआरजीआरमा हो अथवा उहाँ चाहिँ ग्यारिजनबाट हुनुहुन्छ?
0: दाई उहाँ चाहिँ इन्टेक 20 टुआरजीआरमै हुनुहुन्छ. उहाँको शुभ नाम चाहिँ रमेश राई हो.
1: लान्स कोप्रोल रमेश राईकी श्रीमती र नेपाली चलचित्र क्षेत्रकी उदयमान भन्न मन पर्यो श्रोता, एस्पायरिङ एक्ट्रेस, मोडल अनि एक किसिमले सोसियल मिडिया इन्फ्लुएन्सर श्रीमती अनुषा राई हामीसँग हुनुहुन्छ. पल्टन घरको बसाई कस्तो हुँदैछ?
0: एकदमै मेरो लागि चाहिँ यो बिग अपर्च्युनिटी पनि हो, प्राउड मोमेन्ट हो, किनभने अब टुआरजीआर परिवारमा जोडिनु पाउँदा, अब बाजेहरू मामाहरू त अलरेडी हुन् तर आफू पनि यसरी नजिकबाट जोडिनु पाउँदा चाहिँ मेरो लागि चाहिँ एकदम गर्वको कुरा हो. म चाहिँ मेरो प्राइड पनि हो भनेर भन्न चाहन्छु. र एकदम बसाई चाहिँ एकदमै रमाइलो भइरहेको छ दाइ. सबैजनासँग यसरी नजिकबाट हाम्रो कम्युनिटीलाई हेर्न पाउँदा, बुझ्न पाउँदा एकदम राम्रो, एकदम रमाइलो सबै भइरहेको छ.
1: नेपालमा हुनुभएको जस्तो व्यस्त जीवनशैली त अहिले पक्कै पनि छैन, के गरेर दिनचर्या बिताउँदै हुनुहुन्छ?
0: व्यस्त छैन भन्दाखेरि पनि काइन्ड अफ छ जस्तो पनि हुँदो रहेछ यहाँ
1: चाहिँ,
0: किनकि कति धेरै इभेन्ट्सहरू अनि त्यसपछि हाम्रो मिटअप ग्यादरिङहरू के धेरै इभेन्ट्सहरू त्यसरी हुँदो रहेछ. सो बिजी चाहिँ त्यसरी नै हुँदो रहेछ, तर एक प्रकारले म एकदम रमाइलो, एकदम गुड वेमा लिन्छु त्यो मोमेन्ट्सहरूलाई, अनि यसरी नै बितिरहेछ. अब नेपालमा चाहिँ वर्क अनि त्यसपछि ट्राभल त्यसरी नै हुन्थ्यो. सो एकै डिरेक्सनमा मात्रै गइरहेको हुन्थ्यो अनि एकै प्रकारको मोटिभ भएको हामी मान्छेहरू धेरै भेटिन्थ्यो नि त. तर यहाँ चाहिँ डिफ्रेन्ट कम्युनिटीको डिफ्रेन्ट मान्छेहरू डिफ्रेन्ट ठाउँबाट भेला हुन्छ, डिफ्रेन्ट कुराहरू सिक्न पनि पाइरहेको छु, बुझ्न पनि पाइरहेको छु. सो प्रोडक्टिभ नै छ इन अ डिफ्रेन्ट वे भनौँ न दाइ.
1: पोजिटिभ लियो भने एभ्रिथिङ विल बी प्रोडक्टिभ भन्ने एउटा कथन नै छ. अब मलाई कौतूहलता लागेको, मोडलिङ र अभिनयको क्षेत्रमा प्रवेश गर्ने सोच तपाईँलाई कसरी आयो अनि पहिलो अवसर चाहिँ कसरी पाउनु भयो?
0: खासमा मलाई चाहिँ भित्रैदेखि सानैदेखि इच्छा रहेछ, त्यो चाहिँ मलाई खासमा थाहा नभएको रहेछ. मलाई चाहिँ डान्सिङ चाहिँ एकदम मनपर्ने अनि एकदम इच्छा पनि हुन्छ नि, टिभी स्क्रिनमा देख्दाखेरि चाहिँ अरूहरूले डान्स गर्नुभएको देख्दाखेरि पनि साइडमा कोरस भन्ने टर्म रहेछ. खासमा त्यो बच्चामा त अब थाहा थिएन मलाई, तर अब कोरस मात्रै गर्न पाए पनि म कति भाग्यमानी हुन्थ्यो होला, आफूलाई कति एकदम लक्की फिल गर्थेँ भनेर त्यसरी सोच्थेँ. तर अब इभेन्चुअली अब इट वाज मेन्ट टु बी, वाट युर्स इज इभेन्चुअली ह्यापन्स भने जस्तै अब ठ्याक्कै अब मलाई पनि इच्छा लागिरहेको डान्स गर्नु अनि त्यसपछि स्टेजमा स्क्रिनमा हुनु. त्यसरी नै ठ्याक्क एकजना हाम्रो मामा हुनुहुन्थ्यो अनि उहाँले ठ्याक्क म स्टेजमा पर्फर्म गरेको देख्नु भएर उहाँले नै फर्स्ट मेरो प्रोजेक्ट हाम्रो बायुङ भाषाबाटै छ, फुङलाम भने अर्थात् फुलको बाटो सर्ट मुभी, त्यो अप्रोच गर्नुभयो. अनि त्यसरी नै आई जस्ट वेन्ट विथ द फ्लो अनि ब्याक टु ब्याक त्यसरी नै सिक्दै गएँ कामहरू अनि अहिलेसम्म गर्दैछु भनौँ न.
1: पहिलो अनुभव त्यसमा तपाईँको रोल चाहिँ कस्तो खालको थियो?
0: मेरो क्यारेक्टर चाहिँ अलिकति डिफ्रेन्टली एबल खालको क्यारेक्टर थियो, जसले चाहिँ सुन्न सक्दैन थियो, बोल्न सक्दैन थियो. त्यसपछि हाम्रो कल्चरहरूलाई पनि समेटेको छ, हामी डिफ्रेन्टली एबल भए तापनि हामीसँग स्किल्सहरू भएपछि चाहिँ हामी सर्भाइभ हुन सक्छ. हाम्रो पेरेन्ट्सहरूको गाइडेन्सहरू स्किल्सहरू हामीलाई ह्यान्ड ओभर गर्नुहुन्छ, त्यो कुराहरूलाई हामीले पोजिटिभ वेमा हामीले सिकेर चाहिँ अघि बढ्यो भने चाहिँ कसैको हामीलाई सपोर्ट चाहिँदैन, हामी आफै केपेबल भएर हामी सर्भाइभ हुन सक्छ भन्ने एउटा मेसेज पनि छ.
1: मोडल पनि हुनुहुन्छ तपाईँ, अभिनय पनि गर्नुहुन्छ, मोडलिङ र अभिनय कुन क्षेत्रलाई तपाईँ आफूलाई अलि सहज अनि रमाइलो महसुस गर्नुहुन्छ?
0: खासमा दुइटै एकदमै प्यारो छ. शब्द यो मोडलिङ र अभिनय भन्ने त डिफ्रेन्ट पार्टो भयो नि त, आफ्नो आफ्नो रेस्पोन्सिबिलिटी, आफ्नो आफ्नो कामहरू हुन्छ. तर अब भनिराख्दाखेरि चाहिँ मेरो लागि चाहिँ खासमा दुइटै एकदमै प्यारो छ. सो एउटा पिक गर्न चाहिँ सक्दिनँ अहिलेको लागि चाहिँ.
1: अवश्य पनि आफ्नो छोराछोरी कुन चाहिँ सबैभन्दा प्यारो लाग्छ भनेको जस्तै प्रश्न भयो. क्यामेरा सानै उमेरमा फेस गर्नुभयो, क्यामेराका अगाडि आत्मविश्वासका साथ प्रस्तुत हुन तपाईँले कसरी आफूलाई तयार पार्ने गर्नुहुन्छ?
0: पहिला सुरु चाहिँ फ्यामिली ब्याकग्राउन्डबाट कोही पनि हुनुहुन्न, सो म चाहिँ फर्स्ट जेनेरेसन हो जो चाहिँ अब यो एक्टिङ फिल्डमा स्क्रिनमा आउनु रुचाउने अनि काम गरिरहेको व्यक्ति. सो मेरो लागि चाहिँ एकदमै टफ थियो, मलाई चाहिँ एकदमै अप्ठ्यारो भयो, एकदमै गाह्रो थियो. तर पनि नथिङ इज इम्पोसिबल, त्यसरी नै सिक्ने मान्छेलाई अब जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै मैले पनि अब सिक्दै गएँ, गर्दै गरेँ कामहरू हाम्रो सिनियर्सकोबाट गाइडेन्सहरू अनि क्लासेसहरू लिएँ त्यसरी नै. अनि सो अहिले चाहिँ एकदमै फ्लेक्सिबल, अहिले चाहिँ एकदम कम्फर्टेबल छ, तर सुरुको दिनहरू पक्कै पनि एकदम सजिलो थिएन मेरो लागि, चाहिँ गाह्रै थियो.
1: फुङलामबाट सुरु गर्नुभएको यात्रा ठुलो पर्दामा अब मिज्यु पेन्सन पट्टा अनि नाक्सुङसम्म आइपुग्यो तपाईँको, अनि अन्य न्युमेरस म्युजिक भिडियोजमा अभिनय गरिसक्नु भएको छ. ती मध्ये सबैभन्दा सम्झना लायक प्रोजेक्ट कुनै छ दिमागमा?
0: दाइ मेरो लागि चाहिँ अब सबै प्रोजेक्ट इक्वली प्यारो छ, तर अहिले हाल मैले भन्नुपर्दा एकदमै नेपालमा चाहिँ रिलिज हुन लागेको छ हाम्रो चलचित्र पेन्सन पट्टा, डिरेक्टेड बाई माउत्से गुरुङ.
1: हुन त यो सबै एक्टरलाई सोधिने प्रश्न नै हो, क्यारेक्टर र तपाईँ अनुसार बिच चाहिँ समानता कतिको पाउनुहुन्छ? कुनै त्यस्तो स्टोरी भेट्नु भएको छ
0: क्यारेक्टर्सहरूसँग चाहिँ? जस्तै एज ग्रुप, कुनै कम्युनिटी बेस, त्यसहरूमा चाहिँ सिमिल्यारिटिजहरू हुन्छ, धेरै डिफ्रेन्स हुँदैन, किनभने हामी एउटै कम्युनिटीबाट आएको, एउटै एज ग्रुपमा काम गरिराख्दाखेरि चाहिँ इमोसन्सहरूमा जुन हामीले काम गर्ने हुन्छ नि त्यो ग्राफहरू चाहिँ उस्तै उस्तै हुन्छ दाइ. तर टोटल्ली अब सेम अनुसार नै भनेर चाहिँ अब 100% सेम चाहिँ हुँदैन, सो हामीले डिफ्रेन्ट ग्राफबाट डिफ्रेन्ट डाइमेन्सनबाट चाहिँ क्यारेक्टर्स बिल्डअप गरेर चाहिँ काम गर्नुपर्ने हुन्छ.
1: अघि भनिहाले उदयमान नायिकाको रूपमा हुनुहुन्छ तपाईँ, चुनौतीहरू पक्कै पनि बिहोर्नु भएको छ यो स्टेजसम्म आइपुग्दाखेरि, कस्ता कस्ता चुनौतीहरू चाहिँ भोग्नु पर्दो रहेछ?
0: कमिङ फ्रम द ब्याकग्राउन्ड जहाँ चाहिँ अब कोही पनि हुनुहुन्न नि एक्टिङ फिल्डमा, म चाहिँ फर्स्ट जेनेरेसन भएर चाहिँ मेरो लागि चाहिँ क्वाइट च्यालेन्जिङ नै थियो, किनभने अब डिरेक्सन यहाँबाट जाने हो है, बाटो योबाट चाहिँ यहाँ पुगिन्छ भनेर कसैले देखाउनु भएन भने त आफै खोज्दै जानु र कसैले देखाउनुमा अभियसली भिन्नता हुन्छ. अनि म आफै खोज्दै जाँदाखेरि चाहिँ फिगर आउट गर्दै थिएँ कसरी चाहिँ बेस्ट हुन्छ आफूले आफूलाई बिल्ड गर्नु, आफ्नो करियर अनि एक्टिङ कस्तो खालको चाहिँ मलाई मनपर्छ, अनि त्यसपछि कुन बाटो जाँदा कस्तो हुन्छ भनेर चाहिँ भिडियो पनि गरेँ, मोडलिङ पनि गरेँ, अनि त्यसरी अभिनयमा पनि आएँ. सो इट वाज डिफरेन्ट डिरेक्सन जुन चाहिँ मैले आफूले नै एक्सपेरिमेन्ट गर्दै चुज गर्ने आएँ. सो इट वाज क्वाइट च्यालेन्जिङ, तर मेरो लागि चाहिँ आई लुक इट एज अ ब्युटिफुल मेमोरी एज वेल, किनभने त्यो मेरो पास्ट जुन मेरो स्ट्रगल मेरो उयोहरूले गर्दा नै चाहिँ मैले आफै फिगर आउट गर्दै अनि त्यसपछि हाम्रो सिनियरको गाइडेन्सहरूले गर्दाखेरि चाहिँ मैले खासमा आज यहाँसम्म चाहिँ यसरी चाहिँ कामहरू गर्नु पर्दो रहेछ भन्ने कुरा चाहिँ मैले महसुस पनि गर्न पाएँ नि त. सो इट वाज डिस्पाइट द च्यालेन्ज अहिले एकदम फ्रुटफुल भइरहेछ.
1: हजुर, एकदम फ्रुटफुल भइरहेको छ. मिठो कुराकानी को पहिलो अंश सुन्नुभयो श्रोता श्रीमती अनुसा राईसँगको. यो कुराकानीको बाँकी भाग अझै बाँकी छ, अझै पनि छ श्रोता, केही क्षण पछाडि अवश्य सुन्नुहुनेछ. अब भने गीत सुन्नतर्फ लागौँ. दाईको सालो राजेश पाल राई अनि मान्डवी

0: हजुर, मिठो गीत सुन्नुभयो श्रोता तपाईँहरूले, र यो गीतलाई तपाईँहरूले पक्कै पनि रुचाउनु नै भयो। हजुर, अब अर्को यो अन्तर्वार्ता सुन्न जाउँ, अन्तर्वार्ताको दोस्रो भाग। र दोस्रो भागको कुराकानी श्रीमती अनुसा राईसँगको नै छ, र यो कुराकानीको बाँकी अंश चाहिँ अब हामी पुरा गरौँ। तपाईँको रोलमा बसेर अथवा रोलभन्दा बाहिर तपाईँले जे जति गर्नुहुन्छ, मान्छेले पक्कै पनि तपाईँलाई नियालिराखेको हुन्छ नजिकबाट। अब नियाल्ने क्रममा कतिले पोजिटिभ कमेन्ट्स गर्नुहुन्छ अनि कतिले नेगेटिभ कमेन्ट्स गर्नुहुन्छ, त्यस्ता टिप्पणीहरूलाई कसरी सम्हाल्नुहुन्छ?
1: हामीले सबैजनालाई रुचाउन सकिन्छ भनेर सोच्नु चाहिँ अब गलत होला मेरो लागि चाहिँ, अनि सबैजनालाई रुचाउनु जरुरी पनि छ जस्तो लाग्दैन। किनभने म चाहिँ खास गरी अनेस्ट भएर काम गर्ने भनेर आएको, म कसैलाई इम्प्रेस गर्छु अथवा कसैलाई हुन्छ नि मेरो साइडमा एकदम पोजिटिभ इन्फ्लुएन्स मात्रै गरेर बस्छु भन्ने माइन्डसेटले नआएर होला सायद। मेरो लागि चाहिँ एकदमै इजी भइरहेको छ। अब कमेन्ट्सहरू त अभियसली आउँछ, तर कन्स्ट्रक्टिभ कमेन्ट्सहरू आयो भने चाहिँ आई टेक इट इन अ भेरी पोजिटिभ वे, किनकि नो वान इज पर्फेक्ट। अनि कन्स्ट्रक्टिभ कमेन्ट्सहरू त्यसरी आयो भने चाहिँ आई थिङ्क हामीले ग्रो गर्ने ठाउँहरू देखिन्छ, अनि त्यसपछि हामीले आफूले आफूलाई कसरी लानुपर्ने भन्ने कुराहरू पनि बुझिरहेको हुन्छ। सो अब इट डिपेन्ड्स अन अ पर्सन एज वेल, अब आफूले कसरी सोच्ने त्यो कुराहरूलाई कसरी लिने भन्ने कुरा पनि हो। तर म चाहिँ एकदमै पोजिटिभ छु, अनि ममा स्वार्थ पनि छैन, म एकदमै आकाशै छुन्छु, एकदमै खतरा एक्टरै हुन्छु अथवा संसारलाई नै उयो गर्छु भन्ने त छैन। तर पनि एकदमै अनेस्ट भएर कामहरू चाहिँ गर्छु, जति गर्छु मेरो मेहनत परिश्रम क्यापेसिटी जति छ त्यतिले गर्छु भन्ने सोच छ।
0: अहिलेसम्म एउटा निर्णय जसमा चाहिँ तपाईँलाई सबैभन्दा गर्व लागेको केही छ?
1: मेरो लागि चाहिँ मेरो प्राउड हुने डिसिजन चाहिँ आई थिङ्क फलोइङ माई ड्रिम्स जस्तो लाग्छ। मेरो सपनालाई चाहिँ मैले पछाएँ, त्यो कुरालाई चाहिँ आई डोन्ट रिग्रेट एट अल। अनि मेरो पेरेन्ट्स अनि मेरो सपोर्टर्स सबैजनालाई चाहिँ म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि मेकिङ माई डिसिजन टु थिएटर पनि मेरो लागि एकदमै बेस्ट हो जस्तो लाग्छ, किनभने मैले अभिनय के हो भन्ने कुरा चाहिँ डेप्थमा थाहा पाएँ। अब थिएटर जोइन गरेपछि हाम्रो सबै हाम्रो एक्टरहरू अनि त्यसपछि हाम्रो सिनियरहरूबाट धेरै कुराहरू सिक्न पाएँ, अनि त्यसरी नै मैले अडिसनहरू दिँदै अनि त्यसपछि मैले चलचित्रहरूमा पनि काम गर्ने अवसर पाएँ नि त दाइ। सो मेरो लागि चाहिँ फलोइङ माई ड्रिम अनि त्यसपछि चुजिङ थिएटर फर द पर्सनल ग्रोथ चाहिँ मेरो लागि बेस्ट हो जस्तो लाग्यो।
0: क्यामेरामा त तपाईँ क्यारेक्टरमा डुब्नुहुन्छ, रुनुपर्ने ठाउँमा रुनु पनि हुन्छ, हाँस्नुपर्ने ठाउँमा हाँस्नु पनि हुन्छ, क्यामेरा बाहिर चाहिँ अनुसा कस्ती छिन्?
1: अनुसा इज भेरी फन लभिङ पर्सन, अनि त्यसपछि एकदमै अघिदेखि पोजिटिभ कति भने, तर म साँच्चै मलाई आफूलाई एकदम पोजिटिभ राख्नु मनपर्छ। अनि ड्रिमर हो म चाहिँ भनौँ न, आफ्नो कामलाई एकदम सिन्सियरली लिने पर्सन। आई डोन्ट टेक माई वर्क एज अ जोक, म काममा फिल्डमा उत्रिरहेको छु भने चाहिँ आई अलवेज गिभ माई 100%।
0: तपाईँ नायिका, मोडल, इन्फ्लुएन्सर हुनुहुन्छ, सेन्स अफ फ्यासन र स्टाइलको तपाईँको छेउमा कुरा गर्न मतलब नै छैन, तपाईँको सिग्नेचर स्टाइल के होला?
1: अनेस्टली मेरो सिग्नेचर स्टाइल खासै त्यस्तो छैन, स्टाइलिङ गर्नु मनपर्छ अनि ठ्याक्कै यही हो मेरो सिग्नेचर स्टाइल भन्ने चाहिँ छैन दाइ मेरो।
0: तपाईँलाई दोधारे प्रश्न सोध्न चाहे मैले, यदि मोडलिङ अनि अभिनयको पेसा नरोज्नु भएको भए तपाईँले के रोज्नुहुन्थ्यो होला पेसाको रूपमा चाहिँ?
1: इफ आई डिन्ट चुज यो करियर, सायद म हुनु अलिक साँच्चै डिफिकल्ट क्वेसन सोध्नु भयो दाइ तपाईँले मलाई। मेबी म कोरियोग्राफरतिर हुन्थेँ कि, किनभने आई अलवेज लाइक डान्सिङ।
0: अब हामी फायर राउन्डमा जाउँ है तपाईँ
1: के
0: मोडलिङ कि अभिनय?
1: अभिनय।
0: क्यामेराको अगाडि कि स्टेजमा?
1: क्यामेराको अगाडि।
0: मेकअप कि नो मेकअप?
1: मेकअप।
0: टी ओर कफी?
1: टी।
0: एक शब्दमा तपाईँले आफूलाई डिस्क्राइब गर्नुहोस्।
1: जिज्ञासु।
0: अनुसाको एउटा सपना जो चाहिँ अझै पूरा हुन बाँकी छ?
1: अझै मोर मुभीहरूमा काम गर्ने, अझै पनि वर्ल्ड एक्सप्लोर गर्ने अनि लाइफलाई बुझ्ने।
0: फ्यामिलीवाला हुनुभएको छ, अब नेपालमा नै हुनु पर्यो अब तपाईँले आफ्नो करियरलाई कन्टिन्युटी दिनलाई, त्यताबारे चाहिँ के सोच्नु भएको छ तपाईँले?
1: खासमा मैले यो फिल्डमा त्यति धेरै काम नगरिराख्दाखेरि नै मेरो श्रीमान चाहिँ एकदमै सपोर्टिभ हुनुहुन्छ अनि उहाँले नै एकदमै उहाँको साथ सपोर्ट र मायाले गर्दाखेरि नै सायद म अलिक अगाडि आफूले आफूलाई पनि विश्वास गर्दै कामहरू गरेको जस्तो लाग्छ मलाई चाहिँ. सो उहाँहरूलाई चाहिँ म धेरै धेरै धन्यवाद भन्न चाहन्छु. अनि या अभियसली नेपालमा नै छ हाम्रो कामहरू टिमहरू मेकर्सहरू डिफिकल्ट चोइस जस्तो लाग्छ मेरो लागि चाहिँ. तर पनि अब अभियसली हामी वी आर मेन्ट टु बी अनि त्यसपछि हाम्रो पर्सनल लाइफ पनि छ नि त. सधैँ काम काम भनेर कुदिराख्दाखेरि के हामीले बिर्सिन्छौँ कि हाम्रो सक्सेस पछाडिको चाहिँ मान्छेलाई चाहिँ ओभर स्याडोमा पार्छौँ कि भन्ने कुराहरू चाहिँ म सोच्ने गर्छु. सो इट्स रियल इम्पोर्टेन्ट फर मी एज वेल कि मैले मेरो श्रीमानलाई पनि टाइम दिनु अनि त्यसपछि मेरो परिवार अनि यहाँ ब्रुनेमा आएर हाम्रो टुआरजिआर परिवारसँग नजिकबाट बस्नु नजिकसँग निहालेर उहाँहरू सबैजनालाई बुझ्नु चाहिँ मेरो लागि चाहिँ अघि भने जस्तै त एकदम गर्वको कुरा हो जस्तो लाग्छ. सबैजनाले यो अपर्च्युनिटी पाउँदैन नि. सो मेरो लागि चाहिँ एकदम प्राउड मोमेन्ट पनि हो म यहाँ यसरी बस्नु अनि हजुरसँग यसरी कुरा गर्नु.
0: तपाईँ फेरि छिटै नेपाल प्रस्थान गर्दै हुनुहुन्छ भन्ने उहाँले समाचार ल्याइरहेको थियो. के प्रोजेक्टकै लागि हो
1: खासमा चाहिँ सेप्टेम्बर 11 अर्थात् भदौ 26 चाहिँ हाम्रो चलचित्र पेन्सन पट्टा चाहिँ रिलिज हुँदैछ अनि त्यसको लागि पनि म हाम्रो टिमहरूसँग भेट्नको लागि जाँदैछु अनि हाम्रो अडियन्सहरूलाई चाहिँ हामीले एकदम नजिकबाट भेट्न पाउँछ नि त उहाँहरूको फिडब्याक लिनको लागि पनि जाँदैछु अनि अर्को चाहिँ डिफ्रेन्ट प्रोजेक्ट्सहरू पनि लाइनअप छ. एक्ज्याक्टली. अर्को थर्ड रिजन चाहिँ मेरो कजन दाई आउँदै हुनुहुन्छ. सो उहाँको वेडिङ पनि लकिली आफ्टर 7 उहाँ नेपालमा आउँदै हुनुहुन्छ. सो वेडिङ पनि अटेन्ड गर्न लागेको छु. सो इट्स मोर ओभर सबै हुन्छ नि प्याकेज मेरो लागि चाहिँ.
0: हजुर. र अब हामी हाम्रो कुराकानीको अन्त्य अन्त्यमा आइपुग्यौँ. यो बसाइका क्रममा मैले तपाईँलाई सोध्न छुटेका जस्तो लाग्ने केही विषयहरू छन् भने फ्लोर इज योर्स.
1: हजुर दाई, मैले एउटा कुरा चाहिँ मेन्सन गर्न नै बिर्सेछु. हाम्रो चलचित्र पेन्सन पट्टाको दोस्रो गीत ऐना हेरेर भने चाहिँ ओएसआर डिजिटल युट्युब च्यानलमा रिलिज भइसकेको छ अनि सबैजनाले सुनिदिनु होला. एकदमै राम्रो छ.
0: यो तपाईँको डान्सिङ नम्बर हो अथवा
1: यो चाहिँ एकदमै टी एन्ड कफी केही लिएर बसेर सुन्ने खालको गीत हो दाइ.
0: अनुसा बहिनी, तपाईँले समय निकालेर बिएबिएस गोर्खा रेडियोसँग एकैछिन भए पनि भलाकुसारी गर्ने मौका जुराइदिनु भयो. आभार व्यक्त गर्दछौँ. अब हामी छुट्टिने बेला पनि भयो.
1: गफ त साह्रै मिठो हुने दाइ है. अब गफ गरिरहँ आफ्नो मनको कुराहरू भनिरहँ जस्तो लाग्ने, तर अब के गर्नु, सबैको टाइम लिमिट हुन्छ. सो फर्स्ट अफ अल थ्याङ्क यू भेरी मच दाइ फर ह्याभिङ मी एज अ गेस्ट बिएफबिएस रेडियोमा अनि हाम्रो सबैजना श्रोतालाई पनि थ्याङ्क यू भेरी मच फर लिसनिङ मेरो स्टोरी अनि मेरो केही कुराहरू, पर्सनल कुराहरू, मेरो करियरको कुराहरू सेयर गर्नु पाउँदा चाहिँ म आफूले आफूलाई एकदमै भाग्यमानी, एकदमै खुसी छु. So thank you very much for listening dai ani feri pani for the last time September 11 ma chai pension patta release hudaicha all over Nepal ani worldwide bistari dates haru auncha dai le bhane jastai. So sabai jana stay tuned and make sure you watch the movie. Ekdamai ramro cha. Dhanyawad.
0: Hajur ekdamai ramro cha bhanera anusha baini bida bhaisaknu bhayeko cha ra aaja September 11 ka din Nepal ma पेन्सन पट्टा अल ओभर नेपाल चाहिँ रिलिज हुने तयारीमा रहेको रहेछ. उहाँको कुराबाट त्यही सुन्यौँ हामीले. अब उहाँले भन्नुभयो जस्तै ऐना हेरेर कपाल कोरेर भर्खरै लेटेस्ट रिलिज हो यो पेन्सन पट्टाको. यो गीत सुन्नतर्फ लागौँ र इन्जोय गरौँ हामी पनि.

0: गोरखा रेडियो। तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शंकास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

म त ठुलो हुँदै होइन अक्षताको आवाजमा सुन्यो श्रोता, र त्योभन्दा अगाडि झलझली आँखैमा उषा मङ्गेशकरको आवाजमा ओरिजिनल गीत सुन्नुभयो। यो गीतलाई सिन्धु मल्लले पनि गाउनुभएको थियो र त्यो अन्य थुप्रै कलाकारहरूले पनि पछि गाउनु भएको थियो। अब हामी कका किकी सुन्छौँ श्रोता। मेलिना राई र अर्जुन सापकोटाले गाउनुभएको छ यो गीतलाई। यो गीत यो अर्जुन सापकोटाका कुरा जोड्नु मन लागिहाल्यो। झलीको तपाईँलाई कतिकै याद छ, अझै पनि निकै हिटमै छ, ट्रेन्डिङमै छ, र त्यसका साथ साथमा यो कका किकी पनि निकै ट्रेन्डिङमा छ अहिले, र यही कुरा चाहिँ अहिले सोसियल मिडियाको प्लेटफर्महरूमा निकै समाचारका रूपमा आइरहेका छन्, डबल हिट भनेर। र त्यस्तै यो कका किकी चलचित्रको टाइटल सङ हो यो, मेलिना राईले साथ दिनुभएको छ यसमा। र मेलिना राईको पनि यसमा टिकटकमा केही भिडियोहरू हामीले देखिरहेका थियौँ छौँ, भर्खर भर्खर आउन थालेको छ उनको पनि। हजुर, अब यो गीत सुन्दै सुन्दै हामी आजको हाम्रो प्रभातकालीन आवाज कार्यक्रमबाट बिदा हुने तर्खर गर्दैछु श्रोता। अब यो गीत पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ, अनि तत्पश्चात मझेरी कार्यक्रम लिएर बिना गुरुङ आउनुहुनेछ तपाईँको साथमा। म भने अब उझेलिन्छु। तपाईँहरूको सप्तान्त सुखमय रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्, स्वास्थ्य रहनुहोस्, र हामी भने सोमबार फेरि प्रभातकालीन आवाज कार्यक्रममा नै भेट्नेछौँ। तबसम्म मलाई बिदा दिनुहोस्। नमस्ते, शुभ विकेन्ड।

0: Live Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: Sanghe Samsat Pratinidhi Sabhako Baithak Bastaicha. दिउँसो एक बजे सिमन्त्रबारमा बस्ने बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम बागलेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आज विभिन्न 6 समितिको बैठक पनि बस्दैछ। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारको काम जारी रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता यशोदा अर्याल।
4: पछिल्लो तथ्याङ्क अनुसार 141 जनशक्ति स्थलगत रूपमा परिचालन गरी हालसम्म 9,900 व्यक्तिसँग स्थलगत रूपमा पहुँच पुगेको छ भने 7,314 आवश्यक परामर्श र सहयोग प्रदान गरिएको छ। मनोसामाजिक परामर्श वा सहायता आवश्यक परेमा स्थानीय स्तरमै उपलब्ध सेवा वा टोली टेली मनोपरामर्श सेवा लिनुहुन मन्त्रालय आग्रह गर्दछ। बाढीका प्रभावित स्थान, होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा अन्य अस्थायी संरचनाहरूमा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न अन्य मन्त्रालय तथा मातहतका निकाय, प्रदेश र स्थानीय तहसँग समन्वय भइरहेको छ। साथै माग अनुसार औषधि तथा औषधिजन्य सामग्रीको नियमित रूपमा आपूर्ति व्यवस्थापन गरिएको छ।
3: स्वयम्भू चैत्यको अमिताभ बुद्धलाई घरमा ल्याई पूजाआजा गरी दान गर्ने नरा पञ्जना पञ्चदान कार्यक्रममा हजारौं भक्तजन सहभागी भएका छन्। काठमाडौँको ज्ञानमाला भजन खला तथा चम्मती नेवा खलाका संरक्षक पूर्णकाजी च्यापुको आयोजना तथा चम्मतीवासीको सहयोगमा कार्यक्रम गरिएको हो। परम्परा अनुसार पञ्चदान ग्रहण गर्नका लागि साक्खे तथा बज्राचारी समुदायका चुडाकर्म गरिसकेका व्यक्तिले मात्र दान ग्रहण गर्न पाउने चलन छ। ज्ञानमाला भजन खलाका अध्यक्ष पूर्णकाजी ज्यापुका अनुसार 9,000 भक्तजनले पञ्चदान ग्रहण गरेका छन्।
5: पुण्यको फल पाओस् पायो भने हिजो 10 गतेको त्यस्तो घटना नहोस्। यहाँ बाढी आए पनि सानसानो होस्, यहाँ ठुलो ठुलो भूकम्प नलागोस्, यहाँको मान्छेले जहिले पनि शान्ति मिलोस्, रोग भनेको कहिले पनि नआओस्। रोग आए पनि सानसानोमा रोग त आउनु पर्यो, आए पनि ठुलो नआओस्। हाम्रो हामीलाई भगवान्ले वरदान दियो भने त्यो हाम्रो नेपाली जनतालाई सुख शान्ति मिलोस्, यही हो हाम्रो कामना।
3: भोटेकोसी त्रिशुली बाढीबाट 11 आयोजनाका 916 सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।
6: बाढीबाट 669 मेगावाट क्षमताका 12 जलविद्युत आयोजना प्रभावित भएका छन्। इप्पानका अनुसार प्रभावित आयोजना मध्ये 8 सञ्चालनमा छन् भने 4 निर्माणाधीन छन्। 6 मध्ये सबैभन्दा बढी माथिल्लो त्रिशुली 1 आयोजनाका सम्पर्कविहीन छन्। इप्पानका अनुसार 216 मेगावाटको आयोजनामा बाढी आउनु अघि 1,433 जना कार्यरत थिए। यो मध्ये हालसम्म 878 जनाको उद्धार गरिएको छ भने 545 जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ। उद्धारका क्रममा एकजनाको शव फेला परेको जनाइएको छ। रसुवागढी जलविद्युत आयोजनामा 93 जना सम्पर्कविहीन छन्। 120 मेगावाटको रसुवा भोटेकोसी जलविद्युत आयोजनामा 3 सम्पर्कविहीन छन्। 5 सकुशल उद्धार भएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा 39 जना सम्पर्कविहीन छन्। आयोजनाको सुरुङबाट 2 सकुशल निकालिएको भए पनि अन्यको अवस्था अझै यकिन हुन सकेको छैन। यो आयोजनाबाट 19 जनाको यसअघि नै उद्धार भइसकेको विवरणमा उल्लेख छ। 22 मेगावाटको चिलिमी जलविद्युत केन्द्रमा 6 सम्पर्कविहीन छन्। केन्द्रको साइट कार्यालयमा 71 जना कार्यरत रहेकामा अन्य कर्मचारीले ज्यान जोगाउन सफल भएको जनाइएको छ। यस्तै 5 मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनामा 7 सम्पर्कविहीन छन्। बाढीबाट त्रिशुली जलविद्युत केन्द्र, देवीघाट जलविद्युत केन्द्र, माथिल्लो त्रिशुली 3A, माथिल्लो त्रिशुली 3B, मिडल त्रिशुली गंगा र नुवाकोट सौर्य विद्युत आयोजना पूर्ण रूपमा प्रभावित भएका छन्।
3: 9/11 आक्रमणको सम्झनामा बेलायतमा विशेष चेन्जिङ अफ द गार्ड्स कार्यक्रम गर्न लागि 25 वर्ष अघि अलकायदाले अपहरण गरेका 4 विमान अमेरिकी भवनहरूमा ठोक्काएर गरिएको आक्रमणमा 3,000 जनाले ज्यान गुमाएका थिए। मारिनेमा 67 बेलायती नागरिक पनि थिए। अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुसले फ्लोरिडाको एक विद्यालयमा गएका बेला घटनाको खबर थाहा पाएको क्षण अहिले सम्झनु भएको छ।
7: I don't have much time to process that, but it's pretty clear to me that if we were under attack, then my job was to defend the child that was reading to me and her family and her country. And so it was a moment of clarity.
3: र आज पवित्र कुश घर घरमा भेटाएर कुशे औँसी पर्व मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइन्छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
0: यो BFBS

Oricon Radio. हजुर नमस्कार, शुभ बिहानी, शुभ प्रभात यहाँ सम्पूर्णलाई। बीएफएस गोर्खा रेडियो सुनेर बस्नुभएका प्रिय श्रोतालाई म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट स्वागत छ अनि हार्दिक स्वागत, त्यसको साथसाथै नमस्कार पनि। कार्यक्रमको सुरुवात भइसकेको छ, यो ब्रुनाईको प्रसारण हो र बिहानको 10 बजेदेखि 1 बजेसम्म सदाझै शुक्रबारदेखि सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुने यो कार्यक्रम, यो 3 घन्टे बसाइमा यहाँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। कार्यक्रम सुरुवात गर्यौं निकै नै मिठो गीतबाट, एसटी योगी अनि रेशमा पुनको आवाजमा बादलु पारीको देशैमा। आजको दिन पनि सदा झैं नयाँ ऊर्जा अनि नयाँ सम्भावना सँगै दिन सुरुवात गर्नेछौ र आजको दिन शुक्रबारको दिन 11 सेप्टेम्बर 2026 साल, तदनुसार भदौ महिनाको 26 गते 2083 विक्रम सम्बत। हजुर, ब्रुनाईको अहिलेको समय 10 बजेर 10 मिनट गयो र आज सेप्टेम्बर 11 भदौ महिनाको 26 गते चाहिँ एकदमै विशेष दिन रहेको छ। नेपालमा भने आज बुबाको मुख हेर्ने दिन अर्थात् कुसे औँसी मनाइँदैछ। हामीलाई जीवनको बाटो देखाउने, परिवारका लागि निस्वार्थ रूपमा सङ्घर्ष गर्ने बुबाहरूप्रति आज माया, सम्मान र कृतज्ञता व्यक्त गर्ने विशेष अवसर पनि हो। यदि टाढा हुनुहुन्छ भने एउटा फोन कल गरिहाल्नुहोस् अनि सँगै हुनुहुन्छ भने अभियसली तपाईँहरू सेलिब्रेट गर्दै हुनुहुन्छ होला आजको दिन, र आज बुबाको लागि केही मिठो शब्द नै उहाँको लागि सुन्दर उपहार पनि हुनसक्छ। हजुर, अब मौसमी विवरणतर्फ लागौं। सेरिया ब्रुनाईको अहिलेको तापक्रम 29 डिग्री सेल्सियस रहेको छ। अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस। थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ, यानि कि केही आज पनि पानी पर्ने सम्भावना छ। अब लागौँ काठमाडौँ नेपालतर्फ। काठमाडौँमा अहिलेको समय बिहानको 8 बज्नका लागि 4 मिनट बाँकी। त्यहाँको तापक्रम अहिले 25 डिग्री सेल्सियस रहेको छ। अहिले घाम लागेको छ तर थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज अनुमान गरिएको छ। आज पनि मेघ गर्जन सहित वर्षा हुनेछ र मन्द गतिमा हावा बहनेछ। अधिकतम तापक्रम 28 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस। हजुर, लन्डन युनाइटेड किङडममा भने अहिले रातिको समय छ, बिहानको मध्यरात कटिसकेको छ, 3 बजेर 12 मिनट गयो। अहिले 16 डिग्री सेल्सियस तापक्रम रहेको छ, लोमा पनि 16 डिग्री सेल्सियस नै रहनेछ र दिउँसो भने सनी इन्टरभल्स एन्ड लाइट विन्ड्स अनुमान गरिएको छ। घमाइलो अन्तरालको सहित मन्द गतिमा हावा बहनेछ। लन्डनमा अधिकतम तापक्रम रहनेछ 23 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 12 डिग्री सेल्सियस। हजुर, लन्डनमा सूर्योदय भने बिहानको 6 बजेर 28 मिनटमा हुँदैछ। हजुर, कार्यक्रम सुरुवात गर्यौं गीतले नै, अब निरन्तरता दिनेछौ मिठा मिठा गीत सङ्गीतले नै। तर यदि तपाईँ आफूले मन परेको गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ भने पक्कै पनि सम्पर्क गर्नुहोस्। स्टुडियोमा 2 वटा नम्बर रहेका छन्, 3224167, 3220098, कन्ट्री कोड 00673 डायल गर्न नभुल्नुहोला। यदि ब्रुनाई बाहिरबाट सम्पर्क गर्न चाहनुहुन्छ भने यसै गरी इमेल गर्न सक्नुहुन्छ bfbsgorkha@bfbs.com र फेसबुकको हाम्रो आधिकारिक पेज बिएफबिएस गोर्खा मार्फत हामीलाई मेसेन्जरको मार्फत जोडिन सक्नुहुन्छ। अब सुनौ मेलिना राईको गुनासे फुल्दा।

हजुर द्वारा गाइएको यो गीत गुराँसै फुल्दा यो नौलो संस्करणमा तपाईँहरूले सुनिहाल्नुभयो र यो गीत रहेको छ मास्टरनी चलचित्रबाट. आज सेप्टेम्बर 11-26 भदौ महिनाको 26 गते नेपालमा चाहिँ कुसे औँसी मनाइँदैछ, यानि कि बुबाप्रति कृतज्ञता देखाउने दिन हो आज. बुबाको सम्मानमा मनाइने दिन हो भने यता इतिहासमा आज भने एकदमै कहिले बिर्सन नसक्ने एउटा पीडादायक दिनको सम्झनामा पनि आज मनाइँदैछ. आज सेप्टेम्बर 11 विश्वको इतिहासमा एउटा कहिले नबिर्सिने दिन, सन् 2001 चाहिँ अमेरिकामा भएको 9/11 आतंकवादी आक्रमणमा झन्डै 3,000 मानिसले चाहिँ ज्यान गुमाएका थिए. आज 25 वर्षपछि पनि यो दिनलाई पीडितहरूको सम्झना, उनीहरूका परिवारप्रति सहानुभूति र उद्धारमा खटिएका साहसी व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै स्मरण गरिने दिन. र आज 2RJR मा पनि मेरो

हजुर, साधना सरगमले गाउनु भएको यो निकै नै मिठो गीत टिकुली है मेरो, यो गीतले भने तपाईँको बाल्यकालको एउटा नोस्टाल्जिक गीतमा पर्न जान्छ र तपाईँहरूलाई पक्कै पनि आफ्नो बाल्यकालको एकदमै नाचिएको गीत भने सम्झिनु भयो होला यो गीत पछि। हजुर श्रोता, आज अब तिज भने घरदैलोमा आइसकेको छ र बिएफपिएस माफ गर्नुहोस् बिएफपी लेडिजहरूको पनि तिज नाइट हुन गइरहेको छ भोलिको बेलुकी। भोलि 12 सेप्टेम्बर स्याटरडे शनिबार बेलुकीको 5 बजेदेखि मध्यरातसम्म दिदीबहिनीहरूले आफ्नो टिकट्सहरू भने लिइसक्नु भएको छ होला र तिजको लागि भने एकदमै तम तयारी गर्दै हुनुहुन्छ होला। यसको साथसाथै दिदीबहिनीहरू चाहिँ चिटच्याट कम्युनिटी सेन्टरमा आज धमाधम हिजोदेखि नै होला उहाँहरूले एकदमै मेहनत गरेर डेकोरेसनदेखि लिएर ड्रिङ्क्स खानाको व्यवस्था यसको साथसाथै इन्टरटेन्मेन्टको व्यवस्था त्यसै गरी एकदमै महत्त्वपूर्ण कार्यक्रमको अन्त्यमा हामीले जहिले पनि नाच्नुभन्दा अगाडि गर्ने चाहिँ राफल ड्र पुरस्कारको पनि एकदमै ठुलो मेहनतका साथ तयारी गरिराख्नु भएको छ हाम्रो दिदीबहिनीहरूले र त्यसको लागि भने एकदमै तम तयारी नाच्नको लागि एकदमै मजाले खाएर पिएर बस्नु होला अनि आफ्नो निन्द्रा पनि पुर्याउनु होला किनभने भोलि भने हामी मध्यरातसम्म रमाइलो गर्नेछौँ। त्यस कारणले गर्दाखेरि तपाईँहरूको तम तयारी चाहिँ राम्रोसँग जाँदै होला। यसको साथसाथै विशेष तिजको दिन यानि कि सोमबार 14 सेप्टेम्बर भने हाम्रो ब्रिटिश फोर्सेस ब्रुनाईको मन्दिरमा बिएफपी तिज पूजा हुन गइरहेको छ बिहानको 10 बजेदेखि 12:15 बजेसम्म। यदि तपाईँहरूलाई तिजको पूजा आइटमको बारेमा केही जानकारी चाहिन्छ भने पक्कै पनि आफ्नो दिदीबहिनीहरूलाई सोध्न सक्नुहुन्छ या फिर यो जुन कुनै पनि कम्युनिकेसन माध्यमहरूबाट चाहिँ उहाँले लिस्ट तयार गर्नुहुन्छ र त्यो सामानहरू र सामग्रीहरू लिएर जान सक्नुहुन्छ है त। अब सुन्नेछौँ हुलाकीको मखमली।

हजुर द हुल्लाकीको निकै नै मन छुने गीत मखमली। टेक्नोलोजी प्रेमीहरूका लागि फेरि उत्साहको दिन भने आइसकेको छ। आइफोन चलाउने अहिले प्राय सबैको हातमा आइफोनहरू देख्न सक्छौँ, तर हरेक वर्ष आउने नयाँ अपग्रेडहरूले गर्दाखेरि तपाईँहरूलाई उत्साहको साथसाथ अलिकति निराशा, अलिकति हुन्छ नि त्यो वरी, टेन्सन हुने पनि हुनसक्छ। नयाँ आइफोन सार्वजनिक हुने सँगै नयाँ फिचर, नयाँ क्यामेरा, नयाँ डिजाइन अनि त्यसको फिचर्स, कार्यक्षमता बारे चाहिँ चर्चा एकदमै चुलिरहेको हुन्छ, विशेष गरी यो समयमा। अनि हरेक वर्ष जस्तै यो वर्ष पनि नयाँ आइफोन साँच्चिकै राम्रो बनेको छ अथवा अपग्रेडमा केही नयाँ परिवर्तन आएको छ कि पुरानै फोन अझै ठिक छ भन्ने कुरामा चाहिँ दुविधामा चाहिँ हामी सबै पर्ने गर्छौँ। नयाँ नयाँ प्रविधि अथवा नयाँ नयाँ सामानहरू देख्दाखेरि त हामीलाई एकदमै आकर्षक त हुन्छ नै, तर किन्नुभन्दा अगाडि भने आफ्नो आवश्यकता, बजेट अनि हालको फोनको अवस्थालाई हेरेर निर्णय भने अवश्य पनि गर्नुपर्ने हुन्छ। ट्रेन्ड अनुसार चढ्नका लागि मानिसहरूले चाहिँ फोनहरू अपग्रेड गरिराखेका हुन्छन्, तर हामी अब 9 to 5 काम गर्ने जस्तो मानिसहरूका लागि भने यो चाहिँ पछि फाइनेन्सियली चाहिँ आफ्नो भविष्यको सुरक्षाको लागि चाहिँ एकदमै ठुलो चुनौती हुन जान्छ, किनभने यो सानो सानो अपग्रेडहरूले गर्दाखेरि तपाईँको भविष्यको ठुलो कामहरू चाहिँ रोकिन सक्छ। त्यस कारणले गर्दाखेरि आफ्नो फाइनेन्सियल स्टेटस अनि आफ्नो आवश्यकताहरूलाई पनि मध्यनजर गर्नु चाहिँ एकदमै जरुरी हुन्छ। यसै गरी आइफोन 18 Pro अनि 18 Pro Max आइसकेको, बजारमा उपलब्ध भइसकेको खण्डमा फेरि पनि मानिसहरूलाई लोभ्याउनलाई चाहिँ आइफोन 19 पनि फिचर्सहरू चाहिँ सार्वजनिक गरिसकेको छ। र एप्पलले पनि स्यामसङको जस्तै फोल्डेबल फोन, जस्तो बुक जस्तै, नोटबुक जस्तै देखिने फोल्ड गर्न मिल्ने फोन पनि सार्वजनिक गरिसकेको छ। त्यसको मूल्य भने नेपाली चाहिँ 5 lakh पुगेको छ। हजुर, यस्ता प्रविधिहरूको अपग्रेडहरू त हरेक वर्ष हामीले देख्छौँ नै, र अहिलेको आइफोनको फिचरमा भने सिरीमा चाहिँ एआई पनि थपिएको जानकारी चाहिँ हामीले देख्न सक्छौँ। तपाईँहरूलाई चाहिँ हरेक वर्ष यो फोन अपग्रेड गर्नु नै पर्छ भन्ने कुरा चाहिँ कति आवश्यक छ अथवा छैन, कस्तो लाग्छ तपाईँहरूलाई चाहिँ, कि तपाईँहरू पनि एकदमै एकछिन टेम्प्टेड हुनुभएको छ? अब म त अहिले अब मेरो एउटा नानी भइसक्यो, अब परिवारको त्यो हुन्छ नि व्यवहारमा पसिसकेको कारणले गर्दाखेरि मलाई चाहिँ त्यति आवश्यक हो जस्तो त लाग्दैन, तर श्रोताहरूको आफ्नो आफ्नै ओपिनियन विचारहरू हुनसक्छ, त्यस कारणले भन्नुहोस् हामीलाई पनि र तपाईँहरू सोच्दै गर्नुहोस् अहिलेको टेक्नोलोजीको बारेमा। तर अहिले हामी गीत सङ्गीततर्फ नै अघि बढ्छौँ। राजु लामाको तिमीलाई देखेर सुनौँ।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।
1: यो BFBS
2: गोर्खा रेडियो हो।

از شریگو کو تی حدی مسونو به بارگاری شده यदि तपाईं भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ भने BFBS गोर्खा रेडियोको मझेरी कार्यक्रम सुन्दै हुनुहुन्छ र मझेरी कार्यक्रमको हामी पहिलो घण्टे बसाइमा छौँ। ब्रुनाईमा अहिले समय बिहानको 11 बज्नका लागि 13 मिनट बाँकी रह्यो। हजुर, फेसबुक यानि कि BFBS गोर्खा पेजको मेसेन्जरमा मेसेजेस पढ्ने क्रममा फेरि पनि जोडिनु भएको छ हाम्रो नियमित श्रोता एनपी परदेशी। उहाँले नमस्कार प्रिय प्रस्तुता बिनाजी भन्नुभएको छ। नमस्कार दाई, हजुरको मिठो आवाजमा मजेरी सुन्दै रमाउँदैछु, धेरै धेरै धन्यवाद। हाल इजरायल निवासी गीतकार नूतन भूषालजी लिखित कुनै एउटा गीत आजको अनुरोध छ मेरो यति कार्यक्रमको समयले साथ दिएमा। अफकोर्स दाई, हजुरको रोजाइमा नूतन भूषालजीको लिरिक्समा इस्माइल दासले गाउनु भएको आउँ है बसौँ इन्जोय गर्नुहोला।

अदुसो नाम तोपदेन अनि उपासना सिंह ठकुरीद्वारा अभिनीत उक्त चलचित्र जलाकीबाट रहेको छ यो गीत चाँदी जलप र गाउँदै हुनुहुन्छ गायक एसटी योगी अनि अञ्जु पन्त। हजुर श्रोता, यो गीत सँगसँगै हामी कार्यक्रम मझेरीको पहिलो घण्टाको अन्त्यमा आइसकेका छौँ। कार्यक्रम अहिले सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई मेरो हार्दिक धन्यवाद। अनि कार्यक्रम अझै बाँकी नै छ, अहिलेको लागि भने सुनोस् सुबानी मोक्तानको माया हो कि माया जस्तै। त्यसपछि नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। त्यस लगतै म फेरि पनि कार्यक्रम प्रस्तुता बिना गुरुङ मझेरी कार्यक्रमको दोस्रो घण्टे बसाइमा अवश्य पनि उपस्थित

0: त्रिशुली 3A आयोजनाको सुरुङबाट उद्धार भएका घाइतेले सिसिटिभीबाट बाढी आएको देखेपछि कार्यस्थलमा भागदौड मचिएको बताएका छन्। छाउनी अस्पतालमा भेट्न आएका विद्युत प्राधिकरणका अधिकारीसँग कर्मचारी सञ्जय शाहले नियन्त्रण कक्षबाट सिसिटिभीमा बाढी आएको देखेपछि सबैलाई भाग्न भनेको बताउनु भएको छ। विद्युत गृहमा 40 बढी कार्यरत रहेकामा शाह र कबीर महर्जन बाहेक भागेका अन्य कर्मचारीको यकिन भएको छैन। शाहले कन्ट्रोल रूमबाट सिसिटिभीमा ठूलो बाढी आएको देखेपछि सबैलाई भाग्न आग्रह गर्दै आफू पनि सुरक्षित स्थानतर्फ जाने क्रममा अँध्यारोमा फँसेको बताउनु भएको प्राधिकरणले उल्लेख गरेको छ। उपचाररत शाह र कबीर महर्जनको स्वास्थ्यावस्था सुधारमुलक रहेको प्राधिकरणले जनाएको छ। घाइतेलाई भेट्न प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, प्रशासन निर्देशनालयका प्रमुख शिवकुमार अधिकारी लगायत जानुभएको थियो। वान आरजीआरका कलर सर्जेन्ट तेज पाइजाले रोयल मिलिटरी एकाडेमी आरएमएएसमा इन्स्ट्रक्टरको पद सम्हाल्नु भएको छ। स्यान्डर्समा क्रियाशील गोर्खा कम्पनी सेताङमा प्लाटुन सर्जेन्टको जिम्मेवारी तथा कमान्डिङ अफिसरको क्वाइन पाएपछि उहाँले नयाँ भूमिका लिनुभएको हो। एकाडेमीमा निर्वाह गरेको जिम्मेवारीका लागि समेत उहाँले सो क्वाइन पाउनु भएको गोर्खा ब्रिगेड एसोसिएसनले जनाएको छ। इन्स्ट्रक्टरको पदमा रहेर उहाँले अफिसर क्याडेटलाई तालिम तथा प्रशिक्षण दिनुहुनेछ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिर हुँदै यात्रा गर्न भदौभरि पर्खनु पर्ने भएको छ। प्रधानमन्त्री कार्यालयले कृष्णभिरमा पहाड काटेर 250 मिटर नयाँ ट्र्याक निर्माण गर्न एकैपटक 10 वटा मसिन र 30 जना कर्मचारी खटाइएको जनाएको छ। बाटोमा दिनको 14 घण्टासम्म काम गर्न सशस्त्र प्रहरी बल नेपालले निर्माण क्षेत्रमा फ्लड लाइट चढान गरिदिएको छ। यस मार्गका अन्य 5 स्थानमा गएको पहिरो पन्छाउने र दुईतर्फ यातायात खुलाउने काम पनि साथसाथै भइरहेको कार्यालयले उल्लेख गरेको छ। यही भदौ 10 गते बाढीका कारण कृष्णपुर क्षेत्रको सडक कमजोर बनेको थियो। सडक विभाग र नेपाल जियो टेक्निकल सोसाइटीका प्राविधिकहरूले 4 दिनसम्म द्रुत अध्ययन गरी पहाड काटेर नयाँ ट्र्याक बनाउन पहिलो विकल्प सुझाएका थिए। सोही विकल्प अनुसार काम गरिएको हो। भदौ 24 घटनापछि सक्रिय राजनीतिमा पुनरागमन गरेका कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले बाढीपछिको पुननिर्माणमा जुट्न आह्वान गर्नुभएको छ। नुवाकोटका विभिन्न क्षेत्रको भ्रमण गरेपछि पूर्व प्रधानमन्त्री देउवाले नेपाली सेनाको प्रशंसा गर्नुभएको छ। असी वसन्त पार गरिसकेका देउवाले अदालत र निर्वाचन आयोगको निर्णयका बावजुद आफ्नै पार्टी सभापति हो भन्दै आउनु भएको छ। भोटेकोसी त्रिशुली बाढीले थुपारेको भग्नावशेष हटाउन 95 अर्ब रुपियाँ बढी लाग्ने अनुमान गरिएको छ।
1: बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउन 95 अर्ब 42 करोड खर्च लाग्ने अनुमान गरिएको हो। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन आरडीएनए प्रतिवेदनमा तत्काल र दीर्घकालीन पुनस्थापनाका लागि अनुमानित 95 अर्ब 42 करोड खर्च लाग्ने उल्लेख छ। प्रतिवेदनमा क्रस कटिङ क्षेत्र अन्तर्गत भत्किएका भवनका संरचना हटाउन विपद जोखिम न्यूनीकरण र समावेशी पुनस्थापनाका लागि यो रकम खर्च हुने उल्लेख छ। बाढीका कारण 48 अर्ब 24 करोड बराबरका भत्किएका भवनका संरचना थुप्रिएको छ। त्यसमा करिब 2 अर्बको माटोको थुप्रो छ। यो हटाउन मात्रै 30 करोड भन्दा बढी खर्च लाग्ने अनुमान छ। यसै गरी विपद जोखिम न्यूनीकरणका लागि तत्कालै 35 करोड र दीर्घकालका लागि 94 करोड 40 लाख बराबर खर्च हुने अनुमान छ। प्रतिवेदनले समावेशी पुनस्थापनाका लागि तत्काल 15 करोड आवश्यक रहेको देखाएको छ। यो रकम असुरक्षित र सीमान्तकृत समुदायका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य जोखिममा रहेका समूहको पुनस्थापना र पुननिर्माणमा खर्च हुनेछ।
0: पुल बनेपछि सुनसरीको चतरा क्षेत्र पूर्वी नेपालकै उदाउँदो पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ। 11 वर्ष अघि सुनसरी र उदयपुर जोड्ने कोशी पुल सञ्चालनमा आएपछि स्थानीय अर्थतन्त्रले समेत नयाँ गति पाएको हो। धार्मिक दृश्यले चतरालाई पूर्वको हरिद्वार भनेर चिनिन्छ। इटहरीबाट घुम्न आएका दीपक गिरी
2: चतरा आउँछौँ र यो बाटोमा हामीले पैदलै हिँडेर हामी धरालसम्म जाने र कलेज छुट्टी भएको बेलामा घर जाने बाटो थियो। अहिले यो मदन भण्डारी लोक मार्गको चतरा भन्ने ठाउँमा पुल बनेको छ र यो बाटो पनि बिल भएको छ। पहिलेको भन्दा अहिले 20-22 वर्ष 25 वर्षमा चाहिँ धेरै नै विकास भएको छ।
0: खबर यति नै, नमस्कार।
3: PFBS, Gorkha Radio.

0: हजुर, चलचित्र नैना रेशमबाट यो निकै नै मिठो गीत सुन्नुभयो राजेश, माफ गर्नुहोस्, दीपक लिम्बू अनि मान्धवी त्रिपाठीको आवाजमा ढल्क्यो ढल्क्यो। हजुर, उक्त चलचित्रमा अभिनय गर्नुभएको छ एकदमै नेपाली चलचित्र जगतका सुपरस्टार बिरज भट्ट अनि निशा अधिकारीले। हजुर, मलाई त नेपाली चलचित्रको गीतहरू एकदमै मनपर्छ, त्यस कारणले तपाईँहरूलाई सुनाएँ। आशा छ तपाईँहरूलाई पनि नेपाली चलचित्रका गीतहरू मनपर्छ होला, र दीपक लिम्बूका धेरै मिठा गीतहरू मध्येमा ढल्क्यो ढल्क्यो चाहिँ एकदमै उहाँको एकदमै सफल गीत पनि रहेको छ। र यो गीतसँगै हामी कार्यक्रम मजेरीको दोस्रो घन्टे बसाई पनि प्रवेश गरिसकेका छौँ। फेरि पनि कार्यक्रममा हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट तपाईँ सुन्दै हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियोको कार्यक्रम मझेरी। हजुर, यो आजको बसाइमा पनि हामी मिठा मिठा गीत सङ्गीत त छँदैछन्, त्यसको साथसाथै केही हल्का फुल्का चर्चा गर्नेछौँ, आजको विषयवस्तुलाई समेट्नेछौँ। आजको विषयवस्तुमा जेनेरेसनल इस्युज परेको छ, त्यस अन्तर्गत हामी केही कुरामा चर्चा भन्ने पक्कै पनि गर्ने नै छौँ, केही रमाइला गफगाफहरू पनि हुनेछन्। त्यस कारणले कार्यक्रम अन्तसम्म सुनेर साथ दिनुहोला। अबलाई भने हामी भियोमाको झुम्का भन्ने गीत सुन्छौँ, इन्जोय।
1: Vimo.

हजुर युवाहरू बिच आजभोलि एकदमै चर्चित हुनुभएको छ भियोमा, यानि कि सुरज छेत्री, उहाँको गीत सुन्नुभयो झुम्का। उहाँको आफ्नै शैलीको गीत यो हिपहप ऱ्याप अनि मधेसी बिट्स पनि संलग्न पनि जोडिएको उक्त गीत चाहिँ तपाईँहरूले पक्कै पनि सुनेर इन्जोय गर्नुभयो होला। र अब भने मेसेजेस पढ्ने क्रममा केबी तामाङ जोडिनु भएको छ हाम्रो कार्यक्रममा। हेलो बिनाजी नमस्कार भन्नुभएको छ। नमस्कार केबी तामाङजी, धेरै दिन भयो तपाईँको स्वर नसुनेको, मलाई कता कता के बिर्से झैँ भयो भन्नुभयो, धेरै धेरै धन्यवाद त्यसको लागि। मलाई शिव परियारको लेख्छ कसले मर्ने नीति यो सङ मलाई सबैलाई सुनाइदिनु होला प्लिज भन्नुभएको छ केबी तामाङ ह्यारो लन्डनबाट। हजुर केबी तामाङजीको रोजाइमा यो गीत उहाँको अनुरोधमा मैले अब बजाउँदैछु शिव परियारको लेख्छ कसले मर्ने मिति। इन्जोय गर्नुहोस्।

वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।

विश्वदङ। यो गीतपछि हामी आजको कार्यक्रमको विषयवस्तुमा प्रवेश गर्छौँ र सदा चाहिँ शुक्रबारको दिन हामी मजेरी कार्यक्रममा जेनेरेसनल इस्युजको बारेमा कुराकानी गर्छौँ, यानि कि पुस्तादेखि पुस्तासम्म बदलेको केही कुराहरूको बारेमा चर्चा गर्नेछौँ। र आज त्यसै चर्चा गर्ने क्रममा भने अभिभावकत्व यानि कि प्यारेन्टिङसँग सम्बन्धित चाहिँ केही कुरा टिप्पणी गर्दैछु। हामी मध्ये प्राय सबैले चाहिँ बाल्यकालमा चाहिँ आमा बुबाको एउटा हेराइले नै डराउने होइन, उहाँले के भन्न खोजेको कुरा बुझ्ने अनि नियम धेरै भए पनि प्रश्न चाहिँ एकदमै थोरै सोध्ने बाल्यकालबाट गुज्रेर आएको जेनेरेसनमा नै पर्छौँ अहिले चाहिँ, किनभने हामीलाई चाहिँ सम्मान गर्नु, आफूभन्दा ठुलोलाई अनि अनुशासनमा रहनु र जिम्मेवारीमा चाहिँ जिम्मेवारीको कुराहरू चाहिँ घरमै सिकाइन्थ्यो। स्कुलमा चाहिँ हामीले विशेष गरी पढाइमा चाहिँ अलिक घोक्ने खालको विद्या चाहिँ हाम्रो नेपालमा अझै पनि बाँकी नै छ होला, तर हामीले स्कुलमा चाहिँ भन्दा पनि विशेष गरी घरमा नै यी कुराहरू चाहिँ सिकिन्थ्यो। अनि त्यति बेलाका अभिभावकहरू धेरै कडा पनि देखिन्थे, यदि स्कुलमा केही बदमासी गर्यो भने अब कम्प्लेन आयो भने झन् उल्टै हुन्छ नि, मेरो बच्चालाई चाहिँ अलिकति प्याट पुट दिँदा पनि हुन्छ भन्ने खालको अभिभावकत्वबाट चाहिँ गुज्रेर आएको पुस्तामा पर्छौँ हामी सबैजना। तर त्यसको पछाडि कारण पनि धेरै नै थियो नि त, जस्तै हाम्रो परिवार चाहिँ सङ्घर्षमा थियो, स्रोत साधन पनि निकै सीमित हुन्थे र उनीहरूलाई चाहिँ कडाईले मात्र बच्चालाई चाहिँ जीवनका कठिनाइका लागि तयार पार्न सक्छ भन्ने चाहिँ त्यो विश्वास थियो, त्यस कारणले पनि होला। तर आजको पुस्तामा भने दृश्य एकदमै फरक भइसकेको छ, अहिलेका अभिभावकहरूमा चाहिँ आफ्नो बालबालिकाले आफूले भोगेको कडाई डर अनि भावनात्मक दूरी भोग्न नपरोस् भन्ने चाहनाले गर्दाखेरि नै उहाँहरू चाहिँ अलिक बढी साथी जस्तो अनि खुला अनि उदार बन्न खोज्छन्, बच्चासँग साथी जस्तो सम्बन्ध बनाउने क्रममा चाहिँ कहिलेकाहीँ अभिभावकले आफ्नो मार्गदर्शन गर्ने भूमिका पनि बिर्सिन सक्छन्। र अघिल्लो पुस्ताको चुनौती थियो एकदमै धेरै नियन्त्रण, अहिलेको पुस्ताको चुनौती भने चाहिँ अत्यधिक स्वतन्त्रता, यानि कि पहिले बच्चाहरूलाई किन भन्ने अवसर कम हुन्थ्यो भने अहिले होइन भन्ने शब्द नै हराउँदै गएको जस्तो देखिन्छ। सायद यही कारणले आज धेरै बालबालिकामा आत्मविश्वास र स्वतन्त्रता त छ, तर सिमाना, धैर्यता, कृतज्ञता र जिम्मेवारीका विषयमा भने अलिकति अलमलमा परेको जस्तो देखिन सक्छौँ। प्रविधि, सामाजिक सञ्जाल र डिजिटल सञ्जालले चाहिँ यो चुनौतीलाई झन् अझ बढाएको छ। सायद यही कारणले आज यो धेरै समस्या, विशेष गरी मोबाइल दिने कुरामा नै, म आफै नै अभिभावक भएको कारणले गर्दाखेरि मोबाइल चाहिँ दिने कुरामा पनि जस्तै बालबालिकाहरूले एकदमै स्वतन्त्रता खोजिरहेको बेलामा चाहिँ यो डिजिटल युगमा कति समय चाहिँ टिभी हेर्ने, कति समय मोबाइल हेर्ने विषयमा चाहिँ ठुलो चुनौती नै बन्न पुगिसकेको छ। र यसको समाधानको लागि चाहिँ हामी पुरानो पुस्ताको जस्तै कडाई गर्नेमा फर्किनु पर्छ भन्ने चाहिँ छैन, आजको एकदम स्वतन्त्रतामा पनि हराउनु जरुरी छैन, हामीले चाहिँ सायद सन्तुलन गर्नु नै सबैभन्दा मुख्य कुरा हो जस्तो लाग्छ। बच्चालाई माया पनि चाहिन्छ भने मार्गदर्शन पनि दिन अत्यन्तै जरुरी हुन्छ, शून्य कान पनि चाहिन्छ, तर अब सिमाना पनि बनाइदिने हाम्रो हातमा नै छ। त्यस कारणले गर्दाखेरि तपाईँ यदि राम्रो अभिभावक बन्नको लागि चाहिँ कुल अथवा पर्फेक्ट बन्ने कोसिसमा लाग्नुभन्दा पनि हामी असल अभिभावक चाहिँ तब बन्न सक्छौँ जब हामी समयअनुसार बदलाउँछौँ, आफ्नो गल्ती स्वीकार्छौँ र बच्चाको जीवनमा पनि भावनात्मक रूपमा उपस्थित हुन्छौँ, किनकि बच्चाहरूलाई साथी मात्र होइन कि जीवनको बाटो देखाउने एकदम भरोसायोग्य अभिभावक पनि चाहिन्छ। हजुर श्रोता, मैले सोसियल मिडियामा चाहिँ विशेष गरी टिकटकमा चाहिँ भर्खरैको घटना होला, सायद शिक्षकहरूले नेपालमा बच्चा सानसानो बालबालिकाहरूलाई चाहिँ मोबाइल हेरेर चाहिँ यस्तो भयो भनेर चाहिँ आँखामा रातो पट्टी बाँधेर अलि डर त्रासको तरिकाले चाहिँ नानी बाबुहरूलाई चाहिँ मोबाइल हेर्नु हुँदैन भन्ने खालको सन्देश पनि दिएको देखिरहेको थिएँ, तपाईँहरूले देख्नुभयो कि भएन।
त्यसमा चाहिँ मेरो पर्सनल ओपिनियन, अब हामी अब मिलेनियल अब अहिलेको अभिभावकहरूमा कति पुरानै जमानाको कडाई गर्ने बानी चाहिँ अझै पनि बाँकी हुनसक्छ। सायद डर त्रास देखाएर चाहिँ बालबालिकाहरू बुझ्छन् कि भन्ने खालको पनि हुनसक्छ कतिमा चाहिँ। अब म कुल प्यारेन्ट हो, म बच्चालाई चाहिँ नो भन्दिनँ भन्ने पनि हुनसक्छ, तर सायद त्यसलाई चाहिँ ब्यालेन्स गर्नु नै सबभन्दा ठुलो कुरा हो। यदि तपाईँले चाहिँ बच्चालाई अहिले डर देखाएर भन्दा पनि त्यसको खराब पक्षहरू चाहिँ के हो अनि यसले गर्दा चाहिँ के कस्ता हुन्छ भनेर अब एकदम प्रोफेसनलको भिडियोजहरू देखाएर चाहिँ उनीहरूलाई चाहिँ राम्रो शिक्षा दिन सक्नुहुन्छ, ताकि ना कि यो डर त्रासले नै, किनभने बच्चा एक दिन बुझ्ने हुन्छ, बुझ्ने भएपछि उनीहरूले चाहिँ ए मलाई चाहिँ डर त्रासको भरमा चाहिँ यसरी यो कुरा सिकाइएको रहेछ भनेर हामीप्रति चाहिँ अविश्वास गर्ने बाटो चाहिँ नहोस् भन्ने कुरा चाहिँ हामीले अत्यन्त बुझ्नु जरुरी छ। तर हामीले त्यसलाई सन्तुलन राख्नको लागि उनीहरूलाई मोबाइल पनि चाहिन्छ अहिलेको जमानामा, तर सीमित समयको लागि चाहिँ मोबाइल खेलाउन दिने, अनि त्यसपछि उनीहरूले मनपर्ने कुराहरूमा चाहिँ जस्तै आर्ट एन्ड क्राफ्ट अनि बुक रिडिङहरूमा चाहिँ पालै पालो गर्न सक्छौँ, अथवा बाहिर लगेर बाहिरको क्रियाकलापहरूमा चाहिँ व्यस्त बनायौँ भने उनीहरूले मोबाइलको कुराहरू चाहिँ अहिले सोच्न पनि भ्याउँदैनन् पनि। अनि यसरी तपाईँको अहिलेको पुरानो र अहिलेको व्यवस्थालाई चाहिँ अभिभावकत्वलाई चाहिँ सन्तुलनमा पनि लान सक्नुहुन्छ यसरी। हजुर, यो थियो आजको जेनेरेसनल इस्युजको बारेमा सानो चर्चा, र मैले पाएको जानकारी तपाईँहरूलाई पनि साझा गरेँ। अहिलेको एकदमै चल्दो बल्दो कुरा नै यही हो, विशेष गरी हाम्रो जेनेरेसनल इस्युज, किनभने पहिलाको जेनेरेसन र अहिलेको जेनेरेसनमा प्रविधिले धेरै नै ठुलो हात राख्ने गर्दछ। त्यस कारणले तपाईँहरूमा समक्ष यो साझा गरेँ, आशा छ तपाईँहरूलाई मन पर्यो होला, र तपाईँको केही प्रतिक्रियाहरू छन् भने पक्कै पनि हामीलाई पनि साझा गर्नुहोस् है त।

हजुर, सुरज पण्डित अनि मेलिना राईको आवाजमा यो निकै नै मिठो गीत सुन्नुभयो, मेरी हजुर। हजुर, ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारहरूको लागि एउटा सुवर्ण अवसर रहेको छ। तपाईँहरू प्यारेन्टिङ कोर्स गर्न सक्नुहुन्छ, टुगेदरनेस अ प्यारेन्टिङ कोर्स भनेर चाहिँ बिएफएसडब्ल्युएसले चाहिँ आयोजना गर्दैछ। यो तालिम भने 1 अक्टोबरदेखि सुरु भई 5 हप्तासम्म सञ्चालन हुनेछ। कक्षा हप्तामा 2 पटक प्रत्येक मंगलबार अनि बिहिबार आयोजना गरिनेछ, बिहानको 9 बजेदेखि 5:30 बजेसम्म। यो केवल 1.5 घण्टाको प्यारेन्टिङ कोर्स चाहिँ तपाईँको 5 हप्तासम्म सञ्चालन हुनेछ। र यो भने यदि दसैँ अनि स्कुलको छुट्टी परेको दिनहरूमा चाहिँ उहाँहरूले चाहिँ यो कार्यक्रम राख्नु हुँदैन, तर कक्षा सञ्चालन भने गर्नुहुनेछ अन्य दिनहरूमा पनि। तालिम भने बिएफएसडब्ल्युएसको प्रशिक्षण कक्ष ट्रेनिङ रुममा प्रत्यक्ष उपस्थित भएर सञ्चालन गरिनेछ। तालिम सफलतापूर्वक पूरा गर्ने सहभागीहरूलाई प्रमाणपत्र पनि प्रदान गरिने व्यवस्था रहेको छ। त्यसको लागि थप जानकारी चाहनुहुन्छ भने रचना निरौला दिदीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ, फोन नम्बर 3224101 अनि एक्सटेन्सन नम्बर 3285, अथवा इमेल गर्न सक्नुहुन्छ rachana.poudel@forcessocialwork.com। हजुर, एन्टाइटल्ड पर्सनलहरूको लागि तपाईँको बच्चा 18 वर्षसम्मका हुनुहुन्छ भने यो कोर्स चाहिँ तपाईँलाई एकदमै उपयोगी हुनसक्छ। त्यस कारणले गर्दा तपाईँले छिट्टै नै साइनअप गर्न सक्नुहुन्छ। हजुर, यो सूचनासँगै अब हामी नेहा कक्कर अनि एकदेव लिम्बूको झिमझिम सुन्छौँ।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

हजुर काली प्रसाद बास्कोटा अनि सोमिया बराइलीको स्वरमा कुराउने यो गीत भने चलचित्र जेरी अन टपबाट रहेको छ। ब्रिटिश फोर्सेस ब्रुनाईका परिवारको लागि हेल्थ भिजिटर अनि मिडवाइफरी क्लिनिक्सको बारेमा सानो सूचना। वेल बेबी क्लिनिक बिहानको 9 बजेदेखि 11 बजेसम्म अनि प्रेग्नेन्ट अनि न्यू प्यारेन्ट्स विथ बेबिज अन्डर वानको लागि चाहिँ बिहानको 11 बजेदेखि 12 बजेसम्म चाहिँ हरेक मङ्गलबार हुने गर्दछ पिसिएमएफमा। अनि यसको लागि ड्रप इन सेसन गर्न सक्नुहुन्छ बेबीलाई चाहिँ आफ्नो शिशुको चाहिँ तौल नाप्नको लागि। तपाईँले कल गर्न सक्नुहुन्छ 8301019 मन्डे टु फ्राइडे सोमबारदेखि शुक्रबार बिहानको 9 बजेदेखि 3 बजेसम्म हेल्थ भिजिटर अथवा मिडवाइफसँग कुराकानी गर्नको लागि 8330247 कल गर्न सक्नुहुन्छ। अहिले भने रेड बुकको सट्टा ई रेड बुक भइसकेको रहेछ श्रोता। पहिला हामी रेड बुक बोकेर जहाँ पनि जाने गर्थ्यौँ, तर अहिले चाहिँ रेड बुक जहाँ चाहिँ सबै भ्याक्सिनेसन वेट अनि सबै बच्चाको स्वास्थ्यको जानकारीहरू रहने बुक भने अहिले ई रेड बुकमा परिणत भएको रहेछ। त्यस कारणले गर्दाखेरि तपाईँले अहिले रेड बुक बोकेर खोजेर गर्ने झन्झट गर्नु नपर्ने रहेछ। त्यस कारणले आफ्नो फोन भने आफ्नो साथ अवश्य लानुहोस्। यो चाहिँ तपाईँको ई रेड बुकलाई चाहिँ एक्सेस गर्नको लागि चाहिने हुन्छ। आउँदै गरेको तिजको उपलक्ष्यमा आजको कार्यक्रममा एउटा तिज गीत सुनिहालौँ। दर्शना गान्धारी अनि साथीहरूको स्वरमा तिजको रनको इन्जोय गर्नुहोस्।

हजुर यावेश थापा फिचरिङ ओसिन कार्कीको गीत डाँडा सुन्नुभयो। श्रोता अहिले ब्रुनाईमा बिहानको 12 बज्नका लागि 5 मिनट बाँकी रह्यो र AWS आर्ट्स एन्ड क्राफ्ट सेसन अन्तर्गत द डेकुपास क्लास हुन गइरहेको छ। शुक्रबार 18 सेप्टेम्बर बिहानको 9:30 बजेदेखि 11 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा। हजुर यसै गरी AWS कम्युनिटी सपोर्टले PFP लोकल ह्यान्डमेड अनि फुड स्टल बजार आयोजना गर्दैछ शुक्रबार 25 सेप्टेम्बर दिउँसोको 2 बजेदेखि 5 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा। हजुर हामी गीत सङ्गीत सुन्ने क्रममा कार्यक्रम मझेरीको दोस्रो घण्टाको पनि अन्त्यमा आइसकेका छौँ। समय अहिले 12 बज्नका लागि 4 मिनट बाँकी रह्यो र अब भने बस्दैछ सबिन राईको नमुना भने यो निकै नै मन छुने गीत। त्यसपछि म कार्यक्रममा समाचारपछि फेरि पनि उपस्थित हुने नै छु। अहिलेको लागि सुनिदिनुहोस् सबिन राईको नमुना। त्यसपछि म कार्यक्रम प्रस्तुत फेरि पनि उपस्थित हुने नै छु ट्यामिटा गीत सङ्गीत अनि कुराकानीहरू लिएर।

0: चिलिमी सुरुङ उद्धारमा विद्युत गृहसम्म पुग्न 100 मिटर मात्र बाँकी रहेको उद्धारकर्मीले जनाएका छन्। आयोजनामा काम गरेका पूर्व मन्त्री तथा विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्धारकर्मीहरू सुरुङको 120 मिटरसम्म पुगिसकेको जानकारी दिनुभएको छ। भित्र उद्धारकर्मी जानुका साथै विद्युत गृह जाने मुख्य पहुँच सुरुङ मार्गमा सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदोसहितको बालुवा ढुङ्गा हटाउने कार्य तीव्र रूपमा भइरहेको उहाँको भनाइ छ। स्याफ्रुबेसीबाट एस्काभेटरले सुरुङसम्म बाटो बनाउने काम तीव्र रूपमा अगाडि बढेको उहाँले बताउनु भएको छ। सुरुङमा सडक हुँदै एस्काभेटर र लोडर पुगेपछि उद्धार कार्यमा तीव्रता आउने उहाँको विश्वास छ। यता विपक्षी श्रम संस्कृति पार्टीका नेताले चिलिमी सुरुङको उद्धार कार्यमा सरकारी अधिकारीमाथि दबाव बढाएका छन्। सांसद हर्क सम्पाङले रसुवाको सुरुङ पारी बिजुलीको तार तान्ने क्रममा सो जिल्लाका सिडिओलाई सोध्नु भएको छ।
1: सुरुङको लागि चाहिँ झन् छिटो लानुपर्ने थियो बिजुली।
2: छिटो त छिटो थियो, हिजो त्यहाँ माया गर्नु पुग्यो, नत्र हिजै पुग्थ्यो क्या त्यहाँ। त्यहाँ काम भएन ऊ त पारीपट्टि, नत्र भए हिजै पुग्थ्यो त्यहाँ त लाइन।
1: आज 9 बजीदेखि काम सुरु गर्ने भन्दै हुन्छ, तर आज काम 9 बजी सुरु भएन क्या यहाँ फिल्डमा।
2: के त भएन, यताको पारीको पट्टिले भएन, नत्र हामी त बिहानै आउँथ्यौँ नि अब। त त्यही कारण
1: ढिलो आउनुभएको
2: आज त, आज अलिक ढिलै हो।
0: सुरुङमा सेनाको एक टोलीभित्र पुगेर खोजी गरिरहेको छ भने नभेटिएको खण्डमा माटो फालेर मूल सुरुङ खण्डभित्र जाने विकल्पमा पनि काम भइरहेको छ। सुरुङमा 6 जना थुनिएको विश्वास छ। त्रिशुली मुगलिङ करिडोरमा क्षतिग्रस्त 20 झोलङ्गे पुलमध्ये 6 मर्मत कार्य आगामी 10 दिनभित्र सकिने भएको छ। पुलका फलामे लट्ठा सुरक्षित रहे पनि मानिस हिँड्ने भाग डेकमा भने बाढीले बगाएको भन्दै नयाँ डेक खरिदका लागि निर्माण कम्पनीसँग सम्झौता भइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। क्षति पुगेका बाँकी 14 झोलुङ्गे पुललाई पनि आगामी 1 महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मर्मत कार्य अगाडि बढाइएको छ। करिडोरमा थप 33 झोलुङ्गे पुलको भने पुननिर्माण नै गर्नुपर्ने अवस्था रहेको कार्यालयले उल्लेख गरेको छ। पुननिर्माणका लागि आवश्यक पर्ने फलामे लट्ठा बुल्डक ग्रिप्स लगायतका सामग्री खरिद गर्न सरकारले अन्तर्राष्ट्रिय बलपत्र आह्वान गरेको छ। बलपत्र आगामी असोज 5 गते खोलिने तय भएको छ। बाढी आउनु पूर्व रसुवादेखि मुगलिनसम्मको प्रभावित क्षेत्रमा 64 झोलुङ्गे पुल थिए। बाढीबाट 11 आयोजनाका 916 सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ।
3: बाढीबाट 669 मेगावाट क्षमताका 12 जलविद्युत आयोजना प्रभावित भएका छन्। इप्पानका अनुसार प्रभावित आयोजना मध्ये 8 सञ्चालनमा छन् भने 4 निर्माणाधीन छन्। 6 मध्ये सबैभन्दा बढी माथिल्लो त्रिशुली 1 आयोजनाका सम्पर्कविहीन छन्। इप्पानका अनुसार 216 मेगावाटको आयोजनामा बाढी आउनु अघि 1,433 कार्यरत थिए। यो मध्ये हालसम्म 878 उद्धार गरिएको छ भने 545 सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ। उद्धारका क्रममा 1 शव फेला परेको जनाइएको छ। रसुवागढी जलविद्युत आयोजनामा 93 सम्पर्कविहीन छन्। 120 मेगावाटको रसुवा भोटेकोसी जलविद्युत आयोजनामा 3 सम्पर्कविहीन छन्। 5 सकुशल उद्धार भएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा 39 सम्पर्कविहीन छन्। आयोजनाको सुरुङबाट 2 सकुशल निकालिएको भए पनि अन्यको अवस्था अझै यकिन हुन सकेको छैन। यो आयोजनाबाट 19 यसअघि नै उद्धार भइसकेको विवरणमा उल्लेख छ। 22 मेगावाटको चिलिमी जलविद्युत केन्द्रमा 6 सम्पर्कविहीन छन्। केन्द्रको साइट कार्यालयमा 71 कार्यरत रहेकामा अन्य कर्मचारीले ज्यान जोगाउन सफल भएको जनाइएको छ। यस्तै 5 मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनामा 7 सम्पर्कविहीन छन्। बाढीबाट त्रिशुली जलविद्युत केन्द्र, देवीघाट जलविद्युत केन्द्र, माथिल्लो त्रिशुली 3A, माथिल्लो त्रिशुली 3B, मिडल त्रिशुली गंगा र नुवाकोट सौर्य विद्युत आयोजना पूर्ण रूपमा प्रभावित भएका छन्।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालका कारण गर्भवतीले नालीमाथि बच्चा जन्माउन बाध्य भएको भन्ने घटनाबारे 70 छानबिन गर्ने भएको छ। राजविराजको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल परिसर बाहिरी एक महिलाले बच्चा जन्माएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्री निशा मेहताले बताउनु भएको छ। हरेक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउने अधिकार राख्ने भएकोले यस घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको उहाँको भनाइ छ। घटनाको सत्य तथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइएको उहाँले बताउनु भएको छ। अस्पतालसँग स्पष्टीकरण समेत माग गरिएको भन्दै उहाँले घटनाको निष्पक्ष छानबिन गरी गल्ती वा लापरवाही देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानून बमोजिम कारवाही हुने पनि उहाँले उल्लेख गर्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
4: SBS गोर्खा रेडियो हो।

हजुर, जीवनमा हामी जति ठुला भए पनि बुबाको नजरमा सधैँ साना नै रहिरहन्छौँ, अनि आफ्नो दुःख सहेर पनि सन्तानको भविष्य सजिलो बनाइदिने धेरै कुरा मुखले नभनिकन पनि कर्मबाट माया देखाउने हरेक बुबाप्रति आज सम्मान अनि कृतज्ञता प्रकट गर्दै यो गीत सुनाए तपाईँहरूलाई मजेरी कार्यक्रमको तेस्रो घण्टाको सुरुवातमा मेक्सम खातीले गाउनु भएको बाबा मेरो बाबा सुपरम्यान। हजुर, मेरो बाबा लगायत सम्पूर्ण बुवाहरूको लागि आज नेपाली क्यालेन्डर अनुसार मनाइने खुसी औँसीको शुभकामना अनि सम्पूर्ण बाबाहरूप्रति चाहिँ एकदमै धेरै सम्मान प्रकट गर्दै कार्यक्रम अगाडि बढायौँ। मजेरी कार्यक्रममा फेरि पनि स्वागत छ, म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट। मजेरीको तेस्रो घन्टे अनि अन्तिम घन्टे बसाइ पनि पहिलो घन्टे जस्तै रमाइलो अनि धेरै कुराकानी अनि गीत सङ्गीतले मनोरञ्जन परिपूर्ण गर्ने प्रयासमा हामी अब कार्यक्रम निरन्तर गर्छौँ। प्रश्न साक्यले गाउनुभएको सिरैमा शिरबन्दी सुन्नलाई।

हजुर प्रश्न साक्यले गाउनु भएको सिनेमा शिरबन्दी। हजुर श्रोता, तपाईँ भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ भने बिएफपिएस गोर्खा रेडियोको तपाईँको आफ्नै कार्यक्रम मझेरी सुन्दै हुनुहुन्छ र मझेरी कार्यक्रम हामी सधैँ सोमबारदेखि शुक्रबार बिहानको 10 बजेदेखि दिउँसो 1 बजेसम्म सञ्चालन गर्ने गर्छौँ ब्रुनाईको स्टुडियोबाट। र हामी आज गीत सङ्गीतको साथसाथ केही नौलो रोचक कुराकानीहरू त गर्ने नै छौँ। अहिलेको लागि भने सुन्नुहोस् शान्तिश्री परियारको निकै नै चर्चित गीत, सबैले मन पराउनु भएको गीत, न्याउली बनाईमा।

दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौती

0: सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर चर्चित इन्डियन गायिका सुनिधी चौहानको स्वरमा सुन्नुभयो इश्क सुफियाना र यो गीत भने सुफी पप शैलीको एकदमै रोमान्टिक सुफी सङ्गीतले युक्त गीत बलिउड मेलोडी सुनिहाल्नुभयो भर्खरै मजेरी कार्यक्रमको तेस्रो घन्टे बसाइमा। हजुर मजेरी, अहिले ब्रुनाईमा समय 12:26 गयो र बीएफई परिवारको लागि साफाले आयोजना गर्दछ किड्स ड्रइङ कम्पिटिसन। यसको लागि डेडलाइन रहेको छ बुधबारको दिन 30 सेप्टेम्बर। यसमा चाहिँ थिम रहेको छ आवर बीएफई कम्युनिटी। यदि तपाईँको बालबालिकाहरू चित्रकलामा चाहिँ एकदमै रुचि राख्नुहुन्छ भने पक्कै पनि यो कम्पिटिसनमा भाग लिन भने एकदमै प्रेरित गर्नुहोस्। कम्पिटिसन सबै ब्रिटिस फोर्सेस ब्रुनाईका बालबालिकाहरूको लागि खुला छ र यसको लागि A4 साइजको ल्यान्डस्केप पेपरमा चाहिँ चित्रण गर्नुपर्ने हुन्छ र डेडलाइन अघि भनिहाले 30 सेप्टेम्बर। र तपाईँको बालबालिकाले पुरा गरेको यो आर्ट वर्कलाई भने हाइभ अफिसेस मुमङ अथवा चिटच्याट कम्युनिटी सेन्टरमा बुझाउन सक्नुहुनेछ। हजुर यसै गरी तपाईँ यदि बीएफपी लोकल ह्यान्डमेड अनि फुड स्टल बजार जान चाहनुहुन्छ भने टाढा कतै जानु पर्दैन। शुक्रबारको दिन 25 सेप्टेम्बर दिउँसोको 2 बजेदेखि बेलुकी 5 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा विभिन्न हस्तकलाका सामग्रीहरू अनि होममेड ब्रान्ड खाना पिना अनि जोयफुल एक्सपिरियन्सको लागि तपाईँ जान सक्नुहुन्छ। यो पनि AWS कम्युनिटी सपोर्टद्वारा आयोजना गरिएको कार्यक्रम हो।

हजुर तृष्णा गुरुङले गाउनु भएको निकै नै मिठो गीत साँझको बेला। हजुर त गीत सँगै सुन्ने क्रममा अब फेरि पनि अर्को गीत सुन्नेछौ स्वप्निल शर्माको आवाजमा। रोहित शाक्य गिटारमा हुनुहुन्छ भने गौतम टन्डुकर ड्रममा अर्को जन्ममा भन्ने गीत सुन्नुहोस्।

हजुर स्वप्निल शर्माको अर्को जन्ममा तपाईँहरूकै गीत अनुरोध पर्ने क्रममा फेरि पनि हाम्रो नियमित श्रोता जोडिनु भएको छ कैलाश लिम्बू ननिटन युकेबाट। उहाँले आफ्नै अभिरुचिमा आफ्नो नातेदार अनि फेसबुकको साथीहरू मजेरी कार्यक्रम सुन्ने श्रोता अनि सम्पूर्णलाई सुन्न अनि सुनाउन चाहनुहुन्छ रैया चाँदीको भन्ने गीत आशिष अविरल अनि मेलिना राईको आवाजमा। अनि उहाँलाई पनि नमस्ते, फ्राइडेको दिन आज कार्यक्रम सुनेर इन्जोय गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै कैलाशजीको अनुरोधमा रैया चाँदीको।

मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने। रामै राजा थिए

0: बीएस गोर्खा रेडियो
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर वेस्ट ससेक्स हेम्पसायर इसेक्स तथा चेसायरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

0: हजुर, निश्चल दवाडी अनि शान्ति श्री परियारको आवाजमा निकै नै चर्चित गीत गोर्खे खुकुरी सुन्नुभयो भर्खरै। तपाईँ हामीलाई मजेरी कार्यक्रमको तेस्रो घण्टामा सुनेर साथ दिँदै हुनुहुन्छ र अहिले ब्रुनाईमा एक बज्नका लागि 11 मिनट बाँकी रह्यो। हजुर श्रोता, तपाईँहरूको लागि एउटा जेनरल नलेजसँग सम्बन्धित एउटा कुरा जानकारी, क्युआर कोडको बारेमा। आज भोलि जताततै देखिन सक्ने क्युआर कोडको बारेमा चाहिँ तपाईँहरूलाई कतिको जानकारी हुनुहुन्छ? मलाई पनि क्युआर कोडको बारेमा यसको उपयोगिता थाहा भए तापनि यसको फुल फर्म भने थाहा थिएन। र मैले चाहिँ हिजो सोसियल मिडिया स्क्रोल गर्ने क्रममा चाहिँ हाम्रो नेपालका एमपी हर्का सम्पाङले चाहिँ पत्रकारहरूलाई चाहिँ क्युआर कोडको फुल फर्म सोध्नु भएको थियो अनि उहाँहरू चाहिँ अलिकति बोल्न सक्नुभएको थिएन। अनि मैले पनि छिटो छिटो गुगल गर्दाखेरि चाहिँ क्युआर भन्नाले चाहिँ क्विक रेस्पोन्स कोड रहेछ। आजकल रेस्टुरेन्टको मेन्युदेखि पेमेन्ट, टिकट, वाइफाई अनि सरकारी सेवामा समेत क्युआर कोड यानि कि क्विक रेस्पोन्स कोड चाहिँ जताततै देखिन्छ। सानो चौको आकारको चाहिँ यो कोडले धेरै इन्फर्मेसन वा एउटा डिजिटल लिङ्क छुट्टै खोल्न पनि मद्दत गर्छ। क्यामेराले स्क्यान गर्यो अनि काम भइहाल्छ। मुख्यतया छिटो, सजिलो र कन्ट्याक्टलेस एक्सेसका लागि बनाइएको हुन्छ र लामो वेबसाइट एड्रेस चाहिँ टाइप गरिराख्नु झन्झटिलो हुँदाखेरि चाहिँ यो चाहिँ एकदमै उपयोगी हुन जान्छ। कागज पनि कम प्रयोग हुने अनि पेमेन्ट अनि इन्फर्मेसन सेयरिङ गर्न पनि एकदमै सजिलो हुने। तर हरेक क्युआर कोड चाहिँ सुरक्षित हुन्छ भन्ने चाहिँ कुनै ग्यारेन्टी हुँदैन। यदि तपाईँले अपरिचित ठाउँको क्युआर कोड स्क्यान गर्नुभयो भने अपरिचित वेबसाइट वा पेमेन्ट डिटेल्स चाहिँ तपाईँको सही नहुन सक्छ, अथवा तपाईँले खोलेको वेबसाइटबाट चाहिँ अब तपाईँलाई त्यसबाट चाहिँ सहज होइन असहज हुने कामहरू चाहिँ हुनसक्छ। त्यस कारणले गर्दाखेरि एकदमै भरपर्दो अनि परिचित ठाउँको क्युआरको कोड स्क्यान गर्नुहोला। यसै गरी हामीले सामाजिक सञ्जालहरूमा विभिन्न मान्छेहरू त प्र्याङ्कको रूपमा पनि क्युआर कोड आफै बनाएर होइन त्यो व्यक्तिहरूलाई चाहिँ प्र्याङ्क गरेको भिडियोजहरू पनि हामीले धेरै नै देख्न सक्छौँ। र यो सानो स्क्वायर अनि ठुलो सुविधा तर स्क्यान गर्नु अघि चाहिँ तपाईँ एकपल्ट सोच्ने बानी चाहिँ अवश्य पनि गर्नुहोला। यसको साथसाथै यो प्रविधिको विकाससँगै क्युआर कोड चाहिँ यति बलियो तरिकाले बनेको हुन्छ कि यदि तपाईँको क्युआर कोडको कागजको चाहिँ केही हिस्सा छुटिएको छ, च्यातिएको छ अथवा मिसिङ छ भने पनि यो प्रविधिले चाहिँ क्युआर कोड चाहिँ मजाले बाँकी भागबाट पनि क्युआर कोड चाहिँ खोल्न सक्ने चाहिँ प्रविधिको विकास भएको छ। अब भन्ने लाग्नेछु गीत सङ्गीततर्फ नै। काल वाइन, सुशान्त केसी अनि यावेश थापाको ओ नाना सुन्नुहोस्।
1: काल वाइन, मिस इन्टरनेशनल।

हजुर, कार्ल वाइन, सुशान्त केसी अनि यावेश थापाको आवाजमा सुन्नुभयो यो निकै नै रमाइलो गीत ओ नाना। र यो गीतसँगै हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ। कार्यक्रमको अन्तमा भने एउटा नयाँ गीत बजाउन गइरहेकी छु शान्ति श्री परियार अनि सुरज तमुको आवाजमा। यो निकै नै नयाँ गीत रहेको छ। यो चलचित्र, आज रिलिज हुने चलचित्र पेन्सन पट्टाबाट रहेको छ, ऐना हेरेर कपाल कोरेर। उक्त गीतसँगै म आजको कार्यक्रम मझेरीबाट कार्यक्रम प्रस्तुता बिदा हुन चाहन्छु। तपाईँको विकेन्ड एकदमै शुभ रहोस्, बाँकी दिन शुभ रहोस् अनि एकदम स्वस्थ रहनुहोस्, मुस्कुराइरहनुहोस्, गीत सङ्गीत सुन्दै गर्नुहोस् अनि बिएफएस गोर्खा रेडियोलाई पनि माया गर्दै गर्नुहोस् भन्दै यो गीत छाड्दै आजको बसाइबाट

0: सैन्य समुदायमा
1: मिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: सोलुखुम्बुको हुङ्गा दुधकोशी करिडोर क्षेत्रमा बाढी आउन सक्ने भन्दै सतर्कता सूचना जारी गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले महाकुलुङ गाउँपालिका हुङ्गा खोलामा पहिरोले 15 मिटर अग्लो बाँध बनेको भन्दै फुटेमा बाढी आउन सक्ने जनाएको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचना अनुसार हाल थप पहिरो खसिरहेको कारण अर्को सूचना जारी नहुँदासम्म उच्च सतर्कता अपनाउन भनिएको छ। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा रोग संक्रमण जोखिम कम गर्ने सम्पूर्ण उपाय लगाइएको जनाएको छ। मन्त्रालयका प्रवक्ता यशोदा आर्यालले हालसम्म कुनै पनि रोगको जोखिम नदेखिएको बताउनु भएको छ।
4: हाल सम्बन्धित सबै तहको समन्वयमा रसुवा र नुवाकोटका सबै होल्डिङ सेन्टर तथा काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा दैनिक रूपमा रोगको निगरानी भइरहेको छ। हालसम्म कुनै पनि रोगको प्रकोप वा महामारीको संकेत देखिएको छैन।
3: मन्त्रालयले आजबाट नुवाकोटमा हैजा विरुद्धको खोप अभियान चलाउँदैछ। रसुवामा हिजोबाट खोप लगाउन सुरु गरिएको छ। मन्त्रालयले सब व्यवस्थापनमा पनि काम गरिरहेको जनाएको छ।
4: विगतका विपद र हालैको घोटेको सिबाडी पश्चात सब व्यवस्थापनमा देखिएका चुनौतीलाई ध्यानमा राख्दै मन्त्रालयले विपदका बेला ठूलो संख्यामा सब व्यवस्थापन गर्न सक्ने गरी देशका 12 विभिन्न संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हरेकमा कम्तीमा 50 सब अट्ने क्षमताको फ्रिजर सहितको सब गृह निर्माण तथा क्षमता विस्तार गर्ने निर्णय गरेको छ।
3: भदौ 24 घटनापछि सक्रिय राजनीतिमा पुनरावगमन गरेका कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले बाढीपछिको पुननिर्माणमा जुट्न आह्वान गर्नुभएको छ। नुवाकोटका विभिन्न क्षेत्रको भ्रमण गरेपछि पूर्व प्रधानमन्त्री देउवाले नेपाली सेनाको प्रशंसा गर्नुभएको छ। असी वसन्त पार गरिसकेका देउवाले अदालत र निर्वाचन आयोगको निर्णयका बावजुद आफ्नै पार्टी सभापति हो भन्दै आउनु भएको छ। स्वयम्भू चैत्यको अमिताभ बुद्धलाई घरमा ल्याई पूजाआजा गरी दान गर्ने नरा पञ्चना पञ्चदान कार्यक्रममा हजारौं भक्तजन सहभागी भएका छन्। काठमाडौँको ज्ञानमाला भजन खल तथा चम्मती नेवा खलका संरक्षक पूर्णकाजी ज्यापूको आयोजना तथा चम्मतीवासीको सहयोगमा कार्यक्रम गरिएको हो। परम्परा अनुसार पञ्चदान ग्रहण गर्नका लागि साके तथा वज्राचार्य समुदायका चुडाकर्म गरिसकेका व्यक्तिले मात्र दान ग्रहण गर्न पाउने चलन छ। ज्ञानमाला भजन खलका अध्यक्ष पूर्णकाजी ज्यापूका अनुसार 9,000 भक्तजनले पञ्चदान ग्रहण गरेका छन्।
5: पुण्यको फल पाओस् पायो भने हिजो 10 गतेको त्यस्तो घटना नहोस्। यहाँ बाढी आए पनि सानसानो होस्, यहाँ ठुलो ठुलो भूकम्प नलागोस्, यहाँको मान्छेले जहिले पनि शान्ति मिलोस्, रोग भनेको कहिले पनि नआओस्। रोग आए पनि सानसानोमा रोग त आउनु पर्यो, आए पनि ठुलो नआओस्। हाम्रो हामीलाई भगवान्ले वरदान दियो भने त्यो हाम्रो नेपाली जनतालाई सुख शान्ति मिलोस्, यही हो हाम्रो कामना।
3: भोटेकोशी त्रिशुली बाढीले थुपारेको भग्नावशेष हटाउन 95 अर्ब बढी लाग्ने अनुमान छ।
6: बाढीले थुपारेको ढुङ्गा माटो बालुवा र भवनका भग्नावशेष हटाउन 95 अर्ब 42 करोड खर्च लाग्ने अनुमान गरिएको हो। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन RDNA प्रतिवेदनमा तत्काल र दीर्घकालीन पुनस्थापनाका लागि अनुमानित 95 अर्ब 42 करोड खर्च लाग्ने उल्लेख छ। प्रतिवेदनमा क्रस कटिङ क्षेत्र अन्तर्गत भत्किएका भवनका संरचना हटाउन विपद जोखिम न्यूनीकरण र समावेशी पुनस्थापनाका लागि यो रकम खर्च हुने उल्लेख छ। बाढीका कारण 48 अर्ब 24 करोड बराबरका भत्किएका भवनका संरचना थुप्रिएको छ। त्यसमा करिब 2 अर्बको माटोको थुप्रो छ। यो हटाउन मात्रै 30 करोड भन्दा बढी खर्च लाग्ने अनुमान छ। यसै गरी विपद जोखिम न्यूनीकरणका लागि तत्कालै 35 करोड र दीर्घकालका लागि 94 करोड 40 लाख बराबर खर्च हुने अनुमान छ।
3: 9/11 आक्रमणको सम्झनामा बेलायतमा विशेष चेन्जिङ अफ द गार्ड्स कार्यक्रम गर्न लागि 25 वर्ष अघि अलकायदाले अपहरण गरेका 4 विमान अमेरिकी भवनहरूमा ठोक्काएर गरिएको आक्रमणमा 3,000 ज्यान गुमाएका थिए। मारिनेमा 67 बेलायती नागरिक पनि थिए। पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसले फ्लोरिडाको एक विद्यालयमा गएका बेला घटनाको खबर थाहा पाएको क्षण सम्झाउनु भएको छ।
2: I didn't have much time to process that, but it was pretty clear to me that if we were under attack, then my job was to defend the child that was reading to me. And
3: खबर यति नै नमस्कार
7: यो BFBS गोर्खा रेडियो हो

बिएफ बिएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरि दाहालको शुभ प्रभातम। बिएफ बिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफ बिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शुक्रबार हो आदरणीय श्रोता, शुक्रबार हामी माता सन्तोषीको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। जगन माता पार्वतीकै स्वरूपमा पूजित अर्धनारीश्वर भगवान शिवको स्वरूपमा पूजित हुनुहुन्छ सन्तुष्टिकी देवी माता सन्तोषी। त्यसैले हामीद्वारा उपासित शिवकै अर्धाङ्गिनी स्वरूप अर्धनारीश्वर स्वरूप माता सन्तोषीको सन्तुष्टिकालाई साथ हामी सन्तुष्टिको प्राप्तिको लागि उपासना गर्ने गर्दछौँ। त्यस्तै माता सन्तोषीले हामी सबैलाई निरन्तर रूपमा मनोकाङ्क्षा पूर्ण हुने तथा सन्मार्गगामी हुने आशीर्वाद दिनुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी BFBS गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा विविध विषयहरूको चर्चा गर्ने गर्दछौँ र चाडबाडको पनि हामी चर्चा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आदरणीय श्रोता, आज भाद्र कृष्ण पक्ष औँसी तिथि हो र यस तिथिको विशेष महत्त्व रहेको छ। त्यसैले यसको नाम पनि हामीले विभिन्न रूपमा जानेका छौँ, कुशे औँसी, त्यसै गरी गोकर्ण स्नान आदि विभिन्न नामले हामी यस औँसीलाई जान्ने गर्दछौँ। हरेक महिनामा कृष्ण र शुक्ल पक्ष गरी दुई पक्ष हुन्छन्। शुक्ल पक्ष देवोपासना र कृष्ण पक्ष पितृ उपासनामा प्रसिद्ध छन्। कृष्ण पक्षको अन्त्यमा गरिने एउटा याग छ, जसलाई दर्श याग भनिन्छ। अमावस्या अर्थात् औँसीको दिन चन्द्रमा र सूर्य सङ्गम स्थानमा रहने भएकाले यो दिन अन्य दिनभन्दा विशेष मानिएको छ। त्यसै पनि कतिपय महिनाका औँसीको बेग्लै महिमा छ। त्यसमध्येको एउटा हो भाद्र कृष्ण औँसी। कुश उखेल्ने या काट्ने, गोकर्ण स्नान र पितृ सम्मानको कारणले यो औँसीको महिमा विशेष रहन गएको हो भनेर उल्लेख गरिएको छ। हिन्दू सनातन परम्परामा गरिने हरेक देवकार्य, पितृकार्य र संस्कारहरूमा कुश या दर्भको आवश्यकता पर्दछ। कुशलाई दर्भ पनि भनिन्छ। बहुविध कार्यमा प्रयोग गरिने कुश रोप्न र काट्न पनि विधिको अनुसरण गर्नुपर्छ। कुश रोप्न श्रावण चतुर्दशी निर्धारित छ भने काट्न भाद्र कृष्ण औँसी। त्यसैले यस औँसीलाई कुशे औँसी भनिएको हो। वैदिक धर्म संस्कृतिको सुरुमा पूर्व तयारीका लागि भनिएको छ, स्नाने दाने जपे होमे स्वाध्याय पितृकर्मणि करौ सदर्भ कुर्वित तथा सन्ध्या विवादने। दान स्नान जप होम स्वाध्याय पितृकर्म गर्दा दुवै हातमा कुश लिनुपर्छ। यसको धारण पवित्र भएर देवकार्य संस्कार आदिमा साइली औँला र पितृकार्यमा तर्जनी अर्थात् चोरी औँलामा गरिन्छ। गोदान गर्दा जौका साथमा कुशको प्रयोग आवश्यक हुन्छ। कर्मपात्र निर्माण तथा पवित्रताका लागि जल छर्कदा पनि कुशको प्रयोग गर्ने गरिएको छ। अग्नि स्थापना कार्यमा कुश बिछ्याउनुपर्छ। ब्रह्मा विस्तार आदिको निर्माण ऋषि पञ्चमीमा स्त्रीहरूले अरुन्धती सहित सप्तर्षिको पूजा गर्दा, आवाहन गरिएका देवतालाई आसन दिँदा, पितृकार्य श्राद्धमा ब्राह्मणको निर्माण पिण्डदानको वेदीमा पनि कुशकै प्रयोग गरिन्छ। पञ्चक परेको बेला मृत्यु भएमा दोष निवारणार्थ कुशको पाँच पुतला लास सँगै जलाइने गरिन्छ। प्राणान्त हुने बेलामा कुश र तुलसी बिछ्याइन्छ। यसरी कुशको सर्वविध प्रयोगको महिमा देखिन्छ। ब्रह्माजीसँगै उत्पन्न भएको कुशमा सम्पूर्ण पाप नाश गर्ने शक्ति छ भन्दै भनिएको छ। विरञ्चिना सहोत्पन्न परमिष्टि निसर्गज नुद सर्वाणी पापानी दर्भ स्वस्ति करो भव ओम फट स्वाहा। वज्रबाट इन्द्रले, विष्णुले सुदर्शन चक्रबाट, शिवले त्रिशूलबाट जे जति काम लिनुहुन्छ ब्राह्मणहरूले कुशबाट त्यति नै कार्य गर्न सक्छन् भन्दै भनिएको छ। यथा वज्रम सुरेन्द्रस्य यथा चक्रम हरेश तथा त्रिशूलम च त्रिनेत्रस्य तथा विप्र पवित्रकम। अर्को मान्यतामा भगवान् विष्णु वराह अवतार लिएर पृथ्वीको उद्धार र हिरण्याक्षको वध पश्चात विश्राम गर्दा शरीरबाट बालुवामा झरेको रौँबाट कुश र काँसको उत्पत्ति भएको कुराको सङ्केत भागवतमा यसरी गरिएको छ। तनु रुहाणी दर्भा प्रभो यज्ञ पुमांस तोमेव। अर्को कथन अनुसार दैत्य जालन्धरलाई वध गर्ने क्रममा वृन्दाको सत्त्व भङ्ग गर्ने मायामय भगवान् विष्णुको कार्यबाट रुष्ट भएकी सती वृन्दाको घाँस झार रुख र ढुङ्गा बन्नुपर्ने श्राप पुरा गर्न कुश तुलसी पिपल र शालिग्राम बन्नुभएको कुरा पनि शास्त्रीय रूपमा उल्लेख गरिएको छ।
आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रम अन्तर्गत हामी यो कुशी औँसीको विषयमा चर्चा गरिरहेका छौँ र यो कुशी औँसीको महिमाको हामी चर्चा गरिरहेका छौँ। अन्य दिनमा काटिएको या उखलिएको कुश त्यसै दिनमा मात्रै प्रयोग योग्य हुन्छ भने आज अर्थात् कुशे औँसीमा काटिएको कुश वर्षभरि नै प्रयोग गर्न सकिन्छ। यदि औँसीको दिन सोमबार परेको छ भने त्यो कुश 12 वर्षसम्म प्रयोग योग्य हुन्छ भनेर पनि उल्लेख गरिएको छ। त्यसैले कुशे औँसीको दिन पुरोहितले कुशको मुठा बनाएर यजमान कहाँ लैजाने गर्दछन्। आजकै दिनको अर्को नाम हो गोकर्णे औँसी। यसको सम्बन्ध भगवान शिवसँग रहेको छ। मृग रूपमा विहार गरिरहनुभएका भगवान शिवको सिंहलाई ब्रह्मा र विष्णुले समातेर तान्दा आफ्ना हातमा आएको सिंहको टुक्रामध्ये ब्रह्माजीको हातमा रहेको टुक्राको स्थापना गोकर्णमा गरिएको हुनाले यस ठाउँको महिमा विशेष रहेको छ। यस स्थानमा पितृकार्य गर्दा पितृहरूको उद्धार हुने कुरामा विश्वास गरिएको छ। सनातन परम्पराको यो विश्वास वास्तवमा स्वागत योग्य छ र मानिसहरूले यसलाई स्वीकार गरेका छन्। हाम्रो परम्पराले यसलाई मानेको छ। त्यसैले गोकर्णमा 16 श्राद्धका समयमा विशेष रूपमा श्राद्ध कार्य गर्ने गरिन्छ, पितृकार्य गर्ने गरिन्छ र अन्य समयमा पनि गोकर्णमा पितृकार्य गर्दाखेरि श्राद्ध गर्दाखेरि पितृहरूको उद्धार हुने कुरामा विश्वास छँदैछ। त्यसैले यी विभिन्न प्रसङ्गहरूले हामीलाई हाम्रो धर्म संस्कृतिसँग जोडेर राखिरहन्छन् र हाम्रो परम्पराले हामीलाई अगाडि बढाइरहन्छन्। त्यसैले यो कुशी औँसीको यो पावन पवित्र बेलामा हाम्रा पितृहरू जसले हामीलाई यस धरतीमा आउने एउटा विशेष भूमिका निर्वाह गर्नुभयो र उहाँहरूकै कृपाबाट हामीले यस धरतीको दर्शन गर्न पायौँ, मनुष्य शरीरमा आउने एउटा अवसर प्राप्त भयो र यो एउटा दुर्लभ अवसरको जो प्राप्तिमा सहायक बन्नुभएका हाम्रा पितृहरूको उद्धारका लागि हरेक सन्ततिले निरन्तर रूपमा आफ्नो कर्तव्य सम्झिएर र धर्म र आफ्नो परम लक्ष्य सम्झिएर पितृहरूको सेवा गर्नुपर्छ भन्ने यो वास्तवमै यो हाम्रो परम्पराको आज्ञा हो। त्यसैले पितृहरू रुष्ट भए भने हाम्रो जीवन सम्पूर्ण रूपमा अव्यवस्थित भएर दुःखको भुमरीमा जान्छ भन्ने

आदरणीय श्रोता, हामी बिह बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। शुभ जागरण कार्यक्रममा हामी निरन्तर रूपमा विविध विषयहरूको चर्चा गर्दछौँ र आज हामी खुसी औँसीको चर्चा गरिरहेका छौँ। गोकर्णमा पितृकार्य गर्दा एउटा आत्मकल्याण र अर्को पितृतृप्ति हुन्छ भनिन्छ। गोकर्णेश्वरमा भगवान गदाधरको मूर्ति र विष्णुपादकाका साथै पुण्य सलिला बागमती उत्तर वाहिनी हुनुभएको छ र चन्द्रभागाको पनि समागम रहेको छ। उत्तर वाहिनी अथवा उत्तर दिशातर्फ बग्नुभएकी बागमती नदीको विशेष महिमा गाइएको छ। यस दिनको अर्को मुख्य कार्य हो सजीव पितृसम्मान, अर्थात् शास्त्रीय रूपमा उल्लेख नभएको भए पनि बुबाको मुख हेर्ने चाडको रूपमा बिस्तारै यसले व्यापकता पाएको देखिन्छ। यो व्यापक हुँदै गइरहेको छ। देश विदेशमा यसले आफूलाई लगिसकेको छ र सन्ततिहरूले यस दिन विशेष रूपमा बाबुको सेवा गर्ने गर्दछन्। मिष्टान्न लत्ता कपडा ढोकभेट गरेर एउटा विशेष आशीर्वाद लिने दिनको रूपमा मानिएको छ। तर एकातर्फबाट हेर्दा त यो बुबाको सम्मान गर्ने दिन, अर्कोतर्फबाट हेर्दा वर्षैभरि गर्नुपर्ने कार्य केवल एक दिनमा सीमित गरेर वास्तवमा यो कलियुगले आफूलाई यहाँ देखाएको छ। भनिन्छ पितृहरूको जति सम्मान गर्नुपर्छ त्योभन्दा लाखौँ गुणा बढी सजीव पितृ अर्थात् माता पिताको सेवा गर्नुपर्छ र पिताको सेवा, माताको सेवा, वृद्धहरूको सेवा त्योभन्दा पुण्य अर्को केही छैन भनिएको छ। तर वर्षको एक दिन मात्रै उहाँहरूको सेवा गर्ने, मिठो बोल्ने र अरू 364 दिन झर्को फर्को तिरस्कार घृणा वास्तवमा यसले मनुष्यलाई निकै तल लान्छ भनिएको छ। त्यसैले यतातर्फ सचेत रहेर पितृहरूको यो मुख हेर्ने, बाबुको मुख हेर्ने दिन हामीले विशेष रूपमा मनाउने प्रयत्न गरौँ र उहाँहरूको आशीर्वादबाट हाम्रो जीवन वर्षैभरि उहाँहरूको सेवा गर्ने तर्फ अग्रसर होस्। माता पितासँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसबडी दाहाल विदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। मातृदेव भव, पितृदेव भव, आचार्य देव भव। नमस्कार।

निमारुम्बाको आवाजमा मिठो एउटा देशप्रेमले उद्भुत गीत सुनेका थियौँ हामीले र यसैको साथसाथमा आदरणीय श्रोतावृन्द कार्यक्रम आजको हाम्रो नमस्ते युके हाम्रो मर्निङ सोको शुभारम्भ भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम नानो विभाग टक्राउँदै म तपाईँकै रेडियो मित्र शेष सुनवार हाजिर भइसकेकी छु। आजको यो प्रस्तुतिको साथमा यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम नानो विभागन ठिक 9 बजीसम्मको लागि म तपाईँको सेवामा आइसकेँ। अहिले भने समय बिहानको 6:39 गएको छ। विभिन्न सर सामग्रीहरू मिठा मिठा गीत सङ्गीतहरूको साथमा यो बिहानको समयमा यहाँहरूसँग बसी बिहान गर्नको लागि यहाँहरूलाई उठाउँदै यहाँहरूको आफ्नो कामको लागि तयार हुने क्रममा साथ दिनको लागि म आइसकेको छु। बिएफएस कर्खा रेडियो तपाईँको सेवामा आइसकेको छ। आउनुहोस् सँगसँगै मिलेर आजको यो कार्यक्रमको सुरुवात गरौँ, आजको यो दिनको सुरुवात गरौँ र यहाँहरू सबैले पक्कै पनि साथ दिनुहुन्छ यो आशासहित कार्यक्रममा आज तपाईँको सेवामा म हाजिर भए है त। प्रिय सुधावृन्द, अहिले अब नेपाली पात्रलाई पल्टाउनु पर्दा विक्रम सम्बत 2083 साल भदौ महिनाको 26 गते परेको छ। तदनुसार 11 सेप्टेम्बर 2026 आज शुक्रबारको दिन भाद्र कृष्ण औँसी तिथि, आज चाहिँ कुशी औँसी यानि कि बुवाको मुख हेर्ने दिन भनेर भनिन्छ, पिता सम्मान दिवस भनेर भनिन्छ। स्पेसली नेपाली पात्रो अनुसार कुरा गर्नुपर्दा आज बुवाको मुख हेर्ने दिन हो र यो दिनमा पक्कै पनि यहाँ सबैजनाले आफ्नो आफ्नो भनौँ बाबासँग आफ्नो बुवासँग चाहिँ राम्रो समय बिताउनु पनि हुन्छ होला होइन। अनि साथसाथमा तपाईँहरू सबैले आफ्नो बुवासँगै हुनुहुन्छ भने त ठिकै छ, सँगै हुनुहुन्न भने फोन मार्फत भए पनि कुराकानी गरेर, फोन मार्फत भए पनि सम्पर्क गरेर आजको दिनमा उहाँहरूलाई चाहिँ सम्मान दिनुहुन्छ, सम्झना गर्नुहुन्छ भन्ने मैले आशा गरेको छु। हुन त बुवा आमा भन्ने एउटा यस्तो सम्बन्ध हो होइन, यस्तो व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरू हाम्रो जीवनमा कि उहाँहरूको चाहिँ सम्मान एक दिन मात्र गर्ने होइन, हामीले जीवनभर नै गर्नुपर्छ। जुन प्रकारले उहाँहरूले चाहिँ हामीलाई हुर्काई बढाई जन्म दिएर एउटा कर्म दिने काम गर्नुहुन्छ, आफ्नो स्वार्थलाई त्यागेर आफ्नो भोक तिर्खालाई त्यागेर हाम्रो लागि जीवन जिउने गर्नुहुन्छ, हाम्रो लागि दुःख गर्नुहुन्छ, त्यसको लागि हामीले जति नै धन्यवाद भन्ने पनि कम नै हुन्छ भन्दा सायद गलत हुन्न होला। यसर्थमा आजको दिन अब हुन त कुशी औँसी भनेर एउटा पात्र अनुसार हामीले आमा बुवाको मुख हेर्ने भनेर तोकेका त छौँ, पिता सम्मान दिवस भनेर भनेका त छौँ, तर पिताको सम्मान माताको सम्मान वर्षको 365 दिनै अनि हाम्रो जीवनभरि नै हामीले गर्नुपर्छ भन्दा सायद गलत हुन होला जस्तो लाग्छ। आउनुहोस् अब अगाडि अन्य कुराहरू म गर्दै नै जानेछु, कार्यक्रम अन्तर्गतका सर सामग्री तपाईँसँग सेयर गर्दै नै जानेछु, तर त्योभन्दा पनि अगाडि चाहिँ नि आज सम्पूर्ण बाबाहरूको लागि भेरी भेरी भेरी ह्याप्पी फादर्स डे, बुवाको मुख हेर्ने खुसी औँसीको अवसरमा सम्पूर्ण बाबाहरूलाई हाम्रो नमन हाम्रो सम्मान भन्दै एउटा गीत अलिना चौहान र नरेश खातीको आवाजमा राख्न चाहन्छु। त्यस पश्चात कार्यक्रमका अन्य कुराहरूलाई म सुचारू गर्नेछु है त।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

रञ्जन राई र स्मिता अधिकारीको आवाजमा मिठो यो एउटा साङ्गीतिक प्रस्ति सँगसँगै कार्यक्रम हाम्रो आजको बिहानको प्रस्ति नमस्ते युकेको यो यात्रा अगाडि बढिसकेको छ। समय बिहानको अब 7 बज्नको लागि मात्र 7 मिनट बाँकी छ र यो समयमा तपाईँको लागि अब कार्यक्रम अन्तर्गतका सर सामग्री के कस्ता छन् तिनको विषयमा पनि अलिकति जानकारी गराउने मेरो तयारी रहेको छ। अब अगाडि हामी 7 बजी समाचार सुन्छौँ नै, त्यस पश्चात भने कार्यक्रमको अर्को चरण रहनेछ जस अन्तर्गत तपाईँको लागि मौसमको जानकारीदेखि लिएर नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर, सुन चाँदीको दर भाउ, तपाईँको आजको राशिफल आदि इत्यादि म तपाईँसँग सधैँ चाहिँ आज पनि सेयर गर्नेछु। अनि यसको अलावा ब्रेकफास्ट ब्रेन टिजरको प्रश्न पनि तपाईँसँग म सेयर गर्नेछु। तपाईँले अहिलेसम्म धेरै हाम्रो श्रोताहरूले उत्तर दिइसक्नु भएको छ, यसको लागि धेरै धेरै धन्यवाद। अझै पनि उत्तर दिन चाहनुहुन्छ भने आज बिहानको 8:30 बजेसम्म भने तपाईँले उत्तर पठाइसक्नुपर्छ। त्योभन्दा पछाडि आएको उत्तरहरूलाई चाहिँ समावेश गर्न सकिँदैन, किनभने अब उत्तर आएर मात्र भएन, त्यसको हेर्न पऱ्यो मिल्ने नमिल्ने, त्यहाँदेखि त्यसलाई सबै तयार गर्नु पनि पऱ्यो हाम्रो लक्की ड्रको लागि। त्यस कारण गर्दाखेरि अन्तिम समयसम्म हामीले चाहिँ उत्तर टिप्न सक्दैनौँ। यसर्थमा 8:30 बजे चाहिँ कट अफ टाइम हामी नर्मली राख्ने गर्दछौँ तपाईँहरूको लागि। यसर्थमा आउनुहोस्, अब उत्तर पठाउनु भएको छ भने आज 8:30 बजेसम्म तपाईँले ट्राई गर्न सक्नुहुन्छ भन्न चाहन्छु। थुप्रै श्रोताहरूले उत्तर बिहानदेखि पठाइ पनि राख्नु भएको छ, हामीले नेपालबाट पनि फोन गरेर उत्तर टिपाउनु भएको छ। हाम्रो मामा केश बहादुर गुरुङज्यूले पोखरामा पुग्नु भएको रहेछ नेपालको भिजिटमा, त्यहाँबाट पनि हामीलाई सुनेर उत्तर पठाउनु भएको छ र उहाँको उत्तर ठिक मिलेको छ भनेर मैले उहाँलाई भनि पनि सकेर भन्न पनि चाहन्छु। रेडियो मार्फत सुन्दै हुनुहुँदो रहेछ, थ्याङ्क यू सो मच। अब नेपालसम्म पुगेर पनि हामीलाई साथ दिइरहनु भएको छ, योभन्दा खुसीको कुरा हाम्रो लागि अरू केही हुनसक्छ होइन? थ्याङ्क यू सो मच है त हजुरलाई भन्न चाहन्छु। अनि थुप्रै अन्य श्रोताहरूले पनि पठाउनु भएको छ उत्तरहरू, मैले टिप्दै राखिरहेकी छु यो बेलामा। अब कार्यक्रमको कुरा गर्नुपर्दा अन्तिम चरण अन्तर्गतको पनि सामग्री तपाईँसँग सेयर गर्ने मेरो तयारी रहेको छ र 8 बजेको समाचार पश्चात कार्यक्रमको अन्तिम चरण रहन्छ र त्यस अन्तर्गत भने तपाईँको लागि आज विशेष कुराकानीमा खेन पोन्चे शिर लामाज्यूसँग हाम्रो दाजु योगराज राईले गर्नुभएको कुराकानी तपाईँको लागि राख्ने हाम्रो तयारी रहेको छ र उहाँसँगको भलाकुसारी कार्यक्रमको अन्तिम चरणमा सुन्नको लागि तयार गर्नुहोला। अनि कार्यक्रमको अन्तिम चरणमा नै कार्यक्रम समापन गर्नुभन्दा अगाडि लकी ड्र पनि हुनेछ र हाम्रो को श्रोता कुन श्रोताले चाहिँ यसपटकको उत्तर मिलाएर जित्नु भएको छ त कसको नाम लकी ड्रमा आएको छ त्यो पनि हामी तपाईँहरूसँग सेयर गर्ने नै छौँ। अहिलेको लागि भने अगाडि तपाईँलाई अब एउटा मिठो गीत सुनाउन चाहन्छु म र गीतको साथसाथमा कार्यक्रममा अगाडि बढ्न पनि चाहन्छु र गीतको नै कुरा गर्नुपर्दाखेरिमा चाहिँ अब यो चरण अन्तर्गतको अन्तिम कोसेली भनेर मैले भन्न चाहेँ र यो गीत सँगसँगै कार्यक्रममा तपाईँलाई म अगाडि लिएर जान्छु र 8 बजे भन्दा पनि 7 बजेको समाचार पश्चात फेरि तपाईँसँग म भेट्न आउने नै छु। अहिलेको लागि यो गीत बादल लिम्बूले गाउनु भएको गीत रहेछ, म सुनाइहाल्छु तपाईँको लागि, इन्जोय गर्नुहोला है त। आउनुहोस्, सोल्टिनी छ यो गीतको बोल, यस गीतको साथमा इन्जोय गरौँ।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु क्षति तथा नोक्सानी वित्तीय सहयोग पाउन अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागि न्युजिल्यान्डका प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको छ। समकक्षी क्रिस्टोफर लक्सनसँग भएको टेलिफोन कुराकानीमा शाहले न्युजिल्यान्डको रचनात्मक सहयोग माग्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। शाहले लक्सनसँग बाढी उद्धार तथा राहतबारे टेलिफोन वार्ता गर्नुभएको छ। वार्तामा प्रधानमन्त्री शाहले बाढीपछि खोज उद्धार राहत तथा पुनर्स्थापनाका कार्य तीव्र पारिएको बताउनु भएको कार्यालयले जनाएको छ। उहाँले बेपत्ता सबै नागरिकको खोजी कार्यलाई पनि प्राथमिकतामा राखिएको बताउनु भएको छ। उहाँले न्युजिल्यान्डले उपलब्ध गराएको 20 लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। कंग्रेस सभापति गगन थापाले आगामी महिना हुने महाधिवेशनलाई लिएर दुधारमा नपर्न भन्नुभएको छ। गिरिजा प्रसाद कोरला फाउन्डेसनको कार्यक्रममा सभापति थापा
4: केही साथीहरूले यसो अलमलहरू राख्नुभएको मैले पाएँ। हामी संविधानले पनि बारिएका छौँ, पार्टीको विधानले पनि बारिएका छौँ, अहिलेको सम्मानित अदालतको फैसलाले पनि बारिएका छौँ। यो एक दिन पनि एक घन्टा पनि यसको तिथिमिति तलमाथि सर्दैन। 4 गतेबाट हाम्रो अधिवेशनको प्रक्रियाहरू प्रारम्भ हुन्छ र 16 गतेबाट हामी केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौँ र समयमा महाधिवेशन सम्पन्न गर्छौँ र महाधिवेशन सम्पन्न गर्न साथै त्यस पछाडि हाम्रो काम भनेको हामी देशभरि जानुपर्नेछ।
3: सभापति थापाले गिरिजा प्रसाद कोरलाले गरेको योगदान जताततै छन् भन्नुभएको छ।
4: त्यो गर्नुभएकोले के हुन्थ्यो भन्ने बारेमा चर्चा भयो, नगर्नुभएको के हुन्थ्यो? ल, हामीले एभिएसनको सेक्टर नखुलेको भए, ब्याङ्क फाइनेन्सको सेक्टर नखुलेको भए, टेलिकम्युनिकेसनको सेक्टर नखुलेको भए, ट्रान्सपोर्टको सेक्टर नखुलेको भए, डाक्टर साहबले भन्नुभयो मेडिकल कलेजको सेक्टर नखुलेको भए, अब तपाईँको आफ्नो व्यक्तिगत जीवनमा के फरक पार्थ्यो भनेर जुन अनुभव गर्नुभयो, अब सेक्टरल हिसाबले हेरौँ नगरेको के भन्ने बारेमा। गिरिजा प्रसादको व्यक्तित्वमा अरू नयाँ थपिने कुरा केही छैन, उहाँ आफै त्यसै पनि हामीले हाम्रो निम्ति त्यसै मान हुनुहुन्छ।
3: त्रिशुली 3A आयोजनाको सुरुङबाट उद्धार भएका घाइतेले सिसिटिभीबाट बाढी आएको देखेपछि कार्यस्थलमा भागदौड मचिएको बताएका छन्। छाउनी अस्पतालमा भेट्न आएका विद्युत प्राधिकरणका अधिकारीसँग कर्मचारी सञ्जय शाहले नियन्त्रण कक्षबाट सिसिटिभीमा बाढी आएको देखेपछि सबैलाई भाग्न भनेको बताउनु भएको छ। विद्युत गृहमा 40 बढी कार्यरत रहेकामा शाह र कवीर महर्जन बाहेक अन्य कर्मचारीको यकिन भएको छैन। शाहले कन्ट्रोल रुमबाट सिसिटिभीमा ठूलो बाढी आएको देखेपछि सबैलाई भाग्न आग्रह गर्दै आफू नै सुरक्षित स्थानतर्फ जाने क्रममा अँध्यारोमा फँसेको बताउनु भएको प्राधिकरणले उल्लेख गरेको छ। उपचाररत शाह र कवीर महर्जनको स्वास्थ्य अवस्था सुधारमूलक रहेको प्राधिकरणले जनाएको छ। घाइतेलाई भेट्न प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, प्रशासन निर्देशनालयका प्रमुख शिव कुमार अधिकारी लगायत जानुभएको थियो। 1 RGRका कलर सर्जन तेज पाइजाले रोयल मिलिटरी एकाडेमी RMAS इन्स्ट्रक्टरको पद सम्हाल्नु भएको छ। स्यान्डर्समा क्रियाशील गोर्खा कम्पनी सिताङमा प्लाटुन सर्जनको जिम्मेवारी तथा कमान्डिङ अफिसरको कोइन पाएपछि उहाँले इन्स्ट्रक्टरको नयाँ भूमिका लिनुभएको हो। एकाडेमीमा निर्वाह गरेको जिम्मेवारीका लागि समेत उहाँले सो कोइन पाउनुभएको गोर्खा ब्रिगेड एसोसिएसनले जनाएको छ। इन्स्ट्रक्टरको पदमा रहेर उहाँले अफिसर क्याडेटलाई तालिम तथा प्रशिक्षण दिनुहुनेछ। भोटेकोसी त्रिशुली बाढीबाट 11 योजनाका 916 जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ।
5: बाढीबाट 669 मेगावाट क्षमताका 12 जलविद्युत आयोजना प्रभावित भएका छन्। यी पानका अनुसार प्रभावित आयोजना मध्ये 8 सञ्चालनमा छन् भने 4 निर्माणाधीन छन्। 6 मध्ये सबैभन्दा बढी माथिल्लो त्रिशुली 1 आयोजनाका सम्पर्कविहीन छन्। यी पानका अनुसार 216 मेगावाटको आयोजनामा बाढी आउनु अघि 1,433 जना कार्यरत थिए। यो मध्ये हालसम्म 878 जनाको उद्धार गरिएको छ भने 545 जना सम्पर्कविहीन रहेको इपानले जनाएको छ। उद्धारका क्रममा 1 जनाको शव फेला परेको जनाइएको छ। रसुवागढी जलविद्युत आयोजनामा 93 जना सम्पर्कविहीन छन्। 120 मेगावाटको रसुवा भोटेकोसी जलविद्युत आयोजनामा 3 जना सम्पर्कविहीन छन्। 5 जनाको सकुशल उद्धार भएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा 39 जना सम्पर्कविहीन छन्। आयोजनाको सुरुङबाट 2 जनालाई सकुशल निकालिएको भए पनि अन्यको अवस्था अझै यकिन हुन सकेको छैन।
3: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभेर हुँदै यात्रा गर्न भदौभरि पर्खनु पर्ने भएको छ। प्रधानमन्त्री कार्यालयले कृष्णभेरमा पहाड काटेर 250 मिटर नयाँ ट्र्याक निर्माण गर्न एकैपटक 10 मसिन र 30 जना कर्मचारी खटाइएको जनाएको छ। बाटोमा दिनको 14 घण्टासम्म काम गर्न सशस्त्र प्रहरी बलले निर्माण क्षेत्रमा फ्लड लाइट चढान गरिदिएको छ। मार्गका अन्य 5 स्थानमा गएको पहिरो पन्छाउने र 2 तर्फे यातायात खुलाउने काम पनि साथसाथै भइरहेको कार्यालयले उल्लेख गरेको छ। यही भदौ 10 गते बाढीका कारण कृष्णपुर क्षेत्रको सडक कमजोर बनेको थियो। सड़क विभाग र नेपाल जियो टेक्निकल सोसाइटीका प्राविधिकहरूले चार दिनसम्म द्रुत अध्ययन गरी पहाड काट्ने निष्कर्ष निकालेका थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: झलझल याद आउँछ नि बाबा, दसैँको बेला दही र चामल हातले मुछेको, मनभरि माया आशीर्वाद दिँदै मुसुक्क हाँसेको, देउसी र भैलो मारुनी तालमा खुसीले नाचेको। बाबा, यो जुनी मात्र होइन, मैले पाउने हरेक जन्ममा हजुरकै सन्तान भएर

बाबा ऊ मेरो बाबा मिठो यो गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले. मिलिनर राईले गाउनु भएको गीत थियो. फादर्स डे हो आज, नेपाली फादर्स डे भनेर भनौँ. अङ्ग्रेजी फादर्स डे सधैँ नै निश्चित समयमा हुन्छ, नेपाली फादर्स डे चाहिँ पात्र अनुसार तलमाथि डेट भइ नै हाल्छ. यसपटकको फादर्स डे हाम्रो कुसी औँसी भनौँ, बुवाको मुख हेर्ने दिन आज परेको छ, भदौ महिनाको 26 गते 11 सेप्टेम्बरको दिनमा. र आजको यो दिनमा चाहिँ यस्तै मिठा मिठा गीतहरू हामी सुनेर आफ्नो बुवालाई सम्झना गर्दैछौँ. बुवाको सम्मानमा हामीले गीत सङ्गीतहरू सुन्दै सुनाउँदैछौँ. र जति पनि बुवाहरू हामीहरूसँग हुनुहुन्छ, उहाँहरूसँग त रमाइलो गरेर उहाँहरूसँग चाहिँ भनौँ न आजको दिनलाई बडो रमाइलो ढङ्गबाट हामीहरूले चाहिँ इन्जोय गर्न सक्छौँ. तर जति पनि बुवाहरू हुनुहुन्न हामीसँग, होइन, हामीलाई छोडेर गइसक्नु भएको छ, उहाँहरूको सम्झनामा हामीले यसरी गीतहरू सुनेर उहाँको सम्झनामा चाहिँ बत्तीहरू बालेर उहाँको सम्झनामा उहाँलाई मिठा मिठा लाग्ने कुराहरू चाहिँ चढाएर हामीले यसरी बुवालाई सम्झना गर्ने गर्छौँ आजको सेही औँसीको दिनमा. प्रिय श्रोतावृन्द, यो हाम्रो चलिआएको परम्परा पनि हो र हामीले यसलाई चाहिँ फलो गर्दै आइरहेका छौँ भन्दा सायद फरक नपर्ला जस्तो लाग्छ यतिखेर. र यो गीत मैले सुनाएँ जुन चाहिँ हाम्रो श्रोता ननिटनबाट रिटायर क्याप्टन बखत बहादुर गुरुङ आउनुभएको छ, उहाँको लागि मैले राखेकी थिएँ. उहाँ लगायत जति पनि बाबा नहुनुभएका हाम्रा चाहिँ श्रोताहरू हुनुहुन्छ, उहाँहरू सबैको लागि समर्पण गर्न चाहेकी थिएँ मैले. हाम्रो चाहिँ मामा लेख्नुहुन्छ, गुड मर्निङ सिरिज भान्जी, मे आई विस टु अल फादर्स इन द वर्ल्ड खुसी औँसीको मङ्गलमय शुभकामना, ह्याप्पी फादर्स डे भन्नुहुन्छ. यु प्लिज play any similar song to Delighted to my beloved father late Krishnalal Gurung bhanera bhanu bhayacha. Yes arthama maile yo geet sunayeki thi. I hope wahan le sunne mauka paunu bhayo hola ra sabai jana buhar ko lagi chai ni aaja bishesh din bhayeko hunale hamile aaja esta geet haru pani bichma sundai agadi badhne chhau. aaja tapai haru ko pani afno kunai bishesh geet haru chha afno buha ko lagi sunauna chahanu bhayeko samjhana puryauna chahanu bhayeko chha bhane please do come bhanera bhanna chahanchu. samayle saath diyundel chha ma tapai haru sanga pakkai share यदि भन्दै वेलकम ब्याक भन्न चाहन्छु कार्यक्रम हाम्रो आजको मर्निङ सो नमस्ते युके लिएर तपाईँको सेवामा छु म शिरीष सुनवार. र ठिक 9 बजीसम्म रहनेछु. अहिले भने बिहानको 7:14 भएको छ र यो बेलामा अब कार्यक्रम अन्तर्गतका सरसामग्रीको विषयमा कुरा गर्छु जुन मैले तपाईँलाई गरि पनि सकेको छु कार्यक्रमको प्रथम चरणमा. एकपटक फेरि पनि तपाईँहरूलाई रिमाइन्ड गराउनु पर्दाखेरि विशेष कुराकानी तपाईँले अर्को चरणमा सुन्न सक्नुहुन्छ, सुन्दै गर्नुहोला. खेन्युम पोन्चे शिर लामाज्यूसँग गरेको कुराकानी हाम्रो दाजु योगराज राईले गर्नुभएको छ, सुन्नको लागि तयार रहँदै गर्नुहोला. नेक्स्ट आवरमा म तपाईँको लागि राख्नेछु. अब यति भन्दै मौसमको अलिकति जानकारी गराउँछु. यो हाम्रो चाहिँ वेदर फोरकास्ट हामीलाई मेट अफिसले प्रदान गरेको छ. आज चाहिँ घाम लाग्ने देखिन्छ. विशेष गरिकन यो कुरा गर्नुपर्दाखेरि आजको यो चाहिँ मौसमको कुरा हो. आज युकेमा धेरै ठाउँमा चाहिँ घाम लाग्ने देखिन्छ, हल्का फुल्का हावा चले तापनि, तर केही ठाउँमा वर्षा पनि हुनसक्छ, स्पेसली पश्चिमी भूभागहरूमा अनि उत्तर पश्चिमी भेगहरूतिर. आफ्टरनुनको समयबाट चाहिँ बिस्तारै बिस्तारै आकाशमा बादलको उपस्थिति बढी देखाउँदै जाने देखिन्छ. आज राति पानी पर्ने र हावा चल्ने काम चाहिँ यो दक्षिण पूर्वी भूभागहरूदेखि लिएर नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डमा बढी केन्द्रित रहनेछ अनि इङ्ल्यान्डको उत्तरी भूभागहरूसम्म पुग्नेछ भोलि बिहानसम्म. अन्यत्र सुक्खा नै छ, आकाश खुला रहनेछ. र यो मौसमी विवरण मैले तपाईँसँग सेयर गरेँ. भोलि शनिबारको पनि अलिकति कुरा गर्नुपर्दाखेरि भोलि शनिबार वर्षाको क्रम चाहिँ दक्षिण पूर्वी भूभागतिर अलिकति बढी सर्दै जानेछ र यद्यपि यो दक्षिणी काउन्टिजहरूतिरसम्म पुगिहाल्ने चाहिँ देखिँदैन, तर हल्का फुल्का रूपमा चाहिँ त्यो एरियाहरूतिर केही वर्षा हुन सक्ने सम्भावना छ. अनि न्यानो दिन रहेको छ, धेरै ठाउँको लागि घाम लाग्नेछ. उत्तरी भेगहरूतिर चाहिँ हल्का रूपमा मन्द मन्द गतिमा चाहिँ हावा चल्ने देखिन्छ, हल्का फुल्का वर्षा पनि हुन सक्ने सम्भावना रहेको छ. यो सन्डे अनवर्स चाहिँ मोस्टली ड्राई नै रहन्छ. सन्डेको दिनमा, आइतबारको दिनमा न्यानो महसुस गर्न सक्नुहुन्छ घाम लाग्नेछ, तर वर्षा चाहिँ पश्चिमी भूभागहरूतिर यो सोमबारदेखि चाहिँ मङ्गलबारसम्म नै वर्षा हुन सक्ने सम्भावना छ. बिचबिचमा घाम लागे तापनि उत्तरी भेगतिर चाहिँ केही हावा चलि नै रहनेछ. यो आज र भोलि अनि ट्युजडेसम्मको मैले हल्का तपाईँहरूसँग सेयर गरेँ मौसमको जानकारी. हुन त अब दिनै पछि हामी कार्यक्रम अन्तर्गत मौसमको जानकारी अपडेट गर्दै नै जानेछौँ,
यसकारण गर्दाखेरि त्यसको त अब भोलि नै गर्नु परेन, अपडेट हुँदै गर्दाखेरि हामी तपाईँहरूसँग सेयर गर्छौँ नै। यति भन्दै अगाडि बढ्न चाहन्छु यो बेलामा। अब भने तपाईँको लागि यो हाम्रो चाहिँ यसपटकको जुन हाम्रो चाहिँ यो ब्रेकफास्ट ब्रेन टिजर छ नि, कहिले काहीँ भन्न चाहेको शब्द मुखमा नआउँदाखेरि कस्तो नरमाइलो हुन्छ है। घाँटीसम्म आउँछ, मुखमा आउँदैन। ब्रेकफास्ट ब्रेन टिजर भनौँ भन्छु, मुखमै आउँदैन, घाँटीमा आउँछ। गर्दाखेरि तपाईँहरूले बुझिसक्नु भएको थियो होला अवश्य पनि। र ब्रेकफास्ट ब्रेन टिजरको प्रश्न म सुनाउँछु। यसपटक एउटा छोटो गीतको टुक्रा हामीले राखेका छौँ, आवाज कसको हो तपाईँले चाहिँ त्यो भन्नुपर्नेछ हामीलाई। 8:30 बजीसम्म तपाईँले सुनाउन सक्नुहुन्छ अथवा 8:30 बजीसम्म उत्तर लिएर आउन सक्नुहुन्छ है आजको।

त यो आवाज चिन्नुपर्ने हुन्छ तपाईँहरूले र यो प्रश्न यसपटकको लागि हामीले राखेका छौँ। 8:30 बजीसम्म उत्तर दिएर आउनुहोस् है भनेर भने यो बेलामा। अब यति नै भन्दै म तपाईँको लागि एउटा म्युजिकल ब्रेक राख्न चाहन्छु यतिखेर, अनि त्यस पश्चात बाँकी रहेको सर सामग्री अनि तपाईँहरूले पनि उत्तर पठाउनु भएको छ भने त्यो पनि म समेट्ने कोसिस गर्दैछु। अहिलेको लागि लक्ष्मण लिम्बू र श्रेया सुधाङले गाउनुभएको गीत सुनाउँछु।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुलकर्म रेडियो हो।

हजुर दादा सदा पनि सज्जन राजवैद्य धेरै आउनुभएको गीत अहिले मैले सुनाएँ, तपाईँहरू सबैले सुन्ने मौका पाउनुभयो होला भन्ने आशा गरेको छु र यसै आशाको साथमा अगाडि पनि बढिसकेकी छु। समय बिहानको 7 बजेर अहिले 29 मिनट गएको छ बेलायतको समय, नेपालमा भने अब अहिले चाहिँ मध्याह बाह्र बजेर 14 मिनट गएको छ, अनि यसै गरिकन ब्रुनाईमा दिउँसोको 2 बजेर 29 मिनट गइसक्यो। विभिन्न ठाउँमा विभिन्न समयमा हामीलाई सुनेर बस्नुहुने त मामा आदरणीय श्रोता वृन्दलाई समृद्धि सङ्गाल्दै अङ्गाल्दै म अगाडि बढिरहेकी छु। साथ दिनुभएकोमा थ्याङ्क यू सो मच। यट अगेन भन्दै अगाडि बढ्छु म। अगाडि बढ्नु पर्दाखेरि अब आजको यो चाहिँ नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकेको वैदेशिक विनिमय दरको पनि अलिकति कुरा गर्नुपर्ने हुन्छ। सधैँ नै हामी यो एक्सचेन्ज रेट्सको बारेमा कुरा गर्ने गर्दछौँ होइन, र तपाईँहरू सबैको लागि चाहिँ नि अब आजको यो भनौँ एक्सचेन्ज रेट के कस्तो प्रकारको छ त्यस विषयवस्तुमा जानकारी गराउँछु, अनि तपाईँको राशिफलको पनि कुरा त एकछिन पश्चात म गरि नै हाल्छु। र राशिफल भन्ने बित्तिकै तपाईँहरूमध्ये धेरैले सुन्ने गर्नुहुन्छ र तपाईँहरूले चाहिँ यसलाई चाहिँ फलो गरिराख्नु भएको छ सधैँ नै, यसर्थमा हामीलाई कहिले पनि नछुटाउने गरेर तपाईँहरूसँग बिहानै पछि सेयर गर्ने पनि गर्दछौँ होइन। र अब अहिले अगाडि बढ्छु, हाम्रो थुप्रै श्रोताहरूले पनि हामीलाई सम्पर्क गरिसक्नु भएको छ, कतिले फोनबाट कतिले हामीलाई हाम्रो फेसबुक पेजबाट सम्पर्क गरिराख्नु भएको छ र यहाँहरूको चाहिँ उत्तरहरू पठाउनु भएको छ भने मैले त्यो टिपेर राखी पनि रहेकी छु र यहाँहरू सबैलाई चाहिँ नि भनौँ न है मैले जानकारी गराउने पनि छु। समयले अगाडि साथ कति दिन्छ सकेसम्म सबैजना श्रोताहरूको चाहिँ सन्देशहरू पढ्ने, अनि तपाईँहरूले चाहिँ भनौँ उत्तर पठाउनु भएको छ भने उत्तर मिले नमिलेको पाए नपाएको कुरा पनि म तपाईँहरूसँग गर्ने नै छु। अहिलेको लागि भने यो फरेन एक्सचेन्ज रेट्सको कुरा गर्नुपर्दा आज नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दरमा अमेरिकी डलर रहेको खरिद दर 152.41 रुपियाँ र विक्री दर 153.01 रुपियाँ रहेको छ। युरोको खरिद 177.32 रुपियाँ, विक्री दर 178.02 रुपियाँ रहेको छ र पाउन्ड स्टर्लिङको खरिद 206.53 रुपियाँ र विक्री दर 207.34 रुपियाँ कायम भएको छ। र यसै गरिकन अब अगाडि बढ्नु पर्दाखेरि अलिकति सुन चाँदीको दरभावको पनि म कुरा गर्न चाहन्छु, अब तपाईँहरू सबैले यसलाई पनि फलो गर्ने गर्नुहुन्छ सधैँ नै होइन, र अब सुन चाँदीको दरभाव तलमाथि भइरहेको अवस्थामा चाहिँ नि सुन्न मन पराउनु स्वाभाविक पनि हो। र आज चाहिँ छापावाल सुन प्रति तोला 3,01,000 रुपियाँमा चाहिँ कायम भएको छ, हिजोभन्दा 4,800 यानि कि 4,800 रुपियाँ तल झरेको छ भाव, अनि चाँदी प्रति तोला 4,600 रुपियाँमा कायम भएको छ, हिजोभन्दा 255 रुपियाँ तल छरेको छ। त यो चाहिँ सुन चाँदीको दरभावको मैले कुरा तपाईँहरूसँग अलिकति सेयर गरेँ। अब भने केही हाम्रो श्रोताहरूको पनि यहाँनिर भनौँ सन्देशहरू जुन आएको छ म तपाईँहरूसँग अलिकति सेयर गर्न चाहन्छु। यतिखेर हामीलाई अघि बिहानैबाट थुप्रै श्रोताहरूले सम्पर्क गर्नुभएको छ, हाम्रो इजरायल निवासी नूतन भुषालज्यूले नमस्कार सुप्रभात भनेर पठाइसक्नु भएको छ र उहाँलाई पनि मैले सुप्रभात भनिसकेँ होइन, अनि यसै गरिकन ब्राक्नेलबाट केशबहादुर गुरुङजी आउनुभएको छ, गुड मर्निङ भन्नुहुन्छ उहाँले, अनि उत्तर पनि पठाएको छु है भनेर भन्नुभएको छ, उत्तर तपाईँको ठ्याक्कै मिलेको छ मैले टिपेर राखिसकेँ भन्न चाहेँ। यसै गरिकन आज हाम्रो दाजु ताराप्रसाद चेम्जोङ पनि आउनुभएको छ, सेवारो शुभ बिहानी शुभ दिन एन्ड ह्याप्पी फ्राइडे बहिनी भनेर भन्नुभएको छ, थ्याङ्क यू सो मच दाजु हजुरलाई। अनि पदम सिंह गुरुङज्यू उहाँले पनि उत्तर लिएर आउनुभएको छ, उत्तर ठ्याक्कै मिलेको छ तपाईँको भनेर भन्न चाहेँ मैले। अनि यसै गरिकन ब्राक्नेलबाट नै अर्को श्रोता आउनुभएको छ, उषा गुरुङ उत्तर पठाउनु भएको छ, उहाँले तपाईँको उत्तर मिलेको पनि छ, गुड मर्निङ बहिनी सुप्रभात भनेर पनि भन्नुभएको छ, गुड मर्निङ दिदी हजुरलाई पनि सुप्रभात भन्न चाहेँ मैले यतिखेर। अनि अल्सुरबाट हाम्रो अर्को श्रोता हुनुहुन्छ, ममता तिलिजा दिदी लेख्नुहुन्छ, गुड मर्निङ सिरिज बहिनी, बिएपी सुनिरहेको छु, आज खुसी औँसी बाबाको मुख हेर्ने दिन, संसारभरिका बाबाहरूलाई चाहिँ नि ह्याप्पी फादर्स डे भनेर भन्न चाहन्छु म भनेर भन्नुभएको छ उहाँले। र उहाँको यो सन्देश पश्चात अगाडि बढ्नुपर्दा वुलिच बार्क्स लन्डनबाट हाम्रो भाइ मोहन्दर लामी आउनुभएको छ, नमस्ते सिरिज दिदी, अनि यो हप्ताको उत्तर पनि लिएर आएको छु है भनेर भन्नुभएको छ, यहाँ हप्ताको उत्तर उहाँले जुन पठाउनु भएको छ टिपेर राखिसकेँ ठ्याक्क
निकै निशानामा नै लाग्यो है भाइ भन्न चाहन्छु। स्विन्डनबाट हाम्रो मामा झुमबहादुर गुरुङ आउनु भएको छ उत्तरको साथमा, उत्तर उहाँले चाहिँ ठिक पठाउनु भएको छ भनेर मैले भन्न चाहेँ उहाँलाई। अनि गुड मर्निङ बहिनी, सबैलाई ह्याप्पी फ्राइडे अनि ह्याप्पी फादर्स डे टु अल भनेर हाम्रो दिदी शोभा गुरुङ आउनु भएको छ अल्ट्रोसोबाट, एकदमै नियमित श्रोता हुनुहुन्छ। अनि गुड मर्निङ बहिनी, ह्याप्पी फादर्स डे, सुन्दैछु है हजुर भन्दै टिका पूर्जा दाजु पनि आउनुभएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद सुनेर साथ दिनुभएकोमा भनेर भन्न चाहन्छु यतिखेर। अनि यसै गरिकन हाम्रो अर्को श्रोता पुष्प कला राई आउनुभएको छ, लेख्नुहुन्छ शुभ बिहानी नमस्कार सिरुज बहिनी, आज बुबाको मुख हेर्ने दिन भनौँ, खुसी औँसी र स्वर्गवास भइसक्नु भएका बुबाहरूलाई सबै छोराछोरीको मुठभरिको सम्झना जुरीभरि रहनेछ र अरू सबै बाबाहरू छोराछोरी र परिवारको असल बाबा होस् शुभकामना छ भनेर भन्नुभएको छ। थ्याङ्क यू सो मच हजुर, तपाईँले यसरी हामीलाई सन्देश पठाइदिनु भएकोमा। साँच्चै नै हो आज बुवाको मुख हेर्ने दिन, सबैजनाले चाहिँ आजको दिनमा आफ्नो आफ्नो बुवाको चाहिँ विशेष सम्मान गर्दै अब साथै रहनु भएको बुवाहरूलाई त होइन एकदमै मिठो मसिनो खुवाएर राम्रो राम्रो गिफ्ट्सहरू दिएर सँगै बसेर एकदमै रमाइलोको साथमा आजको दिनलाई व्यतीत गर्नुहुन्छ होला। र अरू हाम्रो जति पनि श्रोताहरू हुनुहुन्छ जसले चाहिँ आफ्नो बुवा गुमाइसक्नु भएको छ, उहाँहरूले चाहिँ आफ्नो बुवाको सम्झनामा चाहिँ नि आज राम्रो काम गरेर दान दक्षिणा दिएर होइन एक प्रकारले चाहिँ एकदमै भनौँ एउटा चाहिँ मेडिटेटिभ स्थानमा बसेर एकदम ध्यान साधना गरेर चाहिँ नि आज आफ्नो बुवासम्म आफ्नो चाहिँ एउटा जुन धन्यवाद, आफ्नो एउटा जुन थ्याङ्कफुलनेस पठाउनुहुन्छ होला होइन, सम्झना पठाउनुहुन्छ होला भन्ने लागेको छ। र बुवा नहुनेहरूमा म पनि पर्दछु आदरणीय श्रोता, पनि दुर्भाग्यवश धेरै साल अगाडि मैले मेरो बुवालाई पनि गुमाइसकेँ, यस कारणले गर्दाखेरि म पनि उहाँलाई बिहानैदेखि सम्झना गरिरहेकी छु र बिहानै मैले गर्नुपर्ने जुन उहाँप्रतिको एउटा चाहिँ काम कर्तव्य मैले पुरा गरेर आज यहाँ तपाईँहरूसँग भेट्न आएकी हुँ। त्यो कारणले गर्दाखेरि जति पनि आफ्नो बुवाहरूलाई गुमाइसक्नु भएको श्रोताहरू उहाँहरू सबैले चाहिँ आज आफ्नो बुवालाई सम्झना गरेर पानी अर्पण गर्ने, मिठो मसिनो बनाएर चढाउनेदेखि लिएर बत्ती बाल्नेदेखि लिएर होइन गर्नुहुन्छ होला। नेपालको कुरा गर्ने हो भने गोकर्णमा गएर चाहिँ भनौँ पितृहरूलाई विशेष गरिकन त्यसमध्ये पनि बुवालाई सम्झना गर्दै पिण्डदान गर्ने कामहरू गर्नुहुन्छ होइन, त्यो चाहिँ एकदमै कुस्याउँछ को दिनमा गोकर्णमा हुने एउटा चाहिँ काम नै हो। जति पनि बुवा गुमाउनु हुनेहरूले त्यहाँ गएर पूजा अर्चना गर्ने गर्नुहुन्छ भने बुवा हुनेहरूले घरमै आफ्नो आफ्नो बुवालाई चाहिँ मिठो मसिनो खुवाएर सम्मान गर्ने गर्नुहुन्छ। आजको दिनमा यो एउटा परम्परागत रूपमा हामीले गरिआएको कुराहरू हो, तपाईँहरूमध्ये धेरै श्रोताहरूले पनि यो गर्नुहुन्छ होला जस्तो लाग्छ मलाई है। यति भन्दै अगाडि बढ्न चाहेकी छु र यो बेलामा चाहिँ नि थुप्रै श्रोताहरूले चाहिँ आफ्नो बुवालाई सम्झना गरेर चाहिँ हामीलाई पठाउनु भएको छ सन्देशहरू, त्यसमध्ये हाम्रो बहिनी धनु गुरुङ हुनुहुन्छ, उहाँले पनि आज एउटा सन्देश पठाउनु भएको छ, लेख्नुहुन्छ श्री दिदी गुड मर्निङ, सम्पूर्ण बाबाहरूलाई नेपाली फादर्स डेको हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु भन्नुहुन्छ उहाँले। बाबा भनेको केवल एउटा सम्बन्ध होइन, जीवनभरको भरोसा सुरक्षा र निस्वार्थ मायाको अर्को नाम हो। उहाँहरूले आफ्नो खुसीभन्दा सन्तानको खुसीलाई सधैँ अगाडि राख्नुहुन्छ। बाबाको त्यही माया त्याग र आशीर्वादको मूल्य शब्दमा बयान गर्न सकिँदैन। आजको यो विशेष दिनमा संसारभरिका सम्पूर्ण बाबाहरूलाई नमन गर्दै उहाँहरूको जीवन सधैँ सुख शान्तिले भरियोस्, राम्रो स्वास्थ्य र खुसीले भरिपूर्ण होस् भन्ने हार्दिक शुभकामना गर्न चाहन्छु। सबै बाबाहरूलाई फादर्स डेको धेरै धेरै माया र सम्मान दिन चाहन्छु। अनि अब यही फादर्स डेको अवसरमा कुनै बाबालाई समर्पित मिठो गीत सुनाइदिनुहुन्छ कि भनेर उहाँले अनुरोध पनि गर्नुभएको छ। हुन त बिहानैदेखि नै कति मिठा अनि मन छुने बाबा सम्बन्धी गीतहरू सुनाइरहनु भएको छ, सुन्दा मन नै भावुक भइरहेको छ। झर्को नमानी फेरि एउटा आग्रह गरौँ है दिदी भन्नुभएको छ, झर्को मान्ने कुरै आएन बहिनी, तपाईँहरूकै लागि म यहाँ छु होइन। ल उहाँ भन्नुहुन्छ यो गीत चाहिँ मेरो बाबा जगत गुरुङ, मित बाबा दैन्द्र राई, बाबा ललित सती गुरुङ अनि संसारभरिका सम्पूर्ण प्यारा बाबाहरूलाई समर्पित गर्न चाहन्छु भनेर भन्नुभएको छ। त उहाँको यो अनुरोधलाई अब मैले पुरा गर्नै पर्ने हुन्छ र यो सिलसिलामा अब यो एउटा गीत म राख्दैछु। अंशु थापाले गाउनु भएको गीत रहेको छ, सम्पूर्ण बाबाहरूलाई समर्पण गर्न चाहनु भएको छ बहिनी धनुले, र मेरो तर्फबाट पनि सम्पूर्ण बाबाहरूलाई समर्पण गर्दै यो गीत सुनाउन चाहन्छु। धनु बहिनी एकदमै मिठो सन्देशको लागि धेरै धेरै धन्यवाद, साँच्चै नै तपाईँले भन्नुभएको कुरा शत प्रतिशत सही नै हो। बाबा एउटा सम्बन्ध मात्र होइन एउटा भरोसा हो, निस्वार्थ मायाको एउटा मूल हो भन्दा फरक नपर्ला। भनिन्छ नि अनकन्डिसनल लभ, त्यो पाउन एकदमै गाह्रो छ। बाबा र आमा अभिभावकको जुन माया छ नि आफ्नो सन्तानप्रति, त्योभन्दा शुद्ध, त्योभन्दा चोखो, त्योभन्दा निस्वार्थ माया अरू संसारमा हुनै सक्दैन। यो ग्यारेन्टीको साथमा लेखेर राख्दा पनि हुन्छ जस्तो लाग्छ मलाई है। त्यो कारणले गर्दाखेरि सम्पूर्ण बाबाहरूप्रति समर्पित यो गीत मैले धनु बहिनीको बिहाफमा सुनाउन चाहेँ र तपाईँहरू सबैले पनि इन्जोय गर्नुहोस् है त यस गीतलाई।

0: एफबीएस गोर्खा रेडियो।
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिउ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

Adrian Shabrin, Mito Giti Rasun, Rintio, Santos, Sunara Reshma, Punka Wasma, Yesko Sat Magari Hami Body Sakyo, Samagari Gorki Sako Sabihanako, Sat Bazira Ili, or Salisina, Sor Chalis, a minute by question. Ira Yube Lama, Obo Tapaikulagi, as Urasi Fall, Share Gonimela Boy Sakyo, Tabai Hali, Sunnit the Arikordan on Chalain, Mish the Kimin Rasamakurasi Fall. Mesh Rasio could have gone to the Matsu Polistiti, Swatch is just to know a little bit. Luxury prapti Matabaiko Bilamona Soxo. Also prap the Hola, Tara, Miss Nomila, a little bit of Kama, Dilasso Stewards. Protixit Notiza, Comzur de Hinali, a little bit of Kama, Fidura, Ponibuna Soxo, Tara Songers are going to work when it's any Cormo, Tobacco Pocket, Mini Ramotari, Agari, Bornisa. Odian Kulagiz, Bidati, Hiri, Sama Jutana Sogden, and just the Kinsavani, Motokan. योजना गोप्य राखेर अगाडि बढ्नु होला अनि परिस्थितिले स्वतन्त्र काममा समेत बाधा पुर्याउन सक्छ यो परिस्थिति बाटा चाहिँ अलिक बस्नु नै पर्ने रहेछ मेष राशिहरूले आजको दिनमा है वृष राशिको लागि अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्नो लागि अलिकति प्रतिकूल बन्न सक्छ छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु होला अनि समयमा जुट्न नसक्दा आफ्नो काम पनि रोकिन सक्छ बेसुरमा दिएको वचनले अप्ठ्यारो पर्न सक्छ आवेशको व्यवहार र असमझदारीले आफन्तजन अलिकति टाढा हुन सक्छन् भनेर वृष राशिको लागि आजको यो चाहिँ दिन रहेको छ भनेर भनिएको छ है अनि यसै गरी कन मिथुन राशिको कुरा गर्छु मिथुन राशिहरु चाहिँ पुरुषार्थी काम गर्दै दाम इनाम र नाम आर्जन गर्न सक्ने छन् उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ शत्रु परास्त हुनेछ भने प्रतिस्पर्धीहरु पनि अलिकति पछि हट्ने छन् अग्रजता सहयोगीहरु जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ अनि गरिएको कर्मको पनि उचित प्रतिफल प्राप्त हुनेछ मेहनतले सफलताको उचाइमा पुर्याउनेछ आशा मारेको नतिजा समेत सकारात्मक हुने देखिन्छ अब हामी लाग्छौ कर्कट राशि तर्फ परिस्थिति बस आफ्नै वचनबद्धता पालन गर्न नसकिएर धेरै बोल्दा समस्या आउन सक्छ दुविधा बढ्नाले निर्णय क्षमता कमजोर बन्नेछ अनि अरूको भर पर्दा काम प्रभावकारी नहुन सक्छ हिसाब किताबमा अलिकति सजग रहनु होला अनि सानोतिर समस्या आए पनि नियमित काम भने बन्नेछ आलोचकहरूलाई व्यवहारले समेट्नु होला अध्ययनतर्फ धेरै समय जुट्न चाहिँ नसकिएला सिंह राशि को कुरा गरौ पहिलेको सफलताले हौसला जगाउनेछ नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि प्रशस्त भेटिने छन् बिछोडिएका परिवारजन सँग भेटघाट हुनेछ अनि मेहनतले चाहिँ तपाईलाई मान सम्मान दिलाउनेछ बोली र विचारका प्रशंसकहरू बढ्ने छन् बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ पहिलेका कमजोरी सच्याउने अवसर पनि तपाईलाई प्राप्त होला अनि यो चाहिँ सिंह राशिको लागि हो भने कन्या राशितर्फ लागौँ अब हामी भइपरि आउने खर्चले चिन्ताले बढाउन सक्छ सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नु पर्ला कर्जा मार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ अनि तत्काल फाइदा लिन लाभांश अरूलाई पनि बाँड्नु पर्ला आफ्नो मेहनतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् केही दौडधुप गर्नु परे पनि कामको अवसर भने प्राप्त हुनेछ सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ कन्या राशि हुने श्रोताहरूको लागि अब यो तुला राशिको लागि कस्तो छ हेरौँ है मेहनतको फल प्राप्त हुनेछ आमदानी बढ्नाले उत्साह जाग्नेछ श्रमको उचित मूल्य पाइनेछ दिगो फाइदा हुने काम प्रारम्भ होला साझेदारीबाट पनि लाभ उठाउन सकिनेछ व्यापारमा राम्रै फड्को मार्ने समय छ अनि छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ पछिको लागि गरिएको लगानी लाभदायक रहनेछ अनि वृश्चिक राशिको लागि चाहिँ मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ दाम र प्रतिष्ठा कमाउने बेला छ अनि सामाजिक दायित्व बढ्नेछ भूमि वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ व्यापारमा पनि प्रशस्तै फाइदा हुनेछ प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला सहयोगीहरूले हिम्मत दिलाउनेछन् अनि प्रतीक्षित काम उपलब्धिपूर्ण हुने देखिन्छ
धनुराशिको कुरा गर्छु। अब कामको मेसो नमिल्दा अलिकति पछि परिएला, अरूका लागि बुद्धि खर्च हुनुपर्ला, समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला, सम्भावना देखिए पनि उपलब्धि हात पार्न अलिक बढी श्रम गर्नुपर्ला, प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ला, अवसर र व्यवधानका बिच कर्मयोग अघि बढ्नेछ, लक्ष्यमा पुग्न समय लाग्नेछ, तर मेहनतको फल अरूलाई सुम्पर्नुपर्ने अवस्था आउनाले मन अलिकति त्रसित चाहिँ हुने देखिन्छ। अब मकर राशि, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने हुनसक्छ, पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ, गोपनीयता बाहिरनाले पनि केही समस्या आइपर्ला, काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला, आमदानी रोकिनाले योजना स्थगन हुनसक्छ, कामको चाप बढ्नेछ, स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनुहोस्। यो मकर राशिहरूको लागि। अब हामी कुम्भ राशितर्फ लाग्छौँ। समय लागे पनि मेहनत गर्दा काम बनाउन सकिनेछ, विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ, स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनुहोला, विगतका कमजोरीहरूमा क्रमशः सुधार आउनेछ, लगनशीलताले उपलब्धि दिलाउनेछ, काम पुरा नभए पनि लाभ हुनेछ भने व्यापार व्यवसायमा पनि सामान्य फाइदा चाहिँ हुनेछ, अनि प्रेम र मित्रताको बन्धन भने कसिनेछ। अब अन्त्यमा हामी लाग्छौँ मीन राशितर्फ। चुनौती अँगाल्नु परे पनि आँटले तपाईँलाई लक्ष्यसम्म पुर्याउनेछ, ईर्ष्या गर्नेहरू स्वयं नै पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ, मेहनतले काममा पनि सफलता नै दिलाउनेछ, समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ, अनि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ, रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ, प्रतिस्पर्धाको दौडमा अलिकति जित चाहिँ हासिल हुन सक्छ, यो राम्रो कुरा हो मीन राशि हुने सम्पूर्ण श्रोताहरूको लागि। आदरणीय श्रोताबिन, 12 राशिको राशिफल मैले तपाईँसँग सेयर गरिसकेँ, मेष राशिदेखि मीन राशिसम्मको राशिफलको कुरा मैले गरेँ, र अब सधैँ नै हामी यो राशिफल तपाईँहरूसँग सेयर गर्ने गर्दछौँ, अब तपाईँहरूले यसलाई सुनाएन भने पनि फोन गरी गरी सोध्ने गर्नुहुन्छ होइन, त्यो कारणले गर्दाखेरि हामी नछुटाइकन तपाईँहरूसँग यो सेयर गर्छौँ, पक्कै पनि अहिले सुन्ने मौका तपाईँहरूले पाउनुभयो होला भन्ने आशा गरेको छु। र यति भन्दै अब अगाडि बढ्छु, अगाडि बढ्नुपर्दा समयतिर पनि ध्यान दिनुपर्ने हुन्छ, समय हाम्रो स्टुडियोको घडी अनुसार अब 8 आँट्यो, 8 हाम्रो समाचार न्युज बुलेटिन न्युज टिम नेपालबाट आउनेछ, तपाईँलाई थाहा छँदैछ, त्यस पश्चात भने हामी अगाडि बढ्नेछौँ हाम्रै चाहिँ बाँकी रहेको सरसामग्रीहरूतर्फ, कार्यक्रमको अन्तिम चरणलाई म तपाईँको सेवामा राख्नेछु, र कार्यक्रमको अन्तिम चरण अन्तर्गत भने आज एउटा विशेष कुराकानी तपाईँको लागि राखिनेछ, सुन्नको लागि तयार हुनुहुन्छ होला भन्ने आशा गर्दछु। हाम्रो दाजु योगराज राईले यो कुराकानी गर्नुभएको छ खेन रिम्पोन्चे शिर लामाज्यूसँग, र यो कुराकानी सुन्नको लागि तयार रहँदै गर्नुहोला, अनि यति मात्र होइन तपाईँहरूको जुन चाहिँ प्रश्नहरू तपाईँ प्रश्नको उत्तरहरू तपाईँहरूले पठाउनु भएको छ नि त्यसको पनि छिनोफानो आज हुनेछ, हाम्रो ब्रेकफास्ट ब्रेन टिजरको प्रश्नको छिनोफानो कार्यक्रमको अन्तिम चरणमा अब 8 आँटेको छ, 8:30 तपाईँहरूको उत्तर म लिनेछु, त्यस पश्चात पनि उत्तरहरू लिन असक्षम हुनेछु भनेर मैले अघि नै भनिसकेको छु होइन। यति भन्दै अब अन्तिम कोसेली स्वरूप यो चरणको लागि एउटा गीत सुनाउँछु, हाम्रो श्रोता गङ्गा गुरुङ दाजु आउनुभएको छ लन्डनबाट, उहाँले चयन गर्नुभएको एउटा गीत मकर योञ्जनको आवाजमा म सुनाउँछु, र यही नै गीतको साथमा अगाडि 8 बजेको समाचारतर्फ तपाईँलाई लिएर जान्छु।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सोलुखुम्बुको महाकुलुङ गाउँपालिका हुङ्गा दुधकोशी करिडोर क्षेत्रमा थुनिएको खोला बग्न थालेको छ। यसअघि खोला थुनिएर ताल बनेको र बाढी आउन सक्ने भन्दै सतर्कता सूचना जारी गरिएको थियो। बाढी पूर्वानुमान महाशाखाले हुङ्गा खोलामा पहिरोले 15 मिटर बाँध बनेको भन्दै फुटेमा बाढी आउन सक्ने जनाए पनि अहिले ठूलो जोखिम नदेखिएको सूचना आएको गाउँपालिका उपाध्यक्ष विपना कुलुङले बताउनु भएको छ। कस्तो अवस्था हो त्यहाँको, अहिले अवस्था के छ, जोखिम कति रहेको ठान्नु भएको छ यहाँहरूले, अनि पूर्व सूचनाको प्रणाली कस्तो छ?
4: यहाँ अब पनि पहिरो आउँदैन भने त अब त्यत्रो डेन्जर हुँदैन कि भन्ने छ। त्यो सबै माटो चाहिँ बगाइसकेर नि खोला नि त्यहाँबाट त्यो सबै पनि बन्द भएको छैन, आउँदैछ। अनि ठुल्ठुलो ढुङ्गा चाहिँ त्यही ढुङ्गाले चाहिँ अलि रोकिएको छ भन्ने कुरा आएको छ।
3: अनि त्यो खोलाभन्दा तल कति ठाउँमा बस्ती छ, ठुलो बजार छ कि छैन, कस्तो छ?
4: त्यही अहिले बन्द भएको थियो त बस्ती छैन, त्यो ठुलो पानी रोकेर यता आयो भने चाहिँ अलिक तलतिर चाहिँ बस्तीलाई नि जोखिम हुन्छ कि भन्ने हो। तर अहिले त अब पहिरो गएन भने चाहिँ त्यत्रो डेन्जर चाहिँ हुँदैन होला भन्ने कुरा आएछ। त
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा रोग संक्रमण जोखिम कम गर्ने सम्पूर्ण उपाय लगाइएको जनाएको छ। मन्त्रालयका प्रवक्ता यशोदा हरियालले हालसम्म कुनै पनि रोग नदेखिएको बताउनु भएको छ।
5: हाल सम्बन्धित सबै तहको समन्वयमा रसुवा र नुवाकोटका सबै होल्डिङ सेन्टर तथा काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा दैनिक रूपमा रोगको निगरानी भइरहेको छ। हालसम्म कुनै पनि रोगको प्रकोप वा महामारीको संकेत देखिएको छैन।
3: मन्त्रालयले आजबाट नुवाकोटमा हैजा विरुद्धको खोप अभियान चलाउँदैछ। रसुवामा हिजोबाट अभियान सुरु गरिएको छ। मन्त्रालयले सब व्यवस्थापनमा पनि काम गरिरहेको जनाएको छ।
5: विगतका विपद र हालैको भोटेकोशी बाढी पश्चात सब व्यवस्थापनमा देखिएका चुनौतीलाई ध्यानमा राख्दै मन्त्रालयले विपदका बेला ठूलो संख्यामा सब व्यवस्थापन गर्न सक्ने गरी देशका 12 विभिन्न संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हरेकमा कम्तीमा 50 सब अट्ने क्षमताको फ्रिजर सहितको सब गृह निर्माण तथा क्षमता विस्तार गर्ने निर्णय गरेको छ।
3: रसुवामा बाढीमा परेर भेटिएका सब पहिचानका लागि पोखरामा अहिलेसम्म 25 आफन्तको डिएनए नमुना संकलन गरिएको छ। एसपी नवीन कार्कीका अनुसार निवेदन मन्जुरी नाममा फर्म भर्ने र रगतको नमुना संकलन गर्ने कार्य जिल्ला प्रहरी कार्यालयबाट भइरहेको छ। बाढीमा परी ज्यान गुमाएका मध्ये 102 सब परीक्षण तथा पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका 76 सबलाई जमिनवानी व्यवस्थापन गरिएको थियो। यस्तै 21 सब पहिचान गरी आफन्तलाई बुझाइएको थियो भने 5 सब अझै पनि अस्पतालमा रहेको जनाइएको छ। सबबाट संकलन गरिएको डिएनए नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। त्रिशुली बाढीले थुपारेको भग्नावशेष हटाउन 95 अर्ब बढी रुपियाँ लाग्ने अनुमान गरिएको छ।
6: बाढीले थुपारेको ढुङ्गा माटो बालुवा र भवनका भग्नावशेष हटाउन 95 अर्ब 42 करोड खर्च लाग्ने अनुमान गरिएको हो। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन आरडीएनए प्रतिवेदनमा तत्काल र दीर्घकालीन पुनस्थापनाका लागि अनुमानित 95 अर्ब 42 करोड खर्च लाग्ने उल्लेख छ। प्रतिवेदनमा क्रस कटिङ क्षेत्र अन्तर्गत भत्किएका भवनका संरचना हटाउन विपद जोखिम न्यूनीकरण र समावेशी पुनस्थापनाका लागि यो रकम खर्च हुने उल्लेख छ। बाढीका कारण 48 अर्ब 24 करोड बराबरका भत्किएका भवनका संरचना थुप्रिएको छ।
3: पुल बनेपछि सुनसरीको चतरा क्षेत्र पूर्वी नेपालकै उदाउँदो पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ। 11 वर्ष अघि सुनसरी र उदयपुर जोड्ने कोशी पुल सञ्चालनमा आएपछि स्थानीय अर्थतन्त्रले समेत नयाँ गति पाएको हो। धार्मिक दृश्यले चतरालाई पूर्वको हरिद्वार भनेर चिनिन्छ। इटहरीबाट घुम्न आएका दीपक गिरी,
7: चतरा आउँथ्यौँ र यो बाटोमा हामीले पैदलै हिँडेर हामी घरसम्म जाने र कलेज छुट्टी भएको बेलामा घर जाने बाटो थियो। अहिले यो मदन भण्डारी रोक पार्कको चतरा भन्ने ठाउँमा यहाँ पुल बनेको छ र यो बाटो पनि बिल भएको छ। पहिलेको भन्दा अहिले 20-25 वर्ष 25 वर्षमा चाहिँ धेरै नै विकास भएको छ।
3: कोशी पुल सञ्चालनमा आएपछि चतरा हुँदै बराह क्षेत्र र उदयपुरका विभिन्न पर्यटकीय क्षेत्रसम्मको आवागमन सहज भएको छ। 9/11 आक्रमणको सम्झनामा बेलायतमा विशेष चेन्जिङ अफ द गार्ड्स कार्यक्रम गर्न लागिएको छ। 25 वर्ष अघि अलकायदाले अपहरण गरेका 4 विमान अमेरिकी भवनमा ठोक्काएर गरिएको आक्रमणमा 3,000 ज्यान गुमाएका थिए। पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुस।
2: I didn't have much time to process that, but it was pretty clear to me that if we were under attack, then my job was to defend the child that was reading to me.
3: खबर यति नै। नमस्कार, म महेन्द्र।

बुबा हजुरको याद आउँछ, पितृदेव भव भन्दै सम्पूर्ण पितृहरूको सम्झना गर्दै आफ्नो बुबाको सम्झना गर्दै सुगम पोखरेलले यो गीत गाउनु भएको थियो। साँच्चै नै तपाईँ हामी सबैजनाले आज चाहिँ नै आफ्नो बुवाको सम्झना गर्दैछौँ, जो बितेर गइसक्नु भएको बुवाहरू हुनुहुन्छ उहाँहरूको सम्झना गर्दैछौँ। उहाँहरूप्रति हाम्रो चाहिँ एउटा सम्मान, एउटा ट्रिब्युट भनेर भनौँ न होइन, आज चाहिँ प्रस्तुत गर्दैछौँ। हामी उहाँहरूलाई कहिले पनि बिर्सन त पक्कै पनि सक्दैनौँ, किनभने हामी नै उहाँहरूको अंश हौँ होइन, उहाँहरू हामी भित्र नै हुनुहुन्छ। र पनि आजको विशेष दिनमा चाहिँ विशेष तरिकाले चाहिँ उहाँहरूलाई याद गर्ने यो अवसर हो। यसर्थमा हामी यसरी सम्झना गर्दैछौँ बितेर जानुभएका बुवाहरू जो जति हुनुहुन्छ, र साथमा रहनुभएको बुवाहरूलाई हामी सेलिब्रेट गर्दैछौँ, उहाँहरूको लाइफलाई, उहाँहरूको साथलाई, उहाँहरूको उपस्थितिलाई। र यसरी आज हामी सम्पूर्णले खुसी औँसीको अवसरमा यो फादर्स डे, नेपाली फादर्स डे भनेर भन्न रुचाउँछु म यसलाई होइन, यस अवसरमा आफ्नो आफ्नो बुवालाई चाहिँ भनौँ सेलिब्रेट गरिरहेका छौँ है। र उहाँहरू हुनुहुन्न थियो भने हामी त हुँदै हुँदैन थियौँ, त्यो कारण गर्दाखेरि उहाँहरू नै हाम्रो मूल, र उहाँहरूलाई नै हामीले चाहिँ भनौँ सम्झना गर्नुपर्छ, हरेक क्षण हरेक पल धन्यवाद ज्ञापन गर्नुपर्छ हाम्रो यो सुन्दर जीवनको लागि। र आजको दिन छन् यसको लागि चाहिँ विशेष अवसर हो, भन्दा फरक नपर्ला। एनिवे, यो कुराकानी गर्दै जाने हो भने, यो भावनामा बग्दै जाने हो भने धेरै अगाडि गइन्छ प्रिय श्रोता पनि होइन। यो एउटा यस्तो आमा र बुवा भन्ने एउटा यस्तो सब्जेक्ट हो, यस्तो विषयवस्तु हो जसमा जति नै कुरा गरे पनि कम नै हुन्छ। सम्पूर्ण हाम्रा श्रोताहरूले पनि त्यो भाव आज हामीसँग सेयर गर्दै हुनुहुन्छ, कति श्रोताहरूले आफ्नो बुवालाई सम्झना गर्दै सन्देश पठाउनु भएको छ, र यो सन्देशहरू म सकेसम्म सबै समेट्ने प्रयास पनि पक्कै पनि गर्नेछु। यति भन्दै वेलकम ब्याक भन्न चाहन्छु कार्यक्रम आजको हाम्रो मर्निङ सो नमस्ते युकेमा। म शिरीष सनवार तपाईँको सेवामा छु, र अब ठिक 9 बजीसम्म अझै तपाईँसँग रहनेछु। अहिले भने बिहानको 8:12 गएको छ। यतिखेर एकपटक फेरि पनि म यस सप्ताहको लागि राखिएको प्रश्न तपाईँहरूसँग सेयर गर्न चाहन्छु। प्रश्नमा हामीले एउटा गीत राखेका छौँ, र यो गीतमा एउटा गायिकाको आवाज तपाईँले सुन्न सक्नुहुन्छ, उहाँ को हुनुहुन्छ भन्ने हाम्रो प्रश्न हो। एकपटक सुनाउँछु है त फेरि पनि।

आदरणीय श्रोताबृन्द, यो एउटा छोटो अडियो बाइट तपाईँले सुन्नुभयो, एउटा गीतको यो टुक्रा हो र यसमा जुन आवाज सुन्नुभयो यो आवाज कसको, कुन गायिकाको, निकै चर्चित गायिका हुनुहुन्छ, उहाँ एकदम युनिक भोइसको धनी र थुप्रै गीतहरू उहाँको आवाजमा तपाईँले सुनि पनि सक्नु भएको छ, गाह्रो त नहुनुपर्ने हो, थुप्रै श्रोताले मिलाउनु पनि भएको छ, गर्दाखेरि मैले एकपल्ट फेरि पनि तपाईँहरूको लागि राखेको छु। अब धेरै समय छैन है, लगभग 15-20 मिनट मात्र छ, तपाईँले उत्तर पठाउनुहुन्छ भने पठाइहाल्नुहोस्, 8:30 बजे पछाडि आएका उत्तरहरूलाई मैले स्वीकार गर्न अलिकति असमर्थ हुनेछु भनेर मैले अघिबाटै भन्दै आइरहेकी छु होइन। र अब अगाडि बढ्नु पर्दाखेरि हाम्रो आजको यो कुराकानी रहेको छ खेउन रिम्पोन्चे सिर लामाज्यूसँग, दाजु युवराज राईले गर्नुभएको छ, त्यसतर्फ तपाईँको ध्यान आकर्षण गराउँछु। त्योभन्दा पनि अगाडि केही श्रोताहरूले उत्तर पठाउनु भएकोमा उहाँहरूको नाम पनि लिइहाल्न चाहिँ, अल्डोसरबाट मनु गुरुङ दिदी आउनुभएको छ, उत्तर पठाउनु भएको छ, उत्तर उहाँको ठिकै छ, सही छ भनेर भन्न चाहेँ मैले, उहाँलाई जानकारी गराउन चाहेँ। देवान गुरुङ फ्लिटबाट आउनुभएको हाम्रो दाजु हुनुहुन्छ, उहाँको पनि उत्तर मिलेको छ भनेर भन्न चाहन्छु म यतिखेर। अनि यसै गरिकन हाम्रो अर्को श्रोता आउनुभएको छ जो चाहिँ कला राई हुनुहुन्छ, उहाँले पनि उत्तर पठाउनु भएको छ र उत्तर तपाईँको पनि ठिक्क मिलेको छ है भनेर मैले भन्न चाहेँ उहाँलाई। र यसै गरिकन अर्को श्रोता आउनुभएको छ हाम्रो ओम पूर्जा दाजु, गुड मर्निङ, नमस्ते शिरीष बहिनी, हजुर कार्यक्रम सुन्दैछु, आज सम्पूर्ण बाबाहरूलाई चाहिँ खुसी औँसीको शुभकामना छ भनेर भन्नुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहेँ यतिखेर। अनि यसै गरिकन अर्को श्रोता फानब्रोबाट आउनुभएको छ, दाजु भवानी गुरुङ लेख्नुहुन्छ, नमस्कार शिरीष बहिनी, छ्याजलो, आज खुसी औँसीको दिनमा बुबाको मुख हेर्ने दिन, यो सुन्दर संसारमा म अहिलेसम्म जीवित सकुशलै बनाउनुभएका बुबाहरूलाई खुसी औँसीको हार्दिक शुभकामना र यो धरतीबाट धेरै टाढा सुन्दर ठाउँ स्वर्गवास हुनुभएका बुबाहरूप्रति हार्दिक श्रद्धा सुमन चढाउन चाहन्छु भन्नुभएको छ। दाजु धेरै धेरै धन्यवाद हजुरलाई यो सन्देशको लागि, साँच्चै नै बडो मिठो ढङ्गबाट तपाईँले सन्देश राखिदिनु भएको छ। र यसै गरिकन अगाडि बढ्नु पर्दा खेरिमा अर्को श्रोता हुनुहुन्छ कैलाश अमिता लिम्बू, नमस्ते शिरीष दिदी, गुड मर्निङ, यो हप्ताको प्रश्न एकपटक फेरि पनि राखिदिनु पर्यो भन्नुभएको छ भाइ, मैले भर्खरै राखि पनि सकेँ, तपाईँले सुन्ने मौका पाउनुभयो होला, उत्तर पठाइहाल्नु होला है, अझै पनि समय त छ भन्न चाहन्छु। ज्ञानु गुरुङजी आउनुभएको छ एन्डोबरबाट, नमस्ते गुड मर्निङ शिरीषजी भन्नुहुन्छ, सुन्दैछु, धेरै दिनपछि हजुरको प्रस्तुति सुन्न पाइयो, खुसी लाग्यो, यो हप्ताको उत्तर चाहिँ यस्तो छ भनेर उहाँले उत्तर पनि पठाउनु भएको छ, एन्ड ह्याप्पी फादर्स डे टु अल भनेर उहाँले सम्पूर्ण बाबाहरूको लागि यो विशेष चाहिँ फादर्स डेको शुभकामना पठाउनु भएको छ। भने हाम्रो अर्को श्रोता हुनुहुन्छ विष्णु गुरुङ भाइ, सम्पूर्ण बाबाहरूलाई ह्याप्पी फादर्स डे भन्न चाहन्छु भनेर भन्नुभएको छ, अनि प्रश्नको उत्तर पनि उहाँले पठाउनु भएको छ जुन मैले टिपेर राखिसकेको छु। र यसै गरिकन अर्को श्रोता हुनुहुन्छ केबी तामाङ जी हुनुहुन्छ, लेख्नुहुन्छ नमस्कार स्वरको धनी दिदीलाई भन्नुभएको छ, थ्याङ्क यू सो मच भाइ, तपाईँलाई पनि नमस्कार, आज नेपालमा फादर्स डे छ तर मेरो बाबा नेपालमा हुनुहुन्छ, एज 90 स्टिल हेल्दी नै हुनुहुन्छ भन्नुभएको छ, सच अ नाइस थिङ टु हियर है भाइ, एकदमै खुसी लाग्यो यो कुरा सुनेर, 90 वर्षको पाको उमेर स्टिल हेल्दी, यु भेरी लक्की, तपाईँ एकदमै भाग्यवानी हुनुहुन्छ, यत्तिका लामो समयसम्म आफ्नो बुवाको तपाईँले साथ पाउनुभयो, यो एकदमै ठुलो भाग्यको कुरा हो र तपाईँलाई धेरै धेरै चाहिँ मैले यति भेला चाहिँ नि भनौँ न बधाई भन्न चाहे, यस्तो उमेरमा पनि बाबाको तपाईँले चाहिँ नि सेवा गर्ने मौका पाइराख्नु भएको छ, इट्स भेरी गुड टु हियर है। र यति भन्दै अर्को श्रोता हुनुहुन्छ ललित दाजु र सती दिदी, उहाँहरू लालसत गुरुङ भनेर आउने गर्नुहुन्छ, सँगै नै सधैँ नै लेख्नुहुन्छ, बहिनी धनु छोरीले हामी प्रति व्यक्त गर्नुभएको माया सम्मान र शुभकामना सन्देशले मन नै छोयो, हाम्रो प्यारी त मान छोरी धनुलाई लाखौँ लाख शुभकामना, माया र आशीर्वाद छ, छोरीको जीवन सधैँ सुख सफलता र खुसी अनि उज्यालोले भरिपूर्ण रहोस्, हामी प्रतिको माया र सम्मान सधैँ यस्तै रहिरहोस् भनेर उहाँले पठाउनु भएको छ हाम्रो धनु बहिनीलाई चाहिँ प्रतिक्रिया। धनु बहिनीले आफ्नो सन्देशमा हाम्रो दाजु र दिदीको नाम लिँदै उहाँहरूप्रति पनि गीत समर्पित गर्नुभएको थियो र यो लेटेस्ट उहाँको चाहिँ हामीले मेसेज पढ्यौँ है, र योभन्दा अगाडि अघि नै लास्ट आवरमा उहाँले पठाउनु भएको सन्देश म पढ्न चाहन्छु, लेख्नुहुन्छ डियर शिरीष बहिनी नमस्कार, हामी पनि हजुरको मिठो प्रस्तुति सुनिरहेका छौँ, कार्यक्रम साँच्चै रमाइलो भइरहेको छ, हजुरले कार्यक्रमको सुरुमा नै बाबाको महत्त्वको बारेमा वर्णन गर्नुभए जस्तै उहाँहरूले आफ्नो सन्तानप्रति गर्नुभएको योगदानको जति नै बयान गरे पनि कमै हुन्छ। बहिनी हामी सोचौँ भगवान् मन्दिरमा हुन्छन् तर साँचो भगवान् त आफ्नै घरमा हुन्छन्, आमाको माया र बाबाको पसिनामा, किनकि मन्दिरका भगवान्ले हाम्रो आवाज सुन्न केही समय लाग्न सक्छ तर घरका भगवान्ले हामीले बोल्नु अघि नै हाम्रो भावना बुझिसक्नु भएको हुन्छ, त्यसैले आमा र बाबा नै साँचो जिउँदो भगवान् हुनुहुन्छ।
उहाँहरूले हामीसँग कहिले पनि केही माग्नुहुन्न, केवल हाम्रो केही समय, हाम्रो साथ र दुई शब्द। उहाँ जब उहाँहरू हामीसँग हुनुहुन्न घर ठुलो लाग्छ, जीवन खाली लाग्छ, विशेष गरी चाडपर्वहरूमा। आमा बाबा जिउँदा हुँदै उहाँहरूलाई माया देखाउनु, समय दिनु, उहाँहरूको हात समाउनु, यही नै सबैभन्दा ठुलो पूजा रहेछ। हाम्रो जीवनमा सधैँ उज्यालो बनेर साथ दिनुहुने, माया र मार्गदर्शन प्रदान गर्नुहुने हाम्रा पूजनीय बाबाहरूप्रति लाखौँ लाख सम्मान, माया र कृतज्ञता। सम्पूर्ण बाबाहरू सधैँ स्वस्थ, सुखी, खुसी भएर बाँचिरहनुहोस्। आफ्ना सन्तानहरूमाथि सधैँ आशीर्वाद बर्साइरहनुहोस्। अन्त्यमा सम्पूर्ण दिदी बहिनीहरूमा हरितालिका तिजको हार्दिक मङ्गलमय शुभकामना। यस पर्वले सबैको जीवनमा सुख, शान्ति र प्रेम समृद्धि ल्याओस्। सबैको मनमा उमङ्ग, खुसी र उत्साह छाओस्। सबैको सप्तान्त सुखमय रहोस्। धन्यवाद भनेर भन्नुभएको छ। यति मिठो ढङ्गबाट उहाँले पठाउनु भएको यो सन्देश पढ्न पाउँदा मलाई ज्यादै नै खुसी लाग्यो। र साँच्चै नै तपाईँले भन्नुभएको हरेक शब्द सही छ, एकदमै भनौँ न यो कुराहरू साँचो छ। र यसमा चाहिँ मैले मात्र होइन सम्पूर्ण श्रोताहरूले चाहिँ सहमति जनाउनुहुन्छ जस्तो लाग्छ मलाई। यतिखेर अब अगाडि बढ्न चाहन्छु। हाम्रो दाजु रामबहादुर मल्ल क्याट्रिक निवासी हाम्रो एकदमै नियमित श्रोता हुनुहुन्छ, उहाँ पनि आउनुभएको छ। लेख्नुहुन्छ, डियर सिरिस बहिनी नमस्ते, समयले साथ दिएमा खुसी औँसी र बुबाको मुखेर दिनको उपलक्ष्यमा एउटा गीत हजुरको रुजाइमा बजाइदिनु अनुरोध गर्दछु भन्नुभएको छ। पक्कै पनि आजको दिनमा तपाईँको यस्तो अनुरोध नसुनाए अरू कुन दिनमा सुनाउने दाजु। र एकदमै सही सठिक प्रकारले चाहिँ तपाईँले आजको समयको यो आजको दिनको सदुपयोग गर्नुभएको छ। सम्पूर्ण बाबाहरूको लागि एउटा गीत समर्पित गर्नुभएको छ र मेरो रोजाइमा भन्नुभएको छ, मेरो प्लेलिस्टमा रहेको एउटा गीत मेक्सम खातीको आवाजमा छ, सुनाउँछु। तपाईँ लगायत सम्पूर्ण हाम्रा श्रोताहरूको तर्फबाट सम्पूर्ण बाबाहरूलाई ह्याप्पी फादर्स डे, खुसी औँसीको शुभकामना मङ्ग चढाउँदै म यो गीत सुनाउन चाहन्छु। है त आउनुहोस्, अब यो गीत हामी सबै मिलेर सुनाउँ, सम्पूर्ण बाबाहरूको लागि समर्पित छ।

0: Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।
4: हजुर नमस्ते, कार्यक्रम बेबे सम्वादबाट म योगराज राईको बेबे सम्वादमा आज बुद्धिस्ट धर्म गुरुङ हुनुहुन्छ खेन रिम्पोचे शिर लामाज्यू र उहाँसँग म कुराकानी गर्दैछु। यही आउँदो 13 तारिक सन्डेको दिन चाहिँ बुद्धिस्ट गुम्बा रेडिङमा चाहिँ एक विशेष कार्यक्रमको आयोजना हुँदैछ। यो कार्यक्रमको उद्देश्य के हो अनि कस्तो कस्तो प्रवचन हुन्छ र यस सम्बन्धी कुराकानी हामी गर्नेछौँ। धर्मगुरु नमस्कार हजुरलाई।
5: हजुर नमस्कार सर,
4: आरामै हुनुहुन्छ?
5: हजुर म ठिक छु।
4: ए तपाईँ त रेडिङ गुम्बामा हो नि त होइन?
5: हजुर अहिले म रेडिङ गुम्बाबाट बोलिरहेको छु।
4: राइट, ओके। अब यो 13 तारिक एक विशेष कार्यक्रमको आयोजना गर्नुभएको रहेछ, यो कस्तो खालको कार्यक्रम हो?
5: हजुर सर, यो वेट तारा श्वेत तारा देवीको अभिषेक कार्यक्रम र बुद्ध दर्शन सम्बन्धी प्रवचन कार्यक्रम आयोजना गरिएको छ।
4: राइट, यो वेट तारा भन्नाले चाहिँ के हो?
5: यो बोधिसत्व बुद्धहरू सबै हामीले सुन्दाखेरि बुझ्दाखेरि भगवान अथवा बुद्धहरू चाहिँ धेरै जसो पुरुषहरू भएको हामीले देख्छौँ बुद्ध धर्ममा। अनि पुरुषहरू मात्र बुद्ध छैन, भगवान छैन, महिलाहरू पनि भगवानहरू ज्ञान प्राप्त गर्नुभएको धेरैजना हुनुहुन्छ। यसको एउटा उदाहरण हो तारादेवी हो। तारादेवी महिलाको रूपबाट नै बुद्धको ज्ञान प्राप्त गर्नुभएको एउटा उदाहरण हो। अनि तारादेवीको बुद्धहरूको करुणाको स्वरूप भएको हुनाले अहिलेको समयमा मान्छे संसारमा चाहिँ करुणाको आवश्यक छ। यसकारणले संसारले शान्ति दिन सक्ने आधार बनेको छ करुणा। अनि यो अभिषेक अथवा यसको आशीर्वाद चाहिँ सर्वसाधारणलाई यो ताराको अभिषेक आयोजना गरियो भने यसबाट धेरैले चाहिँ शान्ति र आनन्दको अनुभूति गर्न सक्ने, त्यो कारणले त्यो तारा देवीको विशेष साधना गरेर ज्ञान प्राप्त गर्नुभएको गुरु परम्पराबाट आएको गुरुहरूलाई नै सम्बन्धित गुरुहरूलाई नै निमन्त्रणा गरेर यो तारा देवी अभिषेक कार्यक्रम आयोजना गर्न गइरहेको छ।
4: हजुर, कार्यक्रमको उद्देश्य चाहिँ?
5: कार्यक्रम उद्देश्य चाहिँ विशेष मूल उद्देश्य भनेको संसारमा शान्ति फैलाउनु हो। यसमा चाहिँ अर्को उद्देश्य भनेको नेपालमा जन्मिनु भएको गौतम बुद्ध को शिक्षालाई चाहिँ हामीले चाहिँ संसारमा चाहिँ बुद्ध नेपालमा जन्मिनु भएको हो र उहाँको शिक्षालाई शान्तिको शिक्षालाई हामीले अनुसरण गर्यो भने हाम्रो जीवन सार्थक बन्छ भन्ने एउटा सन्देश दिनको लागि

0: यो त्योसँगै यो स्थापना भएर सञ्चालनमा आएको बुद्धिस्ट कुमारेडिङ युके ले सम्पूर्ण बुद्ध धर्मको पूजा पाठ सहितको चाहिँ शिक्षा दर्शनहरूको कार्यक्रमहरू सञ्चालन गर्छ भनेर गुम्बाको परिचय दिनको लागि पनि हो हजुर।
1: हजुर, धर्म गुरु खेन रिन्पोचे शिर लामाज्यूसँग कुराकानी गरेको छु। बुद्धिस्ट गुम्बा रेडिङमा अवस्थित छ। 13 सेप्टेम्बर सन्डेको दिन चाहिँ एक विशेष कार्यक्रम हुँदैछ, यसै सम्बन्धी हामीले कुराकानी गरेका छौँ। यो तपाईँहरूको चाहिँ त्यो दिन कोही गुरुहरू आउनुहुन्छ कि तपाईँहरूले नै गर्ने हो कार्यक्रम चाहिँ?
0: हजुर, त्यो विशेष कार्यक्रम अभिषेक प्रदान गर्नको लागि चाहिँ आसङ्ग बज्र रिन्पोचे उहाँ चाहिँ साक्य परम्परा, यो भोट बुद्ध परम्परामा साक्य वंशको गुरु हुनुहुन्छ। उहाँको वंशहरू चाहिँ असाध्यै यो बुद्ध धर्मको दर्शनबाट साधना गरेर सिद्धि प्राप्त गर्नुभएको गुरु वंशको कुलको हुनुहुन्छ उहाँ चाहिँ। त्यस कारणले गर्दाखेरि उहाँको पुर्खाहरूले चाहिँ तारा देवीको साधना गरेर सिद्धि प्राप्त भएको वंशबाट, उहाँको प्रत्यक्ष उहाँकै वंशबाट तारा देवीको अभिषेक ग्रहण गर्नु भनेको अत्यन्तै दुर्लभ पनि छ। अनि यो तारा देवीको अभिषेकबाट विशेष आयु वृद्धि हुने अनि रोग बिमारी भएको मान्छेहरू रोग निवारण हुनेमा विशेष प्रभाव पर्ने, अनि यसको तारा देवीको यो आशीर्वादको प्रभाव चाहिँ अहिले जनमानसमा अत्यन्तै आवश्यकता बढ्दै गइरहेको, र उहाँलाई हामीले 2 वर्षबाट नै रिक्वेस्ट गर्दै आसङ्ग बज्र रिम्पोछे जो अमेरिकामा बस्नुहुन्छ, नेपाल, इन्डिया, भुटान लगायतको ठाउँहरूमा उहाँले धर्मको शिक्षाहरू फैलाउनुहुन्छ, र उहाँलाई हामीले विशेष अनुरोध गरेर उहाँको उपस्थितिमा उहाँको मुखारबिन्दुबाट यो व्हाइट तारा अभिषेक र अनि बुद्ध दर्शनको प्रवचन कार्यक्रम चाहिँ उहाँबाट हुँदैछ। हजुर
1: हजुर, के विषयमा हुन्छ प्रवचन चाहिँ?
0: प्रवचन बुद्ध दर्शनको यो जीवन पद्धति, जीवन शिक्षाको बारेमा प्रवचन हुन्छ।
1: राइट, अनि कुन कुन भाषामा हुन्छ कि यो नेपाली भाषामा मात्रै हो त?
0: यो विशेष गरेर अङ्ग्रेजी भाषामा दिनुहुन्छ गुरुले, अनि भोट भाषामा त्यो जति पनि ग्रन्थ वाचन गरिने संस्कृत भोट भाषामा वाचन गरिन्छ भने गुरुले चाहिँ त्यसलाई इङ्ग्लिसमा भन्नुहुन्छ।
1: हजुर,
0: अनि नेपाली भाषामा अनि चाइनिज भाषामा अनि भोट भाषा, 4 भाषामा चाहिँ प्रवचन हुन्छ। हजुर,
1: धर्मगुरु खेन रिम्पोचे शिर लामाज्यूसँग म कुराकानी गरेको छु। बुद्धिस्ट गुम्बा रेडिङमा चाहिँ 13 सेप्टेम्बर सन्डेको दिन चाहिँ यो विशेष कार्यक्रम हुँदैछ प्रवचन, यस सम्बन्धी कुराकानी गरेको छ। टाइम टेबल चाहिँ कस्तो हुन्छ, कति बेला आउँदा हुन्छ धर्मगुरु?
0: हजुर, यो टाइम टेबल चाहिँ हामीले 9 बजेबाट राखिएको छ। हामीले तयारी चाहिँ 7 बजेबाट नै तयारी गरेको हुन्छ, सबै प्रिपरेसन, अनि 9 बजेबाट दिनको 1 बजेसम्मको कार्यक्रम आयोजना गरिएको छ। यसमा चाहिँ यो चाहिँ गुम्बाले आयोजना गरेको, तर रेडिङ गुम्बाबाट नजिकै युनिभर्सिटी, रेडिङ युनिभर्सिटीको ग्रेट हलमा यो कार्यक्रम आयोजना गरिएको छ, गरिँदैछ। यस कारणले जति पनि सर्वसाधारण भक्तजनहरू, धर्म मित्रहरू जो यो कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने बिहानको 13 तारिक आइतबार बिहान 9 बजे युनिभर्सिटी रेडिङको ग्रेट हलमा उपस्थितको लागि हामी जानकारी गराउँदछ।
1: अनि भक्तजनहरूले पूजाको सामग्री केही लिएर आउनुपर्छ कि त्यही हुन्छ?
0: हजुर, भक्तजनहरूले उहाँले गुरुलाई दर्शन गर्नको लागि खाता र केही गुरु भेटीहरू उहाँको इच्छुक लिएर आउन सक्नुहुन्छ। अरू प्रसादहरू इत्यादिहरू सबै हामीले त्यहीँ प्रबन्ध गरेको हुन्छ, केही पनि ल्याउनु पर्दैन।
1: अनि खाजाहरू सबै भक्तजनहरूको लागि व्यवस्था हुन्छ?
0: हजुर, एकदम, हामीले चिया नास्तादेखि लिएर सानो सादा शाकाहारी खानाको हामीले प्रबन्ध गरेको हुन्छ।
1: एन्ट्री फी पनि छ कि यो फ्री अफ चार्ज एन्ट्री हो धर्मगुरुजी?
0: हजुर, यसलाई हामीले एन्ट्री फी 20 पाउन्ड राखिएको छ, त्यो खाजा र हल सबै खर्चहरूको लागि भनेर हामीले 20 पाउन्ड चाहिँ एकजना बराबर 20 पाउन्ड चाहिँ हामीले फी राखिएको छ।
1: अब यो एक दिन मात्रै होला, फेरि अरू ठाउँमा त हुँदैन होला, यो एक दिनको मात्रै कार्यक्रम होला?
0: हजुर, यहाँ हामी यो गुम्बाले आयोजना गरिने कार्यक्रम यो एक दिनको लागि मात्रै आयोजना गरिने।
1: र मेरो प्रश्न त यति नै भयो, हजुरले यो कार्यक्रम सम्बन्धी अलिकति एम्फसाइज गर्नुपर्ने केही छ कि धर्मगुरुज्यू?
0: यो विशेष बेलायतमा यो व्हाइट ताराको श्वेत तारा भटारक, श्वेत ताराको अभिषेक आशीर्वाद दिने कार्यक्रम पहिलो पटक जस्तो लाग्छ सम्भवतः मलाई। हुन धेरै गुरुहरूले विभिन्न ठाउँहरूमा दिनुभयो, तर यहाँ नेपाली समुदायले आयोजना गरेर यसमा उपस्थित हुने भक्तजनहरू केवल नेपाली समुदायको मात्रै होइन, हुँदैन, यसमा चाहिँ धेरै त चाइनिज र यहाँकै गोराहरू धेरैजना आउने हामीलाई यहाँ नाम टिपाउनु भएको छ। यस कारणले गर्दाखेरि यो कार्यक्रममा आउने भक्तजनहरू चाहिँ व्हाइट ताराको अभिषेक ग्रहण गर्नको लागि, अर्को कुरा चाहिँ हामीले चाहिँ अहिले सहकलशको पनि व्यवस्थापन गरेको छ। हामी बेलायतमा बसोबास गर्ने भक्तहरू आफ्नो घरमा धर्मगुरुहरू लगेर पूजा प्रार्थना गर्ने त्यो चाहिँ त्यति सम्भव नहुने भएको हुनाले कुनै कुनैले आफ्नै घरमा परिवारको स्वस्थ शान्तिको पूजा पाठहरू गर्न चाहे पनि समय र परिस्थितिले र धर्मगुरुहरू उपलब्ध हुन गाह्रो हुने कारणले पनि त्यो त्यति सम्भव नभएको कारणले त्यसको उपायहरू धेरै छ। यसको लागि एउटा सहकलश चाहिँ हामीले लगेर आफ्नो घरमा स्थापना गरेर राख्न सक्यौँ भने त्यसबाट नै हाम्रो घरको प्राण प्रतिष्ठा हुन सक्ने त्यस्तो उपायहरू रहेको हुनाले एउटा सहकलशलाई हामीले बिक्री वितरणमा राखिने पनि प्रबन्ध मिलाएको छ। दक्षिण भारतबाट यो हजारौं बौद्ध भिक्षुहरूले प्राण प्रतिष्ठा गरेर तयार पारेको सहकलश हामीले यहाँ ल्याइसकेको छ, त्यो एउटा व्यवस्था छ। अनि भक्तजनहरूले विशेष त प्रवचनलाई विशेष ध्यान दिएर चाहिँ बुद्धले दिनुभएको शिक्षा र हाम्रो जीवन कसरी चल्नुपर्छ, जीवनको महत्व के हो जीवन भन्ने महत्वपूर्ण चाहिँ जीवन शिक्षाको विषयमा केन्द्रित प्रवचन दिने कार्यक्रम रहेको हुनाले यसमा चाहिँ उमेरको त्यो हुँदैन, भेद हुँदैन, जो जति उमेरको व्यक्तिहरू पनि उपस्थित हुन सकिन्छ। अनि भक्तजनहरूको लागि चाहिँ हामीले चाहिँ गुरु स्वागत भइसकेपछि टिचिङ सुरु भइहाल्छ अनि पूजा प्रार्थनाहरू चाहिँ अत्यन्तै शान्तपूर्ण वातावरणमा पूजा प्रार्थना सम्पन्न हुनेछ। आयोजक परिवारले सबै व्यवस्थापन राम्रोसँग आयोजना गर्ने तयारी गरिरहेको अवस्था छ र बेलायतभरि रहनुभएका सम्पूर्ण नेपाली बाबा आमा दाजुभाइ दिदी बहिनीहरू आफ्नो समय अनुकूल मिलाएर जीवन अनित्य छ, जीवनमा आत्मसन्तुष्टि प्राप्त गर्नु धेरै दुर्लभ भइरहेको अवस्थामा यो तारा देवीको अभिषेक ग्रहणको निमित्त बिहानको 9 बजेबाट दिनको 1 बजेसम्मको मात्रै समय हो, त्यसपछि गुरु लन्डन तर्फ प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ। त यो यति समयभित्रको लागि आफ्नो विभिन्न कार्यक्रमहरूलाई थाँते राखेर समय अनुकूल मिलाएर उपस्थितको लागि हामी गुम्बा परिवारले सबैलाई हार्दिक निमन्त्रणा गर्न चाहन्छु। हजुर
1: हजुर, एउटा प्रश्न जोडिहाल्नु पर्यो, म पनि यो आर्मीमा हुँदा धेरै देशहरू घुमे र बुद्धको विभिन्न स्वरूपहरू देखे, कसैले यो लाफिङ बुद्ध भन्छन्, विभिन्न उहरू देखियो, यो एउटै हो बुद्ध कि विभिन्न तरिकाले उहाँले मान्नु भएको के हो?
0: हजुर, बुद्धको शिक्षा र बुद्धको दर्शन मार्ग एउटै हो। शाक्यमुनि बुद्ध र उहाँभन्दा अघिल्लो धेरै बुद्धहरू संसारमा आउनुभयो, धर्मको प्रवचनहरू शिक्षाहरू मार्गहरू देखाउनु भयो। नेपालको लुम्बिनीमा जन्मिनु भएको गौतम बुद्ध जो 2600 वर्ष अगाडिको इतिहाससँग जोडेको बुद्ध छ, उहाँको शिक्षालाई पालना गरेर फेरि धेरैले ज्ञान प्राप्त गर्नुभयो। चीनमा, जापानमा, तिब्बतमा, होइन नेपाल भूमिमै पनि धेरैले चाहिँ उहाँको शिक्षा पालना गरेर ज्ञान प्राप्त गर्नुभएको जुन महापुरुषहरू हुनुहुन्छ, बोधिसात्वहरू हुन्छ, उहाँलाई पनि आफ्नो ठाउँमा आफ्नो क्षेत्रमा बुद्धकै स्थानमा राखेर पूजा गर्न थाल्यो। त्यो कारणले फरक फरक स्वरूप देखिन थालेको। हजुर
1: हुन्छ, धर्मगुरुजी हजुरको समयको लागि धेरै धेरै धन्यवाद, यो कार्यक्रम सफल होस्।
0: हजुर, यो अवसरको लागि धेरै धन्यवाद सर, र सम्पूर्ण भक्तहरूलाई फेरि पनि पुनः हार्दिक निमन्त्रणा गर्न चाहन्छु।
1: हजुर, बुद्धिस्ट धर्मगुरु खेन रिम पोचे शेर लामाजीसँग कुराकानी तपाईँले सुनिसक्नु भएको छ। बुद्धिस्ट गुम्बा रेडिङमा चाहिँ 13 सेप्टेम्बर सन्डेको दिन चाहिँ एक विशेष कार्यक्रम हुँदैछ, यसै सम्बन्धी कुराकानी गर्यौँ र उहाँलाई धन्यवाद दिँदै मैले बिदा मागे। हस्त, नमस्ते।

0: गोर्खा रेडियो
1: गोर्खा रेडियो
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
1: गोर्खा रेडियो।

हजुर दा, आदरणीय श्रोता वृन्द, सुन्दै हुनुहुन्थ्यो एउटा मिठो गीत केही हरसिंह लिम्बूको आवाजमा, र यही गीतको साथसाथमा कार्यक्रम हाम्रो अगाडि बढिसकेको छ। सुन्दै हुनुहुन्छ यतिखेर हाम्रो मर्निङ सो नमस्ते युकेलाई, र म तपाईँको सेवामा छु शिरी सुनवार। कार्यक्रमको साथमा तपाईँहरू सबैले सुनेर साथ दिइरहनु भएको छ होला भन्ने आशा गर्दछु। र अब एकैछिन पश्चात हाम्रो छिनोफानो पनि हुनेछ यो ब्रेकफास्ट ब्रेन टिजरको। यसपटकको प्रश्न मैले एउटा गीत अघि सुनाइसकेको पनि छु, होइन, हामीले सोमबारबाट नै सुन्दै आइरहेका छौँ। र यो प्रश्नको उत्तर लिएर आउनुहुने थुप्रै श्रोताहरू हुनुहुन्छ जसले चाहिँ नि भाग लिनुभएको छ, र उहाँहरू सबैको नाम मैले हाम्रो चिठा बाक्समा राखिसकेका छु, र उहाँहरूको नाम म निकाल्छु। अब को आउनुहुन्छ त, कसको नाम पर्छ त यो लकी ड्रमा, होइन, म त्यसतर्फ तपाईँहरूको ध्यान आकर्षण गराउनेछु। त्योभन्दा अगाडि केही श्रोताहरूको चाहिँ जुन हामीलाई आएको छ सन्देशहरू, त्यसलाई पनि अलिकति तपाईँहरूसँग सेयर गर्ने मेरो तयारी रहेको छ यतिखेर। र हाम्रो चाहिँ श्रोता आउनुभएको छ थुप्रै श्रोताहरू, र अब अघिसम्म मैले थुप्रै श्रोताहरूको कुराकानी गरेँ, अब बाँकी रहेको श्रोताहरूको पनि यहाँनिर के आएको छ मेसेज हेरिहालौँ। धनबहादुर राई आउनुभएको छ सिन्सिनाती ओहायो युएसएबाट, र उहाँले चाहिँ लेख्नुहुन्छ, श्री दिजु नमस्ते एन्ड शुभ प्रभात, म पनि यहाँहरूको सुमधुर कार्यक्रम सुन्दैछु, र यो हप्ताको प्रश्नको उत्तर पठाएको थिएँ, मिल्यो कि मिलेन होला भनेर भन्नु भएको छ। धनभाइ, तपाईँको उत्तर एकदमै मिलेको छ भनेर भन्न चाहेँ। यसै गरिकन हाम्रो दिदी होमा पाहिम लिम्बु वल्डेश्वरबाट आउनुभएको छ, र उहाँले पनि फादर्स डेको अवसरमा शुभकामना पठाउन चाहनु भएको छ। मेरो पनि बाबा यो संसारमा हुनुहुन्न भनेर उहाँले चाहिँ भनौँ आफ्नो दिवंगत हुनुभएको बाबाको सम्झना गर्न चाहनु भएको छ आजको दिनमा, र उत्तर पनि पठाउनु भएको छ, तपाईँको उत्तर मिलेको छ दिदी भनेर भन्न चाहे। र उहाँले चाहिँ थोरै लास्टमा मेरो गीत बजेको सुने भन्नुभएको छ, मकर योजनाले गाउनुभएको गीतमा हाम्रो दिदी होमा पाहिम लिम्बुको चाहिँ शब्द रचना रहेको थियो, र यो गीत मैले सुनाएको थिएँ, जुन गीतमा चाहिँ अनुरोध गर्दा श्रोता लन्डन निवासी गङ्गा गुरुङ हुनुहुन्थ्यो, मैले हाम्रो दिदीलाई यो जानकारी गराउन चाहेँ। र छवि थापा मगर हाम्रो दाजु आउनुभएको छ, ह्याप्पी फादर्स डे भनेर भन्न चाहनुहुन्छ, जति पनि हुनुभएको बाबाहरूलाई शुभकामना, अनि दिवंगत बाबाहरूलाई चाहिँ नि श्रद्धा सुमन चढाउन चाहनु भएको छ उहाँले। अनि यसै गरिकन बर्मिङहमबाट सेरु घरती दाजु आउनुभएको छ, उत्तर पठाउनु भएको छ, उत्तर ठिक मिलेको छ तपाईँको भनेर भन्न चाहेँ। अनि जुम प्रसाद गुरुङ हाम्रो दाजु इस्ट लन्डनबाट आउनुभएको छ, उत्तर मिलेको छ तपाईँको भनेर भन्न चाहन्छु। अनि कैलाश अनिता लिम्बु ननिटनबाट हाम्रो भाइ आउनुभएको छ, उत्तर पढ्नु भएको छ, तपाईँको उत्तर मिलेको छ भन्न चाहेँ मैले। अनि मेघ मल्ल दाजु डन्सटेबलबाट आउनुभएको छ, हेलो मात्र भन्नुभएको छ उहाँले, उत्तर चाहिँ पठाउनु भएको छैन। अनि यसै गरिकन हाम्रो दिदी मनु लाम राणा आउनुभएको छ, र उहाँले चाहिँ नि आज एउटा गीत सुनाउन चाहनु भएको छ, तर यो समयले अलिकति साथ नदिएको हुँदा दिदी आज त मैले यो गीतलाई सुनाउन पाइनँ, आइ एम रियली भेरी सरी फर दिस। र आज स्पेसली फादर्स डे भएको थुप्रै बाबाहरूसँग सम्बन्धित गीतहरू नै सुनाइरहँदाखेरि समयले अलिकति साथ नदिएको जस्तो छ, तर पनि हाम्रो चाहिँ अन्य गीतहरू सुनेर इन्जोय गर्दै हुनुहुन्छ होला, ह्याप्पी फादर्स डे भनेर भन्नुभएको छ सम्पूर्ण फादर्सहरूको लागि उहाँले पनि। अनि यसै गरिकन हाम्रो अर्को श्रोता आउनुभएको छ, हाम्रो दाजु कृष्ण चामलिङ, र उहाँले पनि आज ह्याप्पी फादर्स डे भनेर भन्नुभएको छ, र उहाँले पनि लामो नै एउटा टेक्स्ट पठाउनु भएको छ, टेक्स्ट भन्दाखेरि मेसेज पठाउनु भएको छ फेसबुकमा, तर यो सम्पूर्ण रूपमा मैले सुनाउन सकिनँ किनभने समयले साथ दिइरहेको छैन। र उहाँले जुन पठाउनु भएको सन्देश मलाई मैले पढेँ, दाजु तपाईँले जुन पठाउनु भएको छ थ्याङ्क यू सो मच फर द्याट। उहाँले चाहिँ एलिना उहाँले चाहिँ नाम पनि पठाउनु भएको छ, उत्तर पनि पठाउनु भएको छ आजको प्रश्नको, लेखिसकेको छु मैले। अनि यसै गरिकन ब्लान्डफोर्डबाट नारायण गुरुङ दाजु आउनुभएको छ, सम्पूर्ण बाबाहरूमा ह्याप्पी फादर्स डे भनेर भन्नुभएको छ, उत्तर पनि पठाउनु भएको छ, तपाईँको उत्तर चाहिँ अलिकति मिलेन है भनेर भन्न चाहे अनफोर्चुनेटली। अनि यसै गरिकन हाम्रो अर्को श्रोता आउनुभएको छ भीमकुमारी पुन, उहाँले चाहिँ आज फादर्स डेको अवसरमा, खुसी औँसीको अवसरमा सम्पूर्ण बाबाहरूलाई ह्याप्पी फादर्स डे भन्न चाहनुभएको छ लन्डनबाट, थ्याङ्क यू सो मच हजुरलाई सम्पूर्ण बाबाहरूको तर्फबाट। अनि टिटवर्थबाट हाम्रो श्रोता आउनुभएको छ होम भाइ, उहाँले उत्तर पठाउनु भएको छ, भाइ तपाईँको उत्तर पनि ठिक मिलेको छ भनेर भन्न चाहे। तारा प्रसाद चेम्जोङ हाम्रो दाजुले चाहिँ उत्तर पनि पठाउनु भएको छ भर्खरै मात्र, हुन त मैले 8:30 बजेपछिको उत्तरलाई समेट्न सक्दिनँ भनेको थिएँ, तर उहाँलाई एक्सेप्सन दिन्छु आजको लागि। र अन्तिम हाम्रो श्रोता दिपेन्द्र प्रजापतिको चाहिँ मैले यहाँनिर मेसेज पढ्न चाहेँ, उहाँले चाहिँ नमस्ते दिदी मात्र भन्नुभएको छ, सो नमस्ते भाइ भनेर भन्न चाहे, सुनिराख्नु भएको छ, थ्याङ्क यू सो मच।
यति भन्दै अब भने आजको यो प्रश्नको उत्तर मैले तपाईँहरूसँग सेयर गर्न चाहन्छु. प्रश्नको उत्तरको कुरा गर्नुपर्दाखेरि हाम्रो एउटा छोटो मिठो गीतको अंश सुनेका थियौँ र यो गीत गाउने गायिका भने हुनुहुन्छ एलिना चौहान, एकदमै चर्चित गायिका. उनको आवाज एकदमै अलिकति युनिक नै छ नि त होइन, र तपाईँहरूले यस कारणले गर्दाखेरि धेरैभन्दा धेरै श्रोताले मिलाउनु भएको छ, सजिलो पनि भयो होला तपाईँहरूलाई है, मलाई यस्तै लागिरहेको छ. एनिवे थुप्रै श्रोताले पठाउनु भएको हुनाले थुप्रै श्रोताहरूको नाम पनि मेरो यतिवटा बाटोलाई परिसकेको छ, यति धेरै छ, अब कुन नाम निस्किने होला भनेर भन्न नै नसकिने अवस्था परिसक्यो. र मैले एउटा नाम निकालेको छु, मेरो हातमा एउटा चिट आइसक्यो, अब हेरौँ को हुनुहुन्छ उहाँ है, र उहाँको नाम अब म तपाईँहरूसँग सेयर गर्दैछु. लकी विजय श्रोता यसपटकको लागि आउनु भएको छ पिटबाट तुलपुन, र उहाँको नाम निस्किएको छ आज खुसी औँसीको अवसरमा. उहाँको लागि यो भनौँ न एकदमै लकी डे पनि परेको रहेछ, र उहाँले चाहिँ यसपटकको यो हाम्रो ब्रेकफास्ट ब्रेन टिजरको लकी विनर बन्ने मौका पाउनु भएको छ. तुलपुनजीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. यसै गरिकन आगामी समयहरूमा पनि आफ्नो सहभागिता देखाउँदै गर्नुहोला भनेर भन्न चाहे, अनि बाँकी भएको सम्पूर्ण श्रोताहरूलाई थ्याङ्क यू सो मच तपाईँहरूको पार्टिसिपेसनको लागि, तपाईँहरूको उत्तरहरू जुन पठाउनु भयो त्यसको लागि थ्याङ्क यू सो मच. तर अब यस्तै हो प्रतियोगिता भनेपछि भनौँ सबैजना विनर बन्न त सकिँदैन, तर सबैको पालै पालो एक न एकपटक त समय आउँछ नै, कन्टिन्युएसन चाहिँ हुन पऱ्यो, भाग चाहिँ लिन पऱ्यो भनेर मैले भन्न चाहेँ यतिखेर. यति भन्दै वन सेकेन्ड सम्पूर्ण फादर्सहरूलाई ह्याप्पी फादर्स डे भन्न चाहन्छु, र तुलपुनजीलाई आफ्नो एड्रेसको साथमा सम्पर्क गर्नुहोला भन्न चाहन्छु. अनि अन्त्यमा एउटा गीत जति पनि हाम्रो श्रोताहरूले चाहिँ फादर्स डेको अवसरमा सुनाउन चाहनुभएको छ, समग्र रूपमा उहाँहरू सबैको लागि मैले यो गीत सुनाउँदै अहिलेको लागि भने अब बिदा लिन चाहन्छु. आजको शुक्रबारको दिन राम्रो बितोस् तपाईँहरूको यही शुभकामना. ह्याभ अ नाइस विकेन्ड, सोमबार भेटौँला, नमस्ते, बाई बाई.

0: साथे लाइव भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नु होस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोठा रेडियो हो
3: सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको लापरवाहीका कारण अस्पताल बाहिर सुत्केरी भएको विषयमा आज पनि प्रतिनिधि सभा बैठकमा सांसदहरूले आपत्ति जनाएका छन्। हरेक सुत्केरीले अब निशुल्क सेवा पाउनुपर्ने उनीहरूको माग छ। रासपा सांसद तोसीमा कार्की,
4: आमा सुरक्षा कार्यक्रम, फ्री डेलिभरी, बच्चा जन्माउने सम्पूर्ण प्रक्रियाको लागि आवश्यक हुने जाँचहरू, औषधि, उपचार, भिडियो एक्सरे, सम्पूर्ण जाँचको लागि निशुल्क हुने व्यवस्था गरियोस्। प्रत्येक अस्पतालमा सामाजिक सेवा इकाइ 24 घण्टा अलर्ट र एक्टिभ राखियोस्। गरिब बिरामीले कहाँ जाने, कसलाई भन्ने, कसरी पैसा जुटाउने खोज्नु पर्ने होइन कि अस्पतालले ती बिरामीहरूलाई आफै पहिचान गरेर सपोर्ट सिस्टम एक्टिभेट गर्ने प्रणाली बनाऊ। प्रत्येक अस्पतालमा विस्तृत मटर्नल केयर अडिट, कतिजना सुत्केरी भए, कहाँ पठाइयो, कतिजनाको अपरेसन भयो मात्र होइन, कुन बेला बिरामी आयो, ट्रायल्स भयो कि भएन, अपरेसन गरियो कि गरिएन, ढिले कहाँ भयो, फाइनेन्सियल बर्डन थियो कि थिएन र त्यसमा के गरियो भन्ने सम्मको अडिट राखियोस्। राज्य खोज्दै बबिता अस्पतालसम्म पुगिन् तर राज्यको सेवा बबितासम्म पुगेन। बबिता जस्ता हरेक गर्भवती महिलासम्म राज्य पुगोस् र भनोस् चिन्ता नलिऊ बबिता, म तिम्रो साथमा छु।
3: सांसदहरूले बाढी पीड़ितको मानसिक परामर्शलाई पहिलो प्राथमिकतामा राख्न पनि अनुरोध गरेका छन्। प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर रेणुका काउचाले पुननिर्माण भनेको भौतिक मात्र नभएको सम्झाउनु भएको छ।
5: अप्पर त्रिशुली एकमा कार्यरत रसुवावासी इन्जिनियर सुरेश सापकोटा बेपत्ता हुँदै गर्दा ईश्वरी भट्ट मानसिक रूपमा विक्षिप्ती भएकी छिन्। उहाँ जस्तै धनजनको क्षेत्री, घरबार गुमाउनुको पीडा, आफन्त गुमाउनुको पीडा, विस्थापन र भविष्यको अनिश्चितताका कारण धेरै पीडितहरू तीव्र मानसिक तनाव, चिन्ता, एन्जाइटी, डिप्रेसन लगायतका मनोसामाजिक समस्याबाट गुज्रिरहेका छन्। सभामुख महोदय, विपद पछिको पुनर्स्थापना भनेको भत्किएका घर र सडक बनाउनु मात्र होइन, भत्किएको मन र आशालाई पनि पुननिर्माण गर्नु हो।
3: सांसद गीता गुरुङले राजविराजमा सुत्केरीले अस्पताल बाहिर बच्चा जन्माएको घटना उठाउनु भएको छ।
6: सप्तरीमा आर्थिक अभावका कारण अस्पतालमा बाहिरै एकजना महिलाले बच्चा जन्माउनु परेको घटनाले लज्जाबोध भएको छ। सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको हो कि होइन कि तपाईँहरूको शासनकालमा पैसा नहुनेले सडकमा बच्चा जन्माउनु पर्ने हो?
3: बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार प्रदेश सरकार र विभिन्न सरकारी संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा प्रभावित जनसङ्ख्याको प्रारम्भिक आकलन गरिएको हो। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले होल्डिङ सेन्टरमा बसेका 25 जना पीड़ितमा झाडा पखालाको समस्या देखिएको जानकारी दिनुभएको छ। अरू गम्भीर स्वास्थ्य संक्रमण नदेखिएको उहाँको भनाइ छ। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु क्षति र नोक्सानी वित्तीय सहयोग पाउन अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागि न्युजिल्यान्डका प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको छ। समकक्षी क्रिस्टोफर लक्सनसँग भएको टेलिफोन कुराकानीमा शाहले न्युजिल्यान्डको रचनात्मक सहयोग माग्नुभएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो। शाहले लक्सनसँग बाढी उद्धार तथा राहतबारे टेलिफोन वार्ता गर्नुभएको हो। कांग्रेस सभापति गगन थापाले आगामी महिना हुने महाधिवेशन लिएर दोधारमा नपर्न भन्नुभएको छ। गिरिजा प्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा सभापति थापा,
7: के साथीहरूले यसो अलमलहरू राख्नु भएको मैले पाएँ। हामी संविधानले पनि बाँधिएका छौँ, पार्टीको विधानले पनि बाँधिएका छौँ, अहिलेको सम्मानित अदालतको फैसलाले पनि बाँधिएका छौँ। यो एक दिन पनि एक घन्टा पनि यसको तिथिमिति तलमाथि सर्दैन। 4 गतेबाट हाम्रो अधिवेशनको प्रक्रियाहरू प्रारम्भ हुन्छ र 16 गतेबाट हामी केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौँ र समयमा महाधिवेशन सम्पन्न गर्छौँ र महाधिवेशन सम्पन्न गर्न साथै त्यस पछाडि हाम्रो काम भनेको हामी देशभरि जानुपर्नेछ।
3: सभापति थापाले गिरिजाप्रसाद कोइरालाले गरेको योगदान जताततै छन् भन्नुभएको छ।
7: त्यो गर्नुभएकोले के हुन्थ्यो भन्ने बारेमा चर्चा भयो, नगर्नुभयो के हुन्थ्यो? ल, हामीले एभिएसनको सेक्टर नखुलेको भए, ब्याङ्क फाइनेन्सको सेक्टर नखुलेको भए, टेलिकम्युनिकेसनको सेक्टर नखुलेको भए, ट्रान्सपोर्टको सेक्टर नखुलेको भए, डाक्टर साहबले भन्नुभयो मेडिकल कलेजको सेक्टर नखुलेको भए, अब तपाईँको आफ्नो व्यक्तिगत जीवनमा के फरक पार्थ्यो भनेर जुन अनुभव गर्नुभयो, अब सेक्टरल हिसाबले हेरौँ न, नगरेको के भन्ने बारेमा गिरिजाप्रसादको व्यक्तित्वमा अरू नयाँ थपिने कुरा केही छैन। उहाँ आफै त्यसै पनि हामीले हाम्रो निम्ति त्यसै मान हुनुहुन्छ।
3: बेलायती सैनिकले प्रयोग गर्ने SA-80 राइफल प्रतिस्थापन गर्ने रक्षा मन्त्रालयको ग्रेबर्न परियोजनामा कम्पनीहरूको प्रतिस्पर्धा देखिएको छ। प्रतिस्पर्धामा सामेल एउटा कम्पनीको M8 राइफलको अवस्था हेर्न BFPS फोर्सेस न्यूजले पहुँच पाएको छ। कम्पनीको मुख्यालय रहेको अमेरिकाको न्यू ह्याम्पसायर पुगेकी BFPS की सियन ग्रेसजेग मेलबर्नको रिपोर्टमा बन्दुक पड्केको आवाज पनि सुन्न हुनेछ।
8: This is the sound of the M8.
9: You're going to be the first journalist to ever fire the M8. Honestly, not a lot of people have shot it.
2: This is a U.S. Army only thing.
8: Adam Agri is SIGSAW's Director, Technical Sales and Support, and explains how the M8 evolved from its predecessor, the M7.
2: It is.
3: Awasta, aile samma ko khabar yeti nai. Namaskar.
0: यो BFBS गोर्खा रेडियो हो।

नमस्कार, सुस्वागतम यहाँहरु सबै सबैलाई काठमाडौँको सौगात कार्यक्रममा। बीएफबीएस गोर्खा रेडियोबाट यसभन्दा अगाडि भने यहाँहरूले सुनिराख्नु भएको थियो नमस्ते यूके कार्यक्रम। नमस्ते यूके कार्यक्रम पछि भने आज शुक्रबारको दिनमा यहाँहरूले छिनोफानो पनि सुनिसक्नु भएको छ। अब भने काठमाडौँको सौगातमा तपाईंलाई स्वागत गर्न चाहन्छु म रूपा। आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 26 गते, तदनुसार आज शुक्रबार 11 सेप्टेम्बर सन् 2026 हो। आजको दिन पनि तपाईहरूको अत्यन्तै रमाइलोसँग व्यतीत रहोस् हामी यही कामना गर्दछौ। र आज त पूजनीय बाबाको मुख हेर्ने दिन हो र हामी नेपालीहरू बडो लक्की छौ। हामी नेपाली र इङ्ग्लिस फादर्स डे मनाउने गर्छौ र आज भने नेपाली फादर्स डे हो। श्रोता, तपाईहरूले पनि आफ्नो पूजनीय बाबा, आफूलाई जन्म दिने बाबालाई मुख हेर्न सक्नुहुनेछ। मुख हेर्ने भनेको आजको दिन मात्रै होइन श्रोता, तपाईँहरूले हरेक दिनमा आफ्नो पिताश्रीको, भनौँ न बाबाको, अथवा तपाईँले बुवाको, अथवा के भन्नुहुन्छ तपाईँले, ड्याड भन्नुहुन्छ, जे होस् तपाईँलाई जन्म दिने, कर्म दिने होइन पूजनीय बाबाको आजको दिनमा तपाईँले मुख हेर्न सक्नुहुनेछ। र बाबाको मुख हेर्ने भनेको आजको दिन मात्रै काफी छैन, तपाईँहरूले हरेक दिनमा बाबालाई सम्झिने, बाबासँगै बसेर कुराकानी गर्ने, अनि बाबालाई मनपर्ने चिजहरू भन्नाले पनि, हुन त कुनै पनि बाबा आमाले कहिले पनि आफ्नो सन्तानबाट आशा त गर्नुहुन्न यस्तो ल्याइदियोस् उस्तो ल्याइदियोस् भन्ने कुरा, र पनि आजको दिनमा तपाईँले आफ्नो पूजनीय बाबालाई सम्मानको साथमा, बाबालाई मनपर्ने कुनै पनि उपहार, मिष्टान्न, भोजनहरू, अथवा एकदमै राम्रो ब्युटिफुल कार्ड अनि फ्लावर पनि दिन सक्नुहुनेछ आज नेपाली फादर्स डे हो श्रोता। र त्यसै गरी आजको दिनमा अर्को दिन पनि परेको छ, मोतीराम जयन्ती पनि परेको छ आजको दिनमा। र अर्को कुरा, आजको दिनमा तपाईँहरूले यो सेप्टेम्बर 11 हो श्रोता, सेप्टेम्बर 11 भन्न बित्तिकै अमेरिकी गुप्तचरले के सिकायो, अझै सिक्नुपर्ने केही कुराहरू त छँदैछन्। र अमेरिकी इतिहासकै भनौँ न, यो अमेरिकन हिस्ट्रीमा सबैभन्दा एकदमै भयानक आतंकवादी आक्रमणपछि आज 25 वर्ष पुगेको छ। यो काउन्टर टेरिज्म र रणनीतिक योजनामा परिवर्तन आएका केही कुराहरू पनि तपाईँहरूको विभिन्न सोसल मिडियामा आज तपाईँले सुन्दै, हेर्दै, देख्दै पनि आइरहनु भएको छ। एनिवे श्रोता, यी र यस्ता दिनहरू परेका छन्। हरेक दिन कुनै न कुनै हाम्रो नेपालीहरूको चाड पर्व, रीतिरिवाज, संस्कार संस्कृतिहरू, अथवा भनौँ न तपाईँहरूलाई कुनै पनि अवेरनेस सम्बन्धी हामी जानकारी गराउँदै आइरहेका छौँ। हाम्रा हरेक कार्यक्रमहरूमा ती कुराकानी पनि तपाईँहरूले सुन्दै आइरहनु भएको छ। र आजको दिनमा फादर्स डे हो, सम्पूर्ण बाबाहरू ज जसले यो कार्यक्रम सुनिराख्नु भएको छ होइन, सुन्नु भएको छैन भने पनि उहाँहरू सबैलाई ह्याप्पी फादर्स डे, अथवा यो नेपाली मा बाबाको मुख हेर्ने दिन हो श्रोता। आजको दिनमा यसलाई कुसे औँसी पनि भनिन्छ, पिता सम्मान दिवस होइन, बाबाको मुख हेर्ने दिन हो आजको दिनमा। सबै सबै बाबाहरूलाई धेरै धेरै शुभकामना भन्दै आउनुहोस् हामी आजको यस कार्यक्रममा समेटी ल्याएका विषयहरूतर्फ जाउँ। आज यो काठमाडौँको सौगातमा तपाईँले सुन्न सक्नुहुनेछ, सबैभन्दा पहिला त हामी बुटोलका संवाददाता छवि पाण्डेजीबाट बुटोलको लाइभ रिपोर्ट सुन्नेछौँ, अनि त्यसपछि आजको दिनमा यो पितृ देवो भव, बाबाको मुख हेर्ने दिन, कुसे औँसी पनि भनिन्छ, अर्थात् पितृ सम्मान दिवसको अवसरमा आज वाल्मीकि विद्यापीठमा ज्योतिष शास्त्र विभागका प्राध्यापक डाक्टर जयन्त आचार्यसँग हाम्रा सहकर्मी साथी धनजङ गुरुङले गर्नुभएको कुराकानी सुन्न सक्नुहुनेछ। अनि त्यसपछि भने हामी नेवार समुदायले परम्परागत भदौरी जात्राको विषयमा, यो 300 वर्ष अगाडिको बागलुङका नेवारहरूले गाई जात्रा सकिएपछि कृष्ण जन्माष्टमीसम्म भदौरी जात्रा प्रस्तुत गर्दछन्, यो विषयमा बागलुङका संवाददाता संगम घरती मगरबाट रिपोर्ट सुन्न सक्नुहुनेछ। अनि त्यसपछि भने आज शुक्रबारको दिनमा
सहकर्मी साथी भीमा आत्रेयजीबाट शुक्रबारे बहस पनि तपाईले सुन्न सक्नुहुनेछ। अहिलेको लागि भने हामी सांगीतिक विश्राम लिउँ।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS गोर्खा रेडियो हो।

0: समय बिहानको 9:25 गयो। नेपालमा पनि दिनको 2:10 गएको छ र ब्रुनाईमा भने दिनको 4:25 गयो। अहिले प्रस्तुत गीत हामीले सुनिरहेका थियौँ अभय सुब्बाको स्वरमा आई वुड डु एनिथिङ। अभय सुब्बाले गाउनुभएको यो गीत सँगसँगै अब भने हामी बुटोलतर्फ लाग्दैछौँ। हाम्रा संवाददाता छवि पाण्डेजी लाइनमा हुनुहुन्छ। हेलो छविजी, नमस्ते।
1: हजुर हजुर, नमस्ते नमस्ते।
0: हजुर, आरामै हुनुहुन्छ?
1: एकदम ठिक छु नि।
0: ओके, र आज भुटोलको रिपोर्ट सुरु गर्नुहोस्।
1: हजुर हजुर, हुन्छ, हस् धन्यवाद। सधैँ भोटेपछि बाढीको असर यसपटक पनि लुम्बिनीको पर्यटन क्षेत्रमा पनि पर्ने देखिएको छ। नेपालमा बाढी पहिरो आएकोले नेपाल असुरक्षित रहेको भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा समेत फैलिएपछि त्यसको प्रत्यक्ष असर अब लुम्बिनीमा पनि पर्ने देखिएको छ। लुम्बिनीमा पर्यटनको मुख्य सिजन सुरु हुन लागेको छ। ठिक यही बेला अन्तर्राष्ट्रिय समुदायमा बाढीको गलत सन्देश लुम्बिनीमा गलत सन्देशले लुम्बिनीमा समेत त्यसको असर पर्ने भएको छ। विदेशी पर्यटकहरूले प्री बुकिङ समेत अब रद्द गर्न थालेका छन्। लुम्बिनीको चार तारे होक्ती होटलका अपरेसन म्यानेजर भविष्य अधिकारीका अनुसार आगामी 2 महिनाका लागि गरिएको प्री बुकिङ रद्द भएको छ। बाढीपछि विदेशी पर्यटकहरूमा नेपाल भ्रमणबारे अन्योल बढेको पाइएको छ। यसै गरी लुम्बिनी होटल सङ्घका अध्यक्ष लीलामणि शर्माका अनुसार मुख्य पर्यटकीय सिजनका लागि गरिएको बुकिङहरू लुम्बिनीमा अहिले रद्द भइरहेको छ र बाढी पहिरोको असर लुम्बिनीमा नराम्रोसँग पर्ने सङ्केत देखिएको छ। यसले गर्दाखेरि चाहिँ लुम्बिनीमा लगानी भएको अरबौँ रुपियाँ बराबरको पर्यटन क्षेत्रको लगानी फेरि चाहिँ जोखिममा पर्ने हो कि भन्ने चिन्ता थपिएको छ। होटल व्यवसायका अनुसार विदेशी पर्यटकहरू मात्रै होइन, लुम्बिनी हुँदै पोखरा, काठमाडौँ र चितवन लगायतका गन्तव्यसम्म पुग्ने आन्तरिक पर्यटकहरूको सङ्ख्यामा समेत चाहिँ अहिले चाहिँ भारी कमी भएको छ। विदेशी मात्रै होइन, स्वदेशी पर्यटकहरूले समेत बुकिङ रद्द गर्न थालेपछि लुम्बिनीको पर्यटन व्यवसाय फेरि पनि सङ्कटमा परेको गुनासो पर्यटन व्यवसायहरूले चाहिँ गर्न थालेका छन्। यसै गरी अर्को प्रसङ्ग पनि भोटेकोशी बाढीसँग सम्बन्धित छ। भोटेकोशी बाढीमा परि लुम्बिनी प्रदेशका 12 जिल्लाबाट 248 जना अझै पनि सम्पर्कमा आउन सकेका छैनन्, अर्थात् उनीहरू चाहिँ बेपत्ता छन्। लुम्बिनी प्रदेश सरकारले हिजो मात्र निकालेको विज्ञप्ति अनुसार तथ्याङ्क अनुसार सम्पर्कविहीन हुनेहरूमा बर्दियाका सबभन्दा धेरै बर्दियाबाट 76 जना रहेका छन्। त्यस्तै गरी दोस्रोमा दाङबाट 54 जना अझै पनि सम्पर्कमा आउन सकेका छैनन्। त्यसै गरी रोल्पाबाट 24 जना सम्पर्कमा आउन सकेका छैनन् भने बाँकीबाट 23 जना, रूपन्देहीका 19 जना, पाल्पाक र प्युठानबाट 9 जना सम्पर्कमा नआएको बताइएको छ। त्यसै गरी नवलप्रासी पश्चिमका 9 जना, अर्खाँचीबाट 8 जना, गुल्मीका 7 जना, कपिलवस्तुका 5 जना र रुकुमपूर्वका 4 जना व्यक्तिहरू अझै पनि भोटेकोशी बाढीमा परेको अथवा चाहिँ उहाँहरू हराइरहेको

0: भन्ने विषयमा चाहिँ उहाँहरूको चाहिँ परिवारसँग सम्पर्क हुन सकेको छैन। त्यसै गरी चाहिँ यो चिन्ताले चाहिँ धेरै घर परिवारले चाहिँ उसको दाह संस्कार गर्ने अवस्था समेत आइसकेको छ। यसै गरी अर्को प्रसङ्ग छ कपिल वस्तुको राजधानी तिलोराकोटको। नेपाल सरकारले वर्षौँ पहिलेदेखि कपिल वस्तुलाई विश्व सम्पदा सूचीमा राख्ने प्रयास गरिएको थियो, तर त्यो प्रयास चाहिँ अहिलेसम्म चाहिँ सफल हुन सकेको छैन। फेरि पनि प्रयास भने जारी नै छ। पछिल्लो पटक चाहिँ फेरि अर्को प्रयास सुरु भएको छ। त्यसको पूर्व तयारी स्वरूप के छ भन्दाखेरि चाहिँ तिलोराकोटमा थप जग्गा अधिग्रहण गर्ने काम अब सुरु हुने प्रक्रिया अघि बढेको छ। पुरातत्व विभागले तिलोराकोट किल्ला बाहिर उत्खननका क्रममा भेटिएका भग्नावशेष संरचनाको अध्ययन अनुसन्धान गर्ने भन्दै थप जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको छ। यसले चाहिँ लुम्बिनीको कपिल वस्तु क्षेत्र, लुम्बिनी क्षेत्र र यसै गरी चाहिँ रामग्राम क्षेत्र र देवदह क्षेत्रलाई चाहिँ के अरे चाहिँ विश्व सम्पदा सूचीमा राख्ने चाहिँ एउटा चाहिँ प्रयासको चाहिँ एउटा प्रक्रिया सुरु हुन्छ कि भन्ने चाहिँ विश्वास पलाएको छ। अर्को प्रसङ्ग छ विमानस्थलसँग सम्बन्धित। गुल्मीको रेसङ्गा विमानस्थल आकाशको फल आँखा तरी मर जस्तै भएको छ। किन भन्दाखेरि चाहिँ विगत 3-4 महिनादेखि यो उडान ठप्प छ। यात्रुलाई यसले गर्दाखेरि चाहिँ शास्ति भएको छ। तम्घासबाट काठमाडौँ आधा घन्टामा पुग्न सकिने अवस्था हुँदा अहिले 10-12 घन्टा लगाएर चाहिँ यात्रा गर्नुपर्ने बाध्यता छ। त्यसमाथि चाहिँ अहिले सबैतिर पानी परेको र भिरहरू पहिरो जाने जोखिमले गर्दाखेरि चाहिँ यात्रुहरूले ठुलो शास्ति खेपेर चाहिँ यात्रा गर्न बाध्य छन्। तम्घासमा खास गरी बिहानमा हुस्सु लाग्ने र दिउँसो चाहिँ ठुलो वेगमा चाहिँ हावा चल्ने गर्दाखेरि चाहिँ रेसुङ्गा विमानस्थलमा अहिले चाहिँ उडान नहुनुको मुख्य कारण हो। नेपाल एयरलाइन्सले चाहिँ सातामा चाहिँ 3 दिन उडान गरिदिइआएकोमा विगत 3-4 महिनादेखि यो विमानस्थल बन्द छ। विमानस्थल कार्यालयका प्रमुख सुमन थापाले यो विमानस्थल अरू कुनै कारणले नभइकन चाहिँ विमानस्थलको सेवा बन्द नभएको भन्दै मौसम प्रतिकूलता नै मुख्य कारण रहेको बताउनु भएको छ। यसै गरी अब अन्तिममा चाहिँ फेरि चाहिँ भोटेको सिकै बाढीको प्रसङ्ग छ। बाढी आएको 15 दिन पुरा हुँदा पनि न सास न लासको अवस्था भएपछि रूपन्देहीका बेपत्ता घर परिवारले चाहिँ अब अन्तिम विकल्पको रूपमा अब कुशको शव बनाएर चाहिँ दास संस्कार गर्न चाहिँ सुरु गरेका छन्। पाल्पाबाट बेपत्ता भएका 11 जना मध्ये तानसेन नगरपालिका 3 का तिलक बहादुर राणाको परिवारले हिजो मात्रै कुशको शव बनाएर चाहिँ दास संस्कार गरेको छ। त्यसै गरी चाहिँ रूपन्देहीको भैरहवाका इन्जिनियर निरज बाबु रेग्मीको पनि घर परिवारले अब अन्तिम विकल्पको रूपमा सबैतिर खोज्नुभयो। उहाँले चाहिँ बाढीग्रस्त क्षेत्रमा समेत पुग्नुभयो, प्रशासन पुग्नुभयो, सब व्यवस्थापन क्षेत्रको समेत उहाँले चाहिँ धेरै अध्ययन गर्नुभयो, अवलोकन गर्नुभयो, तर चाहिँ कोही पनि उहाँ के अरे चाहिँ निरज बाबु रेग्मीको अवस्था पत्ता नलागेपछि अहिले चाहिँ हिजो मात्रै उहाँले पनि कुशको शव बनाएर चाहिँ अन्त्येष्टि गर्नुभएको छ। त्रिशुली हाइड्रो पावरमा कार्यरत इन्जिनियर रेग्मीको अहिलेसम्म चाहिँ पत्तो नलागेपछि कुशको शव बनाएर अन्त्येष्टि गरियो। रूपन्देहीबाट बेपत्ता धेरै घर परिवारले अब किसास कि लासको अवस्था पत्ता लगाउन नेपाल सरकारसँग आग्रह गरेका थिए, तर अन्तिममा केही पनि उपाय नलागेपछि परिवारको अत्तो पत्तो थाहा नभएपछि बेपत्ता भएको अवस्था समेत जानकारी नहुँदाखेरि चाहिँ अब अन्तिम विकल्पको रूपमा कुशको शव बनाएर भए पनि अब अन्त्येष्टि गर्ने अवस्था भएको छ। र 2 जनाको अन्त्येष्टि भएको छ भने रूपन्देहीका पाल्पाका यसै गरी चाहिँ गुल्मीका विभिन्न क्षेत्रबाट चाहिँ जहाँ जहाँ बेपत्ता हुनुभएको छ उहाँहरू परिवारले चाहिँ अब अन्तिम विकल्पको रूपमा चाहिँ कुशको शव बनाएर भए पनि चाहिँ एउटा सान्त्वनाको रूपमा चाहिँ परिवारको चाहिँ एउटा चाहिँ आशाको दियो निभेको अवस्थामा पनि चाहिँ एउटा चाहिँ अब अन्तिम संस्कार गर्ने चाहिँ अवस्था सुरु भएको छ।
1: ओके छविजी, तपाईँलाई धेरै धेरै धन्यवाद। बुटोलको सेरोफेरोको रिपोर्ट तपाईँले सुनाउनु भयो र आज समयको अभावले हामी धेरै कुराकानी गर्न सकेनौँ। अहिलेको लागि म तपाईँलाई धन्यवाद भन्न चाहन्छु।
0: हस् धन्यवाद।
1: हस् थ्याङ्क यू। हजुर आदरणीय श्रोताहरू, अहिलेसम्म छवि पाण्डेजी बुटोलबाट उहाँले बुटोलको सेरोफेरोको रिपोर्ट हामीलाई दिनुभएको थियो र आज शुक्रबारी बहसको समय अवधि केही लामो भएको हुनाले हामी शुक्रबारी बहस सुन्नेछौँ कार्यक्रमको दोस्रो घण्टामा। अहिलेको लागि भने हामी शीतल र सुबानी मोक्तानको स्वरमा यो गीत सुनौँ।

0: बीएबीएस कर्का रेडियोबाट तपाई हुनुहुन्छ काठमाडौँको सौगातमा तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दछु म रूपा आउनुस अब भने हामीले सुनिरहेका थियौ एउटा मिठो गीत शीतल र सुबानी मोक्तानको स्वरमा अब यो गीत पछि भने यहाँहरूले सुन्न सक्नुहुनेछ श्रोता आजको इस्यु अफ द डे अन्तर्गत हाम्रा सहकर्मी साथी धनजङ गुरुङले कुराकानी गर्नुभएको छ आज पितृदेव भव बाबाको मुख हेर्ने दिन औँसी कुसे औँसी पनि हो अनि पितृ सम्मान दिवसको अवसरमा आज भने वाल्मीकि विद्यापीठमा ज्योतिषशास्त्र विभागका प्राध्यापक डाक्टर जयन्त आचार्यसँग सहकर्मी साथी धनजङ गुरुङले गर्नुभएको कुराकानी सुन्न सक्नुहुनेछ अनि त्यसपछि भने हामी अर्को रिपोर्ट पनि सुन्नेछौँ बागलुङका नेवार समुदायले परम्परागत भदौरे जात्रा जोगाएर राखेका छन् भक्तपुर र बनेपाबाट तीन वर्ष भनौँ न 300 वर्ष हो यो 300 वर्ष अघिको कुराकानी बागलुङ आएका नेवारहरूले गाई जात्रा सकिएपछि कृष्ण जन्माष्टमीसम्म भदौरे जात्रा अन्तर्गत विभिन्न जात्राहरू प्रस्तुत गर्छ यस विषयमा बागलुङका संवाददाता संगम घरती मगरबाट हामी यो भदौरे जात्रामा के कस्ता जात्राहरू हुन्छन् यसमा थुप्रै किसिमको जात्रा हुन्छ लाखे जात्रा लाखे नाच पनि भनिन्छ होइन रूपाई जात्रा हुन्छ अनि त्यस्तै गरी विभिन्न थरी थरीका जात्राहरू हुने गर्छन् यो विषयमा आज हामी सुन्नेछौँ अनि त्यसै गरी कार्यक्रमको अन्तिम चरणमा भने हामी सेकेन्ड आवरमा शुक्रबारी बहस पनि सुन्नेछौँ भीम आत्रेयजीले गर्नुभएको कुराकानी शुक्रबारी बहस आज शुक्रबारको दिनमा तपाईँले सुन्न सक्नुहुनेछ आउनुहोस् अब भने हामी कार्यक्रमलाई अघि बढाउँ
1: बीएफपीएस गोर्खा रेडियो
2: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ
3: त्यसलाई सहेर नबसौँ
2: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ
3: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन् सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ
2: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु
3: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई जसको लागि युके नम्बर यस प्रकार छ 3067707691 सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन
1: गोर्खा रेडियो

0: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इश्यू अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजन गुरुङको तर्फबाट आज कार्यक्रम इश्यू अफ द डेमा कुराकानी गर्दैछौ कुशी औँसी अर्थात पिता सम्मान दिवस पनि र सँगसँगै साहित्यकार मोतीराम भट्टको पनि जन्मदिन परेको दिन र देशैभर आज कुश भित्राइने गरिन्छ भने सँगसँगै आमा बुवा नभएकाहरूले बुवाको सम्झनामा यो विशेष त यो शास्त्र अनुसारले ब्राह्मणद्वारा चाहिँ पुरोहितद्वारा चाहिँ पितृतर्पणको कार्यक्रम पनि गरिने गर्दछ र सँगसँगै आज जो जसको बुवा हुनुहुन्छ उहाँहरूलाई चाहिँ उहाँहरूलाई मनपर्ने खानेकुरा मिठा मिठा भगवान्का परिकार सँगसँगै राम्रा कपडा पहाडसँगै उहाँहरूको आशीर्वाद र सँगै बसेर चाहिँ रमाइलो गर्ने प्रचलन रहेको छ र यही प्रसङ्गमा नेपाली भनौँ संस्कृति अनुसारले परम्परा अनुसारले कुशी औँसीको महत्व र पितृ सम्मान दिवस यो दुईटा विषयमा हामी कुराकानी गर्दैछौँ छोटकरीमा प्राध्यापक डाक्टर जयन्त आचार्यसँग। उहाँ वाल्मीकि विद्यापीठमा अध्यापन गराउँदै आइरहनु भएको व्यक्तित्व हुनुहुन्छ र उहाँ ज्योतिष शास्त्र विभाग संलग्न रहनुहुन्छ। धेरै बेर नपर्खौँ डाक्टर साहब, कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: अलिकति पृष्ठभूमि बताएँ मैले होइन, त्यही विषयमा आज हामी कुराकानी गर्दैछौँ। कुशे औँसी र पितृ सम्मान यो दुईटा, एउटा कुश भित्राउने प्रचलन छ, अर्को आफ्नो बुवाको सम्मानको दिन। अब प्रसङ्ग चाहिँ कुशबाटै सुरु गरौँ। कुशी औँसी भनिन्छ, कुश अब भित्राइसकेपछि त्यसको महत्व अब हाम्रो भनौँ न प्रचलन अनुसारले त्यहीबाट सुरु गरौँ कुराकानीलाई।
1: धर्मशास्त्रमा वैदिक कर्मकाण्डमा चाहिँ के छ भने कुश एउटा पवित्रताको होइन यज्ञमा नभई नहुनी वस्तुको रूपमा अनि श्राद्ध गर्दा अनि कुशासनमा बस्ने भन्ने कुराहरू छ। त्यसैलाई चाहिँ अहिले कुशासन भन्ने पनि चलन छ। कुशासन भनेको चाहिँ कुशबाट बनेको आसनलाई कुशासन भनिन्छ। र आज चाहिँ कुशी औँसीको दिन त्यो कुश चाहिँ कहिले काट्ने, जहिले पाए तहिले काट्न मिल्दैन। शास्त्रमा के छ भने तपाईँ कुशी औँसीको दिन काट्नुहुन्छ भने एक वर्षलाई त्यो कुशले काम गर्छ, कुशको आयु हुन्छ। प्रत्येक दिन काट्नुहुन्छ भने आजका अरू दिन काट्नु भने त्यो दिन मात्रै काम लाग्छ, त्यो औँसी त्यो कुश एक दिनलाई मात्रै काम गर्छ। यदि कुशी औँसीको दिन सोमबार पनि पर्यो, सोमबारै कुशी औँसी पर्यो भने चाहिँ बाह्र वर्षलाई काम लाग्छ भन्ने पनि शास्त्रीय मान्यता पनि छ। त्यो भएको हुनाले कुश चाहिँ हामीले यो कुशी औँसीको दिन काटेर भित्राएर यो हाम्रो मन्दिरमा अथवा पूजा कोठामा राख्ने चलन वैदिक कालदेखि नै चल्दै आएको कुरा हो।
0: हजुर, अब यो जुन आजको चाहिँ विशेष गरेर पितृसँग जोडिएको कुरा पनि छ होइन, अब आफ्नो पितालाई सम्मान गर्ने कुरा पनि छ। अनि अर्को कुश यहाँले भनिहाल्नु भयो भने यो दुईवटा एकै दिन परेको छ नि, यसलाई पनि अलिकति प्रसाइदिनु न डाक्टर साहब।
1: हो, अब आजको दिन चाहिँ पितृ कार्यमा चाहिँ कुशको बढी महत्व हुन्छ। हरेक पिण्डमा कुश राखेर कुशको के पवित्र बनाएर त्यसलाई अर्पण गर्ने चलन छ। त्यो कुश र पितृको सम्बन्ध एकदम नजिकको बताएको छ शास्त्रमा। त्यो भए हुनाले कुशी औँसीको दिन जीवित छन् भने आफ्नो पिता, छैनन् भने पितृहरूलाई सम्झिएर पितृ श्राद्ध गर्ने पनि चलन छ। गोकर्णमा गएर, हाम्रो काठमाडौँमा पनि गोकर्णमा गएर के पितृ श्राद्ध गर्ने चलन पनि छ। त्यो त्यो पनि शास्त्रीय कुरै हो, यो शास्त्रमा बताएकै कुरा हो। त्यो गर्नु कुनै अवैज्ञानिक अथवा कतै नलेखेको कुरा बेडङ्गले गरेको होइन, शास्त्रमा बताएको, शास्त्र बमोजिम नै काम गरिरहेको छ। र यो यसलाई चाहिँ हामी यो कुशको उल्लेख चाहिँ भगवद् गीताको 6:11 पनि उद्धृत गरिएको छ। कुशको बारेमा केही कुराहरू बताइएको छ भने धर्मशास्त्रीयगण चाहिँ वेद पुराण उपनिषदहरूमा त कुशको महत्त्वको बारेमा धेरै भनिन्छ। र पिताको महत्त्वको विषयमा यहाँले पिताको महत्त्व पनि भन्नुभएको छ। पिताको महत्त्व त पितालाई सबैभन्दा आकाशभन्दा पनि ठुलो भनेर मानिया छ र आमालाई चाहिँ धरतीभन्दा पनि ठुलो भनेर मानिया छ। त्यो भए हुनाले पिताको कम्पेरिजन गर्न सकिने, तुलना गर्न सकिने वस्तु त यो संसारमा कतै पनि छैन। त्यो भए हुनाले त्यस वर्षको एक दिन भए पनि पितृ सम्मान गरौँ भन्ने कुराहरू चाहिँ प्राचीन कालदेखि चल्दै आएको र विशेष गरी बाबुको मुख हेर्ने दिन भनेर पनि हाम्रो नेपालमा चाहिँ चलेको छ। यो खास गरी काठमाडौँको नेवार समुदायले चलाएको चलन जस्तो लाग्छ। यहाँबाट बिस्तारै देशैभरि अब बाबुको मुख हेर्ने दिन भनेर चल्न थालिसकेको छ, किनभने हाम्रो समाज चाहिँ यसबाट पनि के प्रश्न हुन्छ भने समन्वय गरेर जहाँ हिँड्ने समन्वयवादी समाज हो भन्ने कुरा, जस्तो यो चाहिँ नेवारको मात्रै पर्व हो, यो अरूले अरू समुदायले गर्नु हुँदैन, यो बाहुनको मात्रै पर्व हो अरू समुदायले गर्नु हुँदैन भनेर भन्नुभन्दा पनि सबैको सबैले गर्दै हिँड्दै गरेर समन्वय त्यो गर्दै गरेको देख्दा यो हाम्रो त्यसरी नै हाम्रो समाज चाहिँ सहिष्णु अथवा सधर्म अब त्यसरी बत्ती अगाडि बढिरहेको समाज यो चाहिँ आधुनिक कुरा मैले भने त्यो पनि छ हाम्रो खुसी औँसीको दिन मान्ने चलन छ। मेनली यो नेवार समुदायमा चाहिँ बढी प्रख्यात छ, म बाबुको मुख हेर्ने दिन भनेर चाहिँ नेवार समुदायबाट चलेको हो जस्तो लाग्छ।
0: अब यो जुन कुश चाहिँ भित्र्याउने जुन प्रचलन छ, अहिले त अलिक सहरीकरणमा हामी अभ्यस्त भएका छौँ, प्रविधिले गाँजिएको छ, तर एकदमै पहिला जस्तो चाहिँ उत्साहजनक रूपमा चाहिँ भनौँ न कुश भित्र्याउने, कुशको महत्त्वको बारे बुझ्ने जान्ने प्रयास गर्ने अलिक जमात पनि कम हुँदै गएको जस्तो पनि देखिन्छ, होइन? यसमा चाहिँ खास चाहिँ यो भनौँ न यो समयले अथवा चाहिँ यो अहिलेको चाहिँ कालचक्रले कतिको प्रभाव पारेको महसुस हुन्छ डाक्टर साहब? होइन,
1: यो चाहिँ अब अहिलेको आधुनिक मान्छेहरू भनौँ न अहिलेका नयाँ पुस्ता भनौँ अहिले आजभोलि उहाँहरूले चाहिँ यो कुशलाई त्यति महत्त्व नदिएको जस्तो पनि लाग्छ। उहाँहरूले वैज्ञानिकता खोज्छन्। हामी हाम्रो पुस्ताहरू पुरानो पुस्ताहरूले चाहिँ धार्मिक कारणहरू भनेपछि विश्वास गर्थे, विश्वास गर्ने चलन थियो, विश्वास गर्दै आइरहेको थियो, तर आजभोलिका नयाँ पुस्ताहरू वैज्ञानिक कारण खोज्नपट्टि लागिराखेका छन्। त्यो वैज्ञानिकता पनि छ भनेर कतै कतै यसको बारेमा अनुसन्धान अध्ययन अनुसन्धानहरू बढाइरहेको छ। र एउटा अनुसन्धानले चाहिँ के गर्यो रे भने यो आधुनिक बच्चाहरू आधुनिक विचारधारा राख्ने साइन्टिफिक जमातलाई भन्दैछु, दुईटा एउटै किसिमको दुध एउटै खालको भाँडामा दुई ठाउँमा राखेर एक एउटामा चाहिँ कुश डुबाएर राख्यो र एउटामा चाहिँ त्यसै राख्यो र भोलिपल्ट चाहिँ त्यसलाई तताइयो भने कुश नराखेको फाट्यो, कुश राखेको जस्ता तस्तै भयो र उम्लियो दुध भनेर एक्सपेरिमेन्ट पनि गरेको भन्ने कुराहरू देखिन्छ, पाइन्छ, त्यो कुराहरू पढ्न पनि सकिन्छ। त्यो कुशको भ्यालु अथवा कुशको कुशमा त्यो क्षमता रहेछ कि भनेर हामीले यसरी पनि पुष्टि गर्न थालेको इन्डियाको आइआइटी भन्ने संस्था त्योले पनि यो कुशको बारेमा चाहिँ धेरै महत्त्वपूर्ण उहरू अनुसन्धानहरू अहिले बिस्तारै बढाइरहेछ। त्यस कारणले कुशलाई चाहिँ मेनली स्वच्छताको रूपमा कुश पानी छर्किने कुनै पनि ठाउँमा गयो भने नराम्रो अपवित्र ठाउँलाई चाहिँ कुश पानी छर्किने एउटा रूपमा हेरिन्छ भने कुशासनमा बस्दा चिर आसन हुने अनि त्यसपछि त्यसबाट हाम्रो ब्लड प्रेसरहरू नबढ्ने यस्ता कुराहरू पनि अहिलेका वैज्ञानिकहरू आधुनिक विचारधारा राख्ने मानिसहरूले यस्ता कुराहरू पनि पत्ता लाउँदैछन्। त्यो कुरा पनि बिस्तारै अब प्रमाणित हुँदै जाला, जर्नलहरूमा
0: कार्यक्रमको पछाडितिर आइपुग्दाखेरि डाक्टर साहब, जस्तै अब पितृ सम्मानको सन्दर्भमा हामीले अघि अलिकति चर्चा गर्यौँ र त्यसपछि फेरि हामीले कुशकै विषयलाई फेरि त्यसलाई फेरि दोहोऱ्यायौँ, होइन? यो बिट मार्नुभन्दा अगाडि पितृसँग जोडिएको सन्दर्भमा हामीले पितालाई चाहिँ गुरु पनि मान्ने, कर्मदाता पनि मान्ने, होइन, हरेक कुरा संरक्षकको रूपमा पनि लिने हाम्रो नेपाली समाज छ। तर हाम्रो परम्परा, संस्कृति, हाम्रो यो जुन पर्वहरू छ, यो चाहिँ अलि भनौँ न अलि ओझेलमा परेको कहीँ ठाउँमा अलिकति हो भन्ने खालको मात्रै के एउटा व्यावहारिकता, औपचारिकता मात्रै निभाएको जस्तो पनि देखिने राज्य पक्षले सबै ठाउँबाट, यसमा चाहिँ कमजोरी पाटोहरूलाई यसो हेर्दाखेरि के छ? अब आज त हामीले भनौँ न यो अब यो पर्वसँगै जोडेको विषयमा कुराकानी गर्नु पर्दाखेरि अन्तमा चाहिँ
1: यो पर्व हाम्रो कुशी औँसी भनेको चाहिँ कुशसँग सम्बन्धित, पवित्रतासँग सम्बन्धित, मैले भने क्षीरतासँग सम्बन्धित पर्व नै हो। तर यो चाहिँ बिस्तारै यहाँले भने जस्तै विभिन्न हाम्रो समुदायलाई पनि बिस्तारै छोड्दै गएको जस्तो, अलिकति व्यवस्था गरे जस्तो पनि हामीले पनि अनुभव गरेको कुरा हो। यसको यो चाहिँ यसमा चाहिँ हामी के भन्न चाहन्छौँ भने म चाहिँ के भन्न चाहन्छु भने यसमा मेहरूकै दोष छ, हामीले बुझाउन सकेनौँ, बुझाउन पर्यो, त्यसको वैज्ञानिकतामा अनुसन्धान पनि गर्नु पर्यो, हेर्न पनि पर्यो, नचाहिने कुरा रहेछ भने हामीले त्यसलाई त्याग्दै पनि जानु पर्यो, चाहिने कुरा, साइन्टिफिक कुरा, वैज्ञानिक कुरा यसमा निहित छ भने हामीले प्रदर्शन गरेर त्यसलाई बाटो देखाइदिएर यो त यसो हो भनेर हामीले बुझाउन थाल्यौँ भने यो व्यवस्था गरिएका समाजले पनि हाम्रो राष्ट्रले पनि चाहिँ बिस्तारै यसलाई स्वीकार गर्दै जान्छ। हामीले अझै यो वास्ता नगरेर त्यतिकै छोडिदियौँ भने यो बिस्तारै लोप हुन सक्ने सम्भावना पनि हुन्छ। त्यस कारण म चाहिँ के भन्न चाहन्छु भने नयाँ पुस्ताका भाइ बहिनीहरूले यसको बारेमा अध्ययन अनुसन्धान गरौँ, यसलाई धार्मिक रूपमा मात्रै नलिउँ, यसलाई आध्यात्मिक रूपमा मात्रै नलिउँ, यसलाई वैज्ञानिक रूपमा पनि लिउँ। मेरै आफ्नै अनुभव पनि के छ भने कुशको आसनमा बसेर आधा घन्टा एक घन्टा तपाईँ दिन लिने आधा घन्टा एक घन्टा कुशको तकटी बनाएर तकटीमा बस्नुहुन्छ भने तपाईँलाई ब्लड प्रेसर चाहिँ हुँदैन भन्ने पनि कतिपय वैज्ञानिकहरूले बताएछन्। र त्यो कुरा साँचो हो जस्तो पनि मलाई लाग्छ, किनभने मेरो आफ्नै पिता चाहिँ सधैँ पूजा गर्दाखेरि चाहिँ आफ्नै घरमा उम्रिएको कुशको आफ्नै आफैले बुनेको कुशको आसनमा बसेर पूजा गर्नुहुन्छ दिनको आधा घन्टा पौने घन्टा जति। र उहाँको ब्लड प्रेसर हाम्रो सुन्दरमणि डाक्टर साहबले जाँच्नुहुन्छ, उहाँले जाँच्दा तिम्रो त सधैँ यो 20-25 वर्षदेखि एउटै छ ब्लड प्रेसर, के गरेका छौ भनेर पनि उहाँले आश्चर्यचकित मानेको घटना चाहिँ मसँग पनि सम्बन्धित छ। त्यो भावनाले यो अब एकजनाको भनेर त भएन, तर एउटा सानो उदाहरण काउन्टर एक्जाम्पल भन्छन् वैज्ञानिकहरू, काउन्टर एक्जाम्पल मात्रै दिएको हो। यसमा सबै मानिसले अनुभव गरौँ, यसले चाहिँ आध्यात्मिक मात्रै होइन, धार्मिक मात्रै होइन, वैज्ञानिक पक्ष पनि त्यसको केही न केही छ जस्तो लाग्छ मलाई।

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bandhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio
3: यसबाटको विषयलाई लिएर राष्ट्रपा सांसदहरूले नै सरकारमाथि आक्रोश पोखेका छन्। सांसद आशिका तामाङले ग्यास माफियाको प्रभावमा परेर मन्त्री फेरिको आरोप समेत लगाउनु भएको छ। प्रतिनिधि सभामा तामाङले सरकारमाथि आक्रोश पोख्दा राष्ट्रपा सांसदहरूले टेबल ठोकेर समर्थन गरेका छन्।
4: मलाई दिनमा हजारौं कल आउँछन्, आशिका दिदी पसलमा ग्यास छ तर पसलले ग्यास बेच्न मान्दैनन्, यो त लासामा सुन्छ कान मेरो बुच्चै छ जस्तो भएन रहेछ बाबु महोदय। के यो देशमा सरकार भन्दा ठुलो माफिया नै हो त? पसलमा ग्यास हेर्दै भोक भोकै जनता बस्नु पर्ने दिन हेर्न नै हामीलाई जनताले दुई तिहाईको मत दिएर पठाएको हो त? यदि साँच्चीकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनु पर्यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नु पर्यो। होइन भने महिने पछि ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ सभामुख महोदय।
3: राष्ट्रपाकै अर्का सांसद खगेन्द्र सुनारले समेत सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु भएको छ। पछिल्लो समय नेपाल प्रहरीका आईजीपीमाथि खनिँदै आएका सांसद सुनारले आजको बैठकमा प्रधानमन्त्रीको नियतमाथि नै प्रश्न उठाउनु भएको हो।
5: सामान्य आरोपको भरमा अहिलेसम्म तीनजना मन्त्री बर्खास्तमा परिसक्नु भएको छ तर करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ। करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन? उनीमाथि छानबिन किन भइरहेको छैन? के कारणले उनलाई बचाइ राखिएको छ? यो सम्मानित सदन मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। पहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ, यो बारेमा सचेत हुनुपर्छ।
3: सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालको लापरवाहीका कारण अस्पताल बाहिरै सुत्केरी भएको विषयमा आज पनि प्रतिनिधि सभा बैठकमा सांसदहरूले आपत्ति जनाएका छन्। हरेक सुत्केरीले अब निशुल्क सेवा पाउनुपर्ने उनीहरूको माग छ। रासोपा सांसद तोशीमा कार्की:
6: आमा सुरक्षा कार्यक्रम, फ्री डेलिभरी, बच्चा जन्माउने सम्पूर्ण प्रक्रियाको लागि आवश्यक हुने जाँचहरू, औषधि, उपचार, भिडियो एक्सरे, सम्पूर्ण जाँचको लागि निशुल्क हुने व्यवस्था गरियोस्। प्रत्येक अस्पतालमा सामाजिक सेवा इकाइ 24 घण्टा अलर्ट र एक्टिभ राखियोस्। गरिब बिरामीले कहाँ जाने, कसलाई भन्ने, कसरी पैसा जुटाउने खोज्नु पर्ने होइन कि अस्पतालले ती बिरामीहरूलाई आफै पहिचान गरेर सपोर्ट सिस्टम एक्टिभेट गर्ने प्रणाली बनाऊ। प्रत्येक अस्पतालमा विस्तृत मटर्नल केयर अडिट, कतिजना सुत्केरी भए, कहाँ पठाइयो, कतिजनाको अपरेसन भयो मात्र होइन, कुन बेला बिरामी आयो, ट्रायल्स भयो कि भएन, अपरेसन गरियो कि गरिएन, डिले कहाँ भयो, फाइनान्सियल बर्डन थियो कि थिएन र त्यसमा के गरियो भन्ने सम्मको अडिट राखियोस्। राज्य खोज्दै बबिता अस्पतालसम्म पुगिन् तर राज्यको सेवा बबितासम्म पुगेन। बबिता जस्ता हरेक गर्भवती महिलासम्म राज्य पुगोस् र भनोस् चिन्ता नलिऊ बबिता, म तिम्रो साथमा छु।
3: कांग्रेस सांसद गीता गुरुङले पनि अस्पताल बाहिर सुत्केरी भएको विषयमा सरकारमाथि प्रश्न उठाउनु भएको छ।
7: सप्तरीमा आर्थिक अभावका कारण अस्पतालमा बाहिरै एकजना महिलाले बच्चा जन्माउनु परेको घटनाले लज्जाबोध भएको छ। सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको हो कि होइन कि तपाईँहरूको शासनकालमा पैसा नहुनेले सड़कमा बच्चा जन्माउनु पर्ने हो?
3: सांसदहरूले बाढी पीड़ितको मानसिक परामर्शलाई पहिलो प्राथमिकतामा राख्न पनि सुझाएका छन्।
8: अप्पर त्रिशुली एकमा कार्यरत रसुवावासी इन्जिनियर सुरेश सापकोटा बेपत्ता हुँदै गर्दा ईश्वरी भट्ट मानसिक रूपमा विक्षिप्त भएकी छिन्। उहाँ जस्तै धनजनको क्षेत्री, घरबार गुमाउनुको पीड़ा, आफन्त गुमाउनुको पीड़ा, विस्थापन र भविष्यको अनिश्चितताका कारण धेरै पीड़ितहरू तीव्र मानसिक तनाव, चिन्ता, एन्जाइटी, डिप्रेसन लगायतका मनोसामाजिक समस्याबाट गुज्रिरहेका छन्। सभामुख महोदय, विपद पछिको पुनर्स्थापना भनेको भत्किएका घर र सडक बनाउनु मात्र होइन, भत्किएको मन र आशालाई पनि पुननिर्माण गर्नु हो।
3: नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले आफूलाई समेत बलात्कारको धम्की आएको भन्दै साइबर बुलिङ गर्नेमाथि कड़ा कारवाही गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बराल:
9: सम्माननीय सभामुख महोदय मार्फत म सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु, साइबर बुलिङ किन यस्तो समयमा? अरूको उदाहरण छैन, मलाई नै बलात्कार गरेर मारिदिन्छु भन्ने मेसेज हजारौं छन्। सरकार त्यहाँ उद्धार छिटो हुनुपर्छ भन्ने कारणले हामीले साइबर बुलिङ हुनुपर्ने? म सभामुख मार्फत सरकारलाई ध्यान आकर्षण गराउन माग गर्दछु। आजदेखि साइबर बुलिङ यहाँ हजारौं यहाँ भएको महिला र यहाँ भित्र भएको संसदलाई यस्ता शब्दहरू आजबाट लेख्नेलाई कारवाही गर सरकार होइन भने हिजो तिमीहरूले नै सिकाएको कुराहरू हो आज
3: अवस्था अहिलेसम्मका खबर यति नै नमस्कार म कृष्ण

0: समय बिहानको 10:09 गयो। नेपालमा पनि दिनको 3 बज्नको लागि अब 5 मिनट बाँकी रहेको छ भने ब्रुनाईमा पनि बेलुकीको 5:10 जान लागिरहेको छ। बीएफबीएस गर्खा रेडियोबाट हामी आजको काठमाडौँको सौगात कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौं। तपाईंलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। आउनुहोस् अब भने फटाफट हामी रिपोर्टहरू सुन्दै जाउँ। आज भने यो कार्यक्रमको दोस्रो घण्टामा हामी सुन्दैछौं। अहिलेको लागि भने बागलुङतर्फ म तपाईंलाई लैजाँदैछु। बागलुङका संवाददाता संगम घरती मगरबाट हामी यो रिपोर्ट सुनौ।
1: आँखामा गाजल, ओठमा लाली, अनुहारभरि श्रृंगारका सामग्री पोतेका नेवार समुदायका युवाले स्त्री वस्त्र धारण गरेका छन्। हातमा धानको बिउ जस्तो देखिने वस्तु छ, केही युवा हातमा कुतो कोदालो समातेका छन्। स्त्री वस्त्र धारण गरेकाहरू रूपार बनेका छन्, पुरुष वस्त्रमा रहेकाहरू बाउसे बनेका छन्। त्यसपछि असारे भाका सुरु हुन्छ। रूपारहरू धान रोपेजै गर्छन्, बाउसेहरू खेत हिल्याउने र आली लगाउने काम गरेको अभिनय गर्छन्।

0: अनुहारभरि विभिन्न रङ पोतिएका छन्। धेरै जसोको जिउमा शिवलिङ्ग र सर्पको आकृति देखिन्छ। शिरमा जटा छ, घाँटीमा रुद्राक्ष माला, एउटा हातमा घण्ट र अर्को हातमा लट्ठी। कतिको हातमा डमरू देखिन्छ। शरीरको तल्लो भागमा गेरु वस्त्र लगाएको कतिपयले हातमा कमण्डलु पनि समातेका छन्। सबैजना ढोलक र झ्यालीको तालमा ताल मिलाएर नाच्छन्। कतिपयले जोगीको जस्तै घर घरमा पसेर भिक्षा मागिरहेका छन्। यी परिदृश्यहरू हुन् नेवार समुदायले मनाउने भदौरे जात्राको सन्दर्भमा निकालिएको रोपाई नाच र जोगी नाचको। 300 वर्ष पहिलेदेखि बागलुङमा प्रदर्शन गर्दै आइरहेको भदौरे जात्रा अहिले पनि देख्न सकिन्छ। भक्तपुर र बनेपाबाट आएका नेवार समुदायले जात्रा पनि सँगै लिएर आएको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य प्रेम छोटा बताउनुहुन्छ।
1: नेवार जातिहरू जहाँ बसे पनि जुन ठाउँमा गए पनि आफ्नो संस्कृतिलाई उसले चाहिँ आफ्नो साथमा लिएर आएको प्रमाणित भइसकेको चाहिँ छ। बागुलमा आउने नेवारहरू भक्तपुर बनेपाबाट नै स्थानान्तरित भएका हुन्। धनजोसिंह नेवार भन्ने चिज पहिलोचोटि 1768 पहिलोचोटि यहाँ आए। त्यसपछि बिस्तारै समयको अन्तरालमा यहाँ नेवार समुदायको संख्या पनि वृद्धि हुँदै गयो। ती नेवारहरूले आफ्नो संस्कृतिलाई आफ्नो संस्कारलाई जगेर्ना गर्ने, संरक्षण गर्ने, सम्भरण गर्ने सवालमा उनी एकजुट भए र भदौरे नाचको सुरुवात पनि त्यस बेलादेखि नै यहाँ सुरुवात भएको देखिन्छ, बुझिन्छ।
0: भदौरे जात्रामा विभिन्न व्यक्ति संस्थाप्रति व्यङ्ग्य गर्ने गरेको छोटाको भनाइ छ।
1: प्रहसनको जस्तो नाच हो यो प्रहसन। प्रहसनको समयमा कलाकारहरूले विभिन्न किसिमको व्यङ्गात्मक लयबाट व्यङ्गात्मक विषयवस्तुलाई अगालेर सबै क्षेत्रका व्यक्तिहरूलाई छेड हान्ने जुन किसिमको भडेल गीतहरू गाइन्छ नि, त्यो गीत गाउने बेलामा उनीहरूले चाहिँ ठाउँ ठाउँको अवस्था व्यवस्था व्यक्ति विशेषको हिसाबले पनि उनीहरूले त्यो गीत गाएको हुन्छ।
0: नेपालको हरेक संस्कार संस्कृतिमा जस्तै भदौरे जात्रामा पनि पुस्तान्तरणको समस्या देखिन थालेको छ। आधुनिक मनोरञ्जनको माध्यमले युवाहरू यसप्रति आकर्षित नभइरहेको उहाँ बताउनुहुन्छ।
1: यो पुराना जुन संस्कृतिहरू थिए र छन् पनि ती संस्कृतिहरू अलिक क्लिष्ट, अलिक अप्ठ्यारो पनि असजिलो पनि रहेको पाइन्छ। तर अहिले यो विज्ञानको आविष्कारले गर्दा, विज्ञानको सुविधाले गर्दाखेरि युवाहरू त्यो विज्ञानको विभिन्न सुविधासँग उनीहरू विश्वास र प्रभाव पर्न थालेको छ। त्यसले गर्दाखेरि पुराना जुन कि संस्कृति हुन्, जुन रीतिरिवाज हुन्, तिनीहरूसँग उनले चाहिँ त्यति साह्रो घुलमिल हुन नसकेको हो कि भन्ने किसिमको पनि एकातिर आवाज हुन्छ।
0: भदौरे नाचमा महिलाको सहभागिता देखिन्न, यही कारणले महिला सहभागिता हुँदैन भन्ने जवाफ पाउन पनि मुस्किल छ। परम्परागतदेखि नै यस्तो चलन रहेको उहाँ बताउनुहुन्छ।
1: परम्परागत रूपमा यो भदौरे नाचको बेलामा केटाहरू 14-15 वर्षदेखि माथिका 30-35 वर्ष उमेरका केटाहरू केटीको वेशभूषामा सिँगारिएर नाच्ने चलन सुरुदेखि नै अहिलेसम्म नि त्यो चाहिँ कायमै छ। युवतीहरू या केटीहरूको समावेश गराइने प्रचलन नभएको हुनाले युवतीहरूको सहभागिता नभएको पाइन्छ। भदौरे नाचमा जे मन लाग्थ्यो के त्यो भन्ने छुट हुन्छ नि, वा कसलाई छेड हान्नु पर्यो, केटीलाई छेड हान्नु पर्यो भने त्यो भन्नमा फुक्का हुन्छ। त्यहाँ त केटीलाई नङ्ग्याउने कुरा पनि हुन्छ, उरेन्ठाउले केटीहरूलाई चाहिँ पछारिने कुरा पनि हुन्छ। विशेष गरेर भन्न पाइने छुट भएको हुनाले केटीहरू त्यसमा चाहिँ समावेश हुन चाहन्नन् पनि।
0: जोगी नाच त अहिले बागलुङमा मात्रै बाँकी रहेको मुकुन्द साके बताउनुहुन्छ।
2: जोगी नाच यो बागुलमा मात्र नचाहिन्छ, नेपाली राज्यभरमा यसको यो नाच कहीँ पनि छैन। यो एउटा युनिक नाच हो, यो बागुल बजारमा मात्रै हुन्छ। यहाँ पनि हाम्रा पूर्वजहरूले चलाएर ल्याएका हुन्। यो कहिले आयो भन्ने कुरा अझसम्म यकिन भएको छैन। हामी यसको अनुमान लगाउँछौ 250-60 वर्ष भन्दा पहिलेदेखि यो आएको। पर्वतको राजाले घरगुना लुगा बनाउने, कपडा बनाउने, भाँडाकुँडा बनाउने मान्छेहरू जब उसले भक्तपुरबाट ल्यायो, त्यहाँबाट पर्वतमा आइसकेपछि अनि पर्वत विस्तार भयो अनि बागलुङ पनि आएको यो घटकलाई हामी छापामा देख्छौ।
0: भदौरे जात्रा हराउँदै जान थालेपछि नेवार समुदायको युवा संगठन नेवा ल्यामा पुच्चले हरेक वर्ष जात्रा निकाल्दै आएको छ। अहिले नेवार युवाहरूलाई यसमा सहभागी बनाउन मुस्किल हुँदै गएको नेवा ल्यामा पुच्च बागलुङका अध्यक्ष जयराज भण्डारीको अनुभव छ।
3: पहिलेदेखि अब यो सँगैसँगै हिँड्नाले त्यो नगर्नाले पनि हो जस्तो लाग्छ, त्यसले निस्किन नाचमा निस्किन अलि अप्ठ्यारो मानेको हो कि भाइहरूले जस्तो पनि लाग्छ। त्यही पनि हामीले बल जस्तै भाइहरूलाई ल है यस्तो गर्नुपर्छ, हाम्रो कला संस्कृतिलाई लोप हुन दिनु हुँदैन, अनि दुई चारजना भाइहरू अलि एक्टिभली लाग्नु भएको छ यसमा, उहाँहरूले गरेर पनि आज यो अहिलेसम्म यो नाचलाई हामीले जोगाइराख्न सफल भइरहेको। विशेष गरेर युवाहरूको पनि कमी छ हामीसित, अब धेरै जस्तो नेवार परिवारहरू पनि विस्थापित भएर भालुङबाट बाहिर जाने पढ्न जाने, अब नेवारभन्दा बाहिरको मान्छेहरू यसमा अलि इन्भल्भ नभएको भएर पनि अलि कमी भएको छ। सकभर उहाँहरूलाई पनि बाहिर नेवार गजलभन्दा बाहिरकोहरूलाई पनि यो कला संस्कृतिहरू सिकाउनु पायो भने यो बागलुङको यो भद्र नाच परम्परालाई निरन्तरता दिन सकिन्थ्यो।
0: जनै पूर्णिमाको भोलिपल्टदेखि श्री कृष्ण जन्माष्टमीसम्म भदौरे जात्रा निकालिन्छ। समयक्रमसँगै कतिपय जात्राहरू हराएर गएको राज भण्डारीले बताउनु भयो।
3: अहिले बागलुङमा जनै पूर्णिमाको भोलिपल्टबाट एउटा होमा नाच हुन्छ हलोको, जस्तै रोपाई गर्दै हिँड्ने खेत जोत्ने कलात्मक, अब यसरी जोतिन्थ्यो गोरु हली बाउँसे तर त्यो खने जस्तो गर्ने त्यो त्यस्तो तरिकाले देखाइन्छ। अनि दोस्रो दिन चाहिँ कटुवाल नाच हुन्छ, कटुवाल भनेको अब सूचना दिने जात्रा हो त्यो, अब भोलि रोपाई नाच छ पर्दै घरबाट एक एकजना खेताल्ने बाउँसेहरू पठाइदिनु होला, पठायो भने पठायो पठाएन भने त्यस्तै केही दण्ड भनेर त्यो सूचनाहरू जारी गरिन्छ। तेस्रो दिन रोपाई नाच हुन्छ, रोपाई नाच दुई दिन तिन दिनसम्म चल्छ, त्यस्तै गरेर अनि घोडा नाच हुन्छ, त्यसपछि घोडा नाच पनि एक दुई दिन हुन्छ, त्यही अनुसारले हामी जान्छ। पहिला पहिला यहाँ नाग नागिनी नाचहरू यस्तो यस्तो पनि हुन्थ्यो अरे भरे जात्रामा, त्यो लोप भइसक्यो बागलुङमा, अब त्यो कलाकारहरू पनि छैन, त्यो बजाउने ताल साल के हो थाहा पनि छैन अहिले हामीलाई, अब त्यो थाहा भएको भए त्यो नाच पनि निकाल्न सकिन्थ्यो होला, त्यो सम्बन्धी ज्ञान भएन पहिला। अब यो पुस्ता हस्तान्तरण नहुनु पनि एउटा कला संस्कृतिमा अलि समस्याहरू आइरहेको देखिन्छ।
0: कला संस्कृति भनेको समुदायको सम्पत्ति भएको हुँदा समुदाय नै जागरूक नभए यो हराएर जाने उहाँको भनाइ छ।
3: अहिले वाद्यवादन बजाउनेदेखि लिएर हरेक यसको तालहरू फरक फरक छ, यो सिकाउने अब लगभग लगभग कम मात्रामा भइसक्यो। अब हामी बिस्तारै अब यो वाद्यवादन यो लोकल जुन जात्राहरूको वाद्यवादन सिकाउने तालिमहरू राख्न गइरहेको छौँ। खास यो कला संस्कृति भनेको हाम्रो आफ्नै हो, कुनै सरकारले अथवा उसले गरेर हुने होइन, हामी आफै समुदायको मान्छेहरू जुन छ त्यो आफै स्वतस्फूर्त रूपमा ननिस्केसम्म यो कला संस्कृति जगेर्ना हुन्छ जस्तो त मलाई लाग्दैन।
0: विगतमा भदौरे जात्रा हेर्न बागलुङमा ठुलो घुइँचो लाग्थ्यो, अहिले भने निश्चित युवाहरूको टोलीले मात्रै जात्रामा बजार परिक्रमा गरिरहेका हुन्छन्। नयाँ पुस्तालाई आकर्षित गर्ने गरी जात्राहरू निकाल्नु पर्ने आवश्यकता देखिएको उहाँको भनाइ छ।
3: पहिला पहिला गाउँबाट आउँथ्यो रे, अब हामीलाई त त्यति सानोमा त भिडै देखिन्थ्यो, त्यतिखेर पपुलेसन पनि बागलुङ बजारमा त्यति नहुँदाखेरि पनि बागलुङमा यो भदौरे जात्रा हेर्न आउने घुइँचै लाग्ने गर्थ्यो। कला संस्कृति जोगाउनलाई अलिक गाह्रै हुन्छ, नयाँ जेनेरेसनहरू अलिक फरक ढङ्गको भयो, अब यो कला संस्कृतिलाई पनि अनि नयाँ जेनेरेसनलाई पनि तिनलाई टच हुने खालको तरिकाले निकाल्न सक्यो भने अझै राम्रो हुन्छ कि जस्तो लाग्छ।

वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।

हजुर, यो गीतपछि भने आउनुहोस्, समय बिहानको 10:27 गएको छ। तर आज भने यो शुक्रबारी बहसको रिपोर्ट होइन, यसभन्दा अगाडि भने हामी बागलुङबाट निकालिने विभिन्न जात्राहरूको बारेमा सुनिरहेका थियौँ। र भक्तपुरबाट अनि बनेपाबाट 300 वर्ष अगाडि बागलुङ आएका नेवारहरूको गाई जात्रा सकिएपछि कृष्ण जन्माष्टमी सम्म भदौरी जात्रा अन्तर्गत विभिन्न किसिमका घोडे जात्रा, रुपाई जात्रा अनि अरू थुप्रै थुप्रै जात्राको विषयमा पनि उहाँले प्रस्तुत गर्नुभएको थियो। सायद यहाँहरूले सुन्ने मौका पाउनुभयो होला। संगम घरती मगर बागलुङबाट हुनुहुन्थ्यो भने अब हामी आजको शुक्रबारी बहस सुन्नेछौँ भीम आत्रेयजीबाट। आउनुहोस् अब भने शुक्रबारी बहस तपाईँहरूले कन्टिन्यू रूपमा सुन्न सक्नुहुनेछ र बीचमा एकैछिन हामी प्रोमो सुन्नेछौँ अनि त्यसपछि पनि शुक्रबारी बहस नै हुनेछ।

नमस्कार। कार्यक्रम शुक्रबारे बहसबाट बीएपीएस गोर्खा रेडियोको कार्यक्रम शुक्रबारे बहस नेपालमा काठमाडौँ पोखरा र धरान स्टेशन सहित ब्रुनाई र बेलायतबाट प्रत्यक्ष प्रसारण हुन्छ। साथै विश्वका विभिन्न 23 स्टेशन मोबाइल एप बीएपीएस रेडियो अनलाइन डिएभी एफएम र एम फ्रिक्वेन्सीबाट पनि प्रसारण हुन्छ। यो कार्यक्रममा हामी आमचासो र जनसरकारको विशेष समेट्छौँ। कार्यक्रममा आज हामी विपद व्यवस्थापन विज्ञ डाक्टर गङ्गालाल तुलाधरसँग कुरा गर्छौँ।

0: लागौं मूल विषयतिर। रसुवाको भोटेकोशी बाढी गएको दशौं दिन पुग्दा उद्धार जारी छ। बाढीपछि विद्युत आयोजनाको सुरुङमा फसेका दुईजनाको आज जीवितै उद्धार गरिएको छ। बाढीमा परेर करिब 4,800 जना बेपत्ता छन्। झण्डै 1,300 जनाको शव फेला परेको छ। बाढी आएको एक आध घण्टादेखि नै उद्धार थालिएको थियो। उद्धार निरन्तर छ। विशेष गरी उद्धारमा सुरुमै अन्तर्राष्ट्रिय सहयोग नलिएको विषयले सरकारमाथि आलोचना भएको छ। सुरु सुरुमै स्थानीय र प्रदेश सरकारको साथ नलिएको विषयमा सरकारले अब्जस पाएको छ। बेला बेलामा आउने बाढी, हिम पहिरो, हिमताल, विस्फोट लगायतका घटना प्रत्यक्ष रूपमा जलवायु परिवर्तनसँग जोडिएका छन्। यस्ता विपत्ति निम्त्याउने प्रकोपमा औद्योगिक मुलुकको भूमिका प्रमुख हुने र नेपाल जस्ता मुलुक कुनै विराम नगर्दा समेत मारमा पर्ने भन्दै अब विकसित मुलुकसँग क्षतिपूर्ति माग्नुपर्ने आवाज उठ्न थालेको छ। समग्रमा बाढी पछिको उद्धार, राहत व्यवस्थापन र अब अन्तर्राष्ट्रिय मञ्चमा कसरी आवाज उठाउन सकिन्छ भन्ने विषयमा आज हामी प्रकोप व्यवस्थापन विज्ञ नेकपा नेता डाक्टर गङ्गालाल तुलाधरसँग कुरा गर्छौँ। डाक्टर तुलाधर, स्वागत छ यहाँ कार्यक्रममा।
1: धन्यवाद।
0: हामीले सुरुवात कसरी गर्यौँ यो प्रलयकारी बाढी पछाडि?
1: साँच्चै तपाईँले भन्नुभयो जस्तै यो बाढी प्रलयकारी नै थियो। हामीले कल्पना गरेको भन्दा पनि परको कुरा थियो। हामीले पूर्व तयारी जस्तो ढङ्गले गर्ने गरेका थियौँ, सोचेका थियौँ र यस्तो खालको बाढी आयो भने हामी यस प्रकारको चाहिँ प्रतिकारी अर्थात् खोज उद्धार र राहतको कार्यक्रमहरू गर्छौँ भन्ने ढङ्गले एउटा हामी मेन्टल्ली जो प्रिपेयर्ड भएर बसेका अवस्था हुन्छौँ। त्योभन्दा फरक र अर्को स्केलको हो र एक प्रकारले भन्ने हो भने महाप्रलय हो, महाविपद हो। हराइरहेका मान्छेहरूलाई पनि सकेसम्म जिउँदै उद्धार गर्नुपर्ने हुन्थ्यो। सिरानमा गएर बाँचेका होलान् ती सबै मान्छेहरूलाई उद्धार गर्नुपर्ने चाहिँ पहिलो दायित्व भनेको यस्तो हुन्छ। 2072 वैशाख 12 गतेको भुइँचालो पछाडि ओल्लो घरको मान्छेले पल्लो घरको मान्छेलाई सघाउने, ओल्लो गाउँको मान्छेले पल्लो गाउँको मान्छेलाई सघाउने, ओल्लो बस्तीका मान्छेले पल्लो बस्तीका मान्छेलाई सघाउने र यसो गर्दाखेरि चाहिँ कम्युनिटी इज द फर्स्ट रेस्पोन्डर भन्ने प्रिन्सिपल अनुसार चाहिँ यसरी मान्छेहरू परिचालित भएका थिए। तर यो पटक त त्यस्तो पनि रहेन। बस्तीका बस्ती चाहिँ सखा बनाइदिएको छ, बगर बनाइदिएको छ भोटेको सित्रसुलीबारीले, गाउँ पनि रहेको छैन। अब कतिसम्म भन्दाखेरि अब बाढी आउँदैछ भनेर एक प्रकारले अर्ली वार्निङका निम्ति, पूर्व चेतावनीका निम्ति माइकिङ गर्दै हिँड्ने प्रहरीहरू नै बगाइएका छन्। के चिज रहेर यसको समयमै परिचालित भइदियो? सेनाले हेलिकप्टर लिएर गयो, हेलिकप्टरबाट चाहिँ आफ्नो ज्यानको बाजी राखेर ज्यानको कुनै प्रवाह नगरिकन चाहिँ सेनाहरू मान्छेहरूको रेस्क्यूका लागि चाहिँ बाँचेका मान्छेहरूलाई रेस्क्यू गर्नका लागि चाहिँ तल्लीन भए र चाहिँ

0: शासन लगायतका माग राख्दै भएको भदौरे विद्रोहले खासमा सरकार मात्रै परिवर्तन भयो वा गुणात्मक परिवर्तन पनि वा परिवर्तनको दिशा थप पेचिलो मोडमा छ। आज हामी विश्लेषक रोशन जनकपुरीसँग कुरा गर्छौँ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, यहाँलाई स्वागत गर्छु म।
1: धन्यवाद श्रोताहरूलाई नमस्कार।
0: हजुर, यो भदौ 23-24 विद्रोह र ध्वंसलाई समेत फागुन 21 अनुमोदन गर्यो। यो वर्ष दिन कटिरहँदा जेएनजी विद्रोह अझै रहस्यमय छ कि पात्र प्रवृत्ति मकसद सबै सतहमा आइसक्यो? जनकपुरीजी,
1: अब तिनका पृष्ठभूमि भदौ 23 गत वर्षको भदौ 23-24 पृष्ठभूमि त आउने बाँकी नै छ। त्यसका अब यद्यपि त्यसका प्रवृत्तिहरू त बाहिर देखिएका छन्, तर पात्रहरूको प्रवृत्ति चाहिँ त अब एक वर्षमा देखियो नि त देखियो। अब यिनीहरू अब विशेष गरेर एक खाले लफाजी लम्बे लम्बे कुराहरू तिनीहरू र क्रमशः अतीतमुखी हुँदै जाने कि एउटा नयाँ नयाँ भाष्यहरू मानव अब पहिला के भएको थिएन जो भइरहेको छ यो बिचमा भइरहेको छ तर हुनलाई चाहिँ केही भइरहेको छैन। त्यसकारण त्यसका पृष्ठभूमि त भदौ 23-24 पृष्ठभूमि त अझै रहस्यमा छन्। तिनका पछाडिका को पर्दा पछाडिबाट गेम भएको थियो ती त पछि आउने कुरा नै हो, यद्यपि त्यसका प्रवृत्तिहरू देखिएका छन्।
0: अलिकति खुलाएर कुरा गरौँ न।
1: जस्तो अब तपाईँ एक त त्यति बेला हामी के थियौँ भने त्यसो अहिले एउटा के चलिरहेको छ भनेपछि भदौ 23-24 जुन प्रवृत्ति हो त्यसका पछाडि पश्चिमा शक्तिहरूको हात छ भन्ने एउटा भाष्य चाहिँ सुरुदेखि नै भएर आइरहेको छ। अब जसरी योभन्दा पहिला नेपालको राजनीतिका दुईटा प्लेयरहरू दक्षिण र उत्तरका दुईटा प्लेयरहरू बढी चर्चामा हुने गर्थे, अब भदौ 23-24 पछाडि जुन अन्य थुप्रै स्रोतहरू छन् जसले भन्छन् अब यसका पछाडि पश्चिमाहरू छन् खास गरेर अमेरिकी हस्तक्षेपका कुराहरू पनि गरिरहेका छन्। त्यो हिसाबबाट एउटा जुन भनाइ छ नि त्यस कारण यो पृष्ठभूमि हो। त्यसरी नै त्यसका पछाडि जसरी भदौ 23-24 जसरी एउटा सेनाको भूमिका देखियो, जसरी तत्कालीन राजनीतिक शक्तिहरू जसरी एउटा बिलाएर अचानक जादु जस्तै बिलाएर गए, जादु जस्तै केही मानिसहरू नयाँ मानिसहरू जसको राजनीतिमा कुनै सम्बन्ध त्यो टाढा टाढासम्म सम्बन्ध थिएन उनीहरू अचानक माथि आए, यो चिजहरू रहस्यमै जुन छ त्यसका रहस्यका पछाडि त्यो अहिले पनि त्यो एउटा भाष्य जस्तै एउटा छ, तथ्यहरू अहिले पनि आउन बाँकी नै छ भने हुन्छ कि यद्यपि केही नामहरू त आइरहेका छन्, बागबाडा फाउन्डेसन लगायतका थुप्रै नामहरू आइरहेका छन्, ती पात्रहरू छन्, तर तिनका पछाडिका यो मैले भने यसको पछाडिका रहस्य यो पछि खुल्दै जाने स्थिति अन्य देशका खोजी तपाईँहरू जस्ता अनुसन्धानमूलक खोजी पत्रकारहरूले केही ल्यायो भने पछि आउला एउटा पो हो, तर प्रकृतिको रूपमा मैले भने यो भदौ 23-24 के अरे सुशासन र भ्रष्टाचार मुक्तको नारा लिएर एउटा नैतिक सादा जनतासँग जोडिएका एउटा यो भाष्य यो नाराहरूलाई लिएर कहीँ एजेन्डाहरूले हेरेर उनीहरू फागुन 21 चुनावबाट एकदम जितेर आए पूरा बहुमत साथ, त्यो पनि एउटा चमत्कार नै थियो कि त्यो अनपेक्षित परिणामहरू प्रायः सबै थियो अनपेक्षित परिणामहरू देखिए। त्यसबाट त कसो देख्यो भनेपछि त्योभन्दा पहिला जति पनि राजनीतिक सङ्घर्षहरू भएका थिए चाहे त्यो 7 सालको कङ्ग्रेसको नेतृत्वमा भएको होस् या त्यसपछि बहुदलीय सङ्घर्षहरू भए त्यसपछि माओवादीका गणतन्त्रका सङ्घर्षहरू भए ती सबै सङ्घर्षहरू जसमा जनताहरूले भाग लिएका थिए र ती चुनावी परिणामहरू त्योभन्दा सिधै भिन्न थियो कि त्यसको र यो यसरी जुन आएको थियो नि त्यसले एउटा चाहिँ भ्रष्टाचार मुक्त र सुशासन नैतिकताको नारा लिएर आएको थियो, तर के देख्यो भने जब सरकारमा आए तिनीहरू आफै त्यही खाडलमा धस्दै गए कि त्यसकारण यो प्रवृत्ति चाहिँ जुन नयाँ देखियो यसले के देखायो भनेपछि र सँगसँगै के हो भनेपछि त्यो पुरानो जति पनि लोकतान्त्रिक नेपाली समाजमा जुन लोकतन्त्रका जुन संस्थाहरू थिए ती संस्थाहरू क्रमशः कमजोर हुँदै गएको एक खालको अटोक्रेसी जस्तो डेभलप हुँदै गएको देखियो। त्यो मैले यही भन्न खोजेँ।
0: अब अलिकति फुटाएर कुरा गरौँ, यो विद्रोहको सफलता पछाडि त्यसबाट परिवर्तनको अपेक्षा पनि पक्कै हुन्छ जनकपुरीजी, अलिकति फुटाएर कुरा गर्दाखेरि ट्याक्क ट्याक्क इन्डिकेटरमै राखेर थोरै कुरा गरिदिनु न, राजनीतिक परिवर्तन के भयो राजनीतिमा?
1: अब हेर्नुहोस् यो तपाईँले सबैले विद्रोही भनिरहेछन्, मैले एउटा उथल पुथल मान्दछु। विद्रोह भनेको चाहिँ एउटा पुरै चिजहरू भत्ताभुङ्ग भइजानु सबै, त्यसैले चाहिँ दुईवटा छन् कि नयाँ शक्ति एउटा स्थापित भएको छ राजनीतिमा, तर पुराना शक्तिहरू पुरैका पुरै, खास गरेर तपाईँ अहिले पनि सङ्घ र प्रदेशमा हेर्ने हो भनेर, स्थानीय सरकारमा हेर्ने हो भनेपछि त सङ्घमा अहिले नयाँ शक्ति छ, तल प्रदेश र के अरे स्थानीय सरकारहरूमा तल अहिले पनि पुरानै छन्। साङ्गठनिक रूपमा अहिले पनि तिनै पुराना भनिएका शक्तिहरू नै हावी छन्। त्यसकारण यो एउटा देखि, त्यसकारण यो स्थितिमा पनि खासै फरक देखेन। अब आउने अब प्रदेशको चुनाव होस् या स्थानीय चुनावहरूले के परिणाम ल्याउला, त्यसपछि एक खालको पुरै साइकल पुरा होला यो एक कोणबाट हेर्दाखेरि। अब परिवर्तनको हिसाबमा हेर्नु पनि केही छैन, तपाईँ आखिर तिनै के अरे डाटाहरू जुन छन् नि, त्यो ग्राफ त्यो माथि गएकै छैन, जहाँको त्यहीँ छ भने हुन्छ, त्यसमा फरक छैन। बरु अनुभवहीनता नै देख्यो तपाईँ अहिले तपाईँ हेर्नु भनेपछि महँगी जताततै बढिरहेको छ। भर्खरै एक दिन पहिले
0: अलिकति फुटाएरै कुरा गर्न खोजिरहेको थिएँ मैले, राजनीतिक परिवर्तन मैले यो अर्थमा खोजिराखेको थिएँ कि पुरानो दलहरू एक हिसाबले यो चुनावको लागि त बढारेर गएकै हुन्, नयाँ शक्ति स्थापित भएकै हो, तर राजनीतिमा संस्कारको कुरा हुन्छ होला, संस्कार कति परिवर्तन भयो नयाँ पुस्ता आइसके पछाडि?
1: त्यो त खासै देखेन नि, हेर्नुहोस् एउटा एउटा के त्यो अरू त हेर्नै पर्दैन, जुन जेन्जी नामक नवयुवा पुस्ताले न्यु युथहरूले जुन आन्दोलनमा भाग लिएको थियो अहिले तिनीहरू नै आक्रोशित छन् कि त्यसले। तपाईँ हेर्नु भने अहिले वर्ष दिन मनाइरहेको स्थितिमा जसरी एउटा आक्रोश भइरहेको छ, एउटा तिनै मन्त्रीहरू जो एउटा नैतिकताको आधारमा आइरहेका थिए तिनीहरूमा जसरी एउटा फेरि उही भव्यता देखिएको छ, जसले हामी एक्लै जान्छौँ भन्ने थियो, अब लाभा लस्कर सहित हिँडिरहनु पर्ने स्थिति, त्यही त परिवर्तन तपाईँले भन्नु। त्यस कारण परिवर्तन मैले खास एउटा नेरेटिभ चाहिँ परिवर्तन भएको छ, एउटा अहिले पनि एउटा हङ्गामा छ, एउटा ठुलो जनताको बिचमा एउटा पुस्ता अहिले पनि अपेक्षा सहित होइन यसमा आशा गर्नुपर्छ भन्दैछ, तर स्थिति कहाँ छ भने त्यही पुरानै छ नि, त्यही स्थिति त अहिले अहिले त अझै माथि गइरहेको स्थिति हो। त्यस कारण तपाईँले फुटाएर पुरै क्लियरली भन्न चाहनुभयो भनेपछि त्यसमा मैले खासै परिवर्तन देखिरहेको छैन, देश जसरी पहिला चलेको त्यसरी चलिरहेको छ। बरु के भइरहेको छ भने एउटा नेरेटिभ जुन क्रिएट हुँदैछ त्यो भने के हो भनेपछि पुरानाहरू सबै खडा थिए, हामी नयाँ गरिरहेछौँ, सबै चिज भइरहेको छ भने एउटा नेरेटिभ। यस कारण यसमा राजनीतिक सैद्धान्तिक रूपमा भन्ने हो भने एउटा फासिजमका टेन्डेन्सीहरू डेभलप भइरहेका छन् अतीतमुखी, जस्तो एउटा रहेछ नि एउटा भ्याम भइरहेको छ 35 वर्षभित्र केही भएन, अहिले नयाँ भइरहेको छ भने 35 वर्षभित्र जति पनि नेपालका जति पनि डेमोक्रेटिक इन्स्टिट्युसन्सहरू छन् ती सबै खडा भएको त्यही 35 वर्षभित्र हो, त्योभन्दा पहिला एउटा अटोक्रेसी थियो, राजतन्त्र थियो, होइन? के भन्न खोजेको भन्दाखेरि 35 वर्ष पहिला राम्रै थियो, यो 35 वर्षमा केही भएन, जबकि साराका सारा राजनीतिक परिवर्तन यही 35 वर्षभित्र भएका हुन् कि, त्यहाँ थुप्रै कमी होला तर भएको त यही भित्र हो त, ती फ्याक्ट्सहरू जुन छन् तथ्यहरू जुन छन् त्यो 35 वर्ष पछि नै विकसित भएर आएका हुन् भन्ने कुराहरू के त्यहाँ। त्यस कारण मैले धेरै परिवर्तन देखेको छैन अहिलेसम्म, त्यस कारण मैले अगाडि हेर्दै जाउँला, अहिले त डाटाहरू धेरै फरक छैनन् क्या।
0: शासन शैलीमा आएको परिवर्तन,
1: शासन शैली मन्त्री उस्तै छन्, मन्त्री अहिले पनि नयाँ मन्त्री हुँदाखेरि नयाँ गाडी आएकै छ, मन्त्रीहरू हुँदाखेरि जनता कहाँ जानु भन्दा रहेछ मन्दिरमै पस्न थालेका छन्। महन्तहरू अहिले पनि तपाईँले दुई दिन पहिले तपाईँले एउटा जुन एउटा जेन्जी विद्रोहको वर्षगाठको हेर्नु, त्यसमा पनि विवादित बाबाजीहरू त्यहाँ उपस्थित थिए, जोसँग न ज्ञान छ न केही छ, बस एउटा एउटा प्रोपोगेन्डा छ, एउटा कि एउटा चोला एउटा छ, त्यो बाहेकहरू केही छैन त्यहाँ। त्यस कारण त्यो त्यस्ताहरू जब त्यहाँ छन् कि त्यहाँ त्यहाँ भन्दाखेरि त्यहाँ के फरक भन्नु र
0: अब यो शासन
1: मैले त केही राम्रो
0: शासन शैलीको कुरा गर्दाखेरि मैले प्रधानमन्त्रीको काम गर्ने शैली देखि, हामी जुन जुन निकायहरूमा जान्छौँ सेवा लिनको लागि होइन सेवामूलक ठाउँमा, त्यहाँ जाँदाखेरिदेखि प्रहरीकोमा जाँदाखेरि पाउने जनताले पाउने सेवा सर्भिसदेखि उनीहरूको व्यवहारदेखिको हरेक कुरा जोडेर हेर्नुपर्छ होला शासनसँग जोडेर हेर्दाखेरि चाहिँ।
1: तपाईँले चिजोल भन्नु भने ठिक हो, तपाईँले भने मैले त्यही भने त्यहाँ पनि फरक छ र त्यहाँ तपाईँ के तपाईँ भन्न सक्नुहुन्छ यहाँ पहिला घुसखोरी थियो अहिले घुसखोरी छैन? अहिले भर्खर एउटा मन्त्रीले रिजाइन गरेको त्यो के भनेको छ, मैले त कर्मचारीले काम गर्ने दिएनन्, मैले भ्रष्टाचार रोक्न सकिनँ भन्दाखेरि त्यो त आफै बोलिरहेछ नि त. भर्खर त दुई दिन भएको छैन, आजै एउटा नयाँ मन्त्री त्यो दीपक शाह भने त्यही कुर्सीमा आएर बसी नयाँ मन्त्री बसेको छ, पुरानो मन्त्री रोएर गइरहेको छ भन्नुहोस् के परिवर्तन आएको छ र मान्छेहरू अहिले पनि काम गराउनलाई के अरे त्यो मालपोत होस् माने भूमि सुधार होस् सिटी अफिस होस् सबै ठाउँहरूमा त्यही लाइन लगाएर बसिरहेको छ, खुलेआम त्यहाँ चलिरहेको छ. हरेक दिन मिडियामा त्यही घुसखोरीको समाचार त फरक के छ र भन्दाखेरि फरक के छ भनेपछि एउटा नेगेटिभ एउटा छ कि त्यहाँ सबै ठिक भएर एउटा प्रोपोगन्डा टुल्स डेभलप भएको छ जसले हमेसा एउटा भ्रम सृजना गरेको छ, नयाँ चिज भइरहेको छ भन्दाखेरि अरू के फरक भएको छ र
0: जेएनजी आन्दोलनको एउटा एजेन्डा सुशासन थियो त्यतातिर गइरहेछ
1: के जानु उही पुरानै छ. मैले भने नि सुशासन कहाँ छ र बरु झन् त्यसमा खतरा भइरहेको, खतरा के भइरहेछ भनेपछि जो जनताका सङ्घर्षबाट भएका उपलब्धिहरूलाई बिर्सिदिने एउटा खतरनाक खेल भइरहेको छ कि भन्दाखेरि कुन मन्त्री नैतिक भइरहेछ यहाँ मलाई त भन् तपाईँ भन्नुहोस् न. प्रधानमन्त्री के अरे खुब काममा व्यस्त छ त्यसरी खबडाइरहेको हुन्छ कि, तर प्रधानमन्त्री त डेमोक्रेटिक प्याटर्न जुन हो कि त मलाई म सङ्घीय त सङ्घीय होइन मलाई संसद चाहिँदैन भनेर जानु पर्यो. संसद हो भनेपछि त संसदमा आउनु पर्यो नि त, बस्नु पर्यो. संसद जति बेला काम गर्ने कति बेला एउटा प्याटर्न के छ भनेपछि संसदमा प्रधानमन्त्री संसदमा आउँछ के अरे संसदहरूको कुरा छ. म संसदीय व्यवस्थाको पक्षमा छैन है फेरि, तर म के भनिरहेको छ भनेपछि मेरो आफ्नै धारणा छ, म राजनीतिक रूपमा एउटा मार्क्सवादी हो, मेरो मार्क्सवादी प्याटर्नको आफ्नो एउटा उच्छ कि. तर अहिले जुन तपाईँ जे भनिराख्नु भएको त्यो इन्स्टिट्युसनको प्याटर्न त फलो गर्नुपर्छ नि त मैले त, होइन भनेपछि म धेरै काम गर्छु, काम गर्ने हो ठिक हो, तर कहाँ देखिएको छ त काम देख्नु पर्यो नि सडकमा, जनताका माझमा देख्नु पर्यो नि. प्रधानमन्त्री धेरै काम गर्दै हुनुहुन्छ, घुसखोरी चाहेको चाहिन्छ, प्रधानमन्त्री धेरै काम गर्दै हुनुहुन्छ. अहिले भर्खर भएको भोटे घोषित राष्ट्रियमा झन् त्यस्तै भइरहेछ, त्यो पुरानै स्थिति त्यहाँ देखिएको छ, त्यहाँ अनुभवहीनताहरू देखिन थालेको छ भन्दाखेरि काम गरिराख्नु रहेछ भने पुग्दैन. 100 दिनमा मलाई काम गर्न दिनु सबै चेन्ज हुन्छ भनेर नाराहरू नि के बदलियो त, सरकारले तथ्य प्रस्तुत गर्नु पर्यो नि, फ्याक्ट त भन्छ नि त, जारी गर्नु पर्यो नि त.
0: जनजीविकामा केही पाउनु भएको छ परिवर्तन?
1: के परिवर्तन हुनु, मैले केही पाएको छैन, नयाँ त सबै पुरानै जस्तो चलिरहेको छ. परिवर्तन त्यति बेला जति बेला तपाईँ भन्नुहोस् सरकारी स्कुलहरू जहाँ आम जनताका केटाकेटी छोराछोरीहरू पढ्छन् तिनीहरू सुधार भएर जाओस्, त्यति गुणात्मकता बढेर जाऊ, त्यहाँ हरेक वार्डमा एउटा के अरे पहिलेदेखि व्यवस्था गरिएको छ, यो सरकार आउनुभन्दा पहिलेदेखि बनेको जुन वार्डहरूमा जुन के अरे स्वास्थ्य केन्द्रहरू छन् ती केन्द्रहरू बलियो भएर जाउन्, त्यहाँ तपाईँ यो जुन छ नि आधारभूत चिजहरू के त्यहाँ आम जनता श्रमजीवी जनताको जुन छन् त्यो अहिले पनि सडकमा उसको समस्या जाएको त्यहाँ देखिने गरी बरु उल्टै भएको छ नि त. यहाँ कस्तो भइरहेछ भनेपछि सडक सौन्दर्यीकरणको नाममा सडकबाट के अरे भुइँ मान्छेहरूले हटाउने तिनलाई सडक अतिक्रमण भयो, ठिक छ सडक अतिक्रमण भयो भन्ने, तर कमसेकम व्यवस्था त गर्नुपर्छ नि. त्यसैले जनताले बरु दुःख बढेको छ त्यो स्थिति हेर्न भनेपछि त. त्यसकारण प्रधानमन्त्री काम गर्दै हुनुहुन्छ भने प्रधानमन्त्री त्यहाँ काम गर्नु पर्यो नि, त्यहाँ त्यहाँ फास्ट काम गर्नु, बडा फास्ट काम हुन्छ. अस्ति एउटा सामान्य सडक 2 दिनमा बन्छ, अनि एउटा नयाँ खेल्छ 2 दिनमा सडक भाँचमा ऊ भयो तयार भइगयो, ठिक छ भइगयो. तर त्यो त नियमित काम हो, त्यो हरेक सरकारले गर्छ त्यो काम. त मुख्यता कहाँ छ भने राज्य भनेको के हो भनेपछि जनताका सबभन्दा तल्लो हिस्सा जुन हो, समाजको सबभन्दा तल्लो वर्ग जुन हो नि, त्यो वर्गसम्म के अरे सरकारको उपस्थिति पुगेको छ कि छैन त्यो भन्दाखेरि 1 वर्ष भइसक्दा पनि एउटा आफूलाई भ्रष्टाचार र सुशासन मुक्त सरकारको रूपमा एउटा जुन आएको छ त्यो आएपछि त्यो भुइँ मान्छेहरूको जीवनमा सुधार भयो के भयो भन्दाखेरि त्यो हेरेपछि मात्रै पो भनिन्छ त यो सुशासनको काम हो, एउटा जिम्मेवार राज्यमा. त्यो हुँदाखेरि त नयाँ सरकार आएपछि त जो घरबार विहीन थिए, जो एउटा सामान्य सार्वजनिक जग्गामा बसेर आफ्नो जीवन पालिरहेका थिए, उनीहरूको भएको पोका 15 पनि हरायो, त्यो पो देखियो त. यसको जवाब सरकारले दिन सक्नुपर्छ अनि पो भन्न सकिन्छ यो भ्रष्टाचार मुक्त सरकार. अर्कोतिर यदि डाटा हेर्ने हो भने त हिजो धनी मान्छे धनी नै भएका छन्, गरिब मान्छे झन् गरिब भएको छ. यो तपाईँ तथ्य हेर्नुहोस् न, यो आधारमा पो हेर्न सक्नुपर्छ. बिचका त सबै लफाजीहरू हुन् कि, गफहरू हुन् कि.
0: सामाजिक रूपान्तरणको कुरा अलिकति गरिदिनुहुन्छ यो वर्ष दिनको?
1: सामाजिक रूपान्तरणमा त उही मैले भने एउटा पुरानै प्याटर्नमा समाजमा के परिवर्तन भएको छ. अहिले पनि तपाईँ मन्दिरहरूमा तपाईँ हेर्ने हो भनेपछि दलितहरू फिर्न पाउँदैनन्, अहिले पनि मन्दिरहरूमा के अरे महिलाहरूभित्र गर्भगृह त छिर्न पाउँदैनन्, सामाजिक रूपान्तरण त्यस्तो छ त. दलितहरू झन् दलित भइरहेका छन्, यो सामाजिक रूपान्तरण. शिक्षाको क्षेत्रमा सामाजिक रूपान्तरण, त्यो शिक्षा त हो त, शिक्षामा अहिले पनि उही अवस्था छ त.
0: वर्तमान सरकार त आउने बित्तिकै दलित समुदायसँग माफी मागेको थियो।
1: माफी माग्नु एउटा कुरो भयो, माफी माग्न त पुरानाले पनि माफी माग्छ नि त, मैले गर्न सकिनँ भने यो नयाँ कुरो होइन कि माफी माग्नु होइन, दलितहरूको सामाजिक हैसियतमा कति माथि गयो कति तल आयो त्यो पो प्रश्न हो त। त्यस कारण तपाईँले मैले जबसम्म यी भन्नुभयो नि तपाईँको देखिनुपर्छ कि सरकार छ भनेपछि देखिनुपर्छ होइन त्यहाँ सबै चिजहरू। त्यस कारण अहिले एक एक खालको के देख्यो भनेपछि राजनीतिक दलहरूमा एउटा के अरे एउटा बदमासीपन एउटा के अरे अन्यल जस्तो त छ उनीहरूलाई एउटा प्याटर्नमा, किन भनेपछि उनीहरू पनि त्यही प्याटर्नमा चलिरहेका थिए, नयाँ आए पनि उनीभन्दा पाठा एउटा जो प्याटर्न लिएर आएका छन् जो लफाजीमा उनीहरूभन्दा पनि तीव्र छ कि एउटा संस्थागत के भएको छ, एउटा ट्रोल एजेन्सीहरू संस्थागत भएका छन् सोसल साइट्सहरूमा कि सामाजिक सञ्जालहरूमा एउटा ठुलो एउटा एउटा एउटा हिंसा छ जो सरकारको पक्षमा पुरा नेरेटिभ चलाउँछ, त्यसको विरुद्ध गर्नेहरूको लागि मा तथा नाम गाली गर्छ र त्यो एउटा यो चाहिँ यो विकसित भएको छ। अरू केही सामाजिक रूपान्तरण विकसित भएको मैले त हेरेको छैन, छ गरेपछि तपाईँ नै केही तथ्यहरू दिनु होला।
0: जनअपेक्षा र डेलिभरी कस्तो छ?
1: अपेक्षा जनअपेक्षा धेरै छन्, डेलिभरी उही छ पुरानै शैलीमा छ कि भन्दाखेरि समग्र भन्नुहुन्छ गाडी पुरानै शैलीमा चलिरहेको छ, रङ्गरोगन गर्न हामी नयाँ गाडी लिएर आयौँ भन्ने चाहिँ जोड जोडसँग हल्लामा चाहिएको छ, होइन भने चाहिँ गाडी त पुरानै शैलीमा चलिरहेको छ कि।
0: अब जस्तो 7 सालदेखिकै कुरा गरौँ, 7 सालमा एउटा परिवर्तन भयो होइन, त्यो परिवर्तनलाई 15 सालमा संस्थागत गर्यो नेपाली काङ्ग्रेसले, त्यतिखेर 2 तिहाई लिएर आयो, त्यसपछि 46 सालको परिवर्तन भयो, 62-63 सालको परिवर्तन भयो, अहिलेको 82 सालको एउटा परिवर्तन भयो, सरकार परिवर्तन भयो, अब सत्ता परिवर्तनको कुराहरू पनि जोडिएर आएको छ। मैले यहाँनिर भन्न खोजेको, हामीले जति जति परिवर्तन गर्दै आयौँ, यो परिवर्तन एकपछि अर्को स्टेपमा प्रोग्रेसिभ हुँदै गइराखेको छ कि रिग्रेसिभ पनि भइराखेको छ जनकपुरीजी?
1: योभन्दा पहिला जति पनि परिवर्तन त्यही प्रोग्रेसिभ थिए होइन, राणाबाट मुक्त भएर हामी 7 सालमा प्रजातन्त्रमा गयौँ, एक खालको प्रजातन्त्रमा होइन, भौजली व्यवस्था आउँदाखेरि जो संविधानभन्दा माथि राजा थिए होइन तिनी संविधानभित्र आए होइन, एउटा डेमोक्रेसिक प्याटर्न पार्टीहरू खुला भए बोली खुल्यो होइन, त्यसपछि हामी 62-63मा आयौँ त्यो पनि प्रोग्रेसिभ थियो किनभने उसले राजतन्त्रलाई पूर्णतः बन्देज गरेर सिध्याएर त्यसपछि गणतन्त्र लिएर देशमा एउटा जनता संविधानमा जनता नै सार्वभौम हुन् सम्पूर्ण अधिकार उनको छ भन्ने कुरा यो पनि प्रोग्रेसिभ थियो। अहिले आएको ती पुरानै रागहरू गाउन थालेको छ यसले मैले रिग्रेसिभ मानेको छु कि यो मलाई प्रश्न भन्न खोज्नुहुन्छ मैले किनभने यसले ती उनले भनेको त्यो 35 वर्ष त्यही हो भौजली व्यवस्थादेखि गणतन्त्रसम्मको काललाई उनले यिनीहरूले भनिरहेको जुन हो के अरे 35 वर्ष, यो 35 वर्षमा तिनीहरूको थुप्रै समस्याहरू थिए, तिनीहरू अगाडि बढिरहेको स्थिति हो। अहिले आएर के हो भने चाहिँ सबै प्रोग्रेसिभहरूलाई किनारा लगाएर यिनीहरू हामी हौ भन्दाखेरि एउटा भन्नलाई चाहिँ नवयुवाको रूपमा ठिक हो, नवयुवा अधिकारको लागि बोल्नुपर्छ, उनीहरू एउटा गलत भइरहेछन् त्यसको विद्रोह गर्नुपर्छ, ती सबै कुराहरू ठिक हुन्।
2: PFPS गोर्खा रेडियो
3: कसरी पत्ता लाउने होला,
4: के पत्ता लगाउने,
3: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
4: के को बारेमा,
3: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
4: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
3: तिनकै बारेमा जान्न खोजेको?
4: ए त्यो त सजिलै छ नि, फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
3: ओ यो त अति राम्रो कुरा सुनाउनु भयो।
4: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

0: आइपुगेका छौँ रोशनजी, हिजोको एउटा सन्दर्भमा हुन त यहाँभन्दा अगाडि पनि उहाँले पटक पटक बोलेर आउनु भएको हो रासोपाकै एकजना घगरान नेता भनौँ, रासोपा अब धेरै अनुभवी खारिएर आउनु भएको नेता अमरेश सिंहले हिजो सदनमा बोल्या कुरा यहाँले पनि सुन्नुभयो, मुख्य असन्तुष्टि अब सल्लाहकार टिम ग्याङले चला गुण्डाराज चलिराखेका छ, मधेसप्रति हेपा प्रवृत्ति छ, तासको पत्ता जस्तो ढल्छ भयो, उहाँले यो समग्र मधेसको भावना देशको भावना बोल्नु भएको छ अथवा तुष्टि बोलिरहनु भएको छ उहाँले?
1: त्यसमा दुइटै छ, मलाई लाग्छ त्यहाँ तपाईँले भनेको दुइटै छ कि उहाँ एक त सत्य पनि बोलिराख्नु भएको छ, किनभने पछि अब त्यो एउटा टिम त बनेको हो नि त, एउटा केही नयाँ गर्छौँ भन्ने किसिमबाट आएको एउटा टिम हो, त्यसमा राम्रा मान्छेहरू परिचय अब हुनसक्छ, अमरेश कुमार सिंहजी अब हुन त पुरानो राजनीतिको तर फेरि उहाँ फेरि अलि अस्थिरता उहाँको प्रवृत्तिमा छ कि कहिले काङ्ग्रेसमा हुने कहिले कहाँ हुने कहिले कहाँ जोडिने त्यो आफ्नै ठाउँमा छ, अहिले अहिले थोरै एउटा भौतिक नेताको रूपमा उहाँ हुनुहुन्छ, उहाँले हिजो पालनलाई ल्याउने बेलामा पनि उहाँ सबभन्दा अगाडि हुनुहुन्थ्यो र अहिले अहिले सायद भएको उहाँले केही गडबडी पनि हेर्नु गडबडी त भइरहेको छ, जसरी प्रधानमन्त्री सचिवालयबाट जसरी उनका के अरे निजी जुनहरू छन् कि तिनीहरूको भूमिका जुन देखिएको छ त्यहाँ त्यो अहिले गडबडी देखिन्छ, अब जे होस् त्यो एउटा आलोचनाका पात्रहरू भइरहेका छन्, विवादास्पद पात्रहरू त्यहाँ छन् र त्यो स्थितिमा अर्को कुरा के भइरहेछ भनेपछि सायद मलाई लाग्छ त्यो भित्र एउटा गुटगत सङ्घर्षहरू राष्ट्रपतिभित्र चलिरहेको जस्तो लाग्छ मलाई, त्यो त्यसमा एउटा कर्नर अमरेश कुमार सिंह पनि हुनुहोला त्यो स्थिति, तर त्यो मूल त कहाँ भने टेन्डेन्सी कहाँ देख्यो भने जसरी हाम्रा छिमेकी देशहरूमा फासिस्टको अभ्यासहरू भइरहेका छन् कि त्यहाँ त्यो कोसिसहरू संविधान एकातिर राख्ने र आफू खुसी जे मनमा लाग्यो त्यो हिसाबबाट गर्ने हुनुपर्छ, के भनेपछि कमसेकम अरू केही नै भए पनि त पार्टीहरूभित्र पनि जसरी अब फेरि विवाद पनि आइरहेको जसरी के अरे पार्टी अध्यक्ष रवि लामिछानेको र उनको विवादहरूको कुराहरू पनि सामुन्ने आइरहेका छन्, तिनीका लाइनहरू पनि त्यो पार्टीभित्रै विविध विरोधका स्वरहरू उठिरहेको देखिन्छ, त्यसबाट के देखिन्छ भनेपछि त्यहाँ एउटा सामूहिक छलफल भइरहेको छैन, त्यहाँ एउटा गुटगत सङ्घर्षहरू त्यहाँ सुरु भइरहेको छ, अमरेश कुमार सिंह त्यही गुटगत सङ्घर्षको एउटा व्यक्ति हो मलाई लाग्छ,
0: भनेको समथिङ कुकिङ इनसाइड
1: केही त गलत खिचडी त्यहाँ पाकिरहेको छ त्यो बुझिन्छ।
0: अब फेरि यहाँले सुरुदेखि अहिलेसम्म पोजिटिभ कुराहरू एकदमै कम मात्रै भनेको मैले त खासै सुन्दै सुनिनै आएको मुखबाट, यो एक वर्षको परिवर्तन त केही पनि भएको छैन भनेदेखि त यो
1: अब एउटा कुनै उसमा एउटा नियमित परिवर्तन त भइ नै रहन्छ होइन, त्यो समयको गति जुन अगाडि बढ्छ त्यो त केही अब जस्तो अब सरकारले बजेटिङ गर्ला, स्वास्थ्य सम्बन्धी स्वास्थ्यमा केही बजेट पठाउला होइन, केही शिक्षामा केही पठाउला, त्यसका केही न केही प्रभाव त त्यहाँ त्यो त नियमित हो, जुन सरकार आए पनि त्यो गर्छ कि नियमितहरू भइरहेका छन् त्यति त्यसमा ऊ छैन, त्यसमा पनि सँगसँगै गडबडी पनि छ कि बजेट गइरहेको छ, बजेटको त्यो दुरुपयोगहरू जस्ताको त्यस्तै भइरहेको छ, अब त्यसमा केही अंश तल नगरे जस्तो मानौ एउटा सडक बन्यो, सडकमा बजेट आयो त्यहाँ 100 रुपियाँमा 80 रुपियाँ खाइदियो, 20 रुपियाँको काम त त्यहाँ देखिने भयो नि त भइ नै रहन्छ नि त्यो त त्यो त्यस कारण यो एउटा एउटा प्याटर्न त चलिरहेकै छ एउटा, तर जुन अपेक्षाहरू हुन्छ नि त्यो अपेक्षाहरू जुन परिवर्तनको अपेक्षाहरू जुन गरिरहेको त्यो कमसेकम सुरुवात गर्न सक्नुपर्छ, युवाहरू खास गरेर त म ती युवाहरूप्रति त अहिले पनि त्यो सही एउटा सही कजको लागि साधा दिएकाहरूको तिनको लागि त हो, तर त्यो सँगसँगै हामी त्यो पनि बिर्सदैनौँ नि त, त्यही दिन त्यहाँ सिंहदर राज्यलाई कसरी बिर्सने, त्यहाँ भएकाहरू जुन गलत किसिमबाट जसरी त्यो तिनै भएका छाती फुलाएर हिँड्नेहरू जो सिंहदरबार जलाउनेहरू मन्त्री भएकाहरू कसरी बिर्सने त्यहाँ त उनीहरू त्यसको आफूले बदल्न सक्नु पऱ्यो नि त, त्यहाँ त त्यो बदलेको छैन ती चिजहरू त्यहाँ, त्यसकारण मुख्य त त्यहाँ के हो भनेपछि राम्रा भन्दाखेरि तपाईँले म यो किसिमबाट राम्रो भइनँ किन भनेपछि जुन अपेक्षा थियो त्यो डेलिभरी देखिनँ कि स्थिति पुरानो देख्यो, कमसेकम उनीहरू नयाँ भएर आएका थिए भनेपछि त मन्त्रीहरूले लाभालाभ छोडिदिनु पर्थ्यो नि त, छोडेन नि त ती पुरानै स्थितिमा गयो नि त ती मन्त्रीहरू अहिले पनि त्यो तपाईँ यहाँ त 3 पेज पत्रकारितामा एउटा 3 पेज भन्छ नि त तेस्रो पृष्ठ कि इन्टरटेनमेन्ट पेजहरूमा त्यो कुनै छ भने त्यहाँ त थुप्रै देखिन्थ्यो कि ती मन्त्रीहरू जसरी तिनीहरूका व्यक्तिगत जीवनका कुराहरू उनीहरूले धन्यवाद दिनुपर्छ त्यहाँ त्यो खालको, त्यसरी हामी कहाँ त इन्टरटेनमेन्टका डिप पेजहरू चलिरहेका छैनन् होइन भनेपछि तिनका जीवनशैली अहिले पनि पुरानै स्थितिमा छ नि त, उही शैलीमा बाँचिरहेका छन् नि त्यहाँ त धनाटीहरूको त्यहाँ करोडौँमा अरबौँका उनीहरूलाई हिसाब दिन सकिरहेको छैन नि त, कहाँबाट त त्यो पैसा उनीहरूका, त्यस कारण नपुस्ताछोक सही स्थितिको लागि शहादत दिए तिनको लागि तिनीहरू मलाई तिनीहरूलाई त तिनको सम्मान गर्नुपर्छ आदर गर्नुपर्छ, नपुस्ताको जनताको अपेक्षाहरू त्यो देखेर थियो. अब हुँदा हुँदा त कहाँ भनेपछि जो केही दिनसम्म पहिलासम्म त्यो विरोध नभइरहेका थिए कि तिनीहरूको पनि मुख छुने जस्तो छ कि उनीहरू पनि विवश भइरहेका छन्. त्यसको एउटै कारण के हो भनेपछि एउटा अनुभवहीनता चाहिँ कमसेकम राष्ट्रपतिले यदि सही कजको लागि काम गरिरहेको छ भनेपछि उसले के अरे जनताको बिचमा गएर काम गर्नुपर्छ. त्यस कारण त्यो अपेक्षा जनता जुन छन् त्यो हिसाबमा भएन. त्यस कारण मैले केही भएन भनेको हो कि त्यहाँ त
0: रोशनजी
1: त्यो होइन भनेपछि राम्रो गरोस् भने त राम्रै छ नि त.
0: रोशनजी यहाँलाई समयको लागि धेरै धेरै धन्यवाद.
1: ठिक छ, धन्यवाद तपाईँहरूलाई पनि र श्रोतालाई पनि मेरो नमस्कार.
0: यिनै कुराकानीसँगै आजका लागि शुक्रबार बहसको समय सकिएको छ. समयका लागि विश्लेषक रोशन जनकपुरीसँगै सुनेर साथ दिनुभयो, तपाईँप्रति पनि आभार. मलाई पनि बिदा दिनुहोस्, नमस्कार.
2: हजुर आदरणीय श्रोताहरू, अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो शुक्रबारी बहस. अनि त्यस्तै गरी हामीलाई गीत सुन्न र सुनाउनको लागि आज फादर्स डेको अवसरमा छवि थापा दाज्यू आउनुभएको छ फोक्सटनबाट. अनि त्यस्तै गरी हामीलाई अन्य श्रोताहरू जो जोसेफज्यूले पनि हामीलाई सम्पर्क गर्नुभएको छ. यहाँहरू सबै सबैलाई यो आजको दिनमा काठमाडौँको सौगात त पूरा भएको छ श्रोता. आजको दिनमा पढ्न गएको यो नेपाली फादर्स भनौँ न होइन बाबाको मुख हेर्ने दिनको अवसरमा म तपाईँहरू सबैको लागि यो गीत सुनाउँछु. छवि थापा दाजु हजुरले सुन्दै हुनुहुन्छ भने हजुरले रिक्वेस्ट गर्नुभएको यो गीत तपाईँको साथमा राख्दै आजको काठमाडौँको सौगात कार्यक्रमबाट सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै म रूपा राणा पनि बिदा चाहन्छु. नमस्कार.

0: Lain pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: राष्ट्रपाल सांसद अप्सना बानुले जेएनजी आन्दोलनमा सहभागी भएकाहरूलाई रिहा गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बानु,
4: जनताको विश्वासमा बनेको सरकारलाई जनताको आन्दोलन स्वीकार्न कुन संयन्त्रले रोकेको छ? सभामुख महोदय, संविधान कानून भन्दा माथि कोही छैन, तर परिवर्तनका लागि लडेका युवाहरूलाई अपराधी बनाउनतर्फ यदि कानूनका परिभाषा लाग्छन् भने त्यस्ता परिभाषा फेरिनुपर्छ, संशोधन हुनुपर्छ। सभामुख महोदय, यदि आन्दोलनमा सहभागी हुनु नै अपराध हो र जेल नै यसको समाधान हो भने सडकमा उत्रिनेहरूलाई मात्र होइन सामाजिक सञ्जालबाट आह्वान गरेका सबैलाई जेल हालौ।
3: राज्यसभा सांसद अनुष्का श्रेष्ठले राजदूत नियुक्त गर्दा जलवायु कूटनीतिमा काम गर्न सक्ने क्षमता भएकालाई अघि सार्न सरकारलाई सुझाव दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठ,
5: हालैको भयानक हिमालयन सुनामीले देखाइसकेको छ कि जलवायु संकट हाम्रो वर्तमानको वास्तविकता बनिसकेको छ। हामीले अन्तर्राष्ट्रिय मञ्चमा क्लाइमेट जस्टिसको आफ्नो स्ट्यान्ड बलियोसँग राख्ने अप्रोच लिएका छौं र लस एन्ड ड्यामेज फण्डसँगको हाम्रो इंगेजमेन्ट पनि अघि बढ़िरहेको छ। हिजो पनि जवाफ आएको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज उठाउनु राम्रो हो, आवश्यक हो, तर त्यतिमै रोकिनु भने हुँदैन। हामीले वर्षौंको क्लाइमेट एडभोकेसीबाट कमाएको अन्तर्राष्ट्रिय गुडविललाई अब दीर्घकालीन पार्टनरशिप, फाइनान्स, टेक्नोलोजी र रिजिलियन्समा रूपान्तरण गर्नुपर्छ, अर्थात नेपालले क्लाइमेट एडभोकेसीबाट अब क्लाइमेट डिप्लोमेसीतर्फ जानुपर्छ। यसै सन्दर्भमा अहिले विचाराधीन महत्वपूर्ण राजदूत नियुक्तिहरूमा सम्बन्धित मुलुकसँग क्लाइमेट डिप्लोमेसी अघि बढाउन सक्ने क्षमतालाई पनि ध्यान दिन म सरकारलाई आग्रह गर्न चाहन्छु।
3: सप्तरी राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा भएको सुत्केरी प्रकरण छानबिन गर्न गठन भएको दुईवटा समितिले काम थालेको छ। आज प्रतिनिधि सभा बैठकलाई जानकारी गराउँदै स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रालय सहित जिल्ला प्रशासन कार्यालयले समेत समिति बनाएर काम थालेको जानकारी दिनुभएको हो। यो घटनालाई लिएर अस्पतालमा ड्यूटीका कर्मचारीलाई समेत कामबाट हटाएर छानबिन भइरहेको उहाँले बताउनु भएको छ। मन्त्री मेहताका अनुसार 30 वर्षीय बबिता पासवान भदौ 24 गते बिहान 2 बजे अस्पताल पुगेर अस्पताल भर्ना भएको र बिहान 4 बजेतिर बाहिर गएर 5:45 बजेतिर बच्चा जन्माउनु भएको थियो। छानबिन समितिले प्रतिवेदन दिएपछि कार्यवाही गर्ने मन्त्री मेहताको भनाई छ।
6: यो घटनाको वास्तविक अवस्था के थियो? सेवाग्राही अस्पताल परिसरबाट बाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालबाट प्रदान गरिएको सेवामा कुनै कमी कमजोरी भएको थियो वा थिएन? यसका लागि छानबिन समितिले काम गरिरहेको छ। छानबिन प्रतिवेदन प्राप्त भए पश्चात दोषी देखिएकाहरूमाथि कानून बमोजिम कारवाही हुने नै छ। यस्तो अवस्था फेरि पनि दोहोरिन नदिन अस्पतालले प्रतिबद्ध व्यक्त गरिसकेको छ र मन्त्रालयले समेत अस्पताललाई सचेत गराइसकेको छ।
3: राज्यसभा सांसद खगेन्द्र सुनारले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु भएको छ। पछिल्लो समय नेपाल प्रहरीका आईजीपीमाथि खनिँदै आएका सांसद सुनारले आजको बैठकमा प्रधानमन्त्रीको नियतमाथि नै प्रश्न उठाउनु भएको हो।
7: सामान्य आरोपको भरमा अहिलेसम्म 3 जना मन्त्री बर्खास्तमा परिसक्नु भएको छ, तर करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ। करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन? उनीमाथि छानबिन किन भइरहेको छैन? के कारणले उनलाई बचाइ राखिएको छ? यो सम्मानित सदन मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ, यो बारेमा सचेत हुनुपर्छ।
3: नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले आफूलाई समेत बलात्कारको धम्की आएको भन्दै साइबर बुलिङ गर्नेमाथि कड़ा कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बराल,
8: सम्माननीय सभामुख महोदय मार्फत म सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। साइबर बुलिङ किन यस्तो समयमा? अरूको उदाहरण छैन, मलाई नै बलात्कार गरेर मारिदिन्छु भन्ने मेसेज हजारौं छन्।
9: सरकारले
8: भएको महिला र यहाँ भित्र भएको संसदलाई यस्ता शब्दहरू आजबाट लेख्नेलाई कारवाही गर सरकार होइन भने हिजो तिमीहरूले नै सिकाएको कुराहरू हो आज अन्त्य गर्नुपर्छ। 90% ताली गर्ने घन्टीका पछाडि चिन्ह राखेर साइबर बुलिङ भइरहेका छन्। यो ध्यान आकर्षण गर्ने कि नगर्ने?
3: हवस् त, खबर यति नै। नमस्कार।

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर सम्पूर्ण श्रोता लगायत यता हाम्रा पोखरामा रहनुहुने तपाईँ आदरणीय श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू, काठमाडौँको सौगात कार्यक्रम यहाँहरूले केही छिन अघि सनक्लिप स्टुडियो युकेबाट सहकर्मी रूपा राणा दिदीको साथमा सुन्दै हुनुहुन्थ्यो र अब भने चाहिँ यहाँहरू बीएबीएस गोर्खा रेडियोको मानभवन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा जोडिसक्नु भएको छ र मैले आज व्यवसायको उठान तिजको लहर आयो भरिलाई यो हरितालिका तिज मा अक्षर बज्ने गीत र अत्यन्तै सदाबहार जस्तै गीतबाट गरिसकेछु। जुन गीतमा स्वर रहेको थियो गायिका मन्जु थापाको स्वरमा रहेको यसै तिजको गीतबाट मैले कार्यक्रम स्वर्णिम सङ्गमको बसाइको उठान गरिसकेको छु। अब लाग्नु श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल भदौ 26 गते भदौ कृष्ण औँसी तिथि शुक्रबार, नेपाल सम्बत 1146 तदनुसार आज 11 सेप्टेम्बर सन् 2026 र शुक्रबार भनिसा श्रोताहरू सप्ताहन्त अर्थात् विकेन्डको तयारीमा जुट्ने दिन कामना गर्छु। यो सप्ताहन्त यहाँको सुखद र रमाइलो साथ बित्नेछ भन्ने र यता मौसम कुरा गर्नुपर्दा श्रोताहरू आज पनि मौसममा बदलाव देखिएको छ। कतै कतै वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा आज सूर्योदय बिहान 5:47 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 6:13 जाँदा हुँदैछ र श्रोताहरू आज कुशी औँसी कुशको वैज्ञानिक महत्व आफ्नो ठाउँमा होला श्रोताहरू, तर वैदिक सनातन हिन्दू संस्कारमा कुशको महत्त्वपूर्ण भूमिका पनि रहेको छ र जुन जन्मदेखि मृत्यु संस्कारसम्म कुशको महत्त्व रहेको छ, कुशको प्रयोग गरिने गर्छ र आज यसै पावन दिन पारेर बुबाको मुख हेर्ने दिन पनि परेको छ र हुन त बुबाको मुख हेर्ने दिन 365 दिनमा एक दिन मात्र विशेष हुने होइन, सन्तानको लागि हरेक दिन 365 दिनै बुबा आमाप्रति एउटा सन्तानले कर्तव्य निभाउनुपर्छ। यद्यपि आज यो सिम्बोलिक एउटा प्रतिनिधि दिवस परेको छ बुबाको मुख हेर्ने दिन, यस अवसरमा सबै बुबाहरूप्रति नमन गर्दै कुशी औँसीको पनि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र यसै मेसोमा आज बाबा आमा र म भनेर गीतकार श्रष्टा स्याङ्जेल श्रष्टा गणबहादुर थापा मगरले सुरुमै यहाँ लेखेर पठाउनु भएको छ। नमस्कार तुल सर, आज कुशी औँसी बुबाको मुख हेर्ने दिन, मैले पनि एउटा सिर्जना यसो मिले पढिदिनुहोस् भन्नु रहेछ, म यसको केही लाइन पढिहाल्छु। हे आमा, तिम्रो 10 धारा दुध पिएर बन्यो मेरो यो शरीर, हे बाबा, तिम्रा 10 नङ्ग्रा खियाएर ठाडो छ आज यो मेरो शिर, हे बाबा, तिम्रा दस नङ्ग्रा खियाएर ठाडो छ आज यो मेरो शिर, बाबाका सुख सयल सबै पिल्सिएर बने मेरा यी हात पाखु राखेर पक्कै पनि एउटा सन्तानको लागि बाबाले आफ्ना खुसी आफ्ना बनु जे जति रहरहरू हुन्छन् ती सबैलाई पिल्छाएर सन्तानकै लागि खर्चेको हुन्छ र आज बाबाको मुख्यम दिन भएको हुनाले सबै बाबाहरूप्रति समर्पित गर्दै एउटा बाकै बिम्ब टिपेको गीत राख्नेछु र त्यस पश्चात् म आजको बसाइको बारेमा आजको अतिथिको बारेमा जानकारी गराउनेछु।

0: सम्पूर्ण बाहरूप्रति मैले यो गीत समर्पित गरेँ सुरेन गौतमको स्वरमा रहेको यो गीत र आज कोशी औँसी बाबाको मुख हेर्ने दिनको सन्दर्भ पारेर क्याक्मीको कोशीली आफ्नो कविता सङ्ग्रहभित्रको केही लाइन साभर गरेर पठाउनु भएको थियो। गीतकार घनबहादुर थापा मगरले बाबाका सुख सयल सबै पिल्छेर बने मेरा यी हात पाखुरा हेर हड्डी हड्डी तिम्रा सबै खिएर बलिया भाउ बने आज हेर हे बाबा तिम्रै सेवामा मन लगाऊ हे बाबा तिम्रै सेवामा मन लगाऊ जुनी जुनी सम्झ तिमी नै बाबा आमा पाऊ जुनी जुनी सम्झ तिमी नै बाबा आमा पाऊ अर्थात् आफ्नै बाबा आमा जीवनभरि पाइराखौँ भन्ने एउटा तीव्र चाहना बोकेका र अर्को जुनिया पनि आफ्नै तिनै बा आमाको चाहना राखेका स्रष्टा हुनुहुन्थ्यो घनबहादुर थापा मगर। र आज बाबाको मुख हेर्ने दिनको सन्दर्भ पारेर मैले क्याक्मीको कोशेली पेज नम्बर 12 रहेको उहाँका सृजनाको केही लाइन मैले साभार गरेँ। अब नि श्रोताहरू आजको अतिथिको बारेमा जानकारी दिन चाहन्छु। बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडिम सङ्गममा आज भने नेपाली गीत सङ्गीतको क्षेत्रमा 12 वर्ष बिताइसकेकी गायिका अन्जु श्रेष्ठलाई मैले अतिथिको रूपमा निम्त्याएको छु। सुदूरपश्चिमको धनगढीमा जन्मेर काठमाडौँमै हुर्किएकी गायिका अन्जु श्रेष्ठले 12 वर्ष बिताइसकेकी छिन् गीत सङ्गीतमा। 12 वर्षमा खोलो फर्किन्छन् भन्ने नेपाली उखान छ, तर खोलो फर्कियोस् तर भदौ 10 गते बटेकोशीमा आएको बाढी जसरी कहिले पनि खोलो नफर्कोस् भन्ने कामना पनि गरौँ। र भर्खरै उहाँले यस वर्षको तिजलाई लक्षित बनाएर एउटा तिजको गीत पनि लिएर आएकी छिन् र उहाँकै युट्युब च्यानल अन्जु श्रेष्ठ अफिसियल युट्युब च्यानलबाट यसको भिडियो पनि उहाँले राखिसक्नु भएको छ र यो गीत चाहिँ एकदमै राम्रो बनेको रहेछ। एक वर्षमा वास्तवमै एक वर्षमा आउने तिज हो हरितालिका तिज, आइ नै सकेको छ। सबैजना अब तिज मनाउने सुरसारमा हुनुहुन्छ होला, तर नेपालमा परेको प्राकृतिक विपत्तिको कारणले गर्दा गएको वर्षहरू जस्तो खुलेर रमाउने त्यो तामझाम गर्ने समय त छैन। यद्यपि ज जसले मनाउनुहुन्छ उहाँहरूले पक्कै पनि यसलाई भनौँ पर्वको रूपमा मात्रै सीमित राखेर मनाउनुहुन्छ होला। र आज म गायिका अन्जु श्रेष्ठसित यिनै विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्नेछु। तपाईँ पनि यो क्षण बेला बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुन्छ र तपाईँले पनि आफ्नो प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ। र यति भन्दै अब भने म एउटा छोटो विश्राम लिएर यो बिल्कुलै नयाँ गीत तिजको सन्दर्भ पारेर उहाँले भर्खरै मात्रै रिलिज गर्नुभएको गीत राखिहाल्छु।
1: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

हजुर आदर्श दार्वी रमाइलो तिजको भाका राखे गायिका अन्जु श्रेष्ठको स्वरमा गीत लेख्नु भएको थियो निशान साउद र दीपक शर्माले. दीपक शर्माकै सङ्गीत रहेको छ र पछिल्लो समय तिजको गीतहरू अलिकति झड्किलो भएको यो दुखेशहरू आवाजहरू आइरहेको बेला एउटा साँच्चै राम्रो गीत लिएर आएकी छिन् गायिका अन्जु श्रेष्ठले. एक वर्षमा एकचोटि तिजको दिन आउँछ माइतीलाई सम्झिँदा मनै रमाउँछ. पक्कै पनि यसपालि कति धेरैले माइतीलाई सम्झेर माइती घर जाने रहर बोकेको हुनुहुन्थ्यो होला, मन रमाइरहेको थियो.

0: तर भोटेकोशीमा आएको भदौ 10 गतेको बाढीले गर्दाखेरि धेरै माइती र चेलियरको यो सम्बन्ध टुटेको अवस्था पनि छ र सधैँ जस्तो तिज तामझामको साथ नमनाए पनि यसलाई एउटा अवसरको रूपमा पर्वको रूपमा सीमितमा घर परिवारमा मनाउने सोचमा पनि हुनुहुन्छ होला र मैले एकदमै राम्रो गीत यहाँहरू माझमा राखेँ गायिका अन्जु श्रेष्ठको स्वरमा अब नि म उहाँलाई स्वागत गर्न चाहन्छु अन्जुजी यहाँलाई स्वागत छ
1: थ्याङ्क यू सो मच दाई अनि बिएफबिएस गोर्खा रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोताहरूलाई पनि मेरो नमस्कार
0: साह्रै राम्रो तिजको गीत लिएर आउनुभएछ एक वर्षमा एकचोटि तिजको दिन आउँछ माइतीलाई सम्झँदा मनै रमाउँछ हरेक भनौँ छोरीहरूले होइन तिजकै बेला धेर चाहिँ बढी माइतीलाई सम्झन्छन् तिहारमा भन्दा धेरै सम्झने चाहिँ अहिले तिज भएको छ होइन र यो गीतको बारे अलिकति बताइदिनुहोस् न कसरी यो गीत लिएर आउनुभयो अघि अफियरमा चाहिँ भन्दै हुनुहुन्थ्यो गीत तयार गर्दैछ भटेकोसीमा बाढी आयो के गरौँ भयो यता सुटिङ गर्दैथ्यो समाचार त्यस्तो पनि आयो सुटिङै छोड्नु जस्तो पनि लागेको थियो तर पनि अब यत्रो खर्च भइहाल्यो यसलाई रिलिज चाहिँ गरिहालौँ न भनेर मैले रिलिज गरेँ भन्दै हुनुहुन्थ्यो अलिकति बताइदिनुहोस् न यो गीतको बारेमा यो गीतको सिर्जना गीत आउनुको कारणको बारेमा
1: विगत 12 वर्ष अगाडिदेखि नै मैले चाहिँ तिजको गीत लगातार लिइरहेको छु हरेक वर्ष 2 वर्ष चाहिँ ग्याप भएको थियो लास्ट इयर 2 वर्ष अगाडि मैले चाहिँ तिजको लहर आयो बढी लै भन्ने गीत लिएर आएको थिएँ अनि पोहोर साल पनि तिज गीत गरौँ तिज नजिकै गर्दाखेरि चाहिँ तिज गीत गरौँ गरौँ जस्तो लाग्ने होइन साथीभाइहरूको तिज गीत देख्दाखेरि अनि तिज गीत 1 महिना मात्र बज्ने गीतमा खर्च कति गर्नु र जस्तो पनि लाग्ने त्यही भएर चाहिँ पोहोर चाहिँ मैले गरिनँ तिजको गीत अनि यसपालि चाहिँ तिजको गीत गर्ने प्लान खासै थिएन अनि यो गीत चाहिँ एकदम अप्पर झट मैले 4 दिनभित्रमा अडियो भिडियो रेडी गरे हो र अडियो भिडियो रेडी गर्दै गर्दाखेरि चाहिँ नेपालमा यस्तो बाढी पहिरो गयो होइन त्यतिखेर चाहिँ म सुट गरिरहेको थिएँ अब यस्तो पहिल्यै बाढी पहिरो गएको भए त सायद म गर्दैन थिएँ
0: पनि
1: किनभने एउटा गीत गर्नको लागि मेरो मात्र होइन यो पर्दा पछाडिको हिरोहरू धेरैजना हुनुहुन्छ उहाँहरूको पनि धेरै मेहनत लाग्या हुन्छ र लगानी पनि लाग्या हुन्छ अब गीत बनि नै सक्यो भनेपछि किन रिलिज नगर्ने त होइन यो 1 वर्ष अब अहिलेको ट्रेन्ड र अब 1 वर्ष पछाडि आउने ट्रेन्ड अलिकति फरक पनि हुन जान्छ होइन अहिलेको माहौललाई हेरेर बनाएको गीत 1 वर्षपछि नचल्न पनि सक्छ भन्ने रिस्क पनि मैले लिएँ अब गीत रेडी नै भइसकेको थियो अब समय परिस्थिति जे जस्तो भए पनि किनभने हामी नर्मली लाइफमा त फर्किनै पर्छ एक दिन होइन सधैँभरि शोकमा डुबेर पनि बस्ने कुरा हुँदैन त्यही सोचेर मैले गीत रिलिज गरेँ हजुर मेरो आफ्नै अन्जु श्रेष्ठ अफिसियल युट्युब च्यानलमा छ 1 हप्ता जति भयो गीत रिलिज भएको तर कस्तो भने त्यो रिलिज गरौँ नगरौँ भन्दा एकदम दोधारमा रिलिज गरियो समय त्यस्तै भयो भनौँ न राम्रोसँग प्रमोसन पनि गर्न पाइएन होइन युट्युबमा गीत हालिहाल्छ अब रेडियो टेलिभिजनमा त बजि नै रहेछ
0: अब
1: टिकटकतिर नि गइ नै रहेछ
0: टिकटकतिर गइरहेछ अहिले त सजिलो माध्यम टिकटक भएको छ अनि युट्युब चाहिँ तपाईँको आफ्नै युट्युबमा अन्जु
1: श्रेष्ठ
0: युट्युबको नाम
1: युट्युबको नाम अन्जु श्रेष्ठ अफिसियल नै छ
0: त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ छमछम नाच्नु भएको छ होइन आफै
1: अलिअलि नाचेको छु भनौँ
0: अब तपाईँले भनिहाल्नुभयो विगत 12 वर्षदेखि लगातार म तिजको गीतहरू चाहिँ ल्याइरहेको छु भन्नुपर्छ यो कन्टिन्युटी जस्तो नै हो होइन तपाईँलाई चाहिँ के लाग्छ तिज के हो जस्तो लाग्छ परम्परा संस्कृति माइतीको सम्झना हो कि आफ्नो भावना पोख्ने एउटा अवसर हो
1: मलाई चाहिँ तिज कस्तो लाग्छ भने छोरी चेलीको लागि चाहिँ अब अहिले त हामी माइती घर जान्छु भन्ने साथै होइन टाढै भए पनि प्लेन चढेर गाडी चढेर एक दिन लगाएर अथवा 2 दिन लगाएर पुग्नसम्म पहिला त्यस्तो थिएन नि त होइन पहिला अब धेरै टाढा आफ्नो छोरी चेलीलाई बिहा गरेर दिने अनि माइती जाने भनेको चाहिँ तिजमा मात्र माइती लिन आइसकेपछि जाने त्यस्तो चलन थियो नि त होइन
0: त्यो पनि माइती घर पुग्नुलाई हप्ताउ लाग्ने
1: हजुर
0: होइन
1: त्यही पनि अब सासु ससुराले अनुमति दिनुभयो भने मात्रै माइती लिन आउनुभयो भने मात्रै जान पाउने त्यस्तो थियो नि त होइन मलाई चाहिँ कस्तो लाग्छ भने अहिले चाहिँ तिज कस्तो भइसक्यो भने हामी वर्षभरि दुःख गर्छौँ घर परिवारकै लागि चाहिँ हामीले टाइम छुट्याएका हुन्छौँ एउटा नारीले भनौँ न हजुर गृहिणीहरूले अनि यो तिज भनिसकेपछि विशेष गरी नारीहरूलाई चाहिँ राम्रो राम्रो लुगा लगाउने चुरापुती लगाउने आफू सिँगारिने अनि रमाइलो गर्ने साथीभाइ भेट्ने आफ्नो मनका भला खुसारीहरू पोख्ने साटासाट गर्ने चाड हो जस्तो लाग्छ होइन त्यही भएर पनि अहिले चाहिँ कस्तो लाग्छ भने पछिल्लो समय चाहिँ 1 महिना 1.5 महिना अगाडिदेखि दर खाने होइन त्यस्तो प्रचलन पनि चलिआएको छ त्यो चाहिँ कस्तो लाग्छ भने एउटा त्यसको राम्रो पक्ष पनि छ, नराम्रो पक्ष पनि छ कि होइन. अब कति नराम्रो पक्ष भन्नुपर्दा चाहिँ अब त्यो एक दुई महिना अगाडिदेखि नै साडी लाएर काम धन्दा सबै छोडेर दिनदिनै नयाँ नयाँ साडी चेन्ज गरेर महँगा महँगा साडी गहना लगाएर अब त्यो भनौँ न त भन्दा मके कम भन्ने
0: कम्पिटिसन
1: देखाउने तरिकाले पनि कतिजना गइरहनु भएको हुन्छ. त्यो चाहिँ नराम्रो पछि हो. यसको राम्रो पछि चाहिँ के जस्तो लाग्छ भने हामी वर्षौँभरि दुःख गर्छौँ, कति साथीभाइहरूसँग भेट्न पाएका हुँदैन, यसले चाहिँ एउटा अवसर पनि जोडाइदिन्छ जस्तो लाग्छ क्या मलाई चाहिँ. होइन, साथीभाइसँग भेट्ने, मिठा मिठा खानेकुरा खाने, रमाउने, होइन, आफ्ना मनका भावनाहरू साट्ने, अहिले चाहिँ तिज त्यस्तो हो जस्तो लाग्छ दाइ मलाई.
0: अब तिजका गीतहरू कुरा गर्दा अघि तपाईँले भनिहाल्नु, पहिला चाहिँ अब वर्षौँमा एकचोटि तिज आउँथ्यो, अहिले पनि तपाईँले गीतले त भनिहाल्नु भएको छ, एक वर्षमा एकचोटि तिजको दिन आउँछ. त्यतिखेर पनि अब चेली र माइती बिचको भेटघाट भनेको चाहिँ त्यही तिज माध्यम हुने गर्दथ्यो, र बाटोघाटोको कारणले गर्दा कहिलेकाहीँ हप्ता पनि लाग्ने, होइन, एक दिन दुई दिन लाग्ने, त्यो त भइ नै हाल्थ्यो किनकि बाटो नपुगेपछि हाम्रो जस्तो देशमा. अनि झरीको समयमा तिज पर्ने भएको हुनाले अलिकति बाढी पहिरो जाने पनि डर हुन्थ्यो, त्यही भएर तिजका गीतहरूमा अलिक बढी पीडाका शब्दहरू हुन्थ्यो त्यतिखेर. अहिले चाहिँ समय परिवर्तन भयो, माइती जानको लागि छिनमै होइन पुगिने, होइन, त्यही भएर पनि तिज चाहिँ रमाउने अर्थात् नाच्ने जस्तो भयो कि गीतहरू, अलिक बढी नाच्ने गीतहरू आउँछ होइन
1: तिजमा.
0: सबैको गीत पनि नाच्ने खालकै छ नि,
1: नचाउने खालको पनि नाच्ने खालको, कति सुन्ने गीत पनि छन् धेरै, त्यो चाहिँ आफ्नो वेदनाहरू गीत मार्फत पोख्नु भएको पनि छ, होइन, आफूलाई त्यसमा रिलेट गरेर पनि मान्छेले चाहिँ त्यो वेदना पोखेको पनि देखिन्छ. यस गीतमा पनि शब्द यो चाहिँ हामीले पछि माइतीलाई सम्झिँदाखेरि मन रुनै पर्छ भन्ने छैन नि त, त्यसलाई हामीले पोजिटिभली पनि लिन सकिन्छ, होइन. एक वर्षमा एकचोटि तिजको दिन आउँछ, माइतीलाई सम्झिँदा मनै रमाउँछ, माइतीलाई आफ्नो माइती जस्तो कुरा सम्झिँदाखेरि मन रुनै पर्छ भन्ने छैन नि त, हाम्रो मन माइतीलाई सम्झिँदा झन् धेरै रमाउँछ भन्ने पोजिटिभ भाइब्स जाओस् भनेर चाहिँ हामीले यसलाई रमाउँछ बनायो.
0: र अब कस्तो प्रतिक्रिया पाउनु भएको छ श्रोता दर्शकबाट, किनकि भर्खरै अब हुन त तपाईँले भनिहाल्नु भयो, अहिले धेरै प्रचार प्रसारको लागि पनि समय पुगेन, त्यसमाथि पनि अब यो भदौ 10 गते आएको बाढी पहिरोको कारणले गर्दा कति कार्यक्रमहरू पनि पोस्टपोन भएको छ, होइन, त्यही भएर प्रचार प्रसारको लागि पनि समय त्यति नपुग्दाखेरि पनि युट्युबको माध्यमबाट तपाईँले अनि विभिन्न सामाजिक सञ्जालको माध्यमबाट गीत त छोडिसक्नु भएको छ, आएको प्रतिक्रियाहरू कस्तो रहेको छ?
1: एकदम राम्रो प्रतिक्रिया पाइरहेको छु मैले गीतको चाहिँ, किनभने मेरो गीतहरू अहिलेसम्म जति पनि तिजको गीतहरू गरेँ एकदम मौलिक तिज गीत नै गरेँ जस्तो लाग्छ, किनभने शब्द मैले चाहिँ सबैभन्दा पहिला चाहिँ शब्द चयनमा एकदम ध्यान दिन्छु, त्यो शब्दले भन्न खोजेको कुराहरूले चाहिँ पोजिटिभ भाइब्स जाओस् जस्तो लाग्छ मलाई चाहिँ, अनि त्यही भएर पनि हो. अनि अब यो गीत रिलिज गरिसकेपछि जतिजनाले पनि सुन्नुभयो हेर्नुभयो एकदम राम्रो फिडब्याक आइरहेछ भनौँ न. अलि ढिलै रिलिज गरेँ जस्तो लागेको थियो मलाई, तर मैले भन्दा पछि रिलिज गर्ने पनि धेरैजना हुनुहुँदो रहेछ, होइन, जस्तै अब यो अहिले बाढी गइसकेपछि कति मान्छेहरूले नाच्न गाउन, अब देशलाई शोक परिरहेको बेलामा नाच्न गाउन हुँदैन भन्ने हिसाबले पनि कतिजनाले अब भनौँ न फेसबुकतिर भिडियोहरू पोस्ट गर्न, टिकटकतिर भिडियोहरू बनाउनु पनि अलिक कम गर्नुभएको बेलामा ठ्याक्कै मेरो गीत रिलिज भयो, अनि त्यही भएर अब प्रमोसनमा त्यति कुद्न पनि पाइएन, होइन, जति छ फेसबुक टिकटक अनि त्यसपछि युट्युबबाटै गइरहेछ भनौँ न, अलिअलि पत्र पत्रिकाहरूतिर पनि कभरेज गरिदिनु भएको छ. पहिला जस्तो जसरी प्रोग्रामहरू अटेन्ड गरिन्थ्यो, प्रोग्राममा गाइन्थ्यो, रमाइन्थ्यो, होइन, त्यो भने यसपालि हामीले गर्न पाएनौँ, किनकि तिजका सम्पूर्ण प्रोग्रामहरू चाहिँ सबै नै क्यान्सल नै भयो, होइन,
0: त्यो त एउटा परिस्थितिको कारणले गर्दाखेरि पनि हो, होइन, देश शोकमा डुबेको बेला तर बिस्तारै हामी शोकलाई शक्तिमा बदल्दै अगाडि बढ्नु पनि पर्छ, होइन, र तर पनि यति बेला तिजका गीतहरूमा केही फरकपन चाहिँ आएको चाहिँ हो नि है,
1: हो,
0: हिजोको तुलनामा कतिवटा गीत त कहिलेकाहीँ आउने साथ प्रतिबन्ध भएका समाचारहरू पनि सुन्छौँ, होइन,
1: कति गीत त अझ यसपालि भन्दा पोहोर धेरै निस्केको जस्तो लाग्छ मलाई त्यस्तो गीतहरू.
0: यसपालि त कति गीतहरू निस्किँदा निस्किँदै बन्द भयो भनौँ न, अब प्रमोसन गर्ने पनि मौका मिलेन अथवा त्यो एउटा माहौल पनि बनेन नि, होइन, हामी 10-15 दिन त 10-12 दिन त यसैमा शोकमै डुब्यौँ त,
1: हजुर,
0: त्यही भएर पनि अहिले चाहिँ तिजका गीतहरूमा पृथकता आएको छ,
1: हजुर,
0: अलिक बढी तिजको गीत चाहिँ व्यावसायिक भन्दा पनि यो भनिन्छ नि विभिन्न यो घरानाहरूलाई अथवा विभिन्न जस्तै प्रडक्टहरूलाई चाहिँ बिना लगानी प्रमोसन जस्तो नि भएको छ भन्छ नि. जस्तै विभिन्न गहनाका कुराहरू उठ्छन्, गाडीका कुरा उठ्छन्, मोटरसाइकलका कुराहरू उठ्छन् भने त्यो पनि एक किसिमको प्रचार हो नि.
1: प्रचार हो त्यो चाहिँ बिना पैसा नलिकन गरेको विज्ञापन होला जस्तो लाग्छ.
0: उहाँहरूले त वास्तवमा यसलाई सहज रूपमा लिनुपर्ने होइन. कतिले त अब त्यो त्यो सुनको कुराहरू गर्दाखेरि सुन पसेर ल भिडियो हाम्रोमा गर्नु नि त भनेर होइन, किन उहाँहरूको लागि एउटा विज्ञापन त भयो नि भनेपछि यो चाहिँ एक किसिमले त्यस चाहिँ नेपालको सबैभन्दा लामो पर्व जस्तो भएको चाहिँ हो नि.
1: हो हो धेरै अझ यसपालि बाढी पहिरोले गरेर अलिकति कम भयो, नत्र भने चाहिँ दुई महिना साढे दुई महिना अगाडिदेखि नै एकदमै तिज तिजको प्रोग्रामहरू हुने होइन, डर खाने नाच्ने त्यस्तो हुन्थ्यो. यसपालि चाहिँ भइ जब त्यो सुरु हुने ठ्याक्कै बिचमा चाहिँ देशमा यस्तो विपत्ति आइपरेको हुनाले चाहिँ केही हदसम्म कम भयो भनौँ न.
0: हामी तिजकै प्रसङ्गमा छौँ र तिजकै एउटा गीत राखौँ है. गीतकार यशुदा थापा अर्थात् यशु थापा यतिखेर बेल्जियममा हुनुहुन्छ. उहाँले बिहे व्यस्त सुन्नुहुन्छ, कहिलेकाहीँ प्रतिक्रिया पनि लेख्नुहुन्छ. आज सुन्नु भएको छ कि छैन तर यशुदा थापाले लेख्नुभएको गीत एउटा तिजको गीत तपाईँले गाउनु भएको छ र यशुजी पनि नाच्नु भएको छ. अर्का नायिका हुनुहुन्छ हाम्रो
1: वर्षा
0: खड्काजी नाच्नु भएको छ भिडियोमा चाहिँ. अहिलेलाई मैले अडियो राख्छु है त.
2: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट. प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो. यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्. जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला. यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ. अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्. थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk.

0: हजुर श्रोताहरु, धोको फेरि नाच्ने मन छ बजाएर छुरा, यो रमाइलो चिजको भाका राखेँ मैले गायिका आजको अतिथि अन्जु श्रेष्ठको स्वरमा। त्यसको माहौल छ, यसै हप्ता अब तिज पनि परेको छ, दरखाने दिन पनि आइसक्यो है। दर भन्ने साथ अब तपाईँलाई के मनपर्छ दरमा? त्यस्तो तपाईँको रोजाइको खानेकुरा छ?
1: मलाई त सबै मनपर्छ, विशेष गरी चाहिँ आमाले पकाएर दिनुहुन्छ। हामी नेवारहरूले चाहिँ खास गरी तिज मनाउँदैनन्। मैले चाहिँ अहिलेसम्म रहरले व्रत बस्दै आएको छु होइन, पहिला पहिला भाउजूहरू आन्टीहरू बसेको देखेर चाहिँ मलाई पनि रहर लाएर खास व्रत बस्न सुरु गरेका थिएँ। अब अहिले चाहिँ कस्तो लाग्छ भने, मैले त्यो तिजको दिनमा व्रत बसिनँ भने चाहिँ तिजै हो जस्तो लाग्दैन कि। मेरो चाहिँ खास चाहिँ नेवार समुदायले तिजको व्रत बस्नु पर्दैन भन्ने चलन छ, मैले चाहिँ रहरले बस्छु।
0: तपाईँ रहरले बस्नुहुन्छ, तर गीत चाहिँ हरेक वर्ष तिजको ल्याइरहनु भएको छ होइन? लुगा पनि ठ्याक्कै अब रातो लाउनु भएको छ, तिजलाई चाहिँ अगाडि नै वेलकम गर्नुभएको छ
1: होइन? आज तिज स्पेसल भनेर बोलाइसक्नु भएपछि चाहिँ म अलिकति रातो साडी नै लाउन नसके पनि रातो कुर्ता समेत त लाउन सक्छु भनेर मैले चाहिँ त्यो सोचेर खास लगाएर आएको हो।
0: हाम्रो यशुजी अहिले बेल्जियममा हुनुहुन्छ है, उहाँले लेख्नु भएको गीत भर्खरै हामी श्रोतामाझ राख्यौँ। वर्षा खड्का पनि उता युरोपतिरै हुनुहुन्छ, उहाँहरू दुवैजना नेपाल आएको बखत नाच्नु पनि भएको छ भिडियोमा तपाईँको यो तिज गीतमा। अलिकति बताइदिन्छ न, यशु थापा अर्थात् यशु थापा राम्रो गजल लेख्नुहुन्छ है, उहाँसितको यो सहकार्यको बारेमा चाहिँ?
1: दिजुहरूसँग सहकार्य आजभन्दा 4-5 वर्ष नै अगाडिको गीत हो यो होइन। यसो दिजुले धेरै गीतहरू लेख्नुभएको छ, विशेष गरी गजलहरू उहाँका धेरै छन् युट्युबमा। अनि दिजुको दिजुसँग मेरो कस्तो भनौँ, अब रगतको नाता छैन तर हाम्रो भावनात्मक नाता चाहिँ एकदमै मजबुत छ भनौँ न। यसो दिदीकै मार्फतबाट वर्षा दिजुलाई पनि मैले चिनेको होइन, हाम्रो पुरानो नायिका वर्षा खड्का हुनुहुन्छ। अनि उहाँहरूले तिजको गीत गर्ने कुरा गर्नुभएपछि चाहिँ खासमा म नाच्ने चाहिँ कुरा थिएन, म चाहिँ गाउने मात्र कुरा थियो। अनि मैले चाहिँ उहाँहरू दुईजनालाई नै चाहिँ होइन, वर्षा दिदी नाचेपछि चाहिँ यसो दिदी पनि नाच्नुपर्छ भनेर उहाँहरूलाई छमछम नचाएको थिएँ आजभन्दा 5 वर्ष अगाडि
0: यो गीतमा चाहिँ।
1: हजुर
0: होइन, अब यो तपाईँले भनिहाल्नु, तपाईँहरूको सम्बन्ध साँच्चै कसिलो रहेछ, सङ्गीतले जुराएको होइन पनि हो, र यशुजी अलिकति मनकारी मान्छे पनि हुनुहुन्छ है। अब नाच्ने मान्छे चाहिँ होइन भनिहाल्नुभयो,
1: होइन होइन, नाच्ने मान्छे चाहिँ होइन, हामीले कर गरेर नचाहेको उहाँलाई।
0: तपाईँलाई चाहिँ तिजमा नाच्न बढी मन लाग्छ कि गाउन?
1: मलाई त तिजमा नाच्दै बढी मन लाग्छ। मलाई चाहिँ हाम्रो के भनौँ, सानैदेखि चाहिँ एकदम धेरै तिज चाहिँ मनपर्ने चाड हो मलाई। दसैँ तिहार भन्दा पनि धेरै चाहिँ तिज मनपर्छ। तिज चाहिँ किन मनपर्थ्यो भने, मलाई सानो बेलामा सबैले त्यो रातो चुरा लगाएको होइन, साडी लगाएको देख्दाखेरि अब त्यो देखेर हुर्कियो भनौँ न। अनि तिजमा चाहिँ सानोमा चाहिँ चुरा लाउनु पाइन्छ भनेर खास तिज मनपर्थ्यो मलाई होइन। सानैदेखि चुरा लाउने, पौजु लाउने होइन, त्यो त्यो माहौल मनपर्थ्यो भनौँ न। अहिलेसम्म पनि एकदमै धेरै मनपर्छ। अनि मैले सुरुमै पनि तिज गीतबाट नै इन्डस्ट्रीमा चाहिँ पाइला टेकेको हुँ भनौँ न।
0: ए, तपाईँको साङ्गीतिक यात्राको प्रारम्भ बिन्दु चाहिँ तिज गीत?
1: हजुर, तिज गीत नै हो, र मेरो जीवनको पहिलो गीत नै म आफैले लेखेको थिएँ।
0: ए,
1: रातो साडी फरेर पारी छमछमे नाच्ने।
0: यहाँ एनपिजीले चाहिँ अन्जुजीलाई गीत पनि गुनगुनाउन लाउनुहोस् नै भन्नुभएको छ, गुनगुनाइदिनुहोस् न। अनि अघि हामीले तिजको दरमा के त्यस्तो मिठो भन्दा, हाम्रो सर्विला अधिकारीजीले चाहिँ ढकनी भनेर लेख्नु भएको छ, तपाईँले खानुभएको छ ढकनी?
1: ढकनी मैले खाएको छैन।
0: दुधबाट बनाउने एउटा परिकार हो होइन, खिर चाहिँ अलिकति भनौँ पातलो हुन्छ, त्यो चाहिँ एक किसिम ढकनीमा चाहिँ अलिक बढी घिउ। मैले पनि केटाकेटीमा आमाले बनाउनु थियो गाउँघरमा होइन, खुबै मिठो हुन्थ्यो र जिब्रै रसायो हाम्रो शर्मिलाजीले ढकनी भन्दाखेरि। अनि मानबहादुर थापाजीले चाहिँ फक्सन क्यान युकेबाट नमस्ते तुलसीजी, साथै आजको पाहुना गायिका बहिनीलाई पनि नमस्ते, तपाईँहरूको कुराकानी सुन्दैछु भन्नुभएको छ। मानबहादुरजीलाई नमस्ते त्यहीबाट, र एउटा लाइभ थोरै त्यही अहिले तपाईँले आफैले लेखेको गीत गुनगुनाइदिनुहोस् न।
1: हजुर, यो चाहिँ जब नेपालमा भूकम्प गएको थियो त्यतिखेर चाहिँ हामी सबैजना घर बाहिर थियौँ भनौँ न, पालमा बसिरहेको बेलामा चाहिँ यो गीत मैले लेखेको थिएँ। रातो साडी फरेर पारी छमछमी नाच्ने हो, भोलि के हुने हो कसैलाई थाहा नै, हाँसेर बाँच्ने हो भने गीत मेरो जीवनको पहिलो गीत, फर्स्ट रेकर्डेड गीत होइन, म यहाँहरूसँग सेयर गर्न चाहन्छु।
0: हाम्रो मानबाजीलाई धन्यवाद पनि दिन चाहन्छु। ल,

0: मिठो गीत रहेछ। तमन्ना जी धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँलाई। यो फेसबुकमा पनि त टिकटकमा जस्तै पो यो विभिन्न स्टारहरू आउँदो रहेछ, उहाँलाई धन्यवाद दिन चाहन्छु होइन। र कुलराज दुराजी लेख्नुहुन्छ नियर स्कटल्यान्ड, तर युकेबाट हुनुहुन्छ है, उहाँ चाहिँ स्कटल्यान्डको छेउबाट है। उहाँ लेख्नुहुन्छ दर्शन नमस्ते तुलसी सर, साथै टुडेज गेस्ट आजको तपाईँको अतिथि गायिका अञ्जु श्रेष्ठज्यूलाई पनि नमस्कार। साथसाथै देश तथा विदेशबाट बेस स्वर्णिमसँग कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोता जन मित्रजनहरूमा नमन अनि ह्याप्पी फादर्स डे भनेर लेख्नु भएको छ है, उहाँलाई धन्यवाद छ।
1: नमस्कार
0: कुलदुराजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ स्कटल्यान्ड छेउबाट हुनुहुन्छ। अनि यता फेल्थम लन्डनबाट हाम्रो हरिराईजी लेख्नुहुन्छ तुलसी सर नमस्कार, आज सम्पूर्ण बाबाहरूलाई नमन साथै दीर्घायु सुस्वास्थ्यको हार्दिक कामना साथै खुसी औँसीको पनि शुभकामना। म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा हजुरको रोचक साङ्गीतिक भलाकुसारी र मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु है। अनि आजको अतिथि मिठो आवाजकी धनी अञ्जु श्रेष्ठज्यूलाई हार्दिक स्वागत तथा अभिवादन। तपाईँको गीत र आवाज साह्रै राम्रो रहेछ। तपाईँका गीतहरू नेपाली साङ्गीतिक आकाशमा सधैँ चम्किरहन् शुभकामना छ। अब यति राम्रो आवाजबाट एउटा लाइभ गीत सुन्न पाइने भइयो भन्नुभएको छ। सबैलाई शुभ दिन हरिराई फेल्थम लन्डन भनेर लेख्नु भएको छ। हरिराईजीलाई सर्वप्रथम त धन्यवाद छ होइन।
1: थ्याङ्क यू सो मच अनि नमस्कार हरिजी, यति तारिफ गरिदिनु भयो, थ्याङ्क यू सो मच।
0: र हरिराईजीलाई धन्यवाद दिन चाहन्छु। लाइभ गीत त उहाँले गुनगुनाउनु हुनेछ आज शुक्रबार पनि हो। र मानबहादुर थापाजीले चाहिँ वाओ ब्युटिफुल भोइस बहिनी भनेर लेख्नु भएको छ फक्स फ्रम केन युकेबाट। होमा पाइम लिम्बुले नमस्ते भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। अब तिजको भन्दा अर्को एउटा गीत थोरै स्थायी मात्रै सुनौँ न तपाईँले।
1: हुन्छ,
0: कुन गीत गाउनुहुन्छ तपाईँको आफ्नै कि अरूको गाउनुहुन्छ?
1: मेरो आफ्नै नै गाउन होइन।
0: हुन्छ,
1: आदरणीय गीतकार शिव प्रलासज्यूले लेख्नुभएको अनि
0: शिव प्रलास उहाँ त अहिले नर्थ क्यारोलिनामै हुनुहुन्छ नि।
1: हजुर, शिव प्रलासज्यूले लेख्नुभएको अनि ठिका दालदेवको सङ्गीत, मेरो आफ्नै स्वरमा रहेको खोला जस्तो जिन्दगी, सागर भेट्न जाने हो कि बगरेमा सुक्छ खोला जस्तो जिन्दगी, हो बग्दै कहाँ पुग्छ भन्ने गीत थोरै सुनाउन चाहे।

0: थ्याङ्क यू
1: शिव पलासले लेख्नुभयो गीत हो र गीतकार शिव पलास यतिखेर युएसए अमेरिकाको नर्थ क्यारोलिनातिरै बस्नुहुन्छ र यो गीतको चाहिँ भिडियो पनि आइसकेको छ है
0: हजुर यो
1: टिका दालको सङ्गीत
0: हजुर भिडियो पनि आइसकेको छ अनि यस गीतको यो भिडियो चाहिँ अञ्जु श्रेष्ठको के भनौँ अब
1: अफिसियल युट्युब च्यानल
0: अफिसियल युट्युब च्यानलमा छ अनि यसमा मेरो आफ्नै स्टोरी चाहिँ यहाँले देख्न अनि सुन्न पाउनुहुनेछ है यसको भिडियो पुरै हेर्नुभयो भने चाहिँ अञ्जु श्रेष्ठको लाइफमा के घटेको रहेछ भन्ने कुरा चाहिँ मेरो रियल लाइफ स्टोरी यो भिडियोमा देखाउन खोजिएको छ
1: भनेपछि तपाईँकै जीवनमा घटेका कुराहरूलाई भिडियोमा भनेपछि एकचोटि चाहिँ यहाँले अञ्जु पन माफ गर्नु अञ्जु श्रेष्ठ को जीवनमा के घटेको रहेछ त्यो चाहिँ अडियो सुन्नुहोला अनि केही दिन पश्चात अञ्जु श्रेष्ठ अफिसियल युट्युब च्यानल गएर यो भिडियो पनि हेर्नुहोला र यसमा के अलिकति पीडाको कुरा छ त्यसो भने भिडियोमा
0: हजुर पीडाको कुरा छ
1: तपाईँ एकचोटि बिरामी भएको बेलाको प्रसङ्ग जोड्नु भएको छ कि
0: बिरामी भएको प्रसङ्ग भन्दा पनि आज आज मा खुसी औँसीको दिन मैले मेरो बुवालाई पनि सम्झिन चाहेँ उहाँ भौतिक रूपमा मसँग हुनुहुन्न तर पनि मेरो मन मस्तिष्कमा पनि सधैँ हुनुहुन्छ होइन उहाँलाई पनि सम्झिन चाहेँ यो गीत उहाँलाई नै समर्पित हो र उहाँकै बारेमा छ
1: ल त उसो भने आज खुसी औँसी बुबाको मुख हेर्ने बुवालाई सम्झेर लेख गाउनु भएको गीत रहेछ हामी यो गीत राखौँ है त
0: हुन्छ
1: त्यसपछि हामी समाचार सुन्नेछौँ श्रोताहरू र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा फेरि भेट्नेछौँ

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio.
3: नेकपा सांसद वर्षमान पुनले सरकारलाई डर त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्न चेतावनी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुन,
4: सरकार सच्चियोस्, दम्भी र अहंकारी शैलीमा सुधार गरोस्, विनम्र हुनुहोस्, सबैको अस्तित्व स्वीकार गर्नुहोस्, डर त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुनुहोस्। लोकतन्त्रमा आवधिक निर्वाचन मार्फत जित हार भइरहन्छ, सधैँका लागि सत्तामा आएको भ्रम नपर्नुहोस्। अरूका कुरामा विश्वास लाग्दैन भने तपाईँको कार्यालयको भित्तामा झुन्ड्याइएका पूर्व प्रधानमन्त्री र पूर्व मन्त्रीका तस्विर एकपल्ट हेर्नुहोस्, हेर्नुभयो भने पनि सत्य स्वीकार गर्ने शक्ति प्राप्त हुनेछ।
3: पूर्व मन्त्री पुनले सरकार पूर्ण रूपमा असफल भएको दावी समेत गर्नुभएको छ।
4: चुनावी भाषणका बेला भोट माग्न जान प्रधानमन्त्रीले मतदातासँग अब खल्तीमा पैसा नहुने निशुल्क उपचार पाउँछ, पैसा नहुनेले पढ्न पाउँछु भन्नुभएको भिडियो क्लिप सार्वजनिक सञ्जालमा छरपष्ट भएको पक्कै देख्नुभएको होला। तर सरकारमा गएपछि स्वास्थ्य, शिक्षा र घरेलु खपतको बिजुलीमा अतिरिक्त कर थोपरेर जनताको धार सेक्ने काम भयो, के सही छ? प्रसव पीडामा रहेकी आफ्नी श्रीमती चढेको महानगरको गाडी ट्राफिक प्रहरीले रोक्दा सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई एउटा गरिब महिलाले पैसाको अभावमा सडक पेटीमा शिशु जन्माएको विषयमा किन मौन बसेको भन्दै आम मानिसले प्रश्न गरिरहेका छन्। यो जानकारी छ कि छैन? सरकारप्रति जनतामा कुन तहको असन्तोष र आक्रोश पैदा भएको छ भन्ने कुरा बुझ्न ताजा जानु पर्दैन। यही सम्मानित सदनमा सत्ता पक्षकै मान्यजीहरूले दिनुभएको अभिव्यक्ति काफी छ।
3: प्रधानमन्त्री भालेन्द्र शाहले सेप्टेम्बर 24 संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्नुहुने भएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधन कार्यतालिकाबारे जानकारी दिनुभएको हो। राष्ट्रसङ्घको 81 महासभाको हाई लेभल जनरल डिबेट 22 28 सेप्टेम्बरमा न्युयोर्कको राष्ट्रसङ्घ मुख्यालयमा हुनेछ। महासभाको जनरल डिबेटमा प्रधानमन्त्री शाहले 24 सेप्टेम्बरमा सम्बोधन गर्ने राईले जानकारी दिनुभएको हो। महासभामा विश्वव्यापी जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेको प्रभाव र यसबाट निम्तिएको विनाशकारी नतिजाका बारेमा विश्व समुदायको ध्यान आकर्षण गराइने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र 50 मुलुकका सरकार प्रमुख सहभागी हुँदैछन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको जानकारी दिनुभएको छ। आज प्रधानमन्त्रीसँगको छलफलपछि पत्रकारसँग कुरा गर्दै ढकाल,
5: हामीले समग्रमा खास गरेर नेपालमा लगानी बढाउने, रोजगारी सृजना गर्ने, धेरैभन्दा धेरै चाहिँ पूर्वाधारहरू चाहिँ बनाउने, त्यो हिसाबमा चाहिँ सरकारको तर्फबाट के कुराहरू हामीले चाहिँ सर्ट आउट गरिदियो भने यो जस्तो इन्भेस्टमेन्ट सहज हिसाबले चाहिँ इन्भेस्टमेन्ट हुन्छ र रोजगारी चाहिँ सृजना हुन्छ, पूर्वाधार चाहिँ बन्छ, धेरैभन्दा धेरै चाहिँ ट्याक्सहरू चाहिँ भन्नाले कलेक्सन हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूको सुझाव के छ भनेर समय प्रधानमन्त्रीले चाहिँ सोध्नुभयो। त्यसमा हामीले हरेक सेक्टरको इस्युहरू, अब चाहे म्यानुफ्याक्चरिङको कुराहरू, चाहे एक्सपोर्टको कुराहरू, हाइड्रो पावरको कुराहरू, टुरिज्मको चाहिँ कुराहरू लगायत जति पनि भन्नाले नेपालमा खास गरेर निजी क्षेत्रको लगानी र भन्नाले निजी क्षेत्रले प्रवर्धन गर्ने हरेक व्यावसायिक एक्टिभिटीहरूमा चाहिँ भन्नाले निजी क्षेत्रको तर्फबाट राख्यौँ। उहाँले एकदमै पोजिटिभ हिसाबमा चाहिँ यो सबै इस्युहरू जुन हामीले चाहिँ राख्यो त्यसमा चाहिँ सरकारले यो इस्युहरू चाहिँ भन्नाले हामी चाहिँ सर्ट आउट चाहिँ गर्छौँ, हामी चाहिँ सहज हिसाबले सर्ट आउट गर्छौँ भनेर वास्तवमा चाहिँ समानले प्रधानमन्त्रीले चाहिँ भन्नुभयो।
3: प्रधानमन्त्रीसँगको छलफलमा ढकाल सहित व्यवसायी विनोद चौधरी, पूर्व राज्य मन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन कल्याण सहभागी हुनुहुन्थ्यो। ग्यास अभावको मौका छोपेर बढी मूल्यमा ग्यास बेच्ने दुई व्यवसायीलाई 3-3 लाख जरिवाना भराइएको छ। उपभोक्ताबाट अस्वाभाविक बढी मूल्य असुल्ने कागेश्वरी मनहरा नगरपालिका छ शङ्खडोलको अनिल किराना पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 3 लाख जरिवाना गरेको हो। यो किराना पसलले तोकिएको मूल्यभन्दा प्रति सिलिन्डर 2600 रुपियाँसम्म असुलेर सुगम लगायतका ग्यास बिक्री गरिरहेको फेला पारेको थियो। त्यस्तै ललितपुर बालकुमारीको ग्यास पम्पले ग्यास टेम्पो र माइक्रोलाई ग्यास नदिएर मेलोमध्यमा आफ्ना मान्छे र पहुँचवालालाई मात्र वितरण गरेको अभियोगमा 3 लाख जरिवाना तिराइएको छ। पम्पले नियम विपरीत अपारदर्शी ढंगले ग्यास बिक्री गरेको र बिक्रीको आधिकारिक बिल समेत नराखेको पाइएपछि विभागले कार्यवाही गरेको हो। अनिल किराना पसललाई हिजो र पम्पलाई केही दिन अघि जरिवाना तिराइएको हो। बढी मूल्यमा ग्यास बेचेको पाइएपछि काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट प्रहरीले 461 ग्यास सिलिन्डर पनि बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको नरिफाँटबाट 183 वसुन्धराबाट 189 भक्तपुरको सूर्यविनायकबाट 75 र इटाछेबाट 14 ग्यास सिलिन्डर बरामद गरेको हो। भक्तपुरको सूर्य विनायकमा सिलिन्डर सहित 5,400 रुपियाँ लिएको पाइएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर श्रोताहरू, नाचौ छम छम छम कम्बर मर्काई छम छम छम, मेन गुरुङको संगीत अनि बिना भट्टराईको शब्द रहेको यो तिजको मिठो भाका राखे आजको अतिथि गायिका अन्जु श्रेष्ठको स्वरमा र यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको दोस्रो खण्डको उठान गरिसकेको छु। व्यवसायमा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यस हप्ता अर्थात् यो हप्ता नै हरितालिका तिज परेको हुनाले पनि आज मैले तिजकै भाकाहरू राखिरहेको छु र अन्जुजीलाई फेरि पनि स्वागत गर्न चाहन्छु। अन्जुजी, यहाँलाई फेरि पनि स्वागत छ।
1: थ्याङ्क यू दाई।
0: यति राम्रा नाच्ने छम छम नाचौँ छम छम भन्ने गीत लिएर आउनु भएको छ, तर तिजका गीतहरू चाहिँ पछिल्लो समय यो भनौँ न बजारीय प्रभाव अलिक बढी भयो तिजका गीतहरूमा भन्छन्। भ्युज र भाइरलको होडबारी छ भन्छन् नि।
1: हो, त्यो त धेरै नै छ अहिले।
0: त्यता कुद्नु भएको छैन?
1: म चाहिँ छैन, सायद कुद्या भए म पनि धेरै महिना भाइरल भइसक्थेँ होला, होइन? मेरो पनि मिलियन भ्युजहरू पुगेको हुन्थ्यो होला गीतहरूमा। मेरो गीतहरूमा मिलियन भ्युज नपुगे पनि जति श्रोताहरूले सुन्नु भएको छ, हेर्नु भएको छ, होइन, एकदम राम्रो प्रतिक्रिया दिनुभएको छ उहाँहरूले, होइन, त्यसमै म खुसी छु। म भाइरलको, मैले एउटा इन्टरभ्यूमा पनि भनेको थिएँ, भाइरलको आयु लामो हुँदैन भनेर, त्यस्तै हो जस्तो लाग्छ दाइ मलाई।
0: त्यो त त्यही हो, होइन, करोडौँ क्लबमा गएको गीतहरू सम्झाउनु भन्दाखेरि फ्याट्टै आउँदैन, तर अरुण थापाका, भक्तराज आचार्य, नारायण गोपालका, अर्णा लामा, तारा देवीका गीतहरू यसो युट्युबमा हेऱ्यो भने 10,000 पनि गएको हुँदैन, तर मान्छेलाई सबैलाई थाहा हुन्छ है। तर त्यो हल्लाको पछाडि लाग्नु चाहिँ हुँदैन भनेर नि तपाईँले अलिकति राम्रा गीतहरू, नाच्ने गीतहरू लिएर आउनु भएको छ। भर्खरै राखे गीतमा पनि मजाले नाच्नु भएको छ तपाईँ र दिपाश्री निरौला, होइन?
1: भने
0: नाच्ने चाहिँ एउटा सोख थियो क्या तपाईँको?
1: सोख भन्दा पनि अब म चाहिँ कस्तो थियो भने, सानैमा म चाहिँ कान्छी छोरी हो, अनि त्यसपछि सानोमा नाच्ने केही घरमा फङ्सनहरू भयो भने नाचिहाल्ने, अनि त्यतिखेर चक्लेटहरू पैसाहरू दिने, होइन, अनि म चाहिँ नाचिहाल्ने, त्यस्तो गर्थेँ सानो बेलामा पनि। नाच्नु चाहिँ मेरो सोख होइन, खास चाहिँ भन्नुपर्दा चाहिँ गाउनु चाहिँ हो, होइन। अब यो कथाले मागेपछि भने जस्तै, मैले पैसातिर धेरै मोडलहरूलाई पनि राखेर गीत भिडियो गरेको छु, होइन, अनि कस्तो लाग्यो भने हामी गाउने मान्छे पनि देख्नु जरुरी हो रहेछ जस्तो पनि मैले फिल गरेँ, होइन, आफ्नो गीतमा आफै किन नदेखिने त भन्ने कुरा पनि हो। अनि यसपालि चाहिँ मैले मेरो दिदीको छोरीलाई, खासमा उसलाई म त नचाउन खोजेको थिएँ, र डाइरेक्टरजीले मलाई पनि नचाइदिनु भयो, होइन, साथमा अलिअलि नाच्ने कोसिस गरेको थियो। यस गीतमा चाहिँ नाच्न मलाई मेरो प्रिय साथी बिना भट्टराईजीले पनि सहयोग गर्नुभएको छ, दिपा दिजीले बिचमा नाच्नु भएको छ भने हामी
0: दुईजना,
1: उहाँले राम्रो राम्रो गीतहरू लेख्नु पनि भएको छ, धेरैवटा गीतहरू साह्रै मिठो गाउनुहुन्छ।
0: सङ्गत गुनाको फल भन्छ नि, अब उहाँको श्रीमान मिन गुरुङ पनि राम्रा सङ्गीतकार गीतकार पनि हुनुहुन्छ नि, होइन,
1: साह्रै मिठो गाउनुहुन्छ।
0: तिजको गीत गाउँदा चाहिँ अलिक बढी आनन्द आउँछ क्या तपाईँलाई? उसो भने तिजका गीतहरू त धेरै रहेछ त तपाईँको।
1: तिजका गीत 9-10 भयो होला दाइ मेरो अहिलेसम्म, यो गीत सन्त सुद्धा गरेर। तिज एकदम धेरै मनपर्ने चाड भएकोले पनि हो, अनि तिजलाई कसरी पनि लिन्छ भने, नयाँ आउने कलाकारहरूले चाहिँ आफ्नो स्वर परीक्षणको रूपमा पनि लिएर कस्तो हुन्छ त एकचोटि गीत गरिहालौँ भनेर पनि धेरै गरेको पनि देखाएको छु। मैले पनि सुरुमा कस्तो हुन्छ त मेरो गीत रेकर्ड गरेको सुन्दाखेरि कस्तो हुन्छ, मैले गाउन सक्छु कि सक्दिनँ भनेर मैले पनि तिजकै गीतबाट सुरुवात गरेका थिएँ, होइन, आज 11-12 भयो लगातार गरि नै रहेको छु। तिज एकदम धेरै मनपर्ने, अनि कस्तो हुन्छ भने तिजको गीत चाहिँ अब गर्दिनँ, अब अर्को साल त यो गीतले चाहिँ अब दुई चार महिना चाहिँ म यसैलाई नै प्रमोसन गर्छु 2-4 भन्ने जस्तो लाग्छ। अनि साथीभाइको तिजको गीतहरू अब सुटिङ भएको देख्दा, फोटो भिडियोहरू देख्दाखेरि, अनि नयाँ नयाँ तिज गीतहरू आइराख्दाखेरि चाहिँ गरौँ गरौँ लाग्ने त्यस्तो हुँदो रहेछ कि दाइ। यसपालि पनि खासै गर्ने प्लान केही पनि थिएन, यो अप्पर झट नै मैले तिजको गीत गरेँ। यसपालि सबै मेरा गीतहरू हुन त मेरो अभिभावकलाई नै डेडिकेटेड हुन्छ, अनि सबै गीतहरू मैले चाहिँ मेरो बुवाको लागि समर्पित भनिराख्दाखेरि चाहिँ यो गीत चाहिँ मेरो आमाको लागि हो विशेष गरी। यसपालि छोरीले तिज गीत गरिदियोस् भन्ने चाहिँ मेरो आमाको इच्छा पनि हो। धेरैचोटि सोध्नुभयो तैँले यसपालि तिजको गीत नगर्ने भनेर, पोहोर साल पनि सोध्नु भएको थियो, अनि मैले चाहिँ जिस्केर के भनेको थिएँ भने, पोहोर साल यसपालि छोरीसँग पैसा छैन त्यही भएर नगरेको, मैले त्यस्तो पनि भनेको थिएँ। उहाँले के भन्नु, साँच्चीकै छोरीसँग पैसा रहेनछ र छोरीले तिजको गीत गरिन होला भन्ने सोचेर होला, म पैसा दिन्छु नि गर भन्नुभएको थियो कि, तर पैसा नभएको कारण चाहिँ तिज गीत नगरेको होइन। पोहोर चाहिँ अब
0: तिजमा
1: हजुर तिजको गीतमा लगानी गर्ने पैसा त्यो एक महिना मात्र बच्छ, त्यही पैसा चाहिँ मैले सदाबहार बज्ने गीतमा लगानी गरेँ भने त्यो गीत चाहिँ सदाबहार बज्ने भयो नि त, सधैँभरि देखाउन मिल्ने भयो, हेर्न मिल्ने भयो. त्यो सोचेर चाहिँ मैले खास तिज गीतमा पोहोर खर्च गरेको थिइनँ. अनि यसपालि पनि आमाले धेरैचोटि सोध्नुभयो, तिज आइसक्यो त सबैको गीत आइसक्यो तिमीले नगर्ने भनेर सोध्नु भएको थियो धेरैचोटि. यसपालि म गर्दिनै भनेर बसिरहेको थिएँ, अन्तिममा आएर गर्नु पऱ्यो र मेरो आमाको इच्छा पनि हो. र यस गीतको प्रड्युसर मेरो आमा हुनुहुन्छ है, गङ्गामाया श्रेष्ठ.
0: यसपालि गीतको चाहिँ
1: हजुर केही उहाँको उहाँले जम्मा गरेर राख्नु भएको उहाँको पेन्सनबाट उहाँले आफ्नो छोरीको लागि चाहिँ केही रकम निकालेर ल्याएर ल भिडियो गर भनेर दिनुभएको छ. आमासँग पैसा लिएर भिडियो गर्नै पर्छ भन्ने त होइन, तर उहाँको माया उहाँलाई पनि मैले मेरो छोरीको लागि केही गरेँ भन्ने होस् भनेर हजुर मेरो आमाको आशीर्वाद यो उहाँको माया भनौँ न होइन सधैँभरि मेरो लागि एकदमै धेरै स्पेसल छ. त्यही भएर पनि यो मेरो गीत र भिडियोमा यहाँले देख्न सक्नुहुन्छ, मेरो आफ्नै आमालाई देख्न सक्नुहुन्छ आमाको रोलमा. जति पनि मैले आजसम्म तिजको गीत गरेँ आमालाई हरेक भिडियोमा देख्न सक्नुहुन्छ यहाँहरूले.
0: तिजको त धेरै गीत गर्नुभएको छ, केहीपछि म अर्को एउटा तिजको गीत पनि राखौँला होइन. भने यसपालि चाहिँ आमाले नै सपोर्ट गर्नुभएको छ भनेपछि तपाईँको साङ्गीतिक करियरमा आमाको पनि ठुलो योगदान रहेछ. बुवाको त थिँदै थियो भनिहाल्नुभयो होइन, बुवाको चाहना नै तपाईँलाई गायिका बनाउने उहाँको चाहना पनि थियो.
1: बुवाको चाहना थियो, बुवाले पुरा भएको हेर्न पाउनु भएन. बुवाको चाहनालाई पुरा गर्न चाहिँ मेरो आमाले हरदम साथ दिइरहनु भएको छ.
0: सायद आमालाई पनि थाहा थियो होला बुवालाई चाहिँ छोरी गायिका भनेको हेर्ने इच्छा थियो होला होइन, त्यही भएर पनि आमाले अहिले भनिहाल्नु नि गीत निकाल्नुपर्छ गाउनुपर्छ भनेर.
1: हजुर अब धेरै टाइम भयो, अलिकति ग्याप नै भयो भनौँ.
0: सोध्नुहुन्न
1: कहिले पनि सोध्नु होइन, आजसम्म कहिले गीत गाएर कति पैसा कमाइस् भनेर पनि सोध्नु भएको छैन. उहाँलाई यतिमै खुसी छ कि उहाँको छोरीको गीत सारा संसारले सुनिरहेछ हेरिरहेछ, उहाँलाई गायिकाको आमा भनेर सुन्न पाउँदा मैले चाहिँ एकदम प्राउड फिल गर्नुहुन्छ. उहाँको लागि मैले गीत गाएर पैसा कमाउनु पर्छ भन्ने छैन, मैले कमाएको नाममा चाहिँ उहाँ एकदमै खुसी हुनुहुन्छ.
0: शर्मिला अधिकारीजी र तपाईँको सायद कथा मिले जस्तो लाग्यो कनेक्टिका टिभीबाट. आजको गायिका म जस्तै हुनुहुँदो रहेछ, खुसी लाग्यो, मिति नै पो बनाउनु मन लाग्यो कि भनेर लेख्नुभएको रहेछ. ल धन्यवाद छ है ल.
1: हजुर
0: अब मिति नै बनाउनु मन लाग्यो. शर्मिलाजी युएसबाट हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. पक्कै पनि सायद कहिलेकाहीँ मिल्न सक्छ होइन, कति कुरा मिल्न सक्छ, कति कहानी मिल्न सक्छ र साह्रै खुसी लाग्यो. आमाको पनि ठुलो साथ रहेछ र यस्तै साथ पाइराख्नुहोस् हाम्रो पनि शुभकामना छ. यहाँ नूतन भुषालजी इन्द्रालबाट लेख्नुहुन्छ, नमस्कार सर, साथै पाहुनालाई पनि नमस्कार. खुसी औँसी बुबाको मुख हेर्ने दिनको शुभकामना एवं सङ्घारमा आएको हरि तारिका तिजको पनि शुभकामना. सबै सबैमा तिज जस्ता चाड चाडबाड हाम्रो संस्कृति हुन् जोगाइराख्नुपर्छ भनेर लेख्नु भएको छ. धन्यवाद दिन चाहन्छु नूतनजीलाई, उहाँ आफै पनि गीतकार हुनुहुन्छ, चिन्नुहुन्छ नूतन भुषालजी, उहाँ राम्रो कुशल शब्दशिल्पी.
1: नाम चाहिँ एकदम सुने जस्तो लाग्यो, नमस्कार नूतनजी, नाम चाहिँ सुनेको जस्तो लाग्यो तर पछि उहाँसँग चिनजान मात्र नभएको जस्तो लाग्यो मलाई.
0: एउटा गहकिलो प्रश्न सोध्नुभयो हाम्रो एनपी परदेशीजीले, नर्थ क्यारोलिना युएसएबाट हुनुहुन्छ है उहाँ चाहिँ. एउटा कौतूहल त लागिरहेको छ, चेलीबेटीहरूलाई माइती घरभन्दा पनि आफ्नै घरमा सुख सुविधा मौज मस्ती भए पनि तिजमा चाहिँ माइती घर जान मन लाग्छ कि अरू बेला पनि उत्तिकै मन जाग्छ होला भनेर लेख्नुभएको छ.
1: म चाहिँ के अर्थमा भाग्यमानी ठान्छु आफूलाई भने म अहिलेसम्म माइती घर छोड्नु परेको छैन, म आमाको काखमै छु होइन. तर पनि मैले फिल गर्न सक्छु कि केटी मान्छेलाई एउटा छोरीलाई चाहिँ माइती घर सधैँ नै जान मन लाग्छ. बिहे गरेर त्यो घरबाट जुन पढाइ घरमा गइसकेपछि चाहिँ माइती घर सधैँ नै जान मन लाग्छ जस्तो लाग्छ. तिजमा मात्र होइन, अरू बेलामा पनि चेलीबेटीले माइती त्यति माइतीको कुकुर पनि प्यारो भनिन्छ नि, त्यस्तै माइती भनिसकेपछि चाहिँ एकदम स्पेसल हुन्छ जस्तो लाग्छ. त्यही भएर तिज नै कुर्नुपर्छ माइती जानलाई भन्ने चाहिँ होइन, तर तिज अझ स्पेसल हुन्छ जस्तो लाग्छ माइती जानको लागि होइन.
0: अघि यहाँ शर्मिला अधिकारीजीले अब उहाँ पनि कान्छी छोरी हुनुहुन्छ सायद त्यही भएर होला होइन, अनि यहाँ एनपी परदेशीले नर्थ क्यारोलिना युएसएबाट चाहिँ ओहो हाम्रो शर्मिलाजीको कुरा सुन्दा अब नेक्स्ट इयर चाहिँ अर्को सालको तिज गीतमा चाहिँ दुई कान्छी छोरीको संयुक्त प्रस्तुति होस् है भनेर लेख्नु भएको छ. धन्यवाद दिन चाहन्छु एनपीजी. ल है शर्मिलाजी गीत लेखिरहने, उहाँ त राम्रो कवियत्री पनि हुन्छ नि
1: शर्मिला. हजुर अर्को साल हामी सँगै सहकार्य पनि गर्न सक्छौँ है हजुरसँग. यदि हजुरले त्यसको गीत पनि लेख्नु भयो
0: अनि कान्छी छोरी नाचिहाल्ने सानो कुरा पनि खुसी भइहाल्ने रोइहाल्ने चित्त दुखाइहाल्ने हिजो मात्र पनि तुलसी सरसँग गुनासो पोखेको थिए भने लेख्नु भएको छ उहाँले होइन धन्यवाद दिन चाहन्छु अनि हाम्रो अगम गुरुङजी हुनुहुन्छ युएसएबाट उहाँ पनि आफै अत्यन्तै राम्रा सर्जक हुनुहुन्छ है गीतकार हुनुहुन्छ सङ्गीतकार हुनुहुन्छ उहाँलाई देख्ने साथ मलाई एउटा गीतको सम्झना आइहाल्छ थिम्पुको चिसो हावाले नर न है उहाँले पनि हामीलाई सुनिरहनु भएको छ नमस्ते हजुरहरूलाई भन्नुहोस् उहाँलाई पनि धन्यवाद छ अब नि म एउटा छोटो विश्राम लिन्छु र एउटा त्यसको गीत राख्छु है त उसो भने
2: तिमी अनलाइनमा हो
3: हो
2: के गर्दै गरेको
3: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू लेखेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
2: ए ल ल हुन्छ हुन्छ
4: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: दज श्रोताहरू फर्कदा साँझ पर्ला प्यारा गाई वस्तु थन्काउनु बेलैमा यो तिजको भाका राखे आजको अतिथि गायिका अन्जु श्रेष्ठको स्वरमा। अन्जुजी, यसमा चाहिँ अलिकति गाउँघरकै परिवेश होइन, गाई बाख्राको कुरा आएको छ होइन है, थोरै बताइदिन्छु यो गीतको बारेमा, अनि म एउटा जिज्ञासा यहाँ हाम्रो गोपाल बरालीले राख्नु भएको छ त्यो राख्नेछु।
1: यो गीतको बारेमा भन्नुपर्दा चाहिँ हाम्रो देवकतानी भाइको सङ्गीत अनि प्रज्वल अधिकारीज्यूले लेख्नु भएको गीत हो र म आफैले गाएकी छु। आजभन्दा 4 वर्ष अगाडि रिलिज भएको यो गीत हो अनि यस गीतमा पनि मौलिकता नै झल्किएको छ जस्तो लाग्छ। भड्किलो तिज गीतहरू त्यतिखेर पनि आइरहेको समयमा चाहिँ मेरो गीतले चाहिँ तिजको महत्त्वलाई दर्शाउन खोजेको जस्तो पनि लाग्छ अलिअलि होइन। हेर्नुभएको दर्शक श्रोताहरूलाई पक्कै पनि थाहा पनि होला।
0: गोपाल बराइजी लेख्नुहुन्छ, उहाँ चाहिँ के लेख्नुहुन्छ भने नि यो तिज चाहिँ पहिले एउटा एक दिन मानिने पर्व थियो र पछिल्लो समय चाहिँ यो निकै लामो पर्व एक महिना मनाउन थालिसक्यो होइन, मनाइन्छ भनेर लेख्नु भएको छ र यसको बारेमा केही बोल्नुहुन्छ कि भनेर लेख्नु भएको छ, के भन्नुहुन्छ?
1: अब पहिला समयअनुसार
0: भड्किलो पनि भयो भनेर लेख्नु भएको छ।
1: हो, समयअनुसार चल्नु पनि पर्छ जस्तो लाग्छ। अब पहिला भन्दा तिज भड्किलो पनि हुँदै गयो होइन, एक हिसाबले यसको पोजिटिभ कुरा पनि छ, नेगेटिभ पछि पनि छ जस्तो लाग्छ। किनभने अब देश विदेशमा रहनुहुने नेपाली दिदीबहिनीहरूलाई अब कसैको तिजकै दर खाने दिन छुट्टी नमिल्न सक्छ होइन, साथीभाइसँग रमाइलो गर्नको लागि अब उहाँहरूले अब छुट्टीको दिनै मिलाउनु पर्ने पनि हुनसक्छ। अब त्यो छुट्टीको दिन मिलाएर उहाँहरूले एक दुई हप्ता अगाडि नै प्रोग्राम अर्गनाइज गरेर रमाइलो गर्ने दर खाने प्रोग्रामहरू पनि गरिरहनु भएको जस्तो मलाई लाग्छ। रमाइलो तिज मनाउनलाई रमाइलो तिजकै दिन गर्नुपर्छ र तिजको अघिल्लो दिन गर्नुपर्छ भन्ने मान्यता चाहिँ मलाई लाग्दैन। किनभने रमाइलो गर्नको लागि चाहिँ जुनै पनि दिन गर्न सकिन्छ, तर त्यो भड्किलो बनाउनु भएन, देखासिखी गर्नु भएन, तँभन्दा म के कम हो भनेर चाहिँ होडबाजी गर्नु भएन, तर रमाइलो गर्नको लागि

0: दिदी बहिनी भेट्ने रमाइलो गर्ने एउटा अवसर पनि हो जस्तो लाग्छ होइन. हामीले त्यसरी बुझौँ पोजिटिभ होइन, त्यसरी बुझ्दाखेरि चाहिँ अब यसको नेगेटिभ कुरा खोतल्दै जाने हो भने धेरै कुराहरू छन् यहाँ. मलाई चाहिँ कस्तो लाग्छ भने पछिल्लो समय पहिला चाहिँ एक दिन अब जस्तै एक दिन माइत गएर दर खाने त्यो दिन कसको घर खाने त दर मामाले बोलाउनु भयो होला, दिदीले बोलाउनु भयो होला, काका काकीले बोलाउनु भयो होला, सबैजना एक ठाउँमै एकजुट भएर दर खाने वातावरण नमिलेको पनि हुनसक्छ होइन. अहिले चाहिँ कस्तो छ भने एक दिन माइजूको घरमा, एक दिन काकीको घरमा, एक दिन आफ्नै घरमा होइन, साथीभाइ जम्मा पारेर घरमा आफ्नो चेलीबेटीलाई मिठो मसिनो पकाएर खुवाउने रमाइलो गर्ने त्यो एकदम सही हो जस्तो लाग्छ. र अब यो दिनदिनै नयाँ साडी चेन्ज गरेर लगाएर जाने गहना देखाउने उद्देश्यले जुन यो भड्किलो तिज बनाएको छ त्यो चाहिँ अलिकति गलत हो जस्तो पनि मलाई लाग्छ. हाम्रो कसले गर्नुभएको थियो क्वेसन?
1: हाम्रो गोपाल बराइलीजीले.
0: हजुर, गोपाल बराइलीजीले. मलाई चाहिँ त्यस्तो लाग्छ सबैको आफ्नो सोच हुन्छन्, मैले आफ्नो सोच अरूमाथि थोप्नु उचित पनि ठानिनँ किनकि सबैलाई कसैलाई तिज एक हप्ता अगाडि मनाउन मन लाग्ला, कसैलाई तिजकै दिन मात्र मनाउन मन लाग्ला, कसैलाई एक महिना अगाडि अब मनाउन मन लाग्ला. समय परिस्थितिले गर्दाखेरि त्यही दिन तिज मनाउन नसक्ने अवस्थामा अगाडि तिज मनाउँदा पनि केही फरक पर्दैन होला जस्तो मलाई लाग्छ.
1: वीर बलालजी लेख्नुहुन्छ बेलायतबाट, नमस्ते है हजुरहरू दुवैजनालाई भन्नुभएको छ कलाकारलाई माया गर्ने मान्छे है. मलाई पनि धन्यवाद छ वीरजी, धन्यवाद छ कार्यक्रम सुनिदिनु भयो. केही भन्न चाहनुहुन्छ उहाँलाई?
0: हाम्रो वीरजीलाई
1: हजुर
0: नमस्कार, हामीलाई सुनिरहनु भएको रहेछ. हजुरको पनि केही छ क्वेसन भने चाहिँ मलाई सोध्न सक्नुहुन्छ है.
1: अनि तिजको गीत गाउँदाखेरि नि आफ्नो जीवनका कुनै दुःख सुख का कुराहरूलाई सम्झनाका कुराहरू जोड्न मन लाग्छ कि लाग्दैन? अघि तपाईँले एउटा गीत चाहिँ मेरो आफ्नै जीवनको भोगाई भन्नुभएको छ नि.
0: हजुर हजुर, गीत लेख्ने क्रममा गीतकार सुषमा देवकोटा मेरो एकदमै नजिकको मित्र हुनुहुन्छ, उहाँ पत्रकार पनि हुनुहुन्छ सुषमा देवकोटा, उहाँलाई पनि एउटा सम्झिन चाहेँ. उहाँले चाहिँ तपाईँलाई हेरेर लेखिदिएको भनेर एउटा गीत लेखिदिनु भएको थियो. उहाँले लेखेको तिन चारवटा तिजको गीत मैले गरिसकेको छु. भेलभेटको चोलीमा भन्ने गीत छ, यहाँले मेरो युट्युब च्यानलमा अडियो सुन्न सक्नुहुन्छ, भिडियो अरूकैमा छ होला सायद. भेलभेटको चोलीमा भन्ने गीत उहाँले जस्तै म कस्तो बिहे गरेर गइसकेपछि मेरो भाइले कस्तो बुहारी ल्याउला होइन, त्यो पिर मलाई थियो, अहिले त मेरो भाइले बिहे गरिसकेको छ, राम्रै बुहारी आएकी छिन् होइन, त्यो टेन्सनबाट पनि म मुक्त भइसकेको छु होइन. अनि उहाँले मलाई नै हेरेर त्यो गीत लेखिदिएको भनेर भन्नुभएको थियो, भेलभेटको चोली भन्ने गीत होइन, मलाई रिलेट गरेर. अनि अघि मैले अघि भर्खर बजेको खोला जस्तो जिन्दगी भन्ने गीतको बारेमा त मैले भनि नै सकेको छु. मेरो वास्तविक जीवन कहानीलाई हेरेर उहाँलाई भिडियो बनाउनु भएको छ हाम्रो डाइरेक्टर साहबले.
1: तपाईँले भन्नुभयो होला होइन उहाँलाई?
0: हजुर, गीत कस्तो बनाउने भनेर उहाँसँग डिस्कस हुँदाखेरि चाहिँ मैले चाहिँ मेरो जीवनमा यस्तो यस्तो घटनाहरू घटेका छन् यो गीत अनि त्यो भनेर उहाँलाई सुनाइराख्दाखेरि चाहिँ उहाँले चाहिँ यही गीतलाई चाहिँ हामी यो भिडियोमा उतार्न सक्छौँ भनेर अलिकति मोडिफाई गरेर चाहिँ उहाँले डाइरेक्सन गर्नुभएको छ.
1: यहाँ निकै लामो प्रतिक्रिया लेखेर पठाउनु भएको छ, अमेरिकाबाट हुनुहुन्छ है रघु भट्टराईजी, बोस्टन युएसएबाट हुनुहुन्छ. नमस्ते तुलसी, आजको अतिथि गायिका अन्जु श्रेष्ठमा पनि नमस्कार. गायिका अन्जुजीका गीतहरू निकै राम्रा रहेछन्, विशेष गरी महिलाहरूको पर्व तिजको उपलक्ष्यमा निकालेका गीतहरू मौलिक रहेछन्. देशमा ठुलो दैविक प्रकोपले आक्रान्त छ, देश चाहिँ ठुलो यो दैवी प्रकोपको आक्रान्तमा छ, ठुलो धनजनको क्षति पनि पुगेको छ. त्यसबाट प्रभावित हामी नेपाली पीडितहरूको यो पीडामा मलम लगाउन परम्परालाई कायम राख्नलाई तिज पर्व नियमित गरिनुपर्छ. यो गीत निकाल्ने कामलाई पनि निरन्तरता दिनुहोला, यहाँको महानता हो यो निरन्तरता भनेर पनि लेख्नु भएको छ है. अनि अगाडि लेख्नु छ, तिजको माहौलसँग रमाएर केही समय मनलाई बकाउन सहयोग गर्छ गीतहरूले. विपदको बेला गीत सङ्गीत बन्दै गरिनुपर्छ भन्ने मलाई लाग्दैन, र अन्जुजीको गीत सबैले सुन्नुहुनेछ. यहाँको साङ्गीतिक यात्राले शिखर चुम, शुभकामना. अनि आज पर्न गएको खुसी औँसी पर्व र बुबाको सम्मान गर्ने दिनको सबैमा शुभकामना छ. बुबालाई सम्मान गर्न आजको दिन कुर्नु त पर्दैन, तर पनि विशेष गरी मनाऊ संसारका महान बुबाहरूप्रति सम्मान. आज शुक्रबार मय बनाउन म पनि लाइभ गीतको अपेक्षा गर्दछु है भनेर लेख्नु भएको छ। सर्वप्रथम त यो लामो प्रतिक्रियाको लागि म रघु भट्टराईजीलाई धन्यवाद दिन चाहन्छु। उहाँ चाहिँ युएसएबाट हुनुहुन्छ, बोस्टनबाट हुनुहुन्छ, केही भन्न चाहनुहुन्छ उहाँलाई?
0: नमस्कार रघुजी, यति लामो यहाँले लेख्नु भएको छ, थ्याङ्क यू सो मच यहाँलाई, हामीलाई सुनिरहनु भएको रहेछ।
1: लाइभ गीत भन्नुभएको छ, लाइभ गीत गुनगुनाइदिनु र त्यसभन्दा अगाडि म कैलाश अन्ता लिम्बूको एउटा प्रतिक्रिया पढिहाल्छु। नानीटन युकेबाट हुनुहुन्छ, नमस्ते तुलसी दाई, आज शुक्रबारको लभली कार्यक्रम स्वर्णिमसँगमा आउनुभएको गेस्ट ब्युटिफुल सिङ्गर अन्जु श्रेष्ठ सिस्टरलाई पनि नमस्ते। आउँदै गरेको 2083 सालको 30 पनि शुभकामना छ। हजुरहरूको रमाइलो भलाकुसारी सुनेर शुक्रबारको स्वर्णिमसँगम कार्यक्रमको इन्जोय लिइरहेछु अनि सिङ्गर अन्जु सिस्टर दिदीबाट कुनै पनि एउटा लाइभ गीत सुन्न मन लाग्यो है भनेर तपाईँलाई चाहिँ उत्तर उत्तर प्रगतिको कामना, आउने दिनहरूको सफलताको पनि शुभकामना भन्नुभएको छ कैलाश अन्ता लिम्बूले, उहाँलाई पनि धन्यवाद छ।
0: नमस्कार कैलाशजी, हुन्छ म सुनाउने कोसिस गर्छु।
1: ल एउटा गीत थोरै भए पनि सुनाइदिनुहोस् न स्थायी।
0: अघि भर्खर मैले कुरा गरेको थिएँ, आदरणीय हाम्रो गीतकार सुषमा देवकोटाजीले लेखिदिनु भएको, मेरै लागि मेरै जीवनलाई हेरेर लेखिदिनु भएको गीत भन्नुभएको थियो। मलमलको पुरानो बरको रङ्ग उड्यो जेठोको घामले, मै जाँदा माइती घर छोडेर क्यारी मन बुझाउलिन् आमाले भन्ने गीत थोरै गुनगुनाउन चाहेको, धेरै वर्ष पनि भइसकेको छ।

0: मिठो मिठो गीत धन्यवाद दिन चाहन्छु कैलाशी र रघुजीलाई पनि र द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ जर्मनीको हम्बर्गबाट हुनुहुन्छ नमस्कार तुजी साथी आजको पाहुना लोकप्रिय गायिका अन्जू जीलाई पनि नमन गर्दै हजुरहरूको भलाकुसर सुन्दैछु अनि आज कुशी औँसी बाबाको मुख हेर्ने दिन परेकोले सम्पूर्ण बाबाहरूप्रति ह्याप्पी फादर्स डे भन्न चाहन्छु तुलसीजी हवस् त विदा म द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट भन्नुभएको छ जर्मनीबाट सुनिदिनु भएको छ त्यसको लागि पनि धन्यवाद छ होइन
1: नमस्कार द्वारिकाजीलाई पनि हजुरलाई पनि ह्याप्पी फादर्स डे भन्न चाहन्छु
0: यसै गरी मिनी कालीकोटी राईजी आसपोर्ट केन्ट युकेबाट लेख्नुहुन्छ नमस्कार तुलसीजाई साथै आजको पाहुना गायिका बहिनीलाई पनि नमस्कार साथै आज बाबाको मुख हेर्ने दिनमा सम्पूर्ण बाबाहरूमा नमन गर्न चाहन्छु र शुभकामना भन्न चाहन्छु दाई भन्नुभएको छ उहाँलाई पनि धन्यवाद छ
1: उहाँलाई पनि धन्यवाद नमस्कार अनि यहाँलाई पनि शुभकामना दिन चाहन्छु बाबाको मुख हेर्ने दिनको
0: छवि थापा मगरज्यू लेख्नुहुन्छ फक्सन केन युकेबाट हुनुहुन्छ तुलसीजी अनि आजको गायिका अन्जु सरसाजीमा नमस्ते हजुरको मिठो कुराकानी सुनिरहेछु है भनेर लेख्नु भएको छ बेलायतबाट हुनुहुन्छ छवि थापाजी धन्यवाद छ छवि थापाजीलाई पनि यति धेरै श्रोताले हामीलाई सुनिदिनु भएको छ होइन र सुनेर साथ दिनुभएको छ र मेरो त धन्यवाद छँदैछ र अन्जुजीको पनि उहाँहरूलाई धन्यवाद होइन
1: हजुर धन्यवाद छ मेरो तर्फबाट पनि
0: अब हामीले आज धेरै त्यसका गीतहरू राख्यौँ त्यसको कुरा पनि गर्यौँ र एउटा गजल पनि राख्नेछु तर त्यसभन्दा अगाडि यहाँ ताराप्रसाद च्यामजिङज्यू लेख्नुहुन्छ नानीटन युकेबाट हुनुहुन्छ उहाँको पनि प्रतिक्रिया परेको छ तुलसी साथै आजको पाहुना अन्जु बहिनी दुवैजनालाई सेवाहरू नमस्ते बिएबिएस गोर्खा रेडियो सोडियम सङ्गममा मिठो गीत सङ्गीत र सम्वाद सुनेर इन्जोय लिइरहेछु आउने दिनमा बहिनीलाई अझै धेरै प्रगतिको शुभकामना छ भन्नुभएको छ ताराप्रसाद च्यामजिङज्यूले नानीटन युकेबाट उहाँलाई पनि धन्यवाद छ
1: धेरै धेरै धन्यवाद ताराजीलाई पनि हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला
0: धन्यवाद दिन चाहन्छु ताराप्रसाद च्यामजिङज्यूलाई र अब भने म एउटा गजल श्रोतामाझ राख्नेछु तपाईँले नै गाउनुभएको यो गजल कसले लेख्नु भएको
1: यो गजल लेख्नु भएको छ हाम्रो भूपेन्द्र महतज्यूले
0: ए भूपेन्द्र महतज्यू उहाँ पनि युएसमै हुनुहुन्छ अहिले
1: हजुर एकदमै राम्रो गीतकार हुनुहुन्छ गजलकार हुनुहुन्छ है हजुरले उहाँलाई पनि यहीँबाट नमन भन्न चाहे
0: ल त उसो भने म यही गजल श्रोतामाझ राख्नेछु है त तर कृष्ण चामलिङ्गी बेलायतबाट लेख्नुहुन्छ नमस्कार तुलसीजी आजको अतिथि मिठो सुर्की धनी अन्जुजीलाई पनि नमस्ते भन्नुभएको छ है उहाँलाई पनि धन्यवाद दिदी अब गजल सुनौ त
2: बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ। BFBS Gorkha Radio।

0: यो गजल राखे आजको अतिथि गायिका अञ्जु श्रेष्ठको स्वरमा र सम्पूर्ण श्रोतालाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु र अञ्जुजी यहाँलाई पनि स्वागत छ।
1: थ्याङ्क यू दाई।
0: प्रेम विश्वकर्म दाई दीप ज्वेलरी अल्सोट युकेबाट लेख्नुहुन्छ। प्रेम दाई नमस्कार, तुलजी साथै आजको अतिथि अञ्जुजीलाई पनि नमस्कार। भलाकुसारीबाट गीत सङ्गीतको बारेमा विशेष जानकारी पायो। खुसी औँसीको पावन अवसरमा सबैमा शुभकामना। प्रेम विश्वकर्म दीप ज्वेलरी अल्सोट युके भन्नुभएको छ। प्रेम दाई र भाउजूलाई पनि हाम्रो तर्फबाट नमस्कार छ। उहाँ अहिले आफ्नै पसलमा बसेर हामीले सुनिरहनु भएको छ। अञ्जुजी केही भन्न चाहनुहुन्छ? कलाकारलाई असाध्यै माया गर्ने मान्छे पनि हुनुहुन्छ।
1: यहाँहरूलाई पनि खुसी औँसीको धेरै धेरै शुभकामना दिन चाहन्छु। हामीलाई सुनेर साथ दिनु भइरहेछ, थ्याङ्क यू सो मच।
0: रोशन गुरुङ लहु सुन्दैछु भनेर युएसएबाट लेख्नु भएको छ। हाम्रा मित्र रोशन गुरुङ चिन्नुहुन्छ, गीत सुन्नु भएको छ रोशन गुरुङको भिजलाई यहाँ सुनेपछि।
1: किन नसुन्नु, एकदम धेरै गाउँथेँ म त।
0: ए एकदम धेरै गाउँछु गाउँथेँ म त। अरे ल रोशनजीलाई धन्यवाद। कनेक्टिकट युएसएबाट शर्मिला अधिकारीजी लेख्नुहुन्छ, एनपी परदेशीसँग भेट हुन्छ कहिले? कुरी बस्नु सुनाउँछु गीत मैले, गाउँछु भनी कम्बर नै कस्यौ, आउँछु भन्दै ढाटेर बस्यौ भनेर एनपीजीसँग भेट नभएको दुखेसो गीतैबाट पोख्नु भएको छ है हाम्रो शर्मिला अधिकारीजीले कनेक्टिकटबाट। ल है नर्स क्यारोलिना तातिनु पर्यो, धन्यवाद छ होइन उहाँलाई।
1: नमस्कार, धन्यवाद हजुरहरूलाई पनि।
0: अब अञ्जुजी यहाँसम्म आइपुग्नको लागि सबभन्दा ठुलो सङ्घर्ष चाहिँ के गर्नु पर्यो तपाईँले नेपाली गीत सङ्गीतको क्षेत्रमा यहाँसम्म आइपुग्नको लागि?
1: अरूले जस्तो धेरै सङ्घर्ष चाहिँ मैले गर्नु परेन भनौँ न, होइन? किनभने अब यहीँ जन्मेको हुर्केको भएको हुनाले पनि साथीभाइ सर्कल अलि म्युजिकमै भएको भएको भएर पनि होला सायद, होइन? त्यति धेरै अरूले जस्तो स्ट्रगल चाहिँ बाहिरबाट आएर जति अरू कलाकारलाई स्ट्रगल गर्नुपर्छ त्यति चाहिँ गर्नु मलाई
0: परेन। सबै थोक भएको न छानो र मानोको चिन्ता भएन
1: तपाईँ? हजुर हो, त्यो पनि हो।
0: घर पनि अब बस्न खानको लागि समस्या भएन, त्यही भएर पनि सङ्घर्ष गर्नु त्यति त्यो भनौँ न स्ट्रगल गर्नु चाहिँ जस्तै समस्या भएन, भरे के गर्ने भोलि के गर्ने।
1: हजुर हो, त्यो समस्या चाहिँ भएन, तर आफूले गर्नुपर्ने मेहनत त्यो जुन हुन्छ नि त्यो चाहिँ निरन्तर आजसम्म गरि नै रहेको छु। एउटा नामको भोगी हो म, गीत सङ्गीतबाट चाहिँ मैले कमाएरै खाउँला भनेर गीत सङ्गीतमा लागेको होइन, मैले मलाई चाहिँ गीत सङ्गीतमै कमाएर खानुपर्ने भए चाहिँ सायद अलिकति गाह्रो पनि हुन्थ्यो होला, होइन? गीत सङ्गीतबाट चाहिँ म श्रोताहरूको माया एउटा नामको भोगी छु भनौँ न, त्यही नामको लागि नै अहिलेसम्म निरन्तर लागिरहेछु, हरदम कोसिस गरिरहेछु।
0: अब यो नामको लागि लडिरहनु भएको छ तपाईँ, होइन? यो साङ्गीतिक यात्राको क्रममा कुनै त्यस्तो कठिन मोडहरू आयो तपाईँलाई? यहाँ बस्नु खानु सङ्घर्ष गर्नु अप्ठ्यारो नहुँदा पनि भनिन्छ नि यहाँ कहिलेकाहीँ झुक्क्याउने परम्पराहरू हुन्छ, गीत दिन्छु भन्ने अथवा ल है तपाईँको लागि तयार भएको भने सबै तयारी हुँदाखेरि कहिलेकाहीँ त्यो नपाइरहेको अवस्था, त्यस्तो कठिन मोडहरू आयो?
1: होइन, त्यस्तो कठिन मोडहरू चाहिँ मैले चाहिँ फेस गर्नु परेन अहिलेसम्म, होइन? अब आफूलाई गीत गर्नु मन लाग्दा आफै खर्च गरेर गीत पनि गरि नै रहेको छु। मैले चाहिँ मलाई एउटा गीत गाउन दिनुहोस् न, गाउन पाए हुन्थ्यो भनेर चाहिँ कसैसँग हात फैलाउनु परेन, ठुलो कुरा त्यही हो जस्तो लाग्छ। अब आफूलाई गीत गाउनु मन लाग्दा गीत निकाल्नु मन लाग्दा अहिलेसम्म जे गरिरहेको छु आफैले गरिरहेको छु भनौँ न, आफ्नो मेहनतले नै यो ठाउँसम्म, हजुर यो ठाउँसम्म आइपुगेको छु।
0: उसो भने तपाईँलाई यो क्षेत्रमा प्रोत्साहन गर्ने धेरै भेट्नुभयो कि निरुत्साहित गर्ने चाहिँ धेरै?
1: प्रोत्साहन गर्ने नै धेरै भेटेको छु। मेन कुरा चाहिँ कस्तो आफ्नो घरकै कुरा गरौँ न,
0: मलाई घरबाट सपोर्ट,
1: हजुर सपोर्ट हुँदैन थियो भने सायद बाहिरबाट प्रोत्साहन पाएर पनि मैले सायद केही नै गर्न सक्दैन थिएँ होला। मेरो बाबाले देख्नुभएको सपना चाहिँ मेरो आमाको साथले मैले पुरा गरिरहेको छु, मेरो परिवारको साथले, साथीभाइ, होइन? मेरो फ्यामिलीहरूले यति प्राउड फिल गर्नुहुन्छ नि है, हाम्रो छोरी हाम्रो चेलीले चाहिँ यसरी गायिका भएर नाम कमाइरहेछ, मेरो प्रगतिमा उहाँहरू खुसी भएको देख्दा, उहाँहरूले प्राउड फिल गरेको देख्दा म त्यसैमा एकदमै धेरै खुसी छु भनौँ न। मैले कमाएको चाहिँ त्यही हो जस्तो लाग्छ क्या आजसम्म।
0: सबैभन्दा ठुलो कुरो चाहिँ यही हो
1: हजुर मेरो लागि चाहिँ। एउटा के इच्छा छ भने अब यो म्युजिकमा लागिसकेपछि चाहिँ भोलि पर्सि म मर्दाखेरि चाहिँ मेरो गीत एउटा भए पनि बजिदियोस्, त्यतिखेर चाहिँ गायिका अञ्जु श्रेष्ठ भएको चाहिँ सार्थक हुन्छ जस्तो लाग्छ।
0: पक्कै पनि तपाईँलाई सङ्घर्ष गर्नु त्यति गाह्रो भएन, प्रोत्साहन गर्ने त घरैबाट, सबभन्दा ठुलो त घरै हो होइन? जहाँबाट चाहिँ यात्रा प्रारम्भ गर्नुभयो, त्यहीँबाट चाहिँ एउटा राजमार्ग बनेपछि दौडनको लागि हिँड्नको लागि त्यस्तो समस्या भएन,
1: समस्या भएन
0: र आजसम्म बुवालाई मिस गरिरहनु भएको छ तपाईँले, त्यही भएर पनि बुवाले चाहिँ के देख्नुभयो तपाईँमा त्यो सानैदेखि गीत गाउनुपर्छ छोरी भनेर बुवाले, अहिले बुवा हुन्न आज बुवाको मुखेन दिन होइन उहाँलाई सम्झौ पनि,
1: उहाँलाई त मैले यति सम्झिरहेको छु भनौँ न, हिजो रातभरि नै रोयो होला होइन, बिहान उठ्दा आँखा पनि यत्रो यत्रो भइरहेको थियो, आजको दिन चाहिँ एकदम फेरि आजकै दिन इन्टरभ्यू परे दाइले यो क्वेसन चाहिँ मलाई नसोध्दै हुन्थ्यो भन्ने भइरहेको थियो सुरुदेखि होइन, अन्तिममा आएर सोधि नै हाल्नुभयो, उहाँलाई मैले बिर्सेकै छैन सम्झिने त कुरै भएन, हरेक दिन त्यो आँखा खोल्नु अगाडि कतिखेर चाहिँ मलाई उहाँले बोलाउनुहुन्छ भनेर हरेक दिन त्यो बिहान म कुरिरहेको हुन्छु होइन, उहाँको आवाज आउँदैन, आज 12 वर्ष भइसक्यो उहाँले छोडेर जानुभएको, तर पनि म त्यही दिन म अडिरहेको छु अझै पनि, जस्तो
0: भनेपछि बुवा बिते सँगसँगै पनि तपाईँले सँगै यात्रा प्रारम्भ गर्नु,
1: हजुर मेरो बुवाको, हजुर बुवाले चाहिँ जहिले पनि तिमी गायिका हुनुपर्छ, तिमीले गाउनुपर्छ, तिमीले गाएको मैले पनि अरूको जस्तै टिममा हेर्नुपर्छ भन्ने मैले धेरैवटा इन्टरभ्यूमा नै भनिसकेको छु, फेरि अब दोहोऱ्याउनै पर्ने भन्दा पनि उहाँले चाहिँ अन्तिम उहाँ जुन दिन यो संसार छोडेर जानुभयो त्यही दिन चाहिँ उहाँले तिमीलाई मैले यसरी कहिले टिममा हेर्ने, तिम्रो गीत कहिले सुन्ने त मैले यसरी रेकर्ड भएको भन्ने उहाँको अन्तिम इच्छा नै त्यो रहेछ, त्यो भनेको आधी घन्टाको बिचमा उहाँले संसार छोडेर जानुभयो, मलाई कस्तो त्यो उहाँले छोडेर गइसकेपछि मेरो बुवाको यत्रो ठुलो इच्छा रहेछ मलाई गायिका भएको हेर्ने, त्यो इच्छा मैले किन पुरा नगर्ने त भनेर मैले फर्स्ट एल्बम उहाँको छ महिना नपुग्दै मैले फर्स्ट एल्बम गराएको थिएँ, मैले गाउने हरेक गीत मेरो बुवाको लागि डेडिकेटेड हुन्छ, उहाँकै लागि नै गाउँछु होइन,
0: आज झन् विशेष दिनमा बुवालाई सम्झाउन पाएँ खुसी लाग्यो मलाई पनि, बुवाको आत्माको चिर शान्ति कामना गर्न चाहन्छु, भावपूर्व सदा सुमन व्यक्त गर्न चाहन्छु होइन, संसारमा यस्तै हो अन्जुजी, जन्म सँगसँगै मान्छेले साथै बोकेर ल्याउने चाहिँ के भने त्यो मृत्यु हो होइन, यो शाश्वत सत्य हो, स्वीकार्नुपर्छ होइन, र बिस्तारै अब उहाँलाई मनबाट त निकाल्न सकिँदैन, तर पनि उहाँलाई सम्झेर काम गर्न त सकिन्छ, उहाँको आशीर्वाद लिन त सकिन्छ,
1: हजुर उहाँकै आशीर्वादले आज यो ठाउँसम्म आइपुगेको छु, अझै हिँड्ने कोसिसमै छु होइन, गन्तव्यसम्म अझै पुग्न बाँकी नै छ उहाँको आशीर्वादले, उहाँले मलाई माथिबाट हेरेर आशीर्वाद दिइरहनु भएको होला, त्यही भन्ने आशमा नै बाँचिरहेको छु भनौँ न, छोडेर जानेले छोडेर गए पनि बाँच्नेले चाहिँ मन बुझाएर बाँच्नै पर्ने रहेछ, संसारको रीत यस्तै रहेछ भनेर आफ्नो मनलाई बुझाउने कोसिसमै छु अझैसम्म पनि भनौँ न,
0: पक्कै पनि, र यसबिचमा अब रमाइलो कुराकानी गर्दैछौँ, अलिकति भावनात्मक कुरातिर बक्यौँ, र यहाँ रमाइलो प्रसङ्ग पनि जोड्नु भएको थियो शर्मिला अधिकारीजीले अघि एनपिजीलाई, उहाँले एनपिजीले पनि जवाब फर्काइसक्नु भएको छ, शर्मिला अधिकारीजीले केही लाइन छुट्यो नि भनेर लेख्नु भएको रहेछ, त्यो छुटेको लाइन के म हेर्दैछु है शर्मिलाजी, अब कहिलेकाहीँ यो मोबाइलमा चाहिँ त्यो सानो अक्षर भएको हुनाले छुटेको लाइनहरू हामी भेटाउँदैनौँ, तर यहाँ एनपिजीले तपाईँलाई जवाब फर्काउनु भएको छ, हुन त उहाँले त्यो एनपिजीले चाहिँ मलाई बाचा गरेको थियो रघु भट्टराईलाई पनि लिएर आउँछु भनेर अर्थात् कनेक्टिकट तिर चाहिँ बोस्टन र हामी नर्थ क्यारोलिना दुवै भाइ आउँछौँ भनेर बाचा गर्नुभएको थियो, त्यो बाचा पुरा गर्नुभएको छैन भनेर लेख्नु भएको थियो उहाँले, र एनपिजीले चाहिँ यहाँ जहिले नि व्यस्त हुन्छु साउको मेलामा चेलीलाई लिन आउँछु आउने छु है तिजैको बेलामा भनेर जवाब फर्काउनु भएको छ, ल अब ढकानी खान पाउने भयो होइन, अब नयाँ सोचहरू नयाँ कामहरू केही गर्नुभएको छ कि
1: नयाँ, अब मेरो यो तिज गीत त भइहाल्यो होइन, त्यसपछि मेरो सेलो आउँदैछ, एउटा डान्सिङ नम्बर आउँदैछ,
0: सेलो गीत
1: चाहिँ 1 वर्ष अगाडि नै अडियो मैले फाइनल गरिसकेको छु, अब त्यसको भिडियो सायद चाँडै नै आउँछ होला, यहाँले सुन्न अनि हेर्न सक्नुहुन्छ चाँडै नै, नयाँ चाहिँ मेरो सेलो गीत आउँदैछ अब चाहिँ,
0: यो चाहिँ अब यो के दसैँलाई
1: दसैँ अगाडि पनि हुनसक्छ, दसैँ तिहारको बिचतिर पनि हुनसक्छ,
0: सेलो चाहिँ तयार भयो, रेकर्डिङ चाहिँ भइसक्यो,
1: हजुर अडियो फाइनल नै भइसकेको छ, भिडियो गर्न बाँकी छ,
0: पहिलोपटक गाउनु भएको सेलो,
1: पहिलोपटक गाउनु गएको हो, अलिक गाह्रो हुँदो रहेछ सेलो चाहिँ, सेलो गाउन चाहिँ अलिक एकदम चटचट काटेर गाउनु पर्ने रहेछ, त्यो हामी नर्मली अरू आधुनिक गीत गाइरहेकोलाई चाहिँ अलिकति अप्ठ्यारो जस्तो फिल गरेँ मैले चाहिँ
0: सेलो चाहिँ,
1: हजुर
0: हुन्छ, साह्रै खुसी लाग्यो आज यो तिजको पूर्व सन्ध्यामा तिजकै गीतहरू राख्यौँ, केही तपाईँका अन्य गीतहरू पनि राख्यौँ हामीले, र कार्यक्रमको बिसौनीमा चाहिँ एउटा गीत म तिजकै राख्नेछु, किनकि यो आउँदो हप्ता हरितालिका तिज पनि परेको छ, र आइदिनु भएकोमा धन्यवाद, र अन्तमा रेडियो सुनेर बस्ने श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ,
1: अहिलेसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई एकदम नमस्कार अनि धन्यवाद पनि भन्न चाहन्छु. यहाँले हाम्रो गीत सुनिदिनु भएन, हेरिदिनु भएन भने हामीले गरेको मेहनतको कुनै पनि अर्थ रहँदैन. मैले बारम्बार भनिरहे रहेको छु. भर्खरै मात्र आएको मेरो 30 गीत एक वर्षमा एकचोटिलाई सबैले माया गरिदिनु होला, एकचोटि हेरिदिनु होला. राम्रो नराम्रो जस्तो लाग्छ त्यस्तै कमेन्ट यहाँले युट्युबसम्म गएर छोडिदिनु होला,
0: ताकि सब्सक्राइब
1: पनि गरिदिनु होला, मिल्छ भने सेयर पनि गरिदिनु होला, होइन त्यो कमी कमजोरीहरूलाई औँलाइदिनु होला, ताकि अब आउने मैले गीतहरूमा चाहिँ त्यो कमी कमजोरीहरू फेरि पनि नदोहोऱ्यौँ भन्न चाहन्छु. र यतिजनालाई सुनेर साथ दिनुभयो, तुलसी दाईलाई पनि धेरै धेरै धन्यवाद, र बिएफबिएस रेडियोलाई पनि एकदम आभारी छु बिएफबिएस रेडियोमालाई पनि, कि उहाँले मलाई सधैँ माया गरिरहनु भएको छ. मेरो हरेक गीत निस्किँदाखेरि उहाँले सम्झिनुहुन्छ. हामी कलाकारहरूलाई उहाँहरूले यति धेरै माया गर्नुहुन्छ कि अब कुरै नगरौँ, होइन. र यहाँले लाइभबाट, फेसबुक लाइभबाट, र मलाई प्रत्यक्ष सुनिरहनु भएको रेडियोबाट सुनिरहनु हुने सम्पूर्णलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु. र आउँदै गरेको हरितालिका तिजको पनि सम्पूर्ण हिन्दू नारीहरूलाई नै चाहिँ शुभकामना भन्न चाहन्छु.
0: हुन्छ, तपाईँलाई धन्यवाद. श्रोताहरू यहाँलाई पनि धन्यवाद दिन चाहन्छु. यो सप्ताहन्त सुखद र रमाइलो बित्यो भन्दै हामी पनि बिदा हुन्छौँ. अञ्जुजी सँगसँगै म बिदा हुन चाहन्छु. तपाईँहरूको बाँकी पनि शुभ रहोस्. नमस्ते.

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: ग्रीन आर्मी नेपाल विरुद्ध सर्वोच्चमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्द राम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गरी सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटमा ग्रीन आर्मी नेपालका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पनि विपक्षी बनाइएको छ। आज धार भएको रेडको पहिलो पेशी आगामी सोमबारका लागि तोकिएको छ। रसुवाको भोटेको क्षेत्रमा आएको बाढ़ी तथा विपदका बेला नेपाली सेनाको जस्तो देखिने पोसाक, दर्जा र चिन्ह प्रयोग गर्दै ग्रीन आर्मी उद्धार तथा राहतमा खटिएको थियो। त्यसपछि ग्रीन आर्मीको होलिया र पहिचानबारे टिप्पणी पनि भएको थियो। प्रधानमन्त्री वालिन्दर शाहले आउँदो असोज 8 गते सेप्टेम्बर 24 राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने भएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिकाबारे जानकारी दिनुभएको हो। संयुक्त राष्ट्रसंघको 81 महासभाको हाई लेभल जनरल डिबेट 22 28 सेप्टेम्बरसम्म न्यूयोर्कको राष्ट्रसंघ मुख्यालयमा हुनेछ। महासभाको जनरल डिबेटमा प्रधानमन्त्री शाहले विश्वव्यापी जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेका प्रभाव र यसबाट निम्तिएको विनाशकारी परिणामका बारेमा विश्व समुदायको ध्यान आकर्षण गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र 50 मुलुकका सरकार प्रमुख सहभागी हुनेछन्। काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो सहित 4 विरूद्ध अख्तियारले सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरेको छ। भ्रष्टाचारबाट कमाएको गैर कानूनी रकम नातागोताका नाममा राखेर शुद्धिकरण ठहर गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो। महतोकी श्रीमती माला कुमारी महतो, साली रीना कुशवाहा र साडो भाइ कृष्ण प्रसाद मेहता विरूद्ध मुद्दा दर्ता भएको हो। मुख्य प्रतिवादी रामबाबु महतो र उहाँकी पत्नी माला कुमारीलाई जनही 4,48,79,000 बढी रकम बेगो दावी गरिएको छ। सँगै मनी लाउन्ड्रिङ निवारण ऐन बमोजिम, बेगोको दोब्बर जरिवाना, कैद सजाय र अवैध सम्पत्तिबाट खरिद गरिएका जग्गा जफत गर्न माग गरिएको छ। यसै गरी मतियारको भूमिका निर्वाह गरेको ठहर गर्दै साली रीना र साडो भाइ कृष्ण प्रसादलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय माग दावी गरिएको छ। यसअघि महतो विरूद्ध गैर कानूनी सम्पत्ति आर्जन अभियोगमा 2082 जेठ 26 गते 4,58,97,000 बेगो दावी सहित मुद्दा पनि विचाराधीन छ। रासुपा सांसद अनुष्का श्रेष्ठले राजदूत नियुक्ति गर्दा जलवायु कूटनीतिमा काम गर्न सक्ने क्षमता भएकालाई अघि सार्न सरकारलाई सुझाव दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठ,
4: हालैको भयानक हिमालयन सुनामीले देखाइसकेको छ कि जलवायु संकट हाम्रो वर्तमानको वास्तविकता बनिसकेको छ। हामीले अन्तर्राष्ट्रिय मञ्चमा क्लाइमेट जस्टिसको आफ्नो स्ट्यान्ड बलियोसँग राख्ने अप्रोच लिएका छौं र लस एण्ड ड्यामेज फण्डसँगको हाम्रो इंगेजमेन्ट पनि अघि बढ़िरहेको छ। हिजो पनि जवाफ आएको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज उठाउनु राम्रो हो, आवश्यक हो, तर त्यतिमै रोकिनु भने हुँदैन। हामीले वर्षौंको क्लाइमेट एडभोकेसीबाट कमाएको अन्तर्राष्ट्रिय गुडविललाई अब दीर्घकालीन पार्टनरशिप, फाइनान्स, टेक्नोलोजी र रिजिलियन्समा रूपान्तरण गर्नुपर्छ। अर्थात नेपालले क्लाइमेट एडभोकेसीबाट अब क्लाइमेट डिप्लोमेसीतर्फ जानुपर्छ। यसै सन्दर्भमा अहिले विचाराधीन महत्वपूर्ण राजदूत नियुक्तिहरूमा सम्बन्धित मुलुकसँग क्लाइमेट डिप्लोमेसी अघि बढाउन सक्ने क्षमतालाई पनि ध्यान दिन म सरकारलाई आग्रह गर्न चाहन्छु।
3: सप्तरी राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा भएको सुत्केरी प्रकरण छानबिन गर्न गठन भएको दुईवटा समितिले काम थालेको छ। आज प्रतिनिधि सभा बैठकलाई जानकारी गराउँदै स्वास्थ्य मन्त्री निशा माताले मन्त्रालय सहित जिल्ला प्रशासन कार्यालयले समेत समिति बनाएर काम थालेको जानकारी दिनुभएको हो। यो घटनालाई लिएर अस्पतालमा ड्यूटीका कर्मचारीलाई समेत कामबाट हटाएर छानबिन भइरहेको उहाँको भनाइ छ। मन्त्री महताका अनुसार 30 बबिता पासवान भदौ 24 गते बिहान 2 अस्पताल पुगेर अस्पताल भर्ना भएको र बिहान 4 बाहिर गएर 4:45 बच्चा जन्माउनु भएको थियो। छानबिन समितिले प्रतिवेदन दिएपछि कार्यवाही गर्ने मन्त्री महताको भनाइ छ।
5: यो घटनाको वास्तविक अवस्था के थियो? सेवाग्राही अस्पताल परिसरबाट बाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालबाट प्रदान गरिएको सेवामा कुनै कमी कमजोरी भएको थियो वा थिएन? यसका लागि छानबिन समितिले काम गरिरहेको छ। छानबिन प्रतिवेदन प्राप्त भए पश्चात दोषी देखिएकाहरूमाथि कानून बमोजिम कारवाही हुने नै छ। यस्तो अवस्था फेरि पनि दोहोरिन नदिन अस्पतालले प्रतिबद्ध व्यक्त गरिसकेको छ र मन्त्रालयले समेत अस्पताललाई सचेत गराइसकेको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

BFBS गोर्खा भिडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता यो समय दिवा कोसिलीमा प्रवेश गरेका छौँ. समय हामीहरूसँग अहिले 1:10 गएको छ. अ भेरी गुड आफ्टरनुन, नमस्कार, धेरै धेरै स्वागत छ म सिनियाको तर्फबाट. आज 11 सेप्टेम्बर 2026 रहेको छ, फ्राइडे यानि कि शुक्रबारको दिन, र अब हामी सुन विकेन्डतर्फ अप्रोच हुँदैछौँ र कार्यक्रममा पक्कै पनि तपाईँको माझमा मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा रहने नै छु श्रोता. त्यसै गरी अहिलेको यस समयमा यो हुन गएको जसरी इभेन्टहरूको बारेमा पनि म तपाईँको माझमा जानकारी राख्ने नै छु श्रोता. त्यसै गरी हेल्थ पडकास्ट पनि तपाईँको माझमा रहनेछ. तपाईँले हामीलाई 105.4 MHz ट्रेनिङ गरेर सुन्न सक्नुहुन्छ. फोक्सटोनवासी तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली तपाईँले बिएफपिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ. साथै स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ अहिलेको यस समयमा. र कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ. तपाईँको माझमा यो एउटा मिठो गीत अब भने म राख्ने नै छु. सज्जन राजवेदीको आवाजमा रहेको छ पत्र, इन्जोय गर्नुहोला.

BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रमले हामी दिवाको सिलेमा छौँ श्रोता, र समय हामीसँग अहिले 1:16 गइसकेको छ. र वेदरको बारेमा पनि आउनुहोस् केही चर्चा अहिलेको यस समय गरिहालौँ. र फोक्सटोनमा पनि अहिले टेम्परेचर 21 degrees Celsius, mostly cloudy, wind bani 13 kilometer per hour, humidity 70% rahe ko sa. Risa gari yo aitabar ko din pani pani parni sanket rahe ko sa. Yes anusar abhishabani jankari li ran wala bana chahan chyo shrudab. Ra London ko sandarvama bani li temperature 21 degrees Celsius, mostly cloudy, humidity 60%, ra wind 10 kilometer per hour rahe ko sa. र यसैको साथमा कार्यक्रममा अगाडि बढौँ. अहिले क्वाइट चिली छ यहाँ फोक्सटोनमा, चिसो चिसो रहेको छ वेदर. अघि भर्खर बिहान पानी परेको थियो र त्यस पछाडि गर्मी भएको थियो र फेरि चिसो भएको छ. अब हामी यो अटममा पनि प्रवेश गर्दैछौँ, मन्थ वाइज हामी प्रवेश गरिसकेका छौँ र अब डेट वाइज हामी सुन प्रवेश गर्नेछौँ. त्यसै कारणले गर्दाखेरि अलिक चिसो चिसो टाइमहरू पनि रहेको छ र वेदर चेन्ज हुँदाखेरि अलिकति फ्लूहरू हुने सम्भावना पनि हुन्छ. सो प्लिज आफ्नो पनि ख्याल राख्नुहोला भन्न चाहन्छु. र कार्यक्रममा अब भने आउनुहोस्, हामी फेरि पनि अगाडि बढ्ने नै छौँ. अहिलेको लागि भने भागी जाने सल्लाह रहेको छ सुनिता थिकिम र नोगेन हाङसारोमा.

0: रेडियो खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिऊ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला। र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk
3: PFDS गोर्खा रेडियो।

बीएफबी स्कोरका रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रममा हामी छौँ दिवा कुसेलीमा र समय हामीसँग दुई पछिको लागि 22 मिनट बाँकी रहेको छ. यसै गरी अपकमिङ इभेन्ट्सहरूको बारेमा केही जानकारीहरू तपाईँको माझमा राखी हालौँ. हुन गइरहेको छ यो चाहिँ अब भने गोर्खा नेप्लिस टेनिस क्लबले चाहिँ आयोजना गरेको छ अटम टुर र टेनिस प्लेयर्सहरूको लागि रहेको छ. मेन सिङ्गल विभिन्न क्याटेगोरीसम्म मेनको लेडिजको र 12 सेप्टेम्बरमा हुन गइरहेको छ. भोलिको दिनमा भेनिची अल्डरसट टेनिस सेन्टर प्रिन्स एभेन्यू अल्डरसटमा र टिकटहरू प्राइसदेखि लिएर इत्यादि सबै कुरा रहेको छ. मोर इन्फोजहरू तपाईँ लिन चाहनु हुन्छ भने यसरी कल गर्नुहोला 07411054025 र तपाईँले सोसियल मिडिया पनि फलो गर्न सक्नुहुन्छ फेसबुक इन्स्टाग्राम युट्युब जहाँ चाहिँ गोर्खा नेप्लिस टेनिस क्लब युकेमा चाहिँ पाउन सक्नुहुन्छ. र कार्यक्रम आउनुहोस् हामी फेरि पनि अगाडि बढ्ने नै छौँ. अहिलेको लागि भने यो मिठो गीतको साथमा तपाईँको माझमा राख्ने नै छु रहेको छ श्रोता नभनेका कुरा दीक्षिता खार्कीको आवाजमा.

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो BFPS पुर्खा रेडियो हो।

PFBS गोर्खा भिडियो सुन्दै हुनुहुन्छ र कार्यक्रममा हामी छौँ श्रोता. यो समय देवाको सिरेमा र अपकमिङ इभेन्ट्सहरूको बारेमा तपाईँको माझमा फेरि पनि म केही सूचनाहरू राख्ने नै छु. र अब पनि हुन गइरहेको छ यो इभेन्ट्सहरू निकै नै धेरै यहाँ रहेको छ, जसमध्ये चाहिँ हुनेछ अब पनि अपकमिङ टाइममा चाहिँ यहाँ जसरी हुन गइरहेको इभेन्टहरू मध्येमा चाहिँ ब्रिगेड इभेन्ट्सहरूको बारेमा पनि म केही हाइलाइट्सहरू राख्ने नै छु. अफकोर्स अब यहाँ ब्रिगेड इभेन्ट्सहरूकै क्रममा चाहिँ निकै नै धेरै इभेन्ट्सहरू रहेको छ. र अब भने लेटेस्टमा चाहिँ तपाईँको समक्षमा जानकारी राख्दाखेरि चाहिँ यहाँ हुन गइरहेको छ प्रिगेड इभेन्ट र साथै फेस्टिभलको कुरा गर्दाखेरि वान आजियाको चाहिँ आजको दिनमा जसरी एक कम्पनी डेली डे पनि रहेको थियो र अब नेक्स्ट वेटे चाहिँ आजको दिनमा एक्सर्साइज ट्रेल वर्क पनि भएको छ र आजदेखि स्टार्ट रहेको छ. यो चाहिँ 14th of September रहेको छ र निकै नै यो इभेन्ट्सहरू रहेको छ. यस अनुसार तपाईँलाई जानकारी राख्न चाहन्छु. र भन्ने कार्यक्रममा हामी अगाडि फेरि पनि बढ्ने क्रम आइसकेको छ. अर्को एउटा मिठो गीतको साथमा तपाईँलाई अगाडि बढाउने नै छु श्रोता. अहिलेको यस समयमा आउनुहोस् राखिहालौँ तपाईँको माझमा भने रहेको छ यो मिठो गीत चाहिँ जसरी अहिलेको यो समय केहर सिंह लिम्बूको आवाजमा छालेमा इन्जोय गर्न सक्नुहुन्छ यो मिठो गीत पनि.

पीएफबीएस गोर्खा रेडियो सुन्ने हुनुहुन्छ र कार्यक्रम अहिले छौँ हामी यो समय दिवाको सिलीमा र पहिलो घण्टाबाट बिदा लिने समय पनि आएको छ र कार्यक्रमको दोस्रो घण्टामा पनि तपाईँलाई भरपूर मनोरञ्जनको साथमा विभिन्न जानकारी राख्नेछु र तेस्रो घण्टामा सुन्न नबिर्सिनुहोला चाहिँ तपाईँले आज पाउन सक्नुहुन्छ हेल्थ पडकास्ट केही क्षणमा रहनेछ सिटी सिटको साथमा पार्ट वान चाहिँ 3:28 जाँदा भने पार्ट टू चाहिँ 4:00 लागि 13 बाँकी हुँदा हुनेछ र पनि कार्यक्रम आउनुहोस् हामी फेरि पनि अगाडि बढ्ने नै छ अहिलेको लागि यो रहेको छ गीत मेरो साथ नवीन के भट्टराईको आवाजमा इन्जोय गर्नुहोला श्रोता र अवश्य पनि छिप गर्नुहोला अहिलेको लागि भने यो अर्को गीत राख्नेछु तपाईँको मासमा न्याउली बनेमा इन्जोय गर्नुहोला र त्यस पश्चात हामी केही क्षणमा भेट्ने नै छौँ कार्यक्रमको सेकेन्ड आवरमा समाचार पश्चात स्टे ट्युन्ड म सेनेको साथ

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो असोज 8 गते सेप्टेम्बर 24 राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने भएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिकाबारे जानकारी दिनुभएको हो। महासभाको जनरल डिबेटमा प्रधानमन्त्री शाहले उठाउने विषयबारे जानकारी दिँदै परराष्ट्र सचिव राई
4: जलवायु परिवर्तन र यसबाट सृजित प्रकोपबाट नेपालले बारम्बार भोग्न परेको जनधनको ठूलो क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गर्ने, नेपालले नगण्य कार्बन उत्सर्जन गरे तापनि ठूलो मात्रामा जलवायु परिवर्तनका कारण नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई विश्व समक्ष प्रस्तुत गर्ने, यस सन्दर्भमा नेपालले फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज लगायतका निकायबाट तत्कालै उचित सहयोग प्राप्त गर्ने जस्ता जलवायु न्याय क्लाइमेट जस्टिस सम्बन्धी विषय विश्व समुदायलाई आह्वान गर्ने, नेपालमा क्लाइमेट रिजिलियन्ट पूर्वाधार निर्माण गर्ने, क्लाइमेट स्मार्ट कृषि प्रबन्धन गर्ने र सरकारवालाहरूको क्षमता विकास गर्न आवश्यक प्रविधि र जलवायु वित्त क्लाइमेट फाइनान्स सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन धनी र विकसित मुलुकहरूलाई अपिल गर्ने। साथै नेपालले प्रकृति मैत्री जीवनशैली 46% भन्दा बढी जंगल, विशाल हिमालय क्षेत्र र वृहत नदी प्रणाली मार्फत विश्व वातावरण संरक्षण र प्रवर्धनमा पुर्याउँदै आएको योगदानको बारेमा जानकारी गराउने।
3: संयुक्त राष्ट्रसंघको 81 महासभाको हाई लेभल जनरल डिबेट 22 28 सेप्टेम्बरसम्म न्युयोर्कको राष्ट्रसंघ मुख्यालयमा हुनेछ। महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र 50 मुलुकका सरकार प्रमुख सहभागी हुनेछन्। एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले अध्यक्ष ओलीकै प्यानलबाट महासचिव बनेको मान्छे पान्ने पार्टी पुनर्गठनको च्याम्पियन बन्न खोजेको भन्दै शंकर पोखरेलको आलोचना गर्नुभएको छ। महासचिव पोखरेलले पार्टी पुनर्गठनका लागि ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव सहितको 65 पन्ने प्रतिवेदन लाएपछि उपाध्यक्ष बादलले अर्को 39 पानाको अर्को प्रतिवेदन मार्फत पोखरेलको हैसियतमाथि नै प्रहार गर्नुभएको छ। पुष्पलाल केशरजंग रायमाझीदेखि पटक पटक निर्वाचनमा पराजित नेताहरू समेत पार्टी नेतृत्वका लागि योग्य र सक्षम ठहरिएर जिम्मेवारी वहन गरेको प्रसंगसहित बादलले एउटा चुनावको पराजय विस्थापनका लागि पर्याप्त कारण हुन नसक्ने जिकिर गर्नुभएको छ। 70 वर्षे उमेर हद पनि नेतृत्वबाट विदाको आधार हुन नसक्ने भन्दै उहाँले चिनिया कम्युनिष्ट पार्टी र साइप्रसको उदाहरण हेर्न सुझाव दिनुभएको छ। योजनाबद्ध ढंगले युवा नेतृत्वको विकास आवश्यक भए पनि नेतृत्व विकास बिना युवालाई नेतृत्वमा लगेर राख्दैमा केही नहुने बादलको तर्क छ। आज बसेको एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले अब दुईवटा प्रतिवेदनलाई एउटै बनाउने निर्णय गरेको छ। नेपाली सेनाले आज मात्रै बाढ़ी प्रभावित क्षेत्रबाट 30 जनाको हवाई उद्धार गरेको छ। सैनिक मुख्यालय जंगी अड्डाका अनुसार दिउँसो 5:30 बजेसम्म 30 जनाको उद्धार गरिएको हो। 10 भदौमा फोटेको सीमा आएको बाढ़ीपछि नेपाली सेनाले अहिलेसम्म 4,137 जनाको हवाई उद्धार गरेको छ, जसमध्ये स्वदेशी 3,854 जना छन् भने विदेशी 283 जना नागरिक छन्। विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्ताले नेपाल अल निगमको कार्यालय अगाडि प्रदर्शन गरेका छन्। मुलुक प्राकृतिक विपत्ति र शोकका बेला बजारमा ग्यासको कृत्रिम अभाव र कालो बजारी मौलाएको भन्दै संयुक्त विद्यार्थी आन्दोलन सम्बद्ध विद्यार्थीहरूले निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै प्लाकार्ड सहित विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सरकारको लाचारीपनप्रति कड़ा व्यङ्ग्य गर्दै जनता अनेक संकटमा किन चाहियो सरकार फोकटमा ग्यासको कालो बजारी बन्द गर लेखिएका प्लाकार्ड बोकेका छन्। ठग्ने र कालो बजारी गर्नेहरूलाई तत्काल कानूनी दायरामा ल्याउन उनीहरूले माग गरेका छन्। राप्रपाले कार्यवाही गरेका कार्यवाही प्रक्रियामा रहेका 7 नेतालाई पार्टीको कुनै गतिविधिमा संलग्न नगर्न निर्देशन दिएको छ। राप्रपाका महामन्त्री राजेन्द्र गुरूङले काठमाडौँ, चितवन, दोलखा र धादिङ जिल्ला समितिलाई पत्र पठाउँदै ती नेताहरूलाई पार्टी गतिविधिमा सहभागी नगराउन भन्नुभएको हो। उद्धव थापा, राजेन्द्र प्रजापति, राजु विष्ट, गिरबहादुर तामाङ पार्टीको साधारण सदस्यबाट निष्कासन भइसकेको र मोनिका श्रेष्ठ, नुरज वज्राचार्य र डम्बर तामाङलाई कार्यवाही प्रक्रियामा रहेको पत्रमा उल्लेख छ। ग्रीन आर्मी नेपाल विरूद्ध सर्वोच्चमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू सम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्द राम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोशाक, दर्जा र चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।
1: BFBS Gorkha Radio.

हेप्पी एफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रममा हामी छौँ श्रोता. यो समय दिवाको सिलीको दोस्रो घण्टामा प्रवेश गरेका छौँ. तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सिनेको तर्फबाट. 2:12 गएको छ र अवश्य पनि फसायुनी मिठो बोलेर मेचु देवालको आवाजमा यो मिठो गीत एन्जो गरिसक्नु भएको छ श्रोता. र कार्यक्रम यो दिवाको सिली सुन्न सक्नुहुन्छ हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम भनिरहेको छ. यो चाहिँ 1:00 to 4:00 र अवश्य पनि अहिलेको यस समयमा पनि तपाईँको माझमा जानकारी रद्दी गर्नेछ र कार्यक्रमको थर्ड आवरमा सुन्न नबिर्सनुहोला. तपाईँले पाउन सक्नुहुनेछ हेल्थ पडकास्ट सिरिजको साथमा केही क्षणमा रहने नै छ. र अब पनि कार्यक्रममा आउनुहोस् हामी अगाडि बढ्नेछौँ. अहिलेको समयमा मिठो गीतको साथमा बी ए ट्राईको छ के यो माया हो.

BFBS को रेडियो सुन्ने हुनुहुन्छ र कार्यक्रमलाई हामी छौँ श्रोता. यो समय दिवाको सेलेमा 2:17 गएको छ. मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा हुनुहुन्छ. त्यसै गरी आउनुहोस् अब भने यो टेटवास नेपालीस कम्युनिटीको चाहिँ यो दसैँ सेलिब्रेसनको बारेमा पनि जानकारी राख्ने नै छु. 17th हुन गएको छ अक्टोबर स्याटरडेको दिनमा. ठाउँ चाहिँ रहेको छ यो सिभिक सेन्टर र समय चाहिँ रहेको छ यो हुन गइरहेको 3:00 साढे एघार बजीसम्ममा. र कुनै क्वेरी छन् भने चाहिँ तपाईँले देवबहादुर गुरुङ वा मामालाई चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ. र कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ. अहिलेको लागि फेरि पनि यो मिठो गीतको साथमा तपाईँको माझमा राख्ने नै छु. इन्जोय गर्नुहोला. सम्झनाहरूलाई रहेको छ सबिन राईको आवाजमा. इन्जोय गर्नुहोला.

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो PFBS गोर्खा रेडियो हो।

एफपी स्कोरकार भिडियो सुन्ने हुनुहुन्छ र कार्यक्रमलाई हामी छौँ श्रोता. यो समय जसरी दिवा कोसिलीको सेकेन्ड आवरमा र समय हामीसँग 3 बजेको लागि अब पनि बाँकी रहेको छ 26 मिनट. यसै गरी सूचना रहेको छ थर्ड एनआरएनए कप, यो चाहिँ हुन गइरहेको छ अब पनि 19 सेप्टेम्बर स्याटरडेको दिन बिहानको 8 बजीदेखि स्प्रिङ वेस्ट एकाडेमी ब्रमवेल्स लेन फाल्टममा हुने सब विभिन्न क्याटेगोरिजहरू रहेको छ र यस सम्बन्धी कुनै क्वारी छन् भने कल गर्नुहोला 07078897999 मा चाहिँ कल गरेर क्वारी बुझ्न सक्नुहुन्छ. र कार्यक्रममा आउनुहोस् अब भने हामी फेरि पनि अगाडि बढ्ने नै छौँ. अहिलेको लागि भनिरहेको छ तपाईँको माझमा यो मिठो गीत राख्ने नै छु, राइनी लाई लानी सल्लाह मेलिना राईको आवाजमा.

0: Star Radio.
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ. युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्. त्यसैले तपाईँ पनि

PFP स्कोरकार्ड मीटिंग सुन्दै हुनुहुन्छ. कार्यक्रममा हामी छौँ श्रोता. यो समय दिवाको सिलेमा र सूचना तपाईँको माझमा राख्नेछु. यो समयमा र हुन गएको इभेन्टको बारेमा रहेको छ. अब अपकमिङ इभेन्ट रहेको छ. यो चाहिँ 26 सेप्टेम्बरमा दिउँसोको समय हुन गएको छ. काव्य सन्ध्या 2026 र दिउँसोको समय 1:30 बजेदेखि रहेको छ. स्थान चाहिँ सुशी मोटो अल्टरसर्टमा हुन गएको छ र आयोजक चाहिँ साहित्य सङ्घालो परिवार बेलायत रहेको छ. कुनै क्वेसन पनि तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ 0736831506 कल गर्नुहोला. र पनि कार्यक्रममा फेरि पनि अगाडि बढौँ. अहिलेलाई पनि सुनिल गिरीको आवाजमा रोगै पिरती

बीएफपी स्कोरकार्ड भिडियो कार्यक्रम दिवाको सिली रब पनि सेकेन्ड आवरबाट विदा लिने समय आइसकेको छ. श्रोता हामीसँग समय 3 बजेको लागि 6 मिनट बाँकी रहेको छ र कार्यक्रमको हामी तेस्रो यानि कि आखिरी घण्टामा पनि भेट्ने नै छौँ. हेल्थ पोडकास्ट तपाईँको माझमा केही क्षणमा रहने नै छ र अहिलेको लागि पनि यो मिठो गीत तपाईँको माझमा राख्ने नै छु. सीमा राईको आवाजमा रहेको छ माया फेरि. यो मिठो गीत पनि इन्जोय गर्नुहोला श्रोता. स्टे ट्युन्ड र कार्यक्रमको थर्ड आवरमा हामी केही क्षणमा भेट्ने नै छौँ.

0: Pilain Padi
1: On Air
0: Atma
1: Ani Smart Speaker Ma Bhanos
2: Paisa Ko Baba Security Ek Jana Mahila Le Sarkari Aspatal Pahile Sadak Beti Ma Parcha Jama Pare Pachi Pradhanmantri Barendra Shah Mathi Sadan Dekhi Samajik Sanjal Ma Samet Alochana Barsina Thaleko Cha
3: Bishesh Gari Pradhanmantri Shahle Chunavi Sabha Ma Gareko Bhashan Yeti Bela आलोचनाको केन्द्रमा परेको हो। चुनाव अघिको धनगढी सभामा शाहले गोजीमा पैसा नहुनेले पनि उपचार पाउने एजेन्डा सुनाउँदा दर्शक समर्थकले होटिङ गरेका थिए।
4: के छन् हालचाल, निकै छौ कि नै? दिल्ली छकालै एउटा सुइना देखे थिए। सुदूरपश्चिम बनेको देश बनेको त्यो सपना पुरा गर्ने हो र त्यो पुरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो। बोराजी बुझेका छौ कि नै? खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा।
3: पहिलो चुनावी सभामा दिएको यही आश्वासन अहिले सुत्केरी प्रकरणपछि प्रधानमन्त्री शाहलाई आलोचनाको गल्पासो बनेको छ। आज प्रतिनिधि सभा बैठकमा राप्रपा सांसद खुशबु ओलीले बालेनको त्यही भाषण समातेर जवाफ माग्नु भएको छ।
5: गोजीमा पैसा नहुनेले उपचार पाउनु पर्छ, त्यो हाम्रो एजेन्डा हो भनेर प्रधानमन्त्री बालेन्द्र शाहले चुनावको नारा दिनुभएको थियो। बबिताको श्रीमानसँग 2000 रुपियाँ थियो, 1200 रुपियाँ नपुगेपछि पैसा खोज्न जाने क्रममा सँगै निस्किएकी श्रीमतीले अस्पतालको पेटीमा बच्चा जन्माइन्। म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, तपाईँले घोषणा गर्नुभएको एजेन्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ?
3: सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि शाहमाथि प्रश्नै प्रश्न उठाएका छन्। अभिनेत्री रिचा शर्माले चुनावको भाषण सम्झाउँदै शाहसँग भाषणमा होइन सड़कमा प्रमाण चाहिन्छ, सरकार गरिबको उपचार अधिकार कहिले व्यवहारमा आउँछ भनेर प्रश्न गर्नु भएको छ। कांग्रेस नेता अजय बाबु शिवाकोटीले बालेनको एजेन्डाले जितेको दिन पैसा नहुँदा अस्पतालबाट निकालिएकी आमाले सड़कमै बच्चा जन्माइन्, जय होस्ती आमा र बच्चाको भनेर लेख्नु भएको छ। सुरेश शाह नामका फेसबुक प्रयोगकर्ताले त्यो एजेन्डा कहाँ गयो सरकार भन्नुभएको छ। फेसबुककै अर्की प्रयोगकर्ता रिजा काफ्रेले 2500 नहुँदा एउटी आमाले अस्पताल बाहिर सड़कमा बच्चा जन्माउनु पर्यो, एजेन्डा सुन्दर छ तर यसको अर्थ तब हुन्छ जब गरिबले अस्पतालको ढोकाबाट उपचार नपाई फर्कनु पर्दैन भन्नुभएको छ। अविनाश चौधरी नामका फेसबुक प्रयोगकर्ताले कस्तो गजबको फ्री उपचार रहेछ, भाषणमा निशुल्क, अस्पतालको गेटमा शुल्क, भाषणमा गरिबको अधिकार, सड़कमा गरिबको बेइज्जत भन्नुभएको छ। प्रतिनिधि सभा बैठकमा पूर्व अर्थमन्त्री नेकपा सांसद वर्षमान पुनले सरकार विफल भएको टिप्पणी गर्नु भएको छ।
6: चुनावी भाषणका बेला भोट माग्न जान प्रधानमन्त्रीले मतदातासँग अब खल्तीमा पैसा नहुने निशुल्क उपचार पाउँछ, पैसा नहुनेले पढ्न पाउँछु भन्नुभएको भिडियो क्लिप सार्वजनिक सञ्जालमा छरपष्ट भएको पक्कै देख्नु भएको होला। प्रसव पीडामा रहेकी आफ्नी श्रीमती चढेको महानगरको गाडी ट्राफिक प्रहरीले रोक्दा सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई एउटा गरिब महिलाले पैसाको अभावमा सड़क पेटीमा शिशु जन्माएको विषयमा किन मौन बसेको भन्दै आम मानिसले प्रश्न गरिरहेका छन्। यो जानकारी छ कि छैन? सरकारप्रति जनतामा कुन तहको असन्तोष र आक्रोश पैदा भएको छ भन्ने कुरा बुझ्न ताजा जानु पर्दैन? यही सम्मानित सदनमा सत्ता पक्षकै मान्यजीहरूले दिनुभएको अभिव्यक्ति काफी छ।
3: सप्तरीकी 30 वर्षीय बबिता पासवान अस्पताल बाहिर सड़क पेटीमै सुत्केरी भएको घटनामा सरकारले छानबिन गर्दैछ।
2: सप्तरी राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा भएको सुत्केरी प्रकरण छानबिन गर्न गठन भएको दुईवटा समितिले काम थालेको छ। आज प्रतिनिधि सभा बैठकलाई जानकारी गराउँदै स्वास्थ्य मन्त्री निशा महताले मन्त्रालय सहित जिल्ला प्रशासन कार्यालयले समेत समिति बनाएर काम थालेको जानकारी दिनुभएको हो। यो घटनालाई लिएर अस्पतालमा ड्युटीका कर्मचारीलाई समेत कामबाट हटाएर छानबिन भइरहेको उहाँको भनाइ छ। मन्त्री मेहताका अनुसार 30 वर्षीय बबिता पासवान भदौ 24 गते बिहान 2 बजे अस्पताल पुगेर अस्पताल भर्ना भएको र बिहान 4 बजेतिर बाहिर भएर 4:45 बजेतिर बच्चा जन्माउनु भएको थियो। छानबिन समितिले प्रतिवेदन दिएपछि कार्यवाही गर्ने मन्त्री महताको भनाइ छ।
7: यो घटनाको वास्तविक अवस्था के थियो? सेवाग्राही अस्पताल परिसरबाट बाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालबाट प्रदान गरिएको सेवामा कुनै कमी कमजोरी भएको थियो वा थिएन, यसका लागि छानबिन समितिले काम गरिरहेको छ। छानबिन प्रतिवेदन प्राप्त भए पश्चात दोषी देखिएकाहरूमाथि कानून बमोजिम कारवाही हुने नै छ। यस्तो अवस्था फेरि पनि दोहोरिन नदिन अस्पतालले प्रतिबद्ध व्यक्त गरिसकेको छ र मन्त्रालयले समेत अस्पताललाई सचेत गराइसकेको छ।
2: स्वभावको विषयलाई लिएर रासुपा सांसद आशिका तामाङले सरकारमाथि आक्रोश पोख्नु भएको छ। ग्यास माफियाको प्रभावमा परेर मन्त्री फेरेको समेत उहाँको आरोप छ। प्रतिनिधि सभामा तामाङले सरकारमाथि आक्रोश पोख्दा राज्यसभा सांसदहरूले नै टेबल ठोकेर समर्थन गरेका छन्।
0: मलाई दिनमा हजारौं कल आउँछन्, आशिका दिदी पसलमा ग्यास छ तर पसलले ग्यास बेच्न मान्दैनन्, यो त लासामा सुन्छ कान मेरो बुच्चै छ जस्तो भएन रहेछ बाबु महोदय। के यो देशमा सरकार भन्दा ठुलो माफिया नै हो त? पसलमा ग्यास हेर्दै भोक भोकै जनता बस्नु पर्ने दिन हेर्न नै हामीलाई जनताले दुई तिहाईको मत दिएर पठाएको हो त? यदि साँच्चीकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनु पर्यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नु पर्यो। होइन भने महिनै पछि ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ सभामुख महोदय।
2: राज्यसभा सांसद खगेन्द्र सुनारले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु भएको छ। पछिल्लो समय नेपाल प्रहरीका आईजीपीमाथि खनिँदै आएका सांसद सुनारले आजको बैठकमा प्रधानमन्त्रीको नियतमाथि नै प्रश्न उठाउनु भएको छ।
8: सामान्य आरोपको भरमा अहिलेसम्म तीनजना मन्त्री बर्खास्तमा परिसक्नु भएको छ, तर करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ। करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन? उनीमाथि छानबिन किन भइरहेको छैन? के कारणले उनलाई बचाइराखिएको छ? यो सम्मानित सदन मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ, यो बारेमा सचेत हुनुपर्छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो असोज 8 गते सेप्टेम्बर 24 राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने भएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिकाबारे जानकारी दिनुभएको हो। महासभाको जनरल डिबेटमा प्रधानमन्त्री शाहले उठाउने विषयबारे जानकारी दिँदै परराष्ट्र सचिव राई,
9: जलवायु परिवर्तन र यसबाट सृजित प्रकोपबाट नेपालले बारम्बार भोग्न परेको जनधनको ठूलो क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गर्ने, नेपालले नगण्य कार्बन उत्सर्जन गरे तापनि ठूलो मात्रामा जलवायु परिवर्तनका कारण नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई विश्व समक्ष प्रस्तुत गर्ने, यस सन्दर्भमा नेपालले फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज लगायतका निकायबाट तत्कालै उचित सहयोग प्राप्त गर्ने जस्ता जलवायु न्याय क्लाइमेट जस्टिस सम्बन्धी विषय
2: संयुक्त राष्ट्रसंघको 81 महासभाको हाई लेभल जनरल डिबेट 22-28 सेप्टेम्बरसम्म न्यूयोर्कको राष्ट्रसंघ मुख्यालयमा हुनेछ। महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र 50 मुलुकका सरकार प्रमुख सहभागी हुनेछन्। एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले अध्यक्ष ओलीकै प्यानलबाट महासचिव बनेको मान्छे पार्टी पुनर्गठनको च्याम्पियन बन्न खोजेको भन्दै शंकर पोखरेलको आलोचना गर्नुभएको छ। महासचिव पोखरेलले पार्टी पुनर्गठनका लागि ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव सहितको 65 पन्ने प्रतिवेदन ल्याएपछि उपाध्यक्ष बादलले अर्को 39 पानाको अर्को प्रतिवेदन मार्फत पोखरेलको हैसियतमाथि नै प्रहार गर्नुभएको हो। पुष्पलाल केशरजंग रायमाझीदेखि पटक पटक निर्वाचनमा पराजित नेताहरू समेत पार्टी नेतृत्वका लागि योग्य र सक्षम ठहरिएर जिम्मेवारी वहन गरेको प्रसंग सहित बादलले एउटा चुनावको पराजय विस्थापनका लागि पर्याप्त कारण हुन नसक्ने जिकिर गर्नुभएको छ। 70 वर्षीय उमेर हद पनि नेतृत्वबाट विदाको आधार हुन नसक्ने भन्दै वहाँले चिनिया कम्युनिष्ट पार्टी र साइप्रसको उदाहरण हेर्न सुझाव दिनुभएको छ। योजनाबद्ध ढंगले युवा नेतृत्वको विकास आवश्यक भए पनि नेतृत्व विकास बिना युवालाई नेतृत्वमा लगेर राख्दैमा केही नहुने बादलको तर्क छ। आज बसेको एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले अब दुईवटा प्रतिवेदनलाई एउटै बनाउने निर्णय गरेको छ। अब खबर फटाफट।
3: चितवनमा सयपत्री खेती विस्तार हुँदै पोहोर साल करिब 22 सेक्टरमा सयपत्री फूल खेती गरिएकोमा यसपालि 44 सेक्टरमा हुँदै स्याङ्जा गलाङ 7 सेनापुक र 11 बुढाथोकी डाँडा जोड्ने गरी आँधी खोलामा झोलुङ्गे पुल निर्माण, यसअघि सेनापुकबाट सिद्धार्थ राजमार्ग पुग्न 1 लाग्ने गरेकोमा पुल बनेपछि 10 मिनटमै आउजाउ। भोटेकोशी बाढीपछि संचार माध्यममा आएका 233 सामग्रीमा पत्रकारिता आचार संहिता उल्लंघन भएको प्रेस काउन्सिलको ठहर, आचार संहिता विपरीतका सामग्री तत्काल सज्याउन, हटाउन र सुधार गर्न निर्देशन दिँदा 19 अझै टेरेनन्। विदेश भ्रमणको विवरण नागरिक एपबाटै पाउन सकिने व्यवस्था।
2: खबर यति नै, नमस्कार।
10: यो PFBS गोर्खा रेडियो हो।

0: गोर्खा रेडियो 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: हुनुहुन्छ यतिखेर र यो बेलामा अब आजको हेल्थ पोडकास्ट सुरु गर्ने बेला भइसकेको छ. आज हुनुहुन्छ मेरो साथमा डाक्टर पूजा देव. उहाँ चाहिँ पेडिट्रिसियन यानि कि बालरोग विशेषज्ञ हुनुहुन्छ र उहाँले आज हामीलाई समय दिनुभएको छ र हाम्रो स्टेसनसम्म नै उहाँ भौतिक रूपमा यात्रा गरेर आउनुभएको छ. उहाँलाई धेरै धेरै धन्यवाद भन्दै मैले सबैभन्दा पहिला उहाँलाई स्वागत गर्न चाहेँ. आजदेखि सुरु भएको यो श्रृङ्खलामा अब हामी बालरोगसँग सम्बन्धित विभिन्न कुराहरूमा ध्यान दिनेछौँ. सबैभन्दा पहिला पूजाजी हजुरलाई धेरै धेरै धन्यवाद अनि स्वागत गर्न चाहे बिएमएस कर्खा रेडियोमा.
1: हस् धन्यवाद मलाई आज यहाँसम्म बोलाउनु भयो, एउटा हेल्थ पोडकास्टमा बोल्ने मौका दिनुभयो शिरीषजी, त्यसको लागि धेरै धेरै धन्यवाद छ. र साथै नमस्ते सबै श्रोता माझहरूमा पनि.
0: हजुर आराम कुशलै हुनुहुन्छ? हजुर
1: एकदम, हजुर एकदम ठिक.
0: हजुर र अब सबैभन्दा पहिला त मैले सधैँ नै हाम्रो पाहुनाहरूलाई आफ्नो परिचय दिनको लागि आग्रह गर्छु. मैले त तपाईँलाई राम्ररी चिने, अब हाम्रो श्रोताहरूलाई पनि हाम्रो डाक्टर पूजा देव को हुनुहुन्छ चिनाइदिउँ न त. हजुर
1: हजुर, म डाक्टर पूजा देव अहिले हालसाल पिडियाट्रिक कन्सल्टेन्ट भन्नाले बालरोग विशेषज्ञ करेन्टली चाहिँ नै इस्ट केन्ट हस्पिटल एनएचएस ट्रस्ट अन्तर्गत क्विन एलिजाबेथ द क्विन मदर हस्पिटलमा कन्सल्टेन्टको रूपमा काम गर्दैछु. यहाँ मैले एनएचएसमा काम गरेको 2014 हो. त्योभन्दा अगाडि चाहिँ नै मेरो एमबिबिएसको पढाइ चाहिँ नै मैले नेपालबाटै गरेँ. पोखरामा मणिपाल कलेज अफ मेडिकल साइन्सेसबाट मैले मेरो एमबिबिएस डिग्री लिएँ. त्यसपछिबाट हाम्रो इन्टर्नसिप र दुई वर्षे एकदेखि दुई वर्षसम्म काम गर्नै पर्ने हाम्रो एउटा रुल थियो, नेसनल रुल थियो, त्यो अनुसार गरेपछि चाहिँ नै अनि पोस्ट ग्रेजुएसन त्यो भनेको चाहिँ नै उच्च शिक्षा को लागि चाहिँ नै मैले पिडियाट्रिक्स नै चुज गरेर कान्ति बाल अस्पतालबाट चाहिँ नै मैले पिडियाट्रिक्स कम्प्लिट गरेको. 2011 मैले पोस्ट ग्रेजुएट गरेको. अनि त्यो पोस्ट ग्रेजुएसनको सिलसिलामा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो त्यतिखेर नेसनली नै इक्जामहरू हुने भएर चाहिँ नि त्यो अनुसारले चाहिँ नै सेलेक्टेड भएर चाहिँ नि नेसनल एकाडेमी अफ मेडिकल साइन्सेस भन्ने चाहिँ हाम्रो खोलेको थियो. त्यो चाहिँ नि वीर हस्पिटल एज अ ठुलो हस्पिटल, त्यसको ब्रान्च चाहिँ नै पिडियाट्रिक्स चाहिँ नै हामीले कान्तिपाल अस्पताल, पाटन हस्पिटल र प्रसूति गृहमा चाहिँ नि रोटेसन भएर चाहिँ नै गर्नु पर्थ्यो. त्यो चाहिँ 3 कोर्स, त्यो कम्प्लिट भएपछि बल्ल विद्यावारिधि पाइन्छ.
0: हजुर.
1: अनि त्यो अनुसारले चाहिँ नि बालरोग विशेषज्ञ त्यो अनुसारले गरेर काम गर्दै थिएँ मैले त्यहाँ. तर ड्यु टु फ्यामिली रिजन भनौँ न, अनि यता आइयो. अब त्यही हरेक देशको आफ्नो आफ्नै ट्रेनिङको महत्त्व हुन्छ. अनि अब यता बुझिसकेपछि मलाई चाहिँ नि जहिले पनि बालरोगमा नै कन्टिन्युटी दिन मन भएको भएर ठिकै छ नि त यहाँको ट्रेनिङमा पनि छिरेर हेरौँ भनेर चाहिँ नि, किनभने एज त्यतिकै कन्सल्टेन्ट हुन दिँदैन यहाँ. उसको आफ्नै आफ्नै हरेक कन्ट्रीको आफ्नो आफ्नै मेडिकल काउन्सिलको एउटा रुल्स र रेगुलेसन हुन्छ. त्यो अनुसारले चाहिँ मैले यही नै रिक्वायरमेन्टहरू पुरा गरेर अनि त्यसपछि कन्सल्टेन्टको पोस्ट गर्दैछु अहिले.
0: हजुर एकदमै लामो यात्रा आइपुग्नु भएको छ यहाँसम्म र आज अब तपाईँको यो लामो यात्राबाट चाहिँ सङ्गाल्नु भएका अनुभवहरू, ज्ञानहरू होइन, त्यो जानकारीहरू हामीसँग सेयर गर्नको लागि आइदिनु भएको छ. यसको लागि धेरै धेरै धन्यवाद. हाम्रो श्रोताहरूले पनि चाहिँ धेरै नै अब अहिले चाख मानेर सुनिराख्नु भएको छ होला. र हेल्थ पोडकास्टमा जति पनि हाम्रो स्पेसलिस्टहरू आउनुहुन्छ उहाँहरूको कुराहरूलाई चाहिँ हाम्रो श्रोताले एकदमै मनन गर्नुहुन्छ है. उहाँहरूले रेस्पोन्स पनि दिनुहुन्छ, फोन पनि गर्नुहुन्छ, अनि उहाँले त्यस्तो भन्नुभएको थियो नि है, यस्तो भन्नुभएको थियो नि भनेर सोध्नु पनि हुन्छ. त्यो कारण गर्दाखेरि आई थिङ्क हाम्रो यो हेल्थ पोडकास्टको जुन जर्नी छ यो सुरु भएको यही सालदेखि हो, यसले चाहिँ हाम्रो थुप्रै श्रोताहरूलाई धेरै फाइदा दिएको छ. र अब आजको यो कुराकानीले अथवा आजको यो श्रृङ्खलाले चाहिँ हाम्रो नयाँ आमाहरूदेखि लिएर होइन अब अहिले भनौँ न जति पनि टिनेज अवस्थासम्म भएका केटाकेटीहरू हुने हाउस होल्डको लागि चाहिँ निकै नै फाइदाजनक हुन्छ होला. त्यतातिर लाग्नुपर्दा सबैभन्दा पहिला बालरोग विशेषज्ञ भन्ने नै कुरा गरौँ.
1: हजुर,
0: अब पहिला पहिला हामी पनि बाल अवस्थामै हुँदाखेरि त होइन बालरोग विशेषज्ञ भन्ने मलाई थाहा थिएन. हुन त अब हाम्रो अभिभावकले कहाँ लानुहुन्थ्यो, कुन डक्टरमा थाहा भने डक्टरकोमा जाने भन्ने मात्र सुनिन्थ्यो नि त.
1: हजुर,
0: यो बालरोग विशेषज्ञ नै भन्दाखेरि चाहिँ कुन एज ग्रुपलाई चाहिँ टार्गेट गरेर चाहिँ नि यो यो विशेषता भएको डक्टरले हेर्ने गर्नुहुन्छ स्पेसली तपाईँले भनौँ न, होइन त्यो अलिकति क्लियर गरिदिनुहोस् न हामी जस्तो मान्छेलाई.
1: हजुर हजुर, बालरोग विशेषज्ञहरूले चाहिँ नै अहिले चाहिँ नि हेर्दाखेरि चाहिँ भर्खर जन्मेको बच्चादेखिबाट 18 हुन्जेलसम्म चाहिँ नै बालरोग विशेषज्ञले हेर्छ. अहिले सिस्टम कस्तो छ भन्दाखेरि 0 to 16 चाहिँ नै कम्प्लिटली पिडियाट्रिक्स अन्डर नै आउँछ. त्यसपछिबाट चाहिँ नै 16 to 18 चाहिँ नै ट्रान्जिसन फेज भन्छौँ हामी होइन, त्यो चाहिँ नै एडल्ट ट्रान्जिसन भनौँ न. कुनै नानीहरूलाई चाहिँ नै अब कम्प्लेक्स रोगहरू केही छ जन्मजातै

0: होइन अब छारे रोगहरू छ त्यस्तो छ भने चाहिँ उनीहरूलाई 16 वर्ष पुग्यो भन्दैमा अब उनीहरू एडल्ट भयो भनेर हामीले एडल्टतिर धकेलिहाल्नु मिल्दैन होइन. अब त्यसलाई के गर्नुपर्छ भन्दाखेरि चाहिँ नि 16 to 18 हामीले टाइम लिएर उनीहरूलाई राम्ररी चाहिँ नै एउटा डिपार्टमेन्टबाट अर्को डिपार्टमेन्टमा चाहिँ नै अब हस्तान्तरण भनौँ न होइन राम्ररी ह्यान्ड ओभर दिएर उसको चाहिँ नै बेसिक रिक्वायरमेन्ट र निडहरू चाहिँ कभर होस् भन्ने हिसाबले चाहिँ नै 16 to 18 गरेर 18 इयर्ससम्म चाहिँ नै हामीले हेर्छौँ है. त्यस्तो नभए चाहिँ नै न्युली डायग्नोज कुनै छ भने चाहिँ नै 16 वर्ष चाहिँ अहिले कट अफ छ
1: है.
0: तर अब यदि कुनै रोग छ सानैदेखिबाट त्यसको उपचार भइरहेछ र कन्टिन्युटी चाहिन्छ भने 18 भन्छौँ. त्यही भएर 0 to 18 लिइरहेछौँ हामीले चाहिँ.
1: अब यसैमा के हजुर अब बाल रोग भन्ने बित्तिकै अब खरामखुरुम आयो त्यसमा होइन. अब बच्चालाई होस् अथवा वयस्कलाई अब हाम्रो शरीरमा विभिन्न प्रकारका सिस्टमहरू हुन्छ होइन. त्यो कुनै न कुनै सिस्टममा चाहिँ समस्या हुँदाखेरि अब हामीले एज एन एडल्ट भनौँ न अब हाम्रो मस्तिष्कमा केही समस्या भयो भने त्यतैतिर गइन्छ, मुटुको समस्या भने मुटुतिर गइन्छ, अब कलेजको समस्या कलेजतिर गइन्छ. त्यो आफ्नो छ नि त अङ्ग हिसाब किताब. अब बाल रोग भनिसकेपछि बच्चामा पनि त्यो सबै अङ्गहरू हुन्छ, सिस्टमहरू हुन्छ. उनीहरूको कुनै पनि सिस्टममा समस्या भने खरामखुरुम हेर्ने बाल रोग विशेषज्ञले नै हो त हजुर.
0: होइन, तपाईँले एकदम राम्रो प्रश्न गर्नुभयो कि यो जुन चाहिँ हामीलाई मुटुको समस्या भएपछि कार्डियोलोजिस्टकोमा जान्छौँ होइन. त्यो बाल रोग विशेषज्ञको चाहिँ नै मेन फङ्सन भनेको अब ड्युटी कोर ड्युटी भनेको चाहिँ के भन्दा एउटा नर्मल ग्रोथ पनि हेर्ने हो है. 3-4 थोकमा विभाजित गर्न सकिन्छ कि. एउटा चाहिँ नै जेनरल वेलबिङ है, त्यसमा चाहिँ नै बच्चाको ग्रोथ कस्तो भइरहेछ, न्युट्रिसन होइन, त्यस्तो सबै हेर्छौँ हामीले. अर्को चाहिँ नै के भन्छ प्रिभेन्टिभ मेडिसिन भन्छौँ हामीले होइन. त्यो चाहिँ नै कस्तो भन्दाखेरि अब जस्तै भ्याक्सिनको बारेमा कुरा गरौँ, खोपहरूको बारेमा कुरा गरौँ, त्यसले त कति रोगहरूबाट बचाउँछ नि त. त्यसको लागि पनि डिरेक्ट गर्ने चाहिँ नै एउटा हामी माध्यम हौँ कि. त्यो एउटा प्रिभेन्टिभ मेडिकेसन त्यो भयो. अर्को चाहिँ नै इलनेसेसहरू कभर गर्ने, जस्तै तपाईँले भन्नुभएको बिरामी भयो भने खरामखुरुम ल्याइहाल्ने भनेर होइन. तर त्यो इलनेस हुँदाखेरि पनि नि अब जस्तै कोही बच्चाको मुटुमा समस्या देखियो भने हामीले बेसिक चाहिँ नै कस्तो छ यहाँको हेल्थ सिस्टम भन्दाखेरि चाहिँ नै पहिला जिपी थ्रु जानुहुन्छ. जिपीबाट चाहिँ नै रेफरल आएपछि नि पेडियाट्रिक्सकोमा चाहिँ नै अनि हामीले त्यो बच्चालाई पहिला हेर्छौँ. हाम्रो डिस्ट्रिक्ट जेनरल हस्पिटल लेभलमा नै सबै थोक हुनसक्छ भने हामीले गर्छौँ. तर अब सपोज भनौँ मुटुमा पुवाल छ अरे, त्यही भएर बच्चालाई गाह्रो भयो छ अरे होइन, बच्चा 4 वर्षको छ अरे, बाँकी सबै हामीले हेर्छौँ, उसलाई स्टेबल गर्छौँ सबै. एकोकार्डियोग्राफी मुटुको हुन्छ नि, त्यो स्क्यानिङहरू सबै गर्छौँ. तर त्यसपछिको चाहिँ म्यानेजमेन्ट यदि सर्जरी छ भने चाहिँ नै हामीले फेरि पिडियाट्रिक सर्जरी कार्डियोलोजीको टिम हुन्छ जुन चाहिँ एभलिना चिल्ड्रेन हस्पिटल लन्डनमा, उहाँहरूलाई कन्ट्याक्ट गरेर चाहिँ नै एउटा हुन्छ नि रिले गरेर उहाँको अपरेसनहरू त्यहाँ हुन्छ, त्यसपछिबाट फर्दर फलोअप फेरि हामीहरूकोमै हुन्छ कि. त्यसरी चाहिँ एउटा च्यानल बनाएको छौँ हामीले. त्यही भएर फोर्थ स्टेज के हो भन्दा जेनरल पिडियाट्रिसियनहरूको चाहिँ नै टु स्पिक विथ द अदर टिम मेम्बर्स होइन, अरू चाहिँ नै फ्याकल्टीहरूलाई चाहिँ नै मिल्छ भने रेफर गर्ने होइन, त्यसको फुल ट्रिटमेन्टको लागि. त्यसरी चाहिँ नै हामीले विभाजन गर्छौँ कि. त्यही भएर रोग लागेर आउँदा सबै हेरिन्छ, तर जस्ट इन निड अब कोही नानीहरूलाई दिमागको अर्कै समस्या छ जुनले चाहिँ नै न्युरोलोजिस्टले हेर्नुपर्नेछ अथवा कार्डियोलोजिस्टले हेर्नुपर्नेछ, यहाँ हाम्रो लोकली त्यति छैन भने चाहिँ नै हाम्रो ब्रान्च चाहिँ नै टर्सरी सेन्टरमा गरेर चाहिँ नै त्यसरी एउटा होल प्याकेज नै दिइन्छ कि. त्यो त्यसरी चाहिँ गर्छौँ हामीले.
1: हजुर,
0: ओभरअल त हामी सबैले त्यो ट्रेनिङमा पढेर आएको हुन्छ, तर अब अहिले साइन्स यति धेरै अगाडि बढिसक्यो नि, त्यस सो मच एडभान्स हामीले हेरिसक्यौँ होइन. त्यसको लागि चाहिँ नि अब जस्तै बच्चाको डायबिटिजलाई नि पिडियाट्रिक डायबिटिज टिम हुन्छ क्या. एपिलेप्सी छारे रोग छ भने पिडियाट्रिक एपिलेप्सी टिम, जस्तै म चाहिँ नै जेनरल पिडियाट्रिसियन विथ एपिलेप्सी इन्ट्रेस्ट हुन्छ, मेरो अन्डरमा चाहिँ एपिलेप्सीको बच्चाहरूको चाहिँ ट्रिटमेन्ट हुन्छ. तर त्यस विद्यामा नै अलिकति कम्प्लेक्स केसेसहरू आयो अनि त्यसपछिबाट उसलाई चाहिँ नै होइन फर्दर मेडिकेसन्सहरूमा प्रब्लम अथवा सर्जिकली त्यो केही गर्नुपर्ने स्थिति छ भने चाहिँ पिडियाट्रिक न्युरोलोजिस्टसँग कन्ट्याक्ट गर्ने के, त्यसरी चाहिँ हाम्रो च्यानल हुन्छ
1: है.
0: तपाईँले भन्नुभएको एकदम ठिक हो कि, पहिला हामीले भनौँ नेपालमा काम गर्दाखेरि पनि जेनरल पिडियाट्रिक्स हामीले कान्ति बाल अस्पतालमा हेर्दाखेरि सब हेर्थ्यौँ, किनभने त्यो त सेन्ट्रल हस्पिटल भयो. अनि कार्डियोलोजी डिपार्टमेन्ट त्यो बिस्तारै बिस्तारै त्यो सानो सानो सब स्पेसलाइजेसन खुल्न थाल्यो क्या. अहिले त नेपालमा पनि सब छ, त्यही भएर आफूले हेरेपछि यदि यो बच्चालाई चाहिँ नै ओभरअल म्यानेजमेन्टको लागि चाहिँ नै कसै कुनै टर्सरी सेन्टरमा रिफर गर्नुपर्छ अरू केही चाहिन्छ भने चाहिँ त्यो गर्छौँ र हामीले चाहिँ नै त्यो गरेपछि चाहिँ नै फलोअपहरू चाहिँ नै दिइरहेको हुन्छौँ क्या कस्तो भयो त त्यसपछि होइन त्यसको लागि चाहिँ नै आफ्नो लोकल एरियामा नै आउनुपर्छ क्या त्यसरी चाहिँ गर्छौँ क्या हामीले चाहिँ
1: यो सबै सिस्टम बुझाइसकेकोमा पूजाजी हजुरलाई धेरै धेरै धन्यवाद र यही नोटमा हामी एउटा छोटो विश्राम लिन्छौँ
0: हजुर
1: फेरि हामी त्यसपछि कुराकानीलाई अगाडि बढाउनेछौँ।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
1: गोर्खा रेडियो।

0: Gorkha Radio.
1: हजुर, आदरणीय श्रोता वृन्द, बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर। र अब भने आजको हाम्रो यो कुराकानी डाक्टर पूजा देव, पेडियाट्रिसियन हुनुहुन्छ, उहाँसँगको भलाकुसारी छ। यसलाई अगाडि बढाउन चाहन्छु। बालरोग विशेषज्ञले कस्तो काम गर्नुहुन्छ, कसलाई हेर्नुहुन्छ र कस्तो प्रकारको सिस्टम छ बच्चाहरूको रोगलाई ट्याकल गर्नको लागि भनेर उहाँले बताइसक्नु भएको छ। र मैले डाक्टर पूजाजी तपाईँलाई फेरि पनि एकपटक स्वागत गर्दा के सोध्न चाहेँ भने, अब इन्फेन्सीदेखि नै तपाईँहरूले हेर्नुहुन्छ, अघि नै भनिहाल्नुभयो 16 वर्षसम्म, एक्सटेन्सनमा 18 वर्षसम्म भनेर, अब यसलाई कसरी विभाजित गर्नुहुन्छ? यो चाहिँ एज जुन रेन्ज छ त्यो त एकदमै ठुलो छ, तपाईँहरूले पक्कै पनि यसलाई चाहिँ डिभाइड गरेर चाहिँ विभिन्न चाहिँ एज ग्रुपलाई चाहिँ छुट्याउनु भएको छ होला, कसरी यसमा चाहिँ मिलाउनुहुन्छ, कसरी तपाईँहरूले चाहिँ हेर्नुहुन्छ, अथवा कस्तो कस्तो सल्लाह कुन कुन एज रेन्जका बच्चाहरूको लागि दिन सक्नुहुन्छ, त्यसमा अलिकति हामीलाई विस्तृत रूपमा जानकारी गराउनुहोस् न है।
2: हजुर, म सिम्पली भन्नुपर्दा कसरी छुट्याउँ भन्दाखेरि चाहिँ नि 0 to 28 days है, त्यसलाई हामीले नियोनेट भन्छौँ, किनभने त्यो एकदम क्रिटिकल स्टेज हो है। त्यसपछिबाट 28 days भनौँ, अथवा 1 महिनादेखिबाट 12 महिनासम्मलाई हामीले इन्फेन्सी भन्छौँ है, इन्फेन्ट। त्यसपछिबाट 1 to 3 years लिऊँ, त्यसलाई टोडलर भन्छौँ, त्यतिखेर उनीहरू घरमै हुन्छ, डेभलप भइरहेको हुन्छ त्यो। त्यसपछिबाट 4 to 12 प्री स्कुल स्कुल त्यो फेज भयो, अनि 13 to onwards चाहिँ नि हामीले एज अ टिनेज त्यसरी लिऊँ न होइन, त्यसरी लियौँ भने ब्रेकडाउन गर्न अलिक सजिलो हुन्छ। किनभनेदेखि under 5 भनेको चाहिँ धेरै भल्नरेबल एज ग्रुपहरू, ओके, उनीहरू छिटो बिमार परिहाल्ने होइन, छिटो निको पनि भइहाल्ने है, त्यो पनि एउटा एकदमै राम्रो पक्ष छ के हजुर। अनि त्यो त्यस्तो भएको भएर र उनीहरूलाई चाहिँ नै खालि इलनेस मात्र होइन, आफू बिरामी पर्ने मात्र होइन, ओभरअल उसको डेभलपमेन्ट कस्तो भइरहेछ त, शारीरिक विकास मात्र होइन कि मानसिक विकास पनि होइन, अनि सामाजिक विकास पनि, सोसियल वेलबिङ पनि भन्छौँ नि। अब कस्तो हुन्छ भन्दाखेरि यो कुराहरूलाई बढी ध्यान दिएको हुँदैन, तर खास भन्यो भने यो सबै चिज चाहिँ नै एउटा बालरोग विशेषज्ञले चाहिँ नै इमोसनल वेलबिङ होइन, अनि सोसियल वेलबिङ र फिजिकल वेलबिङ, त्यो तिनटै हेरेर हेर्ने क्लिनिसियन हो नि त। त्यही भएर हाम्रो लागि चाहिँ त्यो सबै एकदम महत्त्व हुन्छ, किनभने त्यसले चाहिँ नै एउटा बेस बिल्डअप गरेको हुन्छ, पछि बच्चा कस्तो हुन्छ त भनेर होइन, हाम्रो दायित्व चाहिँ नै ग्रोथ राम्रो भइरहोस् र त्यो सँगसँगै मेन्टल र इमोसनल वेलबिङ पनि राम्रो होस् न, पछि उसले मजाले सक्सेस गर्न सकोस् भन्ने हुन्छ है। अब हामीले भर्खर जन्मेको नानीहरू र आमाहरू जुन चाहिँ नि पहिलोचोटि आमा बन्नु भएको हुन्छ होइन, एक्सपिरियन्स हुँदैन, ला के गर्ने हो, डर लाग्यो भनेर कति बच्चाहरू त अलिकति खोक्यो यताउति गर्यो भने पनि इमर्जेन्सीमा ल्याउनु भएको चाहिँ देख्छौँ क्या हामीले। अनि त्यो इन अ वे राम्रो पनि हो है, किनभने केयरफुल हुनु, आएर बरु होइन चेकअप गरेर सब ठिक छ भनेर घर जानु इज बेटर देन घरमा त्यतिकै राखिरह्यो, थाहै हुँदैन, किनभने भर्खर जन्मेको नानीहरू त सुतेको सुतै मात्रै गर्छ नि त, उनीहरू सुत्छ 20 to 22 hours सुत्छ उनीहरू, त्यो त्यो नर्मल हो त्यो नानीहरूको लागि होइन। त्यो बेलामा मुख्य के हेर्नुपर्छ भन्दाखेरि चाहिँ नै फिडिङ, फिडिङ चाहिँ मोस्ट इम्पोर्टेन्ट हो त्यतिखेर है। हामीले चाहिँ नै अब 28 days भनौँ न मुनिको बच्चाहरूमा चाहिँ नै इनिसियल फेजमा चाहिँ नै फिडिङ स्ट्याब्लिस गर्न एकदम जरुरी हुन्छ, किनभने आमा भनेको चाहिँ नै यो नर्मल डेलिभरी होस् अथवा सिजेरियन सेक्सन होस् जे भए पनि त्यो 9 महिनासम्मको जुन चाहिँ फिजिकल चेन्जेस हुन्छ बडीमा, त्यसपछिबाट जुन चाहिँ नै प्रेग्नेन्सी र लेबरको जुन चाहिँ चेन्जेस आउँछ त्यसले धेरै सिस्टममा चेन्ज गरेको हुन्छ क्या, त्यो सबै आमाहरूको दुध एकैचोटि मजाले आउँदैन, अनि कति आमाहरूलाई अलिकति अप्ठ्यारो महसुस हुन्छ, अलिकति के गर्ने भन्ने हुन्छ के है। त्यही भएर चाहिँ नि त्यो बेलामा चाहिँ नै हामीले फिडिङ सपोर्ट दियौँ भने एकदमै राम्रो स्टार्टअप हुन्छ क्या। अब फिडिङ चाहिँ नै ब्रेस्ट फिडिङ छ भने एक्सक्लुसिभ ब्रेस्ट फिडिङ भन्छौँ हामी होइन, त्यसमा नै ध्यान दिएको हुन्छौँ है। ब्रेस्ट फिडिङ जतिखेर बच्चाले खोज्यो त्यतिखेर दिएकोलाई चाहिँ नै अन डिमान्ड भनेर भन्छौँ, त्यसलाई चाहिँ बेबिज अन डिमान्डिङ भनेर भन्छौँ है। त्यो सबसे राम्रो हो, सजिलो हो होइन, अनि यदि गरिकन अब दुध आइरा छैन भने के गर्ने त, बच्चालाई त आमाकै दुध मात्र चाहियो भनेर स्टाफ त गराउनु त मिलेन होइन। त्यही भएर नराम्रो नमानिकन चाहिँ नि फर्मुला फिडहरू दिँदा पनि हुन्छ होइन, हामीले फिड इस्टाब्लिसमेन्ट गर्नु जरुरी हुन्छ, रादर देन कुन चाहिँ फिड दियो, एला बट्टाको दुध दियो भने के पनि हुँदैन,
1: फरक छैन,
2: केही फरक पर्दैन हजुर। आमाको दुध बेस्ट हो, त्यो त कम्पेयर गर्न सकिँदैन जतिकै बनाउँदाखेरि पनि होइन तर कस्तो हुन्छ भन्दाखेरि यदि आइरा छैन भने आमालाई पनि अलिकति टाइम दिउँ न
1: होइन
2: रिकभर त हुनु पर्यो त्यो सँगसँगै ब्रेस्ट फिडिङ गराउने होइन इनिसियली स्टार्टअप गराउने बच्चालाई चाहिँ दुध चुसाउने त्यसले किनभनेदेखि हर्मोनल बिल्डअप हुन्छ एउटा साइकल बिल्डअप हुन्छ है त्यो गर्यो त्यसपछिबाट उसलाई पेट भर्नको लागि ब्लड सुगरहरू कम नहोस् किनभने त्यो हुनसक्छ चान्सेसहरू धेरै हुन्छ अनि त्यसको लागि चाहिँ नि बट्टाको दुध अलिकति मिलाएर दियो भने त्यो बिस्तारै बिस्तारै ब्यालेन्स हुन्छ यस्तो हुन्छ कि पछि त बट्टाको दुध लिँदैन आमाकै दुधले पुगिरहेको हुन्छ किनभने इस्टाब्लिस भयो नि त त्यो एकदमै एउटा जरुरी फेज हो है फिडिङ अर्को चाहिँ के ध्यान दिनु पर्यो भन्दाखेरि चाहिँ हामीले टेम्परेचर मेन्टेनेन्स के बच्चाहरूको चाहिँ नै छिटो हिट लुज भइहाल्छ कि बडीबाट अनि उनीहरू छिटो चिसो हुनसक्छ तर त्यो भन्दैमा पनि एकदमै घापघुप पारेर पनि राख्नु भएन किनभनेदेखि अब हामी नेपालतिर भएको भए चाहिँ हाम्रो सेन्ट्रल हिटिङ छैन होइन त्यो आउटर इन्भाइरोमेन्टले फरक पर्छ त्यही भएर धेरै लुगा लगाएर राखेको हुन्छ यतातिर चाहिँ नै अब सेन्ट्रल हिटिङ भएको भएर चाहिँ नै ठिक्क टेम्परेचर मेन्टेन गर्ने होइन 18-21 त्यस्तो टेम्परेचरहरू मेन्टेन गर्यो भने चाहिँ नै ठिक्क हुन्छ क्या उनीहरूलाई त्यो अनुसारले हेर्ने अनि त्यो अर्को एउटा चिज भयो है त्यसले गर्दा थाहा हुन्छ थर्ड चिज भनेको चाहिँ नि सुताउँदाखेरिको ध्यान दिनुपर्ने अब पहिलोचोटि भएको बुवा आमा सबैजनाको निन्द्रा त फरक हुन्छ नि
1: होइन
2: एकदम फरक हुन्छ त्यही भएर चाहिँ यो एकदमै इम्पोर्टेन्ट स्टेप के भन्छौँ भन्दाखेरि चाहिँ नि बेबीको कट चाहिँ हुनुपर्छ अब कि त साइडमा राख्ने आफ्नो बेडको साइडमा राख्ने सो द्याट युआर अभाइलेबल अल द टाइम तर यसो होस् कि उसलाई चाहिँ नै अब नथिचियोस् नचेपियोस् कि किनभने यस्तो नराम्रो घटनाहरू पनि घटेको छ कि हाम्रोमा सडन इन्फेन्ट डेथ सिन्ड्रोमहरू लिएर होइन अब त्यो थाहै नभइकन कतिले चाहिँ नि बिचरा रुँदै गर्दा छातीमा राखेर सुतेको हुन्छ तर लड्छ क्या आफू निन्दा आएपछि त बच्चा लड्यो नि त होइन त्यो भएपछि त्यसले गर्दा अप्ठ्यारो हुने लाइफ लङ ड्यामेजहरू पनि देखाएको छौँ क्या हामीले त्यो भएको भएर चाहिँ यो एउटा कुरा चाहिँ मलाई एकदम भन्न मन लागेको थियो कि बच्चालाई सुताउँदाखेरि ठिक्कको तापक्रम मिलाएर आफ्नै बेड साइडमा मजाले आफ्नै बेडमा होइन कि बेड साइडमा कट ठ्याक्कै अट्याच गरेर बच्चालाई छुट्टै टाइममा ठ्याक्क ब्ल्याङ्केट चाहिँ छाती दुईवटा हात बाहिर छातीसम्म गऱ्यो भने केही चिजमा अल्झिँदैन टक्क छोपेको ठिक्क टेम्परेचर पनि हुन्छ र आमालाई पनि आराम हुन्छ बच्चालाई पनि आराम हुन्छ सेफ हुन्छ कि त्यो त्यो जरुरी हुन्छ कि फोर्थ कुरा अर्को भन्नु पर्दाखेरि चाहिँ अब कहिले कहिले नानीहरू सुतिरहेछ उठ्दै उठ्दैन खानलाई होइन त्यो पनि एकदमै मेजर चिज हो क्या त्यो भन्नको मतलब चाहिँ किनभने सानो नानीहरू त सुत्ने र खाने बाहेक त अरू केही काम गर्दैन नि होइन त्यो भएपछि किन धेरै सुतिरहेछ अलिकति पनि किन उठ्दैन अब जस्तै न्यापी चेन्ज गर्दा त अलिअलि त चल्नु पर्यो नि त होइन त्यो छैन होइन लट्ठ परेको जस्तो छ भने चाहिँ त्यो चाहिँ नै तुरन्तै इमर्जेन्सी ल्याउने त्यसमा चाहिँ नै ढिलो केही पनि नगर्ने हेल्प चाहिँ मागिहाल्ने मेडिकल हेल्प चाहिँ इदर 111 कल गरेर हुन्छ कि नभए इमर्जेन्सी जुन नजिक पर्छ त्यहाँ आउने कहिले कहिले के हुन्छ भन्दाखेरि हामी ठुलो मान्छेहरू त सानोतिनो रुगाहरू लाग्दा केही फरक पर्दैन होइन तर त्यो नानी त अहिले इमेच्योर छ नि त उसको त भित्री रोगसँग लड्ने क्षमता त डेभलप भएको छैन उसलाई त्यो रोग लागेर चाहिँ नै उसलाई चाहिँ नै त्यसले त्यो किटाणुले चाहिँ अप्ठ्यारो पारिसकेको हुनसक्छ क्या अनि त्यो भएको भएर चाहिँ ल्याएर चेकअप गराएर ब्लड टेस्टहरू गऱ्यो भने चाहिँ नि त्यसले चाहिँ नि धेरै आइडिया दिन्छ क्या हामीलाई त्यो एउटा चाहिँ नि एकदमै जरुरी चिज हो हामीले सेप्सिस भनेर भन्छौँ होइन यो एज ग्रुपमा चाहिँ नि अलिकति पनि ज्वरो आयो जस्तै भनौँ न 38 डिग्री सेन्टिग्रेड चाहिँ हामीले कट अफ लिन्छौँ है अनि थर्मोमिटर चाहिँ कि त कानमा लाउने थर्मोमिटर अथवा चाहिँ काखीमा चेप्ने थर्मोमिटर शङ्का लाग्छ भने त्यो चाहिँ घरमै नै गरेर हेर्ने यदिखेरि ज्वरो आएको छ भने चाहिँ नै हस्पिटल ल्याउनु नै ठिक हुन्छ किनभने सानो नानीहरूलाई चाहिँ नै 3 महिना मुनिको बच्चाहरूलाई हामीले चाहिँ नि नेसनली गाइडलाइन के छ भन्दाखेरि चाहिँ उनीहरूले त्यति केही पनि एक्सप्रेस गर्न सक्दैन नि त
1: उनीहरूको
2: प्रब्लम भनेकै कि त खाइरहेको बच्चा खान छोड्छ कि त धेरै रुन्छ होइन अलिक इरिटेट भएको जस्तो गर्छ होइन त्यो भएपछि चाहिँ नै हामीले चाहिँ नै थाहा पाउँछौँ कि समथिङ इज नट राइट भनेर होइन किनभने त्यति सानो नानीहरूमा पनि पिसाबको पनि इन्फेक्सन हुनसक्छ ब्लडमा इन्फेक्सन छिटो जान सक्छ त्यो भएर चाहिँ हामीले चेकअप गरेर ब्लड टेस्ट गरेर एन्टिबायोटिक दिनुपर्ने स्थिति रहेछ भने चाहिँ त्यो चाहिँ नसाबाट नै जान्छ ओरल जाँदैन
1: हजुर
2: किनभने एज ग्रुप त्यति सानो भएको भएर र रिस्क चाहिँ के भन्दाखेरि छिटो फैलिन्छ क्या शरीरमा दिमागमा शरीरमा सबैतिर छिटो फैलिने भएको डरले गर्दाखेरि चाहिँ नि हामीले चाहिँ नि छिटो हामीले ट्रिटमेन्ट गरिहाल्नु पर्ने हुन्छ क्या. अनि त्यो बिचमा चाहिँ नि अब्जर्भ पनि गर्छौँ हामीले चार चार घन्टामा टेम्परेचरहरू लिएर कस्तो प्याटर्न भइरहेछ त, त्यो बिचमा बच्चाको फिडिङ कस्तो भइरहेछ होइन, ब्लड कल्चरहरू आउँछ, तिनीहरू सबै नेगेटिभ भएर ओभरअल बच्चा फिजिकली कतिको इम्प्रुभ भएको छ. आमाहरूले नि भन्छ आज त कस्तो मजाले उठेको छ, आज त दुध खान थाल्यो भन्छ कि, त्यो थाहा हुन्छ कि. अनि त्यो त्यो चिजहरू चाहिँ एकदम इम्पोर्टेन्ट छ हजुर. त्यसको लागि चाहिँ नै अलिकति विशेष ध्यान चाहिँ दिनुपर्ने हुन्छ सानो
1: हुँदाखेरि. सानो तपाईँलाई जिरोदेखि 28 डेज अनि त्यस पश्चात पनि हुन त अब यो दुध खाने बच्चाहरूको कुरा गर्नुपर्दाखेरि दुध त बच्चाहरूले मिनिमम पनि 2 इयर्ससम्म त पिउँछन् नै तर त्योभन्दा बाहेक चाहिँ अब आफ्टर फ्यु मन्थ्स बच्चाहरूलाई हामीले बाहिरी अन्य खानेकुराहरू खुवाउँछौँ नि होइन. कुन एज भन्दाखेरि पनि कति महिनादेखि चाहिँ हामीले ठोस पदार्थहरू इन्ट्रोड्युस गर्न सक्छौँ
2: बच्चाहरूलाई? यो चाहिँ नै कस्तो छ भन्दाखेरि दुध त बच्चाहरू सबै ग्रोइङ बच्चाहरू सबैले खानु नै पर्छ भन्छु म होइन त्यो. तर अब भर्खर जन्मेको नानीहरूबाट दुधबाट स्टार्ट भएपछि चाहिँ नै 6 महिनासम्म चाहिँ नै तरल पदार्थ नै दिनु भन्छ. किन भन्दाखेरि चाहिँ नै हामीले अरू डेभलपमेन्ट पनि हेर्छौँ क्या. हामीले फिडिङ कतिखेर स्टार्ट गर्ने भन्दा जब चाहिँ नि एउटा बच्चा बस्न सक्छ क्या होइन, अलिकति बस्न सक्यो र उसको अलिकति हेड कन्ट्रोल ब्याक कन्ट्रोल अलिकति भएपछि त उसलाई बसाएर खुवाउँदा चोकिङ हुँदैन नि, अड्किँदैन नि होइन. त्यो भएको भएर चाहिँ ठ्याक्क 6 महिना लियो भने चाहिँ नि उसको भित्री शारीरिक बनोट पनि भइरहेको हुन्छ होइन, अनि उसको स्ट्रेन्थ पनि आइरहेको हुन्छ, बसायो अनि बाबाआमालाई पनि कन्फिडेन्स हुन्छ क्या. तर खुवाउँदाखेरि चाहिँ नि 6 महिनादेखि भनेर चाहिँ नि विनिङ स्टेज हामीले स्टार्ट गर्छौँ. विन गर्दाखेरि चाहिँ जहिले पनि 1 फुड एट अ टाइम है, एउटा कुनै ठोस खाना त्यो पनि एकदमै म्यास्ड गरेको के, त्योबाट स्टार्ट गर्यो भने चाहिँ उनीहरूलाई सजिलो हुन्छ. किनभने खानु भनेको एउटा स्किलै हो क्या, किनभने त्यो खाँदाखेरि चाहिँ नै ब्रिदिङ होइन, सास फेर्ने, अलिकति मुखमा अलिकति चलाउने, चटपट गर्ने र निल्ने, तिनवटा कुरा हुन्छ होइन, त्यो कोअर्डिनेसन मिल्नुपर्छ क्या. अनि कति नानीहरू दुध मात्र खाइरहँदाखेरिको त्यो थाहा हुँदैन, त्यही भएर बिस्तारो त्यो गर्नुपर्छ. र यदि गरिकन त्यो ठोस खुवाउँदाखेरि केही गाह्रो भइरहेछ, हरेकचोटि खोक्छ, अप्ठ्यारो हुन्छ भने त्यो चाहिँ एकचोटि चाहिँ नै चेक गर्नुपर्ने हुन्छ.
1: यसैमा पूजा चाहिँ अब हामी एउटा छोटो विश्राम लिन्छौँ. त्योभन्दा अगाडि मैले के जोडिहाल्न चाहेँ भने जुन तपाईँले तरल पदार्थको कुरा गर्नुभयो 6 महिनासम्म चाहिँ मोस्ट आइडियल कुरा होइन, मैले कति ठाउँमा कति नयाँ आमाहरूले भनेको सुनेको छु. हुन त मेरो पाला मैले के गरेँ बिर्सिसकेँ, इट्स बिन इयर्स एन्ड इयर्स. तर अब नयाँ आमाहरूले भनेको सुन्दाखेरि चाहिँ उनीहरूले चाहिँ फर्स्ट फ्यु मन्थ्स त पानी पनि पिउन दिँदैन, दिनु हुँदैन भन्छ, त्यो कतिको सही हो त्योमा अलिकति प्रकाश पारिदिनुहोस् न.
2: होइन, बच्चाहरूलाई त्यसरी सानो नानीहरूलाई पानी नै खुवाउनु जरुरी छैन, किनभने त्यो दुधबाट नै आइरहेको हुन्छ क्या. अब जस्तै आमाको दुध खाने बच्चाहरूमा कस्तो हुन्छ भने आमाको दुधमा चाहिँ सुरुमा आउने अलिकति लिक्विडी हुन्छ, वाटरी कन्टेन्ट बढी हुन्छ है, त्यसपछिबाट अलिकति गाढा आउँछ, त्यसमा चाहिँ बढी हुन्छ नि भनौँ तत्त्वहरू चाहिँ बढी हुन्छ जसले चाहिँ नै न्युट्रिसन हजुर त्यो बढी हुन्छ. अनि त्यो अनुसारले चाहिँ चेन्ज हुन्छ क्या ब्रेस्ट मिल्क चाहिँ, इनिसियली अलिक मोर वाटरी टाइप, त्यसपछिबाट अलिकति थिक कन्टेन्ट, त्यसरी आएपछि चाहिँ नै उसलाई पुग्छ. त्यही भएर सानो नानी फर्मुला खाने बच्चाहरूलाई पनि त्यसरी दुधको जरुरत केही मतलब पानीको जरुरत केही पनि हुँदैन हजुर, त्यस्तो छ
1: क्या
2: हजुर हजुर. अनि अर्को चाहिँ के छ भन्दाखेरि यदि गरिकन अब दिनै नमिल्ने पनि होइन होइन, दियो भने पनि अब एक त निड छैन, अर्को चाहिँ नि अब पानी कतिको सफा गरेर दिएको छ, किनभने पानीबाट हुने रोगहरू धेरै हुन्छ, त्यही भएर अलिकति केयरफुल भएको नै ठिक हुन्छ जस्तो लाग्छ मलाई.
1: हजुर ल त पूजाजी, अब हामी आजको यो कुराकानीलाई एकदमै थाती राख्छौँ. अब हाम्रो बाँकी कुराकानी फेरि पनि नेक्स्ट विक हाम्रो यही हेल्थ पोडकास्टको बसाइमा फेरि कन्टिन्यू गर्नेछौँ है.
2: हजुर
1: धन्यवाद आजको लागि.
2: थ्याङ्क यू.
0: स्मार्ट स्पिकरमा भन्नुहोस्.

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीमा भेटिएका शवहरूसँग डिएनए मिलाउन बेपत्ताका परिवारका सदस्यहरूद्वारा नमुना दिने क्रम जारी। अस्थायी शिविरमा बसिरहेका बाल बालिकाको अवस्था कस्तो छ? र नागढुङ्गा मुगलिन सडक खण्डमा पर्ने कृष्णभीरको बाटो निर्माणको पछिल्लो जानकारी प्रस्तुत गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। सेप्टेम्बर 11 आतंकवादी हमला भएको आज 25 वर्ष पुगेको दिन अमेरिकामा विभिन्न कार्यक्रम गरिँदैछ। इस्लामवादी लडाकुहरूले अपहरण गरेका विमानहरूमध्ये एउटा दुर्घटनाग्रस्त भएको स्थान पेन्टागनमा अमेरिकी झण्डा फहराइएको छ। त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दैछन्। न्युयोर्कको ग्राउन्ड जिरोमा पीडित परिवारहरू जम्मा भएका छन्, जहाँ अरू 2 विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोकाइएको थियो। चौथो विमान पेन्सिल्भेनियाको एउटा खेतमा खसेको थियो। अलकायदाले गरेको हमलामा करिब 3,000 व्यक्ति मारिएका थिए। उक्त हमलापछि अमेरिकाले आतंकवाद विरुद्ध युद्ध थाल्यो र सो क्रममा अमेरिकी नेतृत्वमा अफगानिस्तान अनि इराकमा अतिक्रमण गरियो। इरान समर्थित हुतीहरूले बाब अल मान्डेब जलमार्गमा रहेको एउटा महत्त्वपूर्ण टापुमाथि कब्जा गरेका छन्। रेड सीको मुखैमा रणनीतिक महत्त्वको सामुद्रिक चेक पोइन्ट रहेको छ। यसअघि सरकारी फौजहरू पेरिम टापुबाट हटेका विवरण आएको थियो। हुतीहरूले बाब अल मान्डेब जलमार्गमाथि नियन्त्रण कायम गर्न सक्रियता बढाएका छन्। बीबीसी संवाददाता केटी वाटसन भन्छन्, यदि हुतीहरूले यो जलमार्गमाथि नियन्त्रण गरे भने त्यसले इरानलाई फाइदा पुर्याउनेछ भने तेल आपूर्ति झन घटाउनेछ। बीबीसी संवाददाता केटी वाटसन। हुतीहरूका अखडाहरूमाथि हमला गर्नका लागि मनाउन साउदी राजकुमार मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहिबार 2 टेलिफोन सम्वाद गरेको बताइएको छ। रुस र युक्रेनले एकअर्कामाथि रातभरि आक्रमण गरेका छन्। युक्रेनले सारातोप क्षेत्रस्थित रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा केन्द्र ओजोनमा ड्रोन हमला गर्दा आग लागि भएको छ। पेर्म र भोल्गोग्राड क्षेत्रमा रहेका रुसी औद्योगिक क्षेत्रहरू पनि हमलामा परेका छन्। रुसले केव स्थित पेट्रोल स्टेसनहरूमा हमला गर्दा 2 ज्यान गएको छ। युक्रेनी डेटा सेन्टर र बन्दरगाहहरूलाई पनि निशाना बनाइएको रुसले जनाएको छ। उदीयमान राष्ट्रहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलन आयोजना हुन लागेको भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ। रुसले युक्रेनमाथि पूर्ण स्तरको अधिकारमण थाले यता मस्को बाहिर ब्रिक्सको शिखर बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन पहिलो पटक सहभागी हुँदैछन्। शुक्रबार बिहान दिल्ली आइपुगेका पुटिनलाई उनको सुरक्षा टोली बाहेक 4 सुरक्षा घेरा दिइएको छ। ब्रिक्स शिखर बैठकका लागि दिल्लीमा प्रहरी र सेनासहित 10,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। र आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकले जैविक एवं परम्परागत अस्त्रहरूको विकासमा सघाउन सक्ने गरी हानिकारक गतिविधिका लागि आफ्ना मोडलहरू प्रयोग गर्ने प्रयत्न गरिएको जनाएको छ। आफ्नो ताजा प्रतिवेदनमा उसले रुस सम्बद्ध तत्त्वको सन्दिग्ध साइबर जासुसीलाई आफूहरूले निस्तेज पारिदिएको बताएको छ। चिनिया एआई कम्पनीले क्लाउड मोडलको क्षमता नकल गर्न लागेको पनि एन्थ्रोपिकको आरोप छ। एन्थ्रोपिकका उच्च सुरक्षा अनुसन्धानकर्ताले आगामी दशकभित्र एआईले मानव जाति सिध्याउन सक्ने सम्भावना 10% बढी देखिएको भनी बताएको केही दिनपछि पछिल्लो विवरण प्रकाशमा आएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईँलाई स्वागत छ। सरकारले रसुवा बाढीमा बेपत्ता भएकाहरूको परिवारका सदस्यहरूबाट 1700 धेरैको डिएनए नमुना सङ्कलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डिएनए मिलान गर्न रगत दिन आग्रह गरेको छ। बाढीमा परेर ज्यान गुमाएका झण्डै 1400 शव फेला परेको छ भने 5,000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डिएनएको नमुना सङ्कलन भइसकेको छ। त्यससँग मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डिएनए नमुना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
2: अहिलेसम्म 1286 शवबाट चाहिँ हामीले डिएनए कलेक्सन गरेका छौँ भने आफन्तहरू जो चाहिँ मिसिङ हुनुहुन्छ भनेर उहाँले लेखाउनु भएको छ, उहाँहरू आफन्तबाट 1751 डिएनए चाहिँ
0: नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले अहिलेसम्म संकलित डीएनए नमुना मध्ये करिब 300 वटाको परीक्षण सकिसकेको जानकारी आफूलाई दिएको बताए। उनका अनुसार शव र आफन्त दुवै नमुनाको परीक्षण सकिएपछि सफ्टवेयर मार्फत मिलान गरेर एकैपटक शव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको मानवीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणकी प्रवक्ता शान्ति महत,
2: 1386 वटा अहिलेसम्म शवहरू फेला परेको छ र हामीले मिसिङ पर्सनको कुरा गर्दा अहिलेसम्म करिब 5000 फेरोमा सम्पर्कविहीन अझै पनि हुन्छ। 5130 जनाको तथ्याङ्क छ हामीसँग।
0: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्कविहीनहरूको संख्या बीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। त्यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौँ।
3: काम चाहिँ भइरहेछ तर चाहिँ कुनै आउटकम चाहिँ बाहिर आइसकेको अवस्था छैन, तर काम चाहिँ रोकिएको पनि छैन। कतिपय ठाउँमा ब्लास्ट गरेर चाहिँ बाटो जस्तो चितमीमा जानको लागि चाहिँ बिचमा चाहिँ जाने कहीँबाट सडक थिएन, सानो सानो एलिभेटरले मात्रै काम गर्न गाह्रो थियो। त्यो हुनाले ठुलो दुईजनाको लागि चाहिँ त्यहाँ चट्टान एकदमै माथिबाट झुन्निएर ब्लास्ट गरेर चाहिँ त्यहाँ पुग्ने बाटो अब नजिक पुग्यो भन्ने चाहिँ मलाई जानकारी आएको छ। अनि त्यो भित्र पनि म्यानुअली पनि काम त भइरहेछ, ठुलो एलिभेटर लगेर त्यसलाई चाहिँ म्यानुअली ब्रेक गर्ने भन्ने छ। सायद आजसम्म त्यो ब्रेक
0: सामान्यतया अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेका थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
3: अब उद्धार र खोजीको काम पनि चल्न चलेकै छ, रोकिया छैन। किनभने टनेलको काम चाहिँ विशेष गरी हामीलाई चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन, अब दुवै पर्सपेक्टिभबाट सूचना निकाय काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो होप चाहिँ छोडेको अवस्था छैन। त्यो हुनाले अब एउटा सर्कुलर रेस्क्यूलाई पनि कन्टिन्यू नै गर्ने, किनभने त्यो दलदल छ, दलदल अझै पनि धेरै ठाउँमा आज पनि हाम्रो चाहिँ डोजर ठुलो फसेको अवस्था छ, माथि जानै सकेको अवस्था छैन। कमसे कम हेड बडी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन। तर यतातिर साथको काम पनि, क्याम्पको व्यवस्थापन, 37 वटा क्याम्पमा मानिसहरूलाई खाना र साथको स्वास्थ्य उपचारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेछ।
0: खोजी र उद्धारको जुन कुरा गर्नुभयो, 5000 हाराहारीमा अहिलेसम्म सम्पर्क नआएको भन्ने विवरण छ, त्यसलाई हेर्दाखेरि त जुन दलदल छ, घरहरू पुरिएका छन्, त्यसमा पनि खोजी त गर्नुपर्ने होला जबसम्म त्यो पूर्ण रूपमा
3: कन्टिन्यू छ। त्यो काम चाहिँ कन्टिन्यू गरिरहेको छ। टनेलभित्रको काम चाहिँ नेपाल आर्मीले र टनेलभन्दा बाहिरको काम, यो दलदल आदि इत्यादिको चाहिँ सर्च रेस्क्यू काम अझै पनि चाहिँ नेपाल प्रहरीले र सशस्त्र प्रहरीले गरिरहेको अवस्था हो।
0: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको, त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजी देऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकारले गर्नुपर्ने होला।
3: त्यो हुनाले चाहिँ हामी होप छोडेका छैनौँ भन्ने एउटा, अनि सर्च र रेस्क्यूलाई त्यहाँ रोकेका पनि छैन। एक्सपर्ट टिमहरू चाहिँ थपिएर पनि गइराखेको अवस्था छ होइन। त्यो हुनाले चाहिँ अहिले यो रोकिएको चाहिँ छैन। हामीले क्याम्प व्यवस्थापन र अझ चाहिँ हामीले भन्ने हो भनेपछि पुनर्निर्माणको योजना पनि सँगै बनाइराखेको अवस्था, फरक खालको बाढी, एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरै सफा गरेको अवस्था छ, त्यही बस्तीमा चाहिँ फेरि पुनर्निर्माण गर्यो भनेपछि अर्को विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपत्ति व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भइस के थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन, त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुनसक्छ। त्यो हुनाले विभिन्न उपायहरू हुनसक्छन्, कुन ठाउँमा सुनिश्चित स्थान छ, त्यो सुनिश्चित स्थान चाहिँ हामी स्थानीय सरकारले भनेको भएछ, हामी आफै खोज्छौँ।
0: यो भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा, नदीको किनारमा, त्यसलाई चाहिँ सार्ने नै योजना हो।
3: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले दिएका सुझाव समेतलाई मध्यनजर गरेर त्यो बस्तीलाई चाहिँ त्यही ठाउँमा राख्न जोखिमपूर्ण हुन्छ भन्ने कुरामा सबैको चाहिँ एकै खालको एकमत छ। अब त्यसमा अर्लि नेक्स्ट विकमा चाहिँ यसमा चाहिँ धेरै नै क्लारिटी आएर अनि नेपाल सरकारले एप्रोप्रिएट चाहिँ डिसिजन लिने सम्मको तयारी भइरहेछ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। बाढीबाट प्रत्यक्ष प्रभावित भएर विभिन्न स्थानका होल्डिङ सेन्टरमा बसिरहेका बाली बालिकाको चर्चा, उनीहरूमा ठूलो मानसिक आघात पुगेको विज्ञहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ। नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको रिपोर्ट।
4: राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक अध्ययन अनुसार भदौ 10 गतिको बाढीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका बाल बालिकाहरू 1,233 रहेका छन्। आमा बुबा दुवै गुमाएका बाल बालिकाको संख्या 102 रहेको छ। प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा आमा बुबासँग बसिरहेका बाल बालिकाको संख्या 692 रहेको परिषदले जनाएको छ। अहिले पीड़ित बाल बालिकाको दैनिकीलाई सामान्यकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिएको राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसीले बताए।
5: उहाँहरूलाई अब मनोसामाजिक परामर्शको आवश्यकता छ, जुन होल्डिङ सेन्टरमा बसिरहनु भएको छ त्यो कम्युनिटीबाट अलग बस्नु भएको छ, होइन, जस्तो रसुवाको लेयर नुवाकोट बस्नु भएको छ, नुवाकोट पनि परिवारदेखि अलग भएर बस्नु भएको अवस्था छ, ट्रमाटाइज भएको जस्तो भएको छ।
4: विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्। त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बाल बालिकाका लागि नुवाकोट, रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लिडका रूपमा कार्यरत रत्न राज ओझाले बताए। बाढी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोलाउने, एकोरो हुने देखिएकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवनतर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा अवरुद्ध पृथ्वी राजमार्गबारे एउटा प्रसंग। भोटेकोशी त्रिशुली बाढीले बगाइदिएको काठमाडौँ मुगलिन सड़क खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार करिब 15 प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 काम भइरहेको छ। त्यसको पछिल्लो प्रगतिबारे योजनाकी प्रमुख सजना अधिकारी।
6: अब अहिले चाहिँ ट्र्याक निर्माण गरिसक्यौँ, सजिलोसँग भेहिकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्दै त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा चाहिँ लिएर आउन अलिक नसकेला अथवा त्योभन्दा थोरै माथिको लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
1: त्यो काम सकिन कति दिन लाग्छ अझै?
6: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म सकाउनको लागि एकदमै प्रयास गरिराखेका छौँ, पर्सिसम्म पनि लाग्न सक्छ कटिङ। र त्यस पछाडि चाहिँ अब हामी त्यसमा ग्राभल सर्फेस एउटा गरेर अनि त्यसपछि यातायात सुचारू गर्छौँ।
1: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ अझै?
6: अब 4-5 दिनभित्रमा चाहिँ सकिन्छ।
1: त्यो काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ अथवा कसरी यातायात सञ्चालन गरिनेछ?
6: हामी अहिले चाहिँ ग्राभल सर्फेससम्म मात्रै गर्दैछौँ, किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको। अब हामी जति सक्दो छिटो ग्राभल सर्फेस गरेर सम्पूर्ण प्रकारका यातायातका सवारी साधनहरूलाई फ्लो गर्न दिन्छौँ।
1: भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
6: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 मिटर छोडेर मात्रै भित्तातर्फ सडक निर्माण गरेका छौँ, त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन। अब माथिको साइडतिर भित्तातर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखिएको कारणले कहिलेकाहीँ त्यो चाहिँ झर्न सक्ने सम्भावना चाहिँ छ। अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै त्यो अवस्थाको चाहिँ किन गर्दै पठाउन चाहिँ सकिन्छ।
0: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी, साथी गनी अन्सारीसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौँ। त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

हजुर द फिलन्तेको प्रस्तुतिमा यो गीत हामीले सुन्दै थियौँ। यहाँहरू सबैलाई गुड इभिनिङ भन्न चाहन्छु। म योगराज भाइ केही दिनको चाहिँ ब्रेकपछि तपाईँहरूको सेवामा आएको छु। आरामै हुनुहुन्छ होला होइन? जस मौसम पनि आज बिहान चाहिँ अलिकति पानी परेको थियो यता सोनकुलीको कुराकानी गर्नुपर्दा, अनि बिहानी पख एकछिन 10 बजेपछि पनि घाम लाग्यो र अहिले चाहिँ बाहिर धुम्माएको अवस्था हो। र यहाँ बिहानदेखि नै प्रोग्राम थियो 1RJR A कम्पनीको र उहाँहरूले चाहिँ च्यारिटी रन पनि गर्नुभयो 169 किलोमिटर आज 10 जना भाइहरूले, र यो चाहिँ च्यारिटीको लागि हो। आज चाहिँ उहाँहरूले आफ्नो डेली डे ब्याटल अनर पनि मनाउनु भयो। त्योभन्दा अगाडि चाहिँ 10 जना भाइहरूले र त्यो दुरी पार गर्नुभयो। केही फोटोहरू त्यहाँ फेसबुक पेजमा राखिएको छ, तपाईँहरूले हेर्न पनि सक्नुहुन्छ होला। सम्पूर्ण चाहिँ जस 1957 जस्तो लाग्छ मलाई, 1957 जसले चाहिँ इन्डियामा दिल्लीमा लड्नुभयो र उहाँहरू सबैलाई चाहिँ सम्झने कार्यक्रम ब्याटल अनर आए दिल्ली कम्पनीले आज गर्नुभएको थियो। त्यसले गर्दा म पनि बिहान छ बजीबाटै यतातिर आएको छु, अलिकति व्यस्त पनि भयो। यहाँहरू सबैलाई चाहिँ दिल्ली डेको शुभकामना, जसले त्यहाँ लड्नुभयो वीर गति प्राप्त गर्नुभयो। धेरै चाहिँ वीर गोर्खालीहरूले त्यहाँ ज्यान गुमाउनु भएको रहेछ, 327 जस्तो लाग्छ, र उहाँहरूले ज्यान गुमाउनु भयो र वीरता चाहिँ जस उहाँहरूले कमाउनु भयो। उहाँहरूलाई आज सम्झने दिन हो आदरणीय श्रोता। 5:25 गइसकेको छ अहिले हाम्रो स्टुडियोको घडी अनुसार। म योगराज भाइ 7 बजेसम्म रहनेछु है त, र आजको कार्यक्रम 5 बजेको समाचारपछि भने, र यो दिल्ली रन आज च्यारिटीको लागि गर्नुभएको थियो र गोर्खा चाहिँ म्युजियम विन्चेस्टरमा अवस्थित छ। प्रोजेक्ट कायदाको लागि उहाँहरूले दिनुहुँदो रहेछ हाफ 3,000 पाउन्ड चाहिँ उहाँले उठाउनु भएको छ। र हाम्रो चाहिँ जस कप्रोल रितेश भाइ हुनुहुन्छ र उहाँले चाहिँ आज सियो साहबलाई 3,000 चेक चाहिँ हस्तान्तरण गर्नुभएको छ। र जस गोर्खा वर्ल्ड फ्रेस उहाँ चाहिँ म्युजियमलाई अनि आर्जर फन्डमा चाहिँ आधा जान्छ भनेर भन्दै हुनुहुन्थ्यो। हजुर, यहाँहरू सबैलाई वेलकम। अनि 5 बजेको समाचारपछि चाहिँ 3 पार्टमा छोटो अन्तर्वार्ता छ, र फर्स्ट पार्टमा चाहिँ यो दिल्ली रन सम्बन्धीको र त्यसपछि दिल्ली डेको कुराकानी, अनि थर्ड पार्टमा चाहिँ हाम्रो क्याप्टेन रिटायर राजु गुरुङ साहब हुनुहुन्छ र 2RJRको एसोसिएसन युकेको चेयरम्यान हुनुहुन्छ, उहाँलाई पनि आज निमन्त्रणा गरेको थियो। यहाँ बिहेसम्म एकछिन आउनुभएको थियो, साहबलाई धेरै धन्यवाद दिन चाहन्छु। एउटा ब्युटिफुल प्लेक पनि दिनुभएको छ, हजुरलाई धेरै धन्यवाद दिन चाहन्छु। र उहाँसँग गरेको कार्यक्रम तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ है। त्यो छोटो अन्तर्वार्ता छ उहाँसँग गरेको, र उहाँहरूको चाहिँ अब 2GRको भेला यो आउँदो 13 तारिक हुँदैछ, र सेन्ट्रल्ली चाहिँ अर्डरसँग मनाउँदै हुनुहुन्छ। अनि जस जहाँ जहाँ हुनुहुन्छ उहाँहरू, र जस विभिन्न ठाउँमा चाहिँ अप एन्ड डाउन द कन्ट्रीमा उहाँहरूले मनाउँदै हुनुहुन्छ, र त्यसको लागि पनि शुभकामना भन्न चाहिँ चाहन्छु है त। अनि 6-7 बजेसम्म कुनै पनि कार्यक्रमहरू छैन, त्यसले गर्दा गीतहरू सुन्न अथवा तपाईँहरूले केही भन्न चाहनुहुन्छ, केही लेख्न चाहनुहुन्छ भने त्यो पनि म रिट आउट गर्नेछु। अनि इम्पोर्टेन्ट डे, आज चाहिँ नेपाली फादर्स डे पनि हो। आफ्नो बाबा अब जीवितै हुनुहुन्छ भने तपाईँ त भाग्यमानी, र हुनुहुन्न भने पनि बाबालाई कसरी सम्झिनुहुन्छ, यसो एक दुई तपाईँको अक्षर अनुभवहरू तपाईँले सेयर गर्न सक्नुहुन्छ है त। मेरो बाबा पनि हुनुहुन्न, उहाँ चाहिँ 80 वर्षको चाहिँ जस उमेरमा उहाँले हामीलाई छोडेर जानुभयो, तर सम्झना ताजै छ। हजुर, यति भन्दै हाम्रो सम्पूर्ण

गंगराज राई र सुनिता थेगिमले गाउनुभएको यो कर्णपिले गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। गोधुली कार्यक्रम आज फ्राइडे हो, सेप्टेम्बर महिनाको 11 तारिकको कार्यक्रम तपाईँले सुन्दै हुनुहुन्छ। हरिराम गुरुङज्यू हुनुहुन्छ, कहाँबाट पक्का थाहा भएन, उहाँले नमस्ते, आजको बिबिसी समाचारको समय गडबडी भएको जानकारी गराउन चाहन्छु भनेर भन्नुभएको छ। र मैले सुरुबाट सुनिनँ तर बिचमा चाहिँ राम्रै आइरहेको जस्तो मैले फिल गरेँ र थ्याङ्क यू भेरी मच हजुर यो जानकारीको लागि। र आशा छ अब मन्डेबाट चाहिँ राम्रै होला, फेरि भएन भने यसो हामीलाई जानकारी पनि गराउनु होला। कल पनि गर्न सक्नुहुन्छ है त 01303246730 कल गर्नु होला, त्यसपछि भने र त्यहाँ चाहिँ फलो गर्नु होला है त के भन्छ भनेर, कुन कुनको लागि हो, बाहिरको लागि नम्बर 3 थिच्नुपर्ने हुन्छ। ताराप्रसाद चेम्जुङ दाजु, सेवा योग भाइ, बेबेस गोर्खा रेडियो गोदुली सुन्दैछु, हजुरको लिस्टको कुनै पनि गीत सुनाइदिनु होला भनेर भन्नुभएको छ। अर्जुन सुनाम र सञ्जीवनीले गाउनुभएको मिठो गीत यहाँ क्यूमा छ र दाईको लागि त्यही गीत चाहिँ म सुनाउन चाहन्छु है त। अघि एकजना श्रोताले फोन गर्नुभएको थियो र यहाँ मैले पिकअप गर्न चाहिँ सकिनँ, कहिलेकाहीँ यहाँ स्क्रिनमा हेर्दा चाहिँ त्यहाँ अब हाम्रो अर्को स्क्रिन चाहिँ उतापट्टि छ, त्यो देखिन रहेछु। यसी यदि तपाईँहरूले कल गर्दै हुनुहुन्छ भने फेरि कल गर्नुहोला है त, त्यही पनि भन्न चाहिँ चाहन्छु। र 5 बजेको समाचारपछि भने 1 RJ दिल्ली कम्पनीको चाहिँ दिल्ली डे उहाँले कसरी मनाउनु भयो त्यस सम्बन्धी कुराकानी, त्यहाँ फेसबुक पेजतिर चाहिँ फोटोहरू तपाईँहरूले हेर्न चाहिँ सक्नुहुन्छ। अनि दिल्ली रन पनि भएको थियो र एकदमै ओल्डेस्ट ब्याटल अनर है, ओल्डेस्ट अनि पहिलो चाहिँ ब्याटल अनर हो र 169 चाहिँ त्यो ब्याटल अनर दिल्ली डे उहाँहरूले आज सेलिब्रेट गर्नुभयो, कमेमोरेट गर्नुभयो। अनि दिल्ली रन पनि उहाँले त्यही डिस्टेन्स पुरा गर्नुभयो अनि दिल्ली कम्पनीका चाहिँ ए दिल्ली कम्पनीका 10 भाइहरूले त्यो दूरी चाहिँ पार गर्नुभयो विदिन 2 आवर्समा। यो चाहिँ च्यारिटीको लागि हो, गोर्खा चाहिँ म्युजियम विन्चेस्टर प्रोजेक्ट कायदाको लागि, अनि आरजे फन्ड ट्रस्ट फन्डमा त्यो पैसा चाहिँ जान्छ। 3000 pounds उहाँहरूले चाहिँ रेज गर्नुभयो र त्यो फोटोहरू चाहिँ मैले त्यहाँ अपलोड गरेको छुइनँ र हाम्रो रितेश भाइले हाम्रो सिओ साहबलाई चाहिँ हस्तान्तरण गर्नुभएको छ। त्यसमा आरसेम साहब अनि गोर्खा मेजर साहबको पनि उपस्थिति रहेको थियो। आज क्विन्स ट्रन्चनको साथमा चाहिँ एकदमै भव्य रूपमा आज चाहिँ उहाँहरूले जस मनाउनु भएको छ। सबै सबैलाई शुभकामना पनि भन्न चाहिँ चाहन्छु है त। हजुर, यति भन्दै अब यो गीत ल तारा दाई हजुरको लागि पनि यो गीतै हजुरलाई पनि मनपर्छ होला।

0: गोर्खा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov।

शम्भुराई र मेलिना राईले गाउनुभएको गीतबाट हामीले मनोरञ्जन लिँदै थियौँ। आदरणीय श्रोता, तपाईँले स्टुडियोमा फोन गर्दै हुनुहुन्छ भने मलाई चाहिँ जस मेसेन्जरमा टेक्स्ट पठाउनु होला। यो फोनले काम गरेको रहेन रहेछ र मैले पनि यहाँ ट्राई गरेँ, किनकि यहाँ फोनमा चाहिँ आएको छैन, सायद केही गडबडी भयो जस्तो मलाई लाग्यो। यो अलिकति अनयुजुअल छ, यो फोन चाहिँ नर्मल जस्तो फोन होइन, बिटीको गर्दा यो सेटेलाइट जस्तो फोन हो, त्यसले गर्दा अलिकति कहिले काहीँ चाहिँ धोका दिइरहेको हुन्छ। गर्दा तपाईँहरूले यसो सुन्दै हुनुहुन्छ र फोन गर्ने चाहिँ अथवा कुनै मेसेजहरू छन् भने मलाई मेसेन्जरमा चाहिँ टेक्स्ट गरेर पठाउनु होला है, त्यो पनि अनुरोध गर्न चाहे तपाईँहरूलाई। अनि आज चाहिँ अमेरिकामा 9/11 चाहिँ जस उहाँहरूले त्यो आज चाहिँ ऊ पनि गर्दै हुनुहुन्छ, मार्क गर्दै हुनुहुन्छ र आज 25 वर्ष भयो यो वर्ष, र यो 25 वर्ष अगाडि चाहिँ यो चाहिँ घटना भएको। अब म स्टिल आर्मीमा थिएँ त्यति बेला, हामी कोसो भएन, यता मासेडोनियामा थियौँ, मलाई याद छ त्यति बेला ट्विन टावर चाहिँ जस अब यो एकदमै एट्याक भएको, र हामी त्यति बेला त्यो होटेलमा बस्थ्यौँ र दिनभरि यो कार्यक्रम भन्दा पनि यो चाहिँ टेलिभिजन हेर्दै बसेका थियौँ। र आज चाहिँ जस 25 इयर्स भयो र यो एनिभर्सरी एट्याक भएको, र जस तपाईँले न्युजतिर पनि हेर्नुभयो होला, र हाम्रो चाहिँ ट्रम्प हुनुहुन्छ अमेरिकाको प्रेसिडेन्ट, र उहाँले चाहिँ र पेन्टागनबाट चाहिँ उहाँले यो परेडमा मिल्नुभयो जस्तो मलाई लाग्यो यो चाहिँ एनिभर्सरीमा, र जहाँ चाहिँ 184 जनाको चाहिँ ज्यान गएको थियो। एउटा चाहिँ अमेरिकन एयरलाइन्स फ्लाइट 77 क्रास हुँदा चाहिँ बिल्डिङमा र 184 जनाको चाहिँ ज्यान गएको थियो त्यो घटनामा। अनि यता न्युयोर्कमा चाहिँ अब तपाईँलाई थाहा छ वर्ल्ड ट्रेड सेन्टरमा चाहिँ 2 जहाज हाइज्याकर्सहरूले 2 जहाज चाहिँ त्यहाँ ठोकाउनु भयो र त्यहाँ चाहिँ 2700 पिपुलहरूको चाहिँ मृत्यु भएको छ। आज चाहिँ सम्झना गरिँदैछ उहाँलाई एक विशेष कार्यक्रमको साथमा। अनि अर्को पनि प्लेन चाहिँ क्रास भएको थियो र यो पेन्सिल्भेनियामा जुन चाहिँ अब प्यासेन्जर्सहरूले चाहिँ फाइट ब्याक गर्दा चाहिँ त्यो त्यहाँ क्रास भएको थियो। कतिजना मृत्यु भयो त्यो कुरा चाहिँ यहाँ खुलाइएको छैन, सायद त्यहाँ चाहिँ सकुशल भयो होला, मैले पनि धेरै बिर्सिसकेँ, र त्यसपछि जस विश्वमा निकै जस चाहिँ वारहरू भए, अशान्ति भयो, र डोनाल्ड ट्रम्पले चाहिँ वी विल नेभर एभर फर्गेट 9/11 भनेर भन्नुभएको छ। अनि वार सेक्रेटरी हुनुहुन्छ हेक्सेटले चाहिँ 25 इयर्स लेटर अमेरिका इज स्ट्रङ्गर देन एभर बिफोर भनेर उहाँले चाहिँ यो भन्नुभएको छोटकरीमा थियो आदरणीय श्रोता। हजुर, यति भन्दै अब चाहिँ जेरी अन टपबाट यो गीत म सुनाउन चाहिँ चाहन्छु, र यो चलचित्रकै गीत हो, विराज गौतम र राजेश पाल राई गाउँदै हुनुहुन्छ, अनि अनु ढकालको पनि आवाज रहेको छ, शब्द सङ्गीत ब्रिजेश श्रेष्ठको छ। यो गीत सुन्दै हामी समाचारतर्फ लाग्नेछौँ है, त इन्जोय गर्नुहोला।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: दशको भौतिक सीमा यही भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले 2,34,00,000,000,000 बढी रकम लाग्ने अनुमान गरेको छ।
4: राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन्। बाढीपछि त्यस क्षेत्रमा 9,000 भन्दा धेरै विद्यार्थी को पठन पाठन अवरूद्ध भएको छ। संरचना पुननिर्माण तथा पठन पाठन सहज पार्न तत्काल 10,50,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। दीर्घकालीन पुनरुत्थानका लागि 2,23,82,17,000 रूपियाँ लाग्ने अनुमान छ। सरकारले प्रभावित विद्यार्थीका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना पनि घोषणा गरिसकेको छ। नेपालका निजी स्कूलका विभिन्न 5 संघ संस्थाले पनि सरकारको आग्रहमा बाढी प्रभावित विद्यार्थीलाई छात्रवृत्ति दिन 1,00,000,000 रूपियाँ सहयोगको प्रतिबद्धता जनाएका छन्।
3: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल 13,23,10,81,000 बढी रकम मजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आज साँझ 5 बजेसम्मको विवरण अनुसार विभिन्न 9 ब्याङ्कमा 9,68,23,55,000 मजदात छ। त्यस्तै कोषका 2 ब्याङ्कमा रहेको डलर खातामा 2,32,84,077 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकुसी नदीमा आएको बाढीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1,00,000,000 निकासा गरिएको थियो। भोटेकोसी बाढीपछि यस सम्बन्धी सामग्रीको संचार अनुगमनका क्रममा 233 आचार संहिता उल्लंघन भएका छन्।
4: प्रेस काउन्सिल नेपालले बाढीपछि संचार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्दा पत्रकारिताको आचार संहिता विपरीत 233 सामग्री सम्प्रेषण भएको भेटिएको हो। प्रेस काउन्सिलले सार्वजनिक गरेको संचार अनुगमन सम्बन्धी विवरण अनुसार बाढी सम्बन्धी सामग्रीमा पीड़ितको संवेदनशील अवस्थालाई उचित ध्यान नदिएको, अपुष्ट तथा भ्रमपूर्ण सूचना सम्प्रेषण गरेको, अतिरञ्जित ढंगले सामग्री प्रस्तुत गरेको तथा पत्रकारिताका स्थापित मूल्य मान्यताको पालना नगरेको लगायतका विषयमा आचार संहिता उल्लंघन भएको जनाएको छ। अनुगमनका क्रममा संचार माध्यमसँग सम्बन्धित 91, गैर संचार माध्यम 101 र पत्रकारसँग सम्बन्धित 41 सामग्री आचार संहिता भन्दा विपरीत रहेको भनेर पहिचान गरिएको विवरणमा उल्लेख छ। काउन्सिलले आचार संहिता उल्लंघन गर्ने सामग्रीका सम्बन्धमा सम्बन्धित संचार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आवश्यक सुधार तथा सच्याउन निर्देशन दिएको समेत जनाएको छ। आचार संहिता परित देखिएका त्यस्ता सामग्री तत्काल सच्याउन, हटाउन वा आवश्यक सुधार गर्न निर्देशन दिएकामा 207 निर्देशन पालना भएको र 19 निर्देशनको अझै पालना नभएको पनि काउन्सिलले जनाएको छ। काउन्सिलले सम्बन्धित पक्षलाई फोन, सन्देश तथा पत्राचार मार्फत सामग्रीको प्रकृति हेरेर आवश्यक कदम चाल्न निर्देशन दिएको हो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो असोज 8 गते सेप्टेम्बर 24 तारीखमा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने भएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिकाबारे जानकारी गराउनु भएको हो। महासभाको जनरल डिबेटमा प्रधानमन्त्री शाहले उठाउने विषयबारे जानकारी गराउँदै परराष्ट्र सचिव राई,
5: जलवायु परिवर्तन र यसबाट सृजित प्रकोपबाट नेपालले बारम्बार भोग्न परेको जनधनको ठूलो क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गर्ने, नेपालले नगण्य कार्बन उत्सर्जन गरे तापनि ठूलो मात्रामा जलवायु परिवर्तनका कारण नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई विश्व समक्ष प्रस्तुत गर्ने, यस सन्दर्भमा नेपालले फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज लगायतका निकायबाट तत्कालै उचित सहयोग प्राप्त गर्ने जस्ता जलवायु न्याय, क्लाइमेट जस्टिस सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने, नेपालमा क्लाइमेट रिजिलियन्ट पूर्वाधार निर्माण गर्ने, क्लाइमेट स्मार्ट कृषि प्रबन्धन गर्ने र सरकारवालाहरूको क्षमता विकास गर्न आवश्यक प्रविधि र जलवायु वित्त क्लाइमेट फाइनान्स सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन धनी र विकसित मुलुकहरूलाई अपील गर्ने, साथै नेपालले प्रकृति मैत्री जीवनशैली, 46% भन्दा बढी जंगल, विशाल हिमालय क्षेत्र र वृहत नदी प्रणाली मार्फत विश्व वातावरण संरक्षण र प्रवर्धनमा पुर्याउँदै आएको योगदानको बारेमा जानकारी गराउने।
3: महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र 50 मुलुकका सरकार प्रमुख सहभागी हुनेछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: Car Radio. नमस्ते, कार्यक्रम व्यवसाय संवादबाट म योगराज भाइको. वान आर जेल ए दिल्ली कम्पनीले यो वर्षको चाहिँ दिल्ली डे 169 दिल्ली डे उहाँले चाहिँ मनाइसक्नु भएको छ. र दिल्ली डे मनाउनुभन्दा अगाडि चाहिँ उहाँले दिल्ली रन गर्नुभएको थियो 169 किलोमिटर. 10 जनाले एउटा टिम बनाएर उहाँले यो दूरी पार गर्नुभएको थियो र यो चाहिँ च्यारिटीको लागि उहाँहरूले गर्नुभएको थियो. अहिले चाहिँ कपिल रितेश राई भाइ हुनुहुन्छ वान आर जेल ए कम्पनीको, उहाँले लिड गर्नुभएको थियो दिल्ली रन र उहाँसँग म कुराकानी गर्नेछु. र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ दिल्ली डे उहाँहरूले कसरी मनाउनु भयो त्यस सम्बन्धी म कुराकानी गर्नेछु. भने थर्ड पार्टमा चाहिँ क्याप्टेन रिटायर राजु गुरुङ साहब हुनुहुन्छ र उहाँ चाहिँ 2GR एसोसिएसन युकेको चेयरम्यान हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्नेछु. अहिले चाहिँ भने रितेश भाइसँग कुराकानी गरौँ. भाइ नमस्ते तपाईँलाई.
1: नमस्कार भाइ, थ्याङ्क यू सो मच दाइ. सर्वप्रथम त हजुरलाई के अरे बिहान 6 बजे आएर हामीलाई यसरी सपोर्ट गरिदिनु भयो, थ्याङ्क यू दाइ.
2: ओके, हिस्टोरिक एकदमै यो आज तपाईँले दिल्ली डे मनाइरहँदा दिल्ली रनमा भाग लिनुभयो, तपाईँले लिड गर्नुभयो, एकदम प्राउड हुनुपर्छ तपाईँ.
1: हजुर दाइ, यो चाहिँ हाम्रो 169th दिल्ली डेको ओकेजनमा चाहिँ मैले यसरी लिड गर्न पाउँदाखेरि चाहिँ म एकदमै थ्याङ्कफुल छु मेरो चेन अफ कमान्डलाई अनि सम्पूर्ण हाम्रो ब्रिगेड अफ गोर्खासको सम्पूर्ण मेम्बर्सलाई जसले चाहिँ मेरो यो च्यारिटीमा चाहिँ उहाँहरूको सानो सहयोग गरिदिनु भयो, त्यसले चाहिँ एकदमै ठुलो यहाँ चाहिँ सक्सेस हुन चाहिँ हेल्प गर्यो, थ्याङ्क यू. हजुर,
2: 169th कमेमोरेसन हो, त्यति नै डिस्टेन्स हो नि होइन?
1: हजुर, 169th नै हामीले चाहिँ डिस्टेन्स चाहिँ पुरा गऱ्यौँ दाइ. आज बिहान 6:30 बजे कुदेर 8:30 दुई घन्टाभित्र चाहिँ त्यो डिस्टेन्स चाहिँ कभर गर्न सफल भयो दाइ.
2: थाकेकै देखिन्न त आज, अलिकति पानी पनि पर्यो, पानीले अलिक शीतल पनि गऱ्यो होला.
1: हजुर, आज चाहिँ हाम्रो सबैमा चाहिँ एउटा छुट्टै किसिमको बिहानदेखि नै दाइ एउटा छुट्टै किसिमको एनर्जी थियो, किनकि अब स्पेसल ओकेजन पनि भयो अनि त्यही माथि वेदरले पनि अलिअलि सिमसिम पानीले चाहिँ झन् हामीलाई अलिकति बुस्टअप गर्यो हाम्रो मोरललाई दाइ.
2: कति बोक्नु भएको छ ब्यागमा?
1: ब्यागमा चाहिँ हाम्रो 15 केजी छ एक्सक्लुडिङ वाटर दाइ.
2: अनि रुट कहाँ कहाँ कति थियो?
1: रुट पनि हामीले चाहिँ प्री रेकी रुट हो दाइ, त्यो चाहिँ यहाँबाट सिधै त्यो सिमेट्री हुँदै मुनि बिचमा गएर चाहिँ एक लुप हानेर चाहिँ फोक्सन हार्बर अनि हार्बरबाट फेरि अल द वे ब्याक टु क्याम्प.
2: अनि भाइहरू चाहिँ सबै भलन्टियर अनि कति प्र्याक्टिस पनि गर्नुभएको थियो कि?
1: हजुर दाइ, मैले छुट्टै 2 हप्ताको ट्रेनिङ प्रोग्राम बनाएको थिएँ दाइ, त्यो यसको यही हाम्रो मार्चिङको लागि भनेर अनि हामीले चाहिँ त्यही अनुसारले ट्रेनिङ पनि गरिराखेको थियो बिहाइन्ड द सिन दाइ, अनि त्यसले चाहिँ आज जस हामीलाई निकै हेल्प गर्यो भनौँ न.
2: उठेको पैसा चाहिँ कहाँ कहाँ जान्छ
1: दाइ? हाम्रो उठेको चाहिँ पैसा चाहिँ अब मैले यो चाहिँ प्रोग्राम चाहिँ आजभन्दा 2 महिना अगाडि नै प्लान गरेर त्यही अनुसारले चाहिँ च्यारिटी चाहिँ रन गरेको हुनाले चाहिँ हामीले चाहिँ एउटा चाहिँ फर्स्टमा चाहिँ हाम्रो प्रोजेक्ट कायदा जुन चाहिँ गोर्खा म्युजियम विन्चेस्टरमा भएको त्यसमा अनि अर्को चाहिँ आरजिआर ट्रस्टको लागि गरेको थियौँ दाइ, त्यही छ दाइ.
2: ओके, अब सम्पूर्ण टिमलाई के भन्नुहुन्छ त भाइहरूलाई अनि चेन अफ कमान्ड जसले सपोर्ट गर्नुभयो?
1: सम्पूर्णलाई चाहिँ अघि मैले सुरुमा एड्रेस गरेँ जस्तै दाइ, सम्पूर्ण मेरो चेन अफ कमान्ड अनि त्यसपछि सम्पूर्ण भाइहरू जसले आज टेक पार्ट गरिदिनु भयो अनि सम्पूर्ण ब्रिगेड अफ गोर्खासको हाम्रो मेम्बर्सहरू जसले चाहिँ मेरो च्यारिटीमा चाहिँ उहाँहरूको सानो सहयोग गरिदिनु भयो, सम्पूर्णलाई चाहिँ म हृदयदेखि नै धेरै धेरै धन्यवाद भन्न चाहन्छु, थ्याङ्क यू.
2: ओके भाइ, वेल डन.
1: थ्याङ्क यू.
2: हजुर, हाम्रो कपिल रितेश भाइ र उहाँहरूले आज चाहिँ उहाँहरूको दिल्ली डे चाहिँ मनाइरहँदा र उहाँले दिल्ली रनको आयोजना गर्नुभएको थियो र 169 किलोमिटर उहाँले रन गर्नुभयो. 10 जनाको टिम हुनुहुन्छ र उहाँहरू अहिले सकेर चाहिँ अहिले उहाँले वार्म डाउन गर्दै हुनुहुन्छ र उहाँले एकदमै फ्रेस नै देख्नु भएको छ. यङ भाइहरू हुनुहुन्छ, उहाँहरू वार्म डाउन गर्दै हुनुहुन्छ, उहाँहरूको वार्म डाउन पनि हुँदै गर्छ. यहाँ भाइहरूसँग कुराकानी गर्नु पर्यो. भाइको नाम चाहिँ?
3: मेरो नाम सागर छेत्री.
2: खोइ केही छैन त, थाकिएन?
3: अघि चाहिँ अलिअलि थाकेको थियो, अहिले चाहिँ ठिकै छ.
2: रुट कस्तो थियो? अप एन्ड डाउन?
3: जाँदाखेरि हल्का ओह्रालो परेको थियो अनि आउने बेलामा चाहिँ अलि उकालो थियो, बिचमा चाहिँ सबै सम्म नै थियो.
2: ग्रुपमा कुदा, आज मौसमले अलिकति साथ दियो होला. कतिको प्राउड हुनुहुन्छ आज तपाईँको एकदमै सिग्निफिकेन्ट डे हो?
3: हामी एकदमै प्राउड छौँ. हामीले अल टुगेदर 169 क्याम्प पुरा गर्यो आज. इन्डिभिजुअलले चाहिँ 17 क्याम्प भन्दा ओभर नै गर्यो अनि सबैको टिम वर्कले गर्दा नै अनि एकअर्कालाई इन्सपायर गरेर चाहिँ हामीले यो पुरा गर्न सफल भयौँ.
2: भोलन्टियर हो?
3: हजुर, भोलिन्टियर.
2: ओके, वेल डन भाइ.
3: हस्, थ्याङ्क यू.
2: भाइको नाम चाहिँ?
4: मेरो नाम चाहिँ सुरन गुरुङ छ.
2: अनि कुन प्लटुन कुन सेक्सन हो नि तपाईँ ए दिल्ली कम्पनीको?
4: म चाहिँ ए दिल्ली कम्पनीको 1 प्लटुन 1 सेक्सन.
2: तपाईँको अनुभव सुनाउ न, आज यस्तो च्यारिटी रन गर्नुभयो, अब तपाईँहरूको अर्को चाहिँ यता दिल्ली डे मनाउनु बाँकी नै छ.
4: हजुर, आजको अनुभव भन्दा चाहिँ जस मौसम बिहान पानी पर्दा चाहिँ तर गर्दै जाँदा चाहिँ शीतलै भयो, जस मौसमले पनि साथ दियो भनौँ होइन, अनि बिचबिचमा अलिक गाह्रो पनि भएको थियो जस नम्बरी गुरुजीहरूको साथ सपोर्टले गर्दा जस वे कम्प्लिट आवर मिसन टुडे है. अनि अल टुगेदर भन्नुपर्दा रियली गुड एक्सपिरियन्स and very proud to be in a Delhi company.
2: Delhi Day ko shubhakamana.
4: Thank you, sir.
2: Hajur, aju bhaiharuko pani anubhav liyahalau. Yaha bhaiko naam chahi ke hola?
5: Mero naam chahi rifleman Anurakha chu.
2: Kun intake ho?
5: Ma chahi intake 24.
2: Bhanechi young nai hunudacha ke jasto lagena hola haina aajako?
5: Haina aba kehi bhayena bhane ta tyo ali chagam nai hola. Ga saaro ta saaro nai pardai thyo tara namari gurji ani bhaiharuko ekdam support le garda chahi hamle yo pura garna safal bhayo.
2: Ani training le kati help garda 2 hafta garnu bhayo jasto?
5: Hajur ekdam help garyo hamla teamwork ma ani ekarkala push gardai ani hamle chahi jeos complete garna sakyo hamle.
2: Tapai chahi volunteer ho ki saapharle bhannu bhayo kudnu parcha bhanera?
5: Volunteer nai ho mero chahi jiju baje pani second world war ma आफूलाई वारमा इन्क्लुड गर्नुभएको अनि त्योलाई चाहिँ आफूले त्यो ब्लड लाइनले रिप्रेजेन्ट गर्दा चाहिँ एकदमै ह्याप्पी
2: को बाजे हुनुहुन्थ्यो
5: हजुर जिजो बाजे चाहिँ मेरो सेकेन्ड वर्ल्ड
2: कुनै स्टोरी सुनाउनु भएको अनि त्यस्तो याद छ तपाईँलाई
5: उहाँको चाहिँ मेरो हजुरबाले भन्नुभएको थियो उहाँलाई चाहिँ 21 दिनसम्म चाहिँ प्रिजन अफ वार बनाएको थियो अरे अनि बुर्नियोमा अनि त्यसपछि चाहिँ 21 दिनपछि चाहिँ उहाँ भागेर फेरि पल्टन ब्याग हुनुभएको रहेछ अनि त्यसमा चाहिँ उहाँले चाहिँ हलदार ऱ्याङ्क पाउनुभएको रहेछ
2: ओके अनि बाजेलाई इन्सपायर भएर भर्ती हुनुभएको कि के हो
5: हजुर मसँग चाहिँ यो 6th generation हो म चाहिँ कन्टिन्यू ब्रिड अफ गोर्खामा अनि त्यसैलाई रिप्रेजेन्ट गर्दा चाहिँ एकदमै
2: ल त जिएम भएर जानु होला है त
5: हजुर थ्याङ्क यू
2: ल भाइ उठ्नु पर्यो तपाईँको पनि अलिकति अनुभव सुनिहालौँ भाइको नाम चाहिँ अनि कुन इन्टेक
6: मेरो नाम चाहिँ राइफलम्यान महेश कुमार सिधाले म चाहिँ इन्टेक 23 को
2: पहिला पहिला हामी पनि यस्तो कुद्दा अनि आएर फ्रेस हुँदा एकदमै जिउ चङ्गा हुन्छ कस्तो भइरहेछ अहिले थाकेको अनुभव छ कि एकदमै चङ्गा भएको छ
6: हजुर जिउ अलि थाके जस्तो पनि भइरहेछ तर अब ग्रुपमा गर्दाखेरि चाहिँ त्यो थाकेको पनि बिर्सिँदो रहेछ अनि रमाइलो पनि भयो
2: तपाईँ पनि भलन्टियर हो
6: हजुर
2: कस्तो लाग्यो त अनि आज च्यारिटीमा भाग लिन पाउँदा अनि कुद्न पाउँदा
6: यो अपर्च्युनिटी पाउँदा चाहिँ मलाई चाहिँ एकदम खुसी लाग्यो अनि आफ्नो फिटनेस पनि भयो आफ्नो फिटनेससँगै अब मेन्टल रेजिलियन्स पनि भयो अनि ग्रुपमा कुद्दा चाहिँ एकदम रमाइलो नै भयो
2: ल अब अप नेक्स्ट तपाईँहरूको डेली डे गाटुमा है डेली डेको पनि शुभकामना
6: हजुर धन्यवाद
2: यहाँ भाइहरू वार्म डाउन एकदमै आवश्यक छ वार्म अप र वार्म डाउन आवश्यक छ अब आर्मीमा र आर्मीमा त नभएर तपाईँहरू पनि सिभिलियनतिर हुनुहुन्छ भने कुनै अलिकति कुद्दै हुनुहुन्छ भने अलिकति वार्म अप र वार्म डाउन चाहिँ गर्नु आवश्यक छ भाइको नाम चाहिँ
7: मेरो नाम चाहिँ राइफलम्यान महेश मगर
2: के भन्छ त्यो दुधै देखाएको छ त
7: हजुर
2: कुन इन्टेक
7: 25 सरी
2: नाम त के भन्नुभयो
7: राइफलम्यान महेश मगर
2: 25 भन्ने चाहिँ मस्ट तपाईँ त यङ रहेछ त्यहाँ होइन
7: हजुर
2: को को हुनुहुन्छ नम्बर अरू पनि हुनुहुन्छ
7: हजुर नम्बर 4 जना छौँ
2: ल भन्नुहोस् कस्तो लाग्यो त कतिको थाकेको अनुभव भएको छ अनि यो कुद्दा कतिको गर्व लागेछ तपाईँलाई
7: थाक्नु त हल्का मात्र थाहा छ यो यसमा चाहिँ पार्टिसिपेट हुनु पाउँदा चाहिँ मेरो भन्दा नि यो होल हामी 25 चाहिँ 4 जना छौँ हाम्रो चाहिँ यो फर्स्ट टिम वर्क होस् जस्तै हो र यसमा सहभागी हुनु पाउँदा चाहिँ एकदम प्राउड फिल भइरहेछ सर
2: त भाइ वेल डन
7: थ्याङ्क यू सर
0: हजुर यो डेली रनमा सहभागिता जनाउनु हुने भाइहरूसँग म कुराकानी गर्दै थिएँ अब यो बिचमा चाहिँ साङ्गीतिक विश्राम लिउँ र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ उहाँले यो वर्षको डेली डे यानि कि ब्याटल अनर चाहिँ कसरी मनाउनु भयो त्यस सम्बन्धीको कुराकानी दोस्रो पार्टमा तपाईँहरूले सुन्न सक्नुहुनेछ हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ आदरणीय श्रोताहरू 5:17 गइसकेको छ सेकेन्ड एपिसोड केही बेरमै तपाईँले सुन्न सक्नुहुन्छ सेकेन्ड एपिसोडभन्दा पनि पार्ट भनौँ अब भने मिनी कालीगुडे राई बहिनुहुन्छ आसपोर्टबाट उहाँ लेख्नुहुन्छ नमस्ते दाई आराम हुनुहुन्छ धेरैमा आज गोधुलीमा हजुरलाई सुन्न पाइयो साथै आज नेपाली बाबाको मुख हेर्ने दिन सम्पूर्ण बाबा आमालाई नमस्कार भन्दै शुभकामनासँगै एउटा गीत भनेर यो उहाँले चाहिँ चलचित्र स्वर्गबाट मगाउनु भएको रहेछ उदित नारायण झा र ईश्वरी प्रधान गाउँदै हुनुहुन्छ निल शाहको शब्द अनि समजित बासकोटाको सङ्गीतमा यो गीत सुन त्यसपछि एउटा प्रोमो ब्रेक अनि हाम्रो कैलाश भाइले पनि उदित नारायण झा र दिपा झाले नै गाउनुभएको एउटा गीत मगाउनु भएको छ नेपाली बाबुबाट त्यो गीत हामी सुन्नेछौँ सबै फेसबुकका साथीहरू उहाँको रिलेटिभ अनि जस यति बेला रेडियो सुनेर बसिराख्नुभएका श्रोताहरूलाई पनि समर्पण गर्न चाहनुहुन्छ कैलाश भाइ यो गीतपछि है हजुरको गीत

0: सिरियस गोर्खा रेडियो
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio。
1: हजुर आदरणीय श्रोताले यो बिएफबिएस गोर्खा रेडियो नै हो। अहिले 1008 दिल्ली कम्पनीको चाहिँ दिल्ली रनको कुराकानी तपाईँले सुन्नुभयो पहिलो पार्टमा। अब सेकेन्ड पार्टमा चाहिँ उहाँहरू गार्ड रुममा गएर चाहिँ यो वर्षको 169 दिल्ली डे चाहिँ कसरी मनाउनु भयो यो पार्टमा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। र उहाँले क्विन्स ट्रन्सनको साथमा चाहिँ र यो दिल्ली डे मनाउनु भएको थियो। सुरुमा चाहिँ क्याप्टेन दीप जङ आङबुहाङ साहब हुनुहुन्छ 2ICA दिल्ली कम्पनीको, र उहाँले यो डेको चाहिँ ब्याटल हिस्ट्री पढेर सुनाउनु भएको थियो, म त्यो राख्नेछु। त्यसपछि पण्डित ज्यूको पनि मन्त्र अनि जस वीर योद्धाहरूलाई भन्नुभएको कुराहरू राख्नेछु। अनि हाम्रो ट्वाइसी साहबसँग कुराकानी एकजना बहिनी अनि हाम्रो चाहिँ अनर गार्ड कमान्डर हुनुहुन्छ उहाँसँग यो पार्टमा चाहिँ कुराकानी गर्नेछु। अनि थर्ड पार्टमा चाहिँ क्याप्टेन रिटायर हाम्रो राजु गुरुङ साहब हुनुहुन्छ, 2GR एसोसिएसनको चाहिँ युकेको चाहिँ चेयरम्यान हुनुहुन्छ, उहाँसँग म कुराकानी गर्दैछु। अहिलेलाई भने दिल्ली डेको ब्याटल हिस्ट्री पढेर सुनाउँदै हुनुहुन्छ क्याप्टेन दीप जङ आङबुहाङ साहबले।
2: The siege of Delhi was one of the decisive battles of the Indian Rebellion. A Delhi Company, 1st Battalion, the Royal Gurkha Rifles, marks its 169th battle honor today. We parade its Sergeant Major Barracks, Foxton, in the presence of Queen's Tension. We conducted 169th kilometer Delhi charity run this morning. In June 1987, the Sirmur Battalion held the main picket at Hindu Rao's house. That position was the key to the British line for 3 months and 12 days exactly. The beat of 26 attacks of 490 all ranks, 327 were killed or wounded. For that gallant service, the regiment received the battle honor Delhi 1857. They were given a third color later, replaced by the Queen Trenchant. They became the Sirmur Rifle Regiment. Their sepoy, a usual word for an Indian soldier, was officially called rifleman with a better title. The Sirmur Rifles were granted the privilege to wearing the red as a visible symbol of the comradeship and the mutual respect forged in the battle at Hindu Rao's house during the siege of Delhi. On 14 September 1857, the assault on the Delhi city began, led by Major Charles Reid. We will remember them with gratitude and pride. Jai Delhi Company.
1: हजुर, उहाँ हुनुहुन्थ्यो क्याप्टेन दीप जङ आङबुहाङ साहब 2ICA दिल्ली कम्पनीको। अब भने पण्डितजी हुनुहुन्छ, पण्डित शङ्करमणि नेपालज्यूले पनि सम्पूर्ण वीर योद्धाहरूलाई चाहिँ केही शब्द भन्दै हुनुहुन्छ अनि यो मन्त्र पनि उहाँले वाचन गर्दै हुनुहुन्छ।
3: आज हामी यस वीरताको प्रतीक स्थलमा भेला भएका छौँ। नेपाली क्यालेन्डर अनुसार पितृ स्मरण दिवसकै दिन हामी हाम्रा पितृहरूलाई स्मरण गर्नका लागि यहाँ उपस्थित भएका छौँ। दिल्लीको लडाइँमा जो होमिनुभएका हाम्रा आदरणीय वीर पुर्खाहरूलाई स्मरण गरौँ। ती वीरहरू जसले कर्तव्य, इमान्दारिता र जिम्मेवारितालाई उच्च प्राथमिकतामा राखी आफ्नो जीवन समर्पण गरे, परिस्थिति जस्तो सुकै होस् आफ्नो कर्म, कर्तव्य र वीरता प्रकट गरी यस विश्वलाई सिकाएका ती वीर पुर्खाहरूलाई यहाँबाट हामी सम्झौँ, स्मरण गरौँ। ती वीर पराक्रमी वीर पुर्खाहरूको अमर आत्माको चिर शान्तिको लागि प्रार्थना गरौँ।

0: हजुर, आजको डेली डेको औपचारिक कार्यक्रम समाप्त भएको छ र अब भने ए कम्पनीको ट्वाइसी हुनुहुन्छ क्याप्टेन दीपजङ आम्बुआङ साहबसँग कुराकानी गरौँ। साहब नमस्कार अनि डेली डेको शुभकामना हजुरलाई।
1: थ्याङ्क यू भेरी मच दाई, तपाईँ आइदिनु भयो एकदमै धन्यवाद, अनि सम्पूर्ण श्रोताहरूमा जो जो सुन्दै हुनुहुन्छ।
0: व्हाट अ डे, बिहान चाहिँ डेली रन गर्नुभयो त्यसपछि कमेमोरेसन।
1: एब्सोल्युटली, अनि यो ग्रेट अपर्च्युनिटी कम्पनीलाई अनि एज अ इन्डिभिजुअल मेरो लागि पनि, किनभने 169th पेरल ओनर, एकदमै लामो समयदेखि यो लेगासी आइरहेको रहेछ, अनि म एकदम लक्की इनफ अनि थ्याङ्कफुल यो ब्याटल अनर चाहिँ मैले रन गर्नु पाएकोमा, अनि एज एन इन्डिभिजुअल म चाहिँ यो ब्याटल अनरमा टेक पार्ट गर्नु पाएकोमा चाहिँ म एकदमै खुसी छु, अनि प्राउडली म चाहिँ दिल्ली कम्पनी भएकोमा चाहिँ म एकदम प्राउड महसुस गरेको छु मैले।
0: त्यहाँ हिस्ट्री पढ्दै हुनुहुन्थ्यो, के लाग्यो त्यति बेला पढिरहँदा?
1: मलाई हिस्ट्री पढ्दा एकदम फिलिङ भइरहेको थियो, हाम्रो पुर्खाहरूले दिएको बलिदान सेक्रिफाइस चाहिँ मलाई फिलिङ भइरहेको थियो। जस एकदम सर्टकटमा मैले यो स्क्रिप्ट तयार पारेँ, तर त्यहाँ मैले निकै अध्ययन गरेँ भित्री पनि, अनि गर्दाखेरि चाहिँ मैले पढ्दै लाँदा त्यो पनि रिकल भइरहेको थियो, गर्दा उहाँहरूको सानो सानो एक्सनहरू पनि मलाई रिकल भइरहेको थियो, गर्दाखेरि चाहिँ यसले धेरै इन्सपायर गर्छ गोइङ फरवर्ड मान्छेहरूलाई, अनि म एज अ सिनियर अफ द कम्पनी मलाई एकदमै मजा आयो पढ्नु पनि, प्राउड फिल भयो पढ्नुको लागि चाहिँ।
0: अब यो अरू कम्पनीहरूले क्विन ट्रान्सन त्यति इन्क्लुड गरेको मैले देखेको छुइनँ, यो चाहिँ फर्स्ट टाइम यो रेजिमेन्टलाई क्विनले प्रदान गरेको कारणले हो कि कस्तो हो?
1: यस, किनभने पहिला चाहिँ शेरमुर बटालियनलाई दिएको हो, पछि राइफल शेरमुर राइफल भएको हो, तर दिल्ली डे ब्याटल अनर चाहिँ ए कम्पनीलाई दिएको कारणले गर्दाखेरि दिल्ली ब्याटल ओनर डे ए कम्पनीले मनाउँदा क्विन्स ट्रन्सन चाहिँ हामीले इन्क्लुड गर्नुपर्ने भएको कारणले, त्यो हिस्ट्री जोडिएको कारणले गर्दा चाहिँ हामी चाहिँ क्विन्स ट्रन्सनको प्रेजेन्टमा हामीले यो इभेन्ट गरिन्छ, ओनर गरेर चाहिँ हाम्रो पुर्खाहरूलाई सम्झिन्छौँ, विच इज अरू ब्याटल ओनरमा त्यो अपर्च्युनिटी छैन, गर्दा हिस्ट्री जोडिएको भएको कारणले गर्दा चाहिँ क्विन्स ट्रन्सन ल्याउनु परेको हो।
0: हुन्छ, सम्पूर्ण ए दिल्ली कम्पनीको अनि त्यो क्याम्पेनमा इन्भल्भ हुनेहरूलाई के भन्नुहुन्छ?
1: उहाँहरूलाई एकदमै एकदमै धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु।
0: अब यहाँ परेड हेर्न आउनुहुने एक दुईजना बहिनीहरूसँग कुराकानी गरौँ र उहाँहरूलाई कस्तो लागेछ। ल बहिनी, मलाई एक मिनट टाइम दिनु पर्यो। बहिनी नमस्कार है।
2: नमस्ते दाइ।
0: बहिनीको शुभ नाम?
2: चित्र मादेन।
0: अनि श्रीमान अब यही कम्पनीको हुनुहुन्छ, उहाँको नाम पनि भनिदिनुहोस् न।
2: रन्जीप लिम्बू।
0: यस्तो खालको परेड देख्नु भएको थियो पहिला ब्याटल अनर?
2: खासै एटेन्ड चाहिँ गरेको थिएन, आज फर्स्ट टाइम गरे।
0: कस्तो छ त? यो त एकदमै हिस्ट्री बोकेको ब्याटल अनर हो।
2: हिस्ट्री थाहा भयो ए कम्पनीको, अनि रमाइलो लाग्यो।
0: अनि आज चाहिँ छुट्टी लिएर आउनु भएको कि कस्तो?
2: खासै म हाउस वाइफ हो, छुट्टी नै थियो।
0: हुन्छ, सम्पूर्ण बिउजी दाजु जसले चाहिँ त्यो क्याम्पेनमा लड्नुभयो, त्यो लडाइँमा लड्नुभयो, के भन्नुहुन्छ?
2: आइएम प्राउड अफ देम भन्छु, उहाँले गरेर नै अहिले यो कम्पनी फर्म भएको रहेछ, सो खुसी लाग्छ, गर्व पनि लाग्छ।
0: हुन्छ बहिनी, थ्याङ्क यू भेरी मच।
2: हुन्छ, थ्याङ्क यू दाई।
0: अब हाम्रो सार्जन समीर भाइ हुनुहुन्छ, समीर गुरुङ, र उहाँ चाहिँ अनर गार्ड कमान्डर हुनुहुन्थ्यो। ल भाइ नमस्कार अनि दिल्ली डेको शुभकामना।
3: दाई नमस्ते, थ्याङ्क यू भेरी मच।
0: कस्तो रह्यो त दिल्ली डेको आज तपाईँले लिड गर्नुभयो अनर गार्ड कमान्डर?
3: हजुर, राम्रो भयो दाई। हामीले लास्ट दुई दिन रिहर्सल गरेको थियौँ अनि आज कुनै पनि एरर चाहिँ भएन, जस्ट बाहिरबाट कस्तो देखेको थियो, तर हामी एज अ अनर गार्ड टिम चाहिँ सबै ड्रिल राम्रो अनि राइट टाइममा एज एक्सपेक्टेड प्लान अनुसार नै भयो मन पर्ला दाई।
0: अलिकति कतिजना हुनुहुन्छ नि, ऱ्याङ्कहरू भनिदिनुहोस् न।
3: हजुर, हाम्रो अनर गार्डमा चाहिँ प्रपर अनर गार्ड कमान्डर चाहिँ म एउटा सिनियर एनसिओ भयो दाई, त्यसपछि दुईजना जुनियर एनसिओस गुरुजीहरू हुनुहुन्छ, एकजना कोपरल एकजना लान्स कोपरल, अनि आठजना राइफलम्यान भाइहरू, प्लस हाम्रो पाइप्स एन्ड ड्रमबाट चाहिँ एकजना बिगुलर र पाइपर गरेर हामी टिम त्यसरी छ दाई।
0: राइट, यो एकदमै हिस्ट्री बोकेको चाहिँ अब ब्याटल अनर हो, कस्तो लागेछ?
3: हजुर, प्राउड छु दाई, किनभने पर्टिकुलरली विथ क्विन्स ट्रन्सन ब्याटल अनर एउटा उस गर्न पाउने चाहिँ एकदम भाग्यमानी ठान्छु म चाहिँ, अनि लास्ट इयरको डेली डेमा चाहिँ म ट्रन्सन टिममा थिएँ भने चाहिँ अहिले चाहिँ अनर गार्ड कमान्डर, जस्ट एज ए कम्पनीमा आएदेखि दुइटै उस गर्न पाउँदा चाहिँ लक्की ठान्छु दाई म।
0: हजुर, 327 चाहिँ अब वीरगति प्राप्त गर्नुभयो कि युद्ध हो, सम्पूर्ण वीर योद्धाहरूलाई के भन्नुहुन्छ?
3: उहाँहरूको कामले चाहिँ आज हामी यहाँ छौँ, त्यही अघि हामीले उहाँहरूलाई पनि एकछिन सम्झिने मौका पायौँ, थ्याङ्कफुल हाम्रो फोर फादर्सहरूको लागि चाहिँ, अनि उहाँहरूको स्पिरिट उहाँहरूको देखाएको बाटोमा चाहिँ अब हामीले चाहिँ एनदर 200-300 चाहिँ एउटा बाटो बनाउने चाहिँ कोसिस गर्दैछौँ भाइ। थ्याङ्क यू।
0: हुन्छ, थ्याङ्क यू भेरी मच
3: भाइ, थ्याङ्क यू भेरी मच।
0: हजुर, उहाँलाई धन्यवाद दिदी। बिचमा फेरि साङ्गीतिक विश्राम लिउँ र त्यसपछि क्याप्टेन रिटायर राजु गुरुङ साहब हुनुहुन्छ, 2GR एसोसिएसन युकेको चेयरम्यान, उहाँसँग म कुराकानी गर्नेछु। हजुर, अब एउटा तिजको गीत सुनौ र यो गीत चाहिँ हाम्रो खेलमती लिम्बू दिनुहुन्छ ग्रेसर लन्डनबाट, र उहाँले चाहिँ सबै सबैलाई तिजको शुभकामना व्यक्त गर्दै यो गीत सुनाउन चाहनु भएको छ। र यो बिचमा हाम्रो चाहिँ बहिनी हुनुहुन्छ बिना गुरुङ ननिटनबाट, उहाँ लेख्नुहुन्छ नमस्ते योग दाजु, सन्चै हुनुहुन्छ होला भनेर भन्नुभएको छ। हामी सन्चै छौँ बहिनी, थ्याङ्क यू। म पनि एक दुई दिन छुट्टीमा थिएँ, कामबाट थाकेर खाना बनाउँदै तर रेडियो सुन्दै आराम फिल हुन्छ किनकि हजुरको प्रस्तुतिले सिधै हुन्छ, टिपिकल आफ्नै परिवेशको अनुभूत हुन्छ। सबैको साथ शुभ रहोस् भनेर भन्नुभएको छ बहिनी, थ्याङ्क यू भेरी मच। गीतहरू सुन्न चाहनुहुन्छ भने यसो जानकारी दिनु होला, हामीसँग तपाईँको एउटा गीत छ, अरू पनि गीतहरू छ भने यसो पठाइदिनु होला। हामी अब तपाईँ ब्रिगेड अफ गर्हाजकै कलाकार हुनुहुन्छ, तपाईँको गीतहरू हामी यहाँ आर्काइभ गरेर राख्नेछौँ किनकि त्यो हाम्रो सम्पत्ति हो। ल त खेलमती दिदी, हजुरको गीत है त सुनिता दुलाल र खुमन अधिकारीले गाउँदै हुनुहुन्छ हजुरको लागि।

0: यो PFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हजुर आदरणीय श्रोताजी, यो बिएबिएस गोर्खा रेडियो नै हो। यो छोटो विश्रामपछि आज सबै सबैलाई चाहिँ कार्यक्रममा न्यानो अभिवादन टक्राउन चाहन्छु र अहिले चाहिँ 1RZA दिल्ली कम्पनीको दिल्ली डे सम्बन्धी हामीले कुराकानी गरिरहेका छौँ, जुन उहाँहरूले मनाइसक्नु भएको छ। अब भने क्याप्टेन रिटायर राजु गुरुङ साहब हुनुहुन्छ र उहाँलाई पनि कम्पनीले निमन्त्रणा गरेको थियो। 2GR एसोसिएसन युगको चेयरम्यान हुनुहुन्छ र उहाँसँग छोटकरीमा कुराकानी गर्न चाहन्छु। साहब नमस्कार अनि वेलकम छ हजुरलाई।
1: थ्याङ्क यू योग सर, जुन एउटा अपर्च्युनिटी दिनुभयो स्टुडियोलाई घुमेर यहाँ एउटा छोटो इन्टरभ्यूको विषयमा तपाईँले एउटा प्रस्ताव राख्नुभयो, त्यसको लागि चेयरम्यानको हिसाब र 2GR सिरमौर राइफलको तर्फबाट धन्यवाद दिन चाहन्छु।
0: आज एकदमै सिग्निफिकेन्ट डे होइन, हिस्टोरिक ब्याटल अनर पनि हो। तपाईँ यहाँ आएर चाहिँ पल्टनसँग मनाउँदा चाहिँ कस्तो फिल गर्नुभयो घाटुमा?
1: यो चाहिँ एकदमै वहीँ पल्टनकै भएको जस्तो फिल भयो, किनभने म डेली ए कम्पनी पनि प्लुन कमान काम गरेको थियो 2GR, अनि पछि 1RZA पनि ए कम्पनी पनि गरेँ, पछि 2IC भएर क्याप्टन भएपछि म ट्रेनिङ अफिसर अनि 2IC चाहिँ सी कम्पनी गरियो। त्यसले गर्दाखेरि एउटा पल्टनको मेरो जुन सानो एउटा सिपाहीको लाइफ देखि र आज पक्का हाम्रो आफ्नै पल्टनकै गार्डनको अगाडि जुन एउटा हाम्रो 1RZA कम्पनीको ओसी अनि 2IC साहब अनि सबै मेम्बरले इन्भाइट गर्नुभयो, त्यसले गर्दा मलाई एकदमै प्राउड फिलिङ भएको छ। र आज यो हाम्रो डेली 169 वर्षको डेली डेको शुभ उपलक्ष्यमा सबैलाई म हार्दिक मङ्गलमय शुभकामना अनि ह्याप्पी डेली डे पनि भन्न चाहन्छु हाम्रो 1RZA कम्पनीका सम्पूर्ण अधिकृत साहबहरू र हाम्रो जवान भाइहरूलाई अनि दिदीबहिनीलाई।
0: तपाईँलाई एकदमै हिस्ट्री थाहा छ, अलिकति डेली डे किन मनाइन्छ छोटकरी भनिदिनुहोस् सर।
1: डेली डे अब धेरै पटक हामीले भनिसकेको छु, डेली ब्याटल चाहिँ एउटा गोर्खालीको पहिलो ब्याटल हो, जसमा हाम्रो सिरमौर बटालियन भन्थ्यो, जुन सिरमौर स्टेट देहरादुनमा इस्टाब्लिस भएको हो अप्रिल 1815मा इस्टाब्लिस भएर, त्यसपछि अचानक 1857मा जुन महिनामा अचानक दिल्लीमा जुन हिन्दू राव हाउसमा चाहिँ म्युटिनी भएपछि हाम्रो सिरमौर रेजिमेन्ट पल्टनलाई चाहिँ त्यतिखेर 3 दिनको नोटिसमा देहरादुनबाट हिँडेर दिल्ली गएर जुन कब्जा गर्यो दिल्ली दरबार या हिन्दू रावको हाउस म्युटिनीहरू, अब एकदम लामो सङ्घर्ष भयो, लगभग हिँडि भनिसकेको छ, लगभग 3 महिना 12 दिन जति त्यति लामो लडाइँ गरेपछि अन्तमा कब्जा गरेर जुन 14 सेप्टेम्बर 1857मा कब्जा गरेपछि त्यो दिन चाहिँ एउटा हाम्रो गोर्खालीको वीर गोर्खालीको एउटा नाम अनि हाम्रो इन्टिग्रिटी हाम्रो एउटा साहसीपन जुन देखायो, त्यसले गर्दाखेरि ब्रिटिस आर्मीमा पहिलो रेजिमेन्ट सिरमौर रेजिमेन्ट भएर हाम्रो इस्टाब्लिस भएको हो, अनि त्यही ब्याटल अनरले नै हाम्रो एउटा पहिलो ब्याटल अनर गोर्खालीको अनि विश्वमा बहादुर गोर्खा बहादुर भन्ने एउटा नामले हामी होल वर्ल्डमा नै गोर्खा भनेपछि एउटा प्रचलित शब्द छ भनौँ न अहिले खुकुरी र गोर्खा, अनि त्यसले गर्दाखेरि त्यो ब्याटल अनर चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यो चाहिँ होल हाम्रो ब्रिगेडको चाहिँ पहिलो ब्याटल अनर हो, जसमा हाम्रो पुर्खाले एक साहसी काम गरेको मार्फत डेली डे हामी 14 सेप्टेम्बर हरेक वर्ष सेकेन्ड जेयर हाम्रो 3rd JR 4th JR अनि 5th JR-ले नि मनाउँछ इन्डियामा डेली डे, त्यसरी सेलिब्रेसन गर्दै आएको थियो। पछि 48मा चाहिँ हामी सबै कट भएर यता मलाई आउने बेलामा चाहिँ अरू पल्टन 5th JR चाहिँ इन्डियामा छ, हाम्रो 1st बटालियन र 2nd बटालियन चाहिँ हामी ब्रिटिस आर्मी परेर यता आएको छ, र हामीले त्यो लडाइँ चाहिँ ले गर्दाखेरि डेली ब्याटल डे हामीले सधैँ रेजिमेन्टमा मनाउँदै आएको थियो। झन्डै 179 वर्षपछि हामी 30 जुन 1994 हामी डिसबेन्ड भयो अनि 1RZA खडा भयो हामी, अनि त्यसपछि हामी त्यही ब्याटल अनरहरू 1RZA अनि 2RZA-लाई बाँडेको छ। त्यो मध्ये 1RZA-ले डेली डे मनाउँछ भने अब 2RZA-ले चाहिँ तमन्दु डे 2GR-को चाहिँ तमन्दु डे हरेक वर्ष मनाउँछ।
0: अब यो क्विन ट्रन्सन 8GR-को गाटुमा राखिन्छ, यसको सिग्निफिकेन्ट अलिक भनिदिनुहोस् न। हुन त अब हामीले सबै गुगलमा गएर पढ्ने हो, तपाईँलाई सबै थाहा छ यसको अलिकति महत्त्वको बारेमा।
1: क्विन ट्रन्सन एउटा हिस्ट्रिकल एउटा उस छ, किनभने यो चाहिँ होल गोर्खाजको लागि हो मात्रै नभएर ब्रिटिस आर्मीको लागि पनि। जब 1857 त्यो दिल्लीको ब्याटल पछि अनि क्विन भिक्टोरियाले पछि 1863 चाहिँ झन्डी दिएको थियो पहिला, अनि त्यसलाई चाहिँ रिप्लेस चाहिँ क्युटीले गर्यो 1863, अनि राजकुमार इन्डिया भिजिट जाने बेलामा उसले चाहिँ फेरि हाम्रो वीर गोर्खाको जुन साहसी काम यताउति देखेपछि त्यो रेकमेन्डेसन गर्नुभयो, र साथै 2GR-लाई सिरमौर रेजिमेन्टलाई चाहिँ उसको फिजहरू लगाउने जुन क्याबेजमा के अरे माग आफ्नो आमासँग रानीसँग गरेपछि उहाँले सोझो स्वीकार्नु भयो क्विन भिक्टोरियाले। त्यसपछि 1863 चाहिँ क्विन टन्सन चाहिँ फेरि बनाउन निकै टाइम लाग्यो, अनि एकदम कस्ट इफेक्ट एकदमै तपाईँले हेर्नुभएको छ, अनि दिएपछि त्यो चाहिँ फर्स्ट सेकेन्ड इयर सेकेन्ड सेकेन्ड इयरमा सधैँ हामीले गार्ड रुममा राख्थ्यो अनि त्यसको लागि हाम्रो सेकेन्ड इयरमा चाहिँ एउटा अफ लेफ्टिनेन्ट चाहिँ एउटा पोसै इस्टाब्लिस भएको थियो एउटा सार्जन कोपरलको एउटा इस्टाब्लिस भएर टिमको र पछि आएर कमनमा हामी सबैले गर्छ म पनि कोपरलमा खेल्यो सार्जनमा खेल्यो लेफ्टिनेन्ट भएर खेल्यो त्यसरी नै 1863 प्र्याक्टिकली आएको छ र यो चाहिँ किन सर्टिफिकेसन छ भने अरूको चाहिँ सबै झन्डी हुन्छ रेजिमेन्टहरूको यो चाहिँ एउटा रानीले स्पेसल उसमा चाहिँ रानीले धरी राजाले धरी सलोट गर्छ भनेपछि यति साह्रो अमूल्य चिज छ कि जसले जब 1994 2000 डिस्पेन भएपछि हामी 1000 2000 अनि 3000 भयो अनि फेरि 96 फेरि 2 र 3 एमएलगेट भएर 2000 भयो र एकछिन सर्टेन टाइमको लागि स्यान्डस इन्डियन मेमोरियममा राखियो त्यहाँ पछि हाम्रो फिल्ड मार्सल चेप्पल साहब अनि ब्रह्मल साहब अनि अहिलेको डफल साहब सिनियर साहबहरूले फेरि प्र्याक्टिकली फेरि हामी आरजेआरमा चाहिँ ल्याएर अहिले हामी आरजेआरले चाहिँ त्यो गर्दैछ र राइफलमेन हुने जति पनि आरजेआरको राइफलमेनहरू त्यो निश्चिमाले छोरी नै कसङ खाएपछि बल्ल उसले राइफलमेन अब दर्जा पाउँछ त्यो त्यस्तो साइनिफिकेन्ट त्यस्तो
0: तपाईँहरूको रेजिमेन्टल बर्थडेको छोटो कुराकानी गरिहालौँ सेन्ट्रल्ली चाहिँ तपाईँले अल्डर सर्टमा मनाउँदै हुनुहुन्छ अरू चाहिँ अब आफ्नो क्षेत्रमा मनाउँदै हुनुहुन्छ तयारी कस्तो छ
1: तयारी हामी 100% तयार भइसकेको छ अल्डर सर्टमा तपाईँ पनि पहिला जानुभएको छ त्यतिखेर झन्डै 900-1000 बढी ठेला ठेलै थियो तर हाम्रो फन्डिङ चाहिँ जब 2024 भव्य यहाँ तपाईँले देख्नुभयो सोनकुलिफमा ठुलो लगभग 1100-1200 एकदम सेलिब्रेसन एउटा हिस्टोरिकल इभेन्ट हामीले यहीँ क्याम्पभित्रै गरेर हाम्रो सिनियर सिटिजनहरूले एउटा क्याम्पभित्र आउने भिजिट गर्ने मौका दिनुभयो त्यसमा चाहिँ म सबभन्दा पहिला 2000 पल्टनहरू बुन्नै जाने बेला भए पनि उहाँले एउटा एलोकेट गरिदिनुभयो त्यसको लागि म त्यतिखेर सिओ साहब अनि दिल्ली साहबलाई एकदम धन्यवाद दिन चाहन्छु त्यसपछि पोहोरबाट हामी सेल्फ फन्डिङ हो र आरजेआरको जेएम साहब सिओ साहबले चाहिँ हामी सधैँ डेली डेमा चाहिँ हाम्रो क्युटी र क्युटी क्याप्टेन चाहिँ सधैँ रिलिज गर्छौँ भनेको कारणले गर्दाखेरि हाम्रो कन्टिन्युसन सपोर्ट पाइरहेको छ र सेन्ट्रलमा चाहिँ हाम्रो क्युटी हुन्छ अनि पोहोर पनि हामी 200+ भयो अहिले पनि 200+ छ ओल्ड सुटको अम्पायरहरूमा अनि तर अन द डेमा त अलिक बढी नै हुन्छ तर अब धेरै जस्तो अब अहिले हामी सुरुमै लेख्नु पर्ने भएको कारणले गर्दा म्यानेजमेन्टमा अहिले लगभग 220 जति पुगेको छ अझै सेन्ट्रलमा पनि लगभग 200+ भएको छ अनि त्यसरी अब हामी कन्टिन्युसन सेलिब्रेसन गर्ने प्लान छ र एभ्री 5 इयर्स पुग्छ भने हामी यो क्याम्पभित्रै आएर गर्ने प्लान छ अहिले 2 वर्ष भयो अझै 3 वर्ष छ अब हेरौँ कस्तो हुन्छ अनि साहबहरूले अथोरिटी पनि दिएको छ र विशेष गरी अहिलेको यो डेली डे 169 डेली डे ठिक्रिस डे अनि तमन्दु डे यो तिनटै ब्याटल अनर हामीले एकैचोटि रेजिमेन्ट डेको दिनमै हामी मनाउँछ त्यसले गर्दाखेरि अहिले फुल्ली प्रिपेयर छ अब यो सन्डे 13 तारिक सबै 11:30 अम्पायर होलमा हो सबै आएर हामी के अरे सेलिब्रेसन गर्नको लागि चाहिँ हाम्रो कलाकारहरू अनि हाम्रो चिल्ड्रेन डान्सहरू सबै प्रिपेयर गरेको छ स्पेसली क्युटी हो हाम्रो क्युटीलाई एउटा रेस्पेक्ट गर्ने हुन्छ त्यसपछि चाहिँ हामी कल्चर टिमहरूले चाहिँ सेलिब्रेसनहरू गर्ने सबै मिलाएको छ अनि फुल्ली रेडी नै छ
0: सम्पूर्ण ए कम्पनीका मेम्बर्सहरू रिटायर सर्भिङ अनि पहिला लड्नुभएका 324 कति 27 ज्यान गुमाउनु भएको रहेछ उहाँहरू वीर योद्धाहरूलाई के भन्नुहुन्छ
1: यसको लागि चाहिँ 2000 सिनमोर रेजिमेन्टको तर्फबाट एउटा म एउटा चेयरम्यानको हैसियतले हाम्रो 1000 ए कम्पनीले कन्टिन्युसन जुन हाम्रो पुर्खाहरूले अन गरेको ब्याटल अनर हामीले कन्टिन्युसन सेलिब्रेसन गर्दै आएको छ त्यसमा पनि आज म फिजिकली आएर परेडमा सहभागी हुनु पायो यसको लागि सिओ साहब जेएम साहब अनि ओसी ए कम्पनी 2 ICA कम्पनी र सम्पूर्ण परिवारलाई अनि क्युटी कमान्डर साहबलाई म धेरै धन्यवाद दिन चाहन्छु र यो चाहिँ एकदमै एउटा अपर्च्युनिटी हो मेरो आफ्टर रिटायरमेन्ट फिजिकली आएर यहाँ गार्ड अफ अनर सबै हेर्न पायो खुसी लागेछ त्यसको लागि चाहिँ म सम्पूर्ण डेली कम्पनीको परिवारलाई चाहिँ आभार व्यक्त गर्न चाहन्छु
0: हुन्छ साहब डेली डेको शुभकामना
1: थ्याङ्क यू यो सर तपाईँलाई पनि

0: Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: कटेपछि बारीमा परेको दिनपछि त्रिशुली 3A सुरुङबाट उद्धार गरिएका सप्तरीका सञ्जय शाह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। काठमाडौँ छाउनीको वीरेन्द्र सैनिक अस्पतालमा 8 दिनको बसाइपछि शाह आज साँझ डिस्चार्ज हुनुभएको हो। गएको 19 गते सुरुङबाट उद्धार गरेर शाहलाई उपचारका लागि सैनिक अस्पताल ल्याइएको थियो। एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले अध्यक्ष ओलीकै प्यानलबाट महासचिव बनेको मान्छे पार्टी पुनर्गठनको च्याम्पियन बन्न खोजेको भन्दै शंकर पोखरेलको आलोचना गर्नुभएको छ। महासचिव पोखरेलले पार्टी पुनर्गठनका लागि ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव सहितको 65 पन्ने प्रतिवेदन ल्याएपछि उपाध्यक्ष बादलले अर्को 39 पानाको प्रतिवेदन मार्फत पोखरेलको हैसियतमाथि नै प्रहार गर्नुभएको हो। पुष्पलाल केसरजंग रायमाझीदेखि पटक पटक निर्वाचनमा पराजित नेताहरू समेत पार्टी नेतृत्वका लागि योग्य र सक्षम ठहरिएर जिम्मेवारी वहन गरेको प्रसंगसहित बादलले एउटा चुनावको पराजय विस्थापनका लागि पर्याप्त कारण हुन नसक्ने जिकिर गर्नुभएको छ। 70 वर्ष उमेर हद पनि नेतृत्वबाट विदाको आधार हुन नसक्ने भन्दै उहाँले चिनिया कम्युनिष्ट पार्टी र साइप्रसको उदाहरण हेर्न सुझाव दिनुभएको छ। योजनाबद्ध ढंगले युवा नेतृत्वको विकास आवश्यक भए पनि नेतृत्व विकास बिना युवालाई नेतृत्वमा लगेर राख्दैमा केही नहुने बादलको तर्क छ। आज बसेको एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले अब 2 प्रतिवेदनलाई एउटै बनाउने निर्णय गरेको छ। छोराछोरी जन्माएपछि केही गरौंला भन्ने सपना साँचेका तर पछि देवघाट वृद्धाश्रममा बस्नु परेका ज्येष्ठ नागरिकलाई बुबाको मुख हेर्ने दिन खासै नौलो लागेको छैन। देवघाट वृद्धाश्रममा आश्रित वृद्ध वृद्धाको जीवन र अनुभव समेटिएको अनिल ढकालको रिपोर्ट।
4: वृद्ध अवस्थामा छोराछोरीको माया ममता अनि आड भरोसा हुनुपर्नेमा कति पाएको भने त्यो भरोसा टुटेर सन्तान सुखबाट वञ्चित हुनु परेको छ। यस्तै मध्येका एक काभ्रे मण्डन देवपुर नगरपालिकाका भोलानाथ भारती।
5: होइन यहाँ आनन्द छ, सन्तानसँग रमाउने बेलै भएन मेरो।
6: किन
5: रमाउने बेलै आएन? अब ती कुरा नगरौँ, मलाई एकदम आत्मा दुख्छ।
4: खाई नखाई गरेर हुर्काएका सन्तानले गरेको व्यवहार सम्झिँदा आँसु थामिँदैन। सन्तानको रेखदेखमा रहनुपर्ने बेला तिनै सन्तानको व्यवहारले मन अमिलो बनाउँछ। चारवाई छोरा भए पनि गैंडाकोटका चेतना ढकाल 78 वर्षको उमेरमा वृद्धाश्रममा हुनुहुन्छ।
7: खालि ल्याऊ भन्छन्, खालि तान्छन्, ल्याऊ भन्छन् तान्छन्। उनीहरूसित बस्नु पनि ठिक छैन, म एक्लै भने भन्दा त यहीँ बस्नु
4: पारिवारिक किचलो त कोही सन्तानको व्यवस्थाको कारण वृद्धाश्रममा बस्नु परेको छ। आफ्नै सन्तानको समय नभएपछि वृद्धाश्रम बस्नुको विकल्प रहेन। तिनै मध्येका एक भरतपुरका हर्क बहादुर तामाङ।
8: यहाँ जाँदाखेरि अब जाने कहाँ जाने, ठिकै छ यहाँ बसिने त्यति हो, उहाँ बसिने त्यति होइन, एकमुटी सास सम्झिनु रहेछ।
4: सन्तानले समय दिन नसकेपछि शान्तिको खोजीमा वृद्धाश्रममा बास भएको छ।
3: जलन पीडितले 2 लाख रुपियाँसम्मको निशुल्क उपचार पाउने भएका छन्। काठमाडौँ महानगरपालिका र किर्तिपुर अस्पताल बीच जलन पीडितलाई निशुल्क उपचार गर्ने बारे सम्झौता भएको हो। सम्झौता अनुसार विपन्न हिंसा पीड़ित तथा बेवारिसे जलनका बिरामीले महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिशमा किर्तिपुर अस्पतालमा निशुल्क उपचार पाउनेछन्। काठमाडौँ महानगरका स्थायी बासिन्दा कानून बमोजिम बसाई सराई गरी आएका व्यक्ति महानगरका जनप्रतिनिधि कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले समेत यो सेवा पाउने सम्झौतामा उल्लेख छ। बिरामीको उपचारका लागि काठमाडौँ महानगरले अस्पताललाई 2 करोड रुपियाँ उपलब्ध गराएको छ। यो मध्ये 1 करोड रुपियाँ जलन उपचार कोषका लागि छुट्याइएको छ। बाँकी 1 करोड अघिल्लो आर्थिक वर्षमा खरिद गरिएका स्वास्थ्य उपकरण तथा सामग्रीका लागि प्रदान गरिएको छ। बिरामीले क्याबिन, ईएचएस वा कस्मेटिक उपचार रोजेमा भने कोषबाट खर्च बिहोरिने छैन। कर्णाली शिवराज नेपाल भलिबल लीगको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको प्लेअफमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै कर्णालीले फाइनलमा स्थान बनाएको हो। कर्णाली 25-21, 25-25, 23 र 25-22 विजयी भएको हो। कर्णालीले अब उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग खेल्नेछ। अन्नपूर्ण आजै लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

पहिलै बोलकी त मन्त्र ब्यान्डबाट भास्कर देवन गाउँदै हुनुहुन्थ्यो. हजुर, इन्जोय गर्नुभयो होला. विभिन्न जनका गीतहरू तपाईँले बिएबेसबाट सुन्दै आउनुहुन्छ र कतिलाई पप गीत मन पर्ला, कतिलाई रकिङ गीत, कसैलाई दोहोरी, कसैलाई मेलोडियस गीत, आफ्नो आफ्नो चोइस छ. गर्दा तपाईँले पनि आफ्नो चोइसको गीतहरू जस फरमाइस गर्नुभयो भने हामी डेफिनेटली सुनाउने हाम्रो प्रयास रहनेछ. छ बजेर 11 मिनट गइसकेको छ. सेप्टेम्बर महिनाको 11 तारिक आज कार्यक्रम तपाईँले सुन्दै हुनुहुन्छ. नेपाली क्यालेन्डर अनुसार आज चाहिँ बाबुको मुख हेर्ने दिन हो. आदरणीय श्रोता, हाम्रो समाचारतिर पनि जस भर्खरै तपाईँले विशेष समाचार पनि सुन्दै हुनुहुन्छ. छवि थापा दाजुले पनि एउटा गीत मगाउनु भएको छ सम्पूर्ण बाबाहरूलाई समर्पण गर्दै. त्यो गीत एकछिनमा हामी सुन्नेछौँ. र जस आज फ्राइडे पनि हो, भोलि हुने कार्यक्रम सम्बन्धी यसो जानकारी गराउन चाहिँ चाहन्छु है त. हजुर, सर्वप्रथम चाहिँ भोलिभन्दा पनि यो काव्य सन्ध्या कार्यक्रम हुँदै रहेछ र यो चाहिँ हुने दिन चाहिँ 26 सेप्टेम्बरको दिन हो. दिउँसो 1:30 बजेबाट सुरु हुन्छ. सुसी मोटो अर्डो सर्ट G11 1EPमा जान सक्नुहुन्छ. सम्पर्क व्यक्ति चाहिँ 07368315065 तपाईँहरूले चाहिँ हाम्रो केदार सङ्केत दाजु हुनुहुन्छ र उहाँले पठाउनु भएको र उहाँ र हामी त साथी पहिला थियौँ तर पछि फेरि मेरो कास भए चाहिँ हामी साथी हटायौँ. त्यसले गर्दा जस उहाँले रिक्वेस्ट पठाउनु भएको रहेछ, अमेरिकाको एकजना भाइ भनेर पठाउनु भएको रहेछ. पछि जस हाम्रो फेरि जस ब्याक टु हामी चाहिँ कनेक्सनमा आयौँ, खुसी पनि लागेको छ. हजुर, अब भोलि हुने कार्यक्रममा चाहिँ के छन् त. भोलि चाहिँ 12 सेप्टेम्बरको दिन चाहिँ यो चाहिँ जस लेडिज तिज पार्टी हुँदैछ र यो चाहिँ इस्ली गोर्खा नेपाली एसोसिएसनको चाहिँ भोलि 12 सेप्टेम्बरमा चाहिँ लेडिजहरूको तिज पार्टी हुँदैछ. पर्सि त दरखाने दिन हो. गर्दा हाम्रो दिदीबहिनीहरूलाई पनि धेरै धेरै तिजको शुभकामना भन्न चाहन्छु. र यसपटक तिजको गीतहरू अलिकति कम्ती बजेको हो कि जस्तो पनि लागिरहेको छ, किनकि अब नेपालमा यो बाढी पहिरो आएको कारणले गर्दा सबैको ध्यान त्यतातिर केन्द्रित पनि रह्यो. हाम्रो बिएबिएसको पनि अहिले एउटा चाहिँ चलिरहेको छ यो बिग सल्युटको यो च्यारिटी. अब जस तपाईँहरूले नेपालतिर नै धेरै पठाउनु भएको होला, गर्दा हामीले कहिले कहिले चाहिँ जस भनी पनि रहेका छौँ यदि तपाईँहरू चाहिँ दिन चाहनुहुन्छ भने. र बिग सल्युट भन्नाले त्यो जस्ट गिभिङ पेजमा गएर तपाईँले बिग सल्युट भन्ने देख्नुहुन्छ. त्यहाँ गएर चाहिँ जस अपरेसन समिट भन्ने छ है त, त्यहाँ गएर बिएबिएसको लोगो देखिहाल्नुहुन्छ. त्यहाँ गएर तपाईँहरूले इच्छा लागेको अमाउन्ट चाहिँ डोनेट गर्न सक्नुहुनेछ. अनि भोलि नै गोर्खा नेपाली टेनिस क्लब युके प्रेजेन्ट्स अटम टुर्नामेन्ट 2026 हुँदैछ र यसको लागि चाहिँ पक्का पनि तपाईँहरू रेडी भइसक्नु भयो होला. भेनु अर्डोसो टेनिस सेन्टरमा, प्रिन्सेस एभेन्यू अर्डोसोमा, G11 2LDमा तपाईँहरू जान सक्नुहुन्छ. टिकट दर चाहिँ 25 पाउन्ड हो अनि लेडिजहरूको चाहिँ 15 पाउन्ड रहेछ. 10 पाउन्ड सस्तो रहेछ नि. फ्री पार्किङ र फ्री फुड पनि तपाईँहरूले पाउन सक्नुहुन्छ भनेपछि यही टिकटभित्र होला. फ्री फुड भनेपछि यही भित्र हो जस्तो मलाई लाग्यो. गर्दा तपाईँहरूले पक्का पनि जस अहिले रेडी हुनुहुन्छ होला तपाईँहरू भोलिको लागि. गर्दा जो जो खेल्दै हुनुहुन्छ तपाईँहरू सबैलाई चाहिँ जस शुभकामना भन्न चाहन्छु. अनि 2GR सिल्भर राइफल्सको चाहिँ दिल्ली डे, टिग्रिस, टमान्डु डे चाहिँ 13 सेप्टेम्बरमा हुँदैछ. सेन्ट्रल्ली चाहिँ ओल्ड सर्टमा हुन्छ अनि यहाँ फोकस्टोन लगायत विभिन्न ठाउँमा चाहिँ तपाईँहरूले गर्दै हुनुहुन्छ. गर्दा तपाईँहरूको कार्यक्रम सफल होस्. अघि हाम्रो चाहिँ क्याप्टन राजु गुरुङ साहबसँग हामीले कुराकानी गर्दै थियौँ, उहाँ चाहिँ चेयरम्यान हुनुहुन्छ युकेको चाहिँ, र उहाँले पनि यो जानकारी गराइदिनु भयो. अनि अलिकति दिल्ली डेको बारेमा पनि हामीले कुराकानी गऱ्यौँ है त. पक्का पनि तपाईँहरू त्यहाँ जानको लागि, आफ्नो नम्बरीहरू, गुरुजीहरू, साहबहरू भेट्नको लागि तपाईँहरू पक्का पनि आतुर हुनुहुन्छ होला. अनि अर्को 30 पार्टी चाहिँ हुन गइरहेको छ. 30 पूजा 1RGRमा, यो चाहिँ 14 सेप्टेम्बर मन्डेको दिन हो. 10 बजेबाट 11:30 बजेको विन्डो राख्नु भएको छ 1RGRको चाहिँ टेम्पलमा है त. र पछि त्यहाँ हामीले फोटोहरू खिच्यौँ भने पक्का पनि तपाईँहरूले त्यहाँको फोटोहरू हेर्न चाहिँ पाउनुहुनेछ भन्न चाहिँ चाहन्छु. आज चाहिँ 1RGRको डेली डे भइरहेको छ. सबै उहाँहरूको कार्यक्रमहरू भइसक्यो. आज चाहिँ उहाँहरूको जस अहिले चाहिँ अब कम्पनीको ग्यादरिङ छ यहाँ नजिकै छेउमा, र उहाँको बटालियन हेडक्वार्टरबाट पनि साहबहरू आउनुहुन्छ र उहाँहरूको साथमा उहाँहरूले त्यहाँ चाहिँ इन्टरटेन गराउनुहुन्छ. त्यो चाहिँ इन्जोय मात्रै नभएर एउटा चिन्ने जान्ने अनि अलिकति त्यहाँ फेयरवेलहरू पनि हुन्छ, कहिलेकाहीँ अरू कार्यक्रमहरू पनि हुन्छ. गर्दा त्यसको उद्देश्य खानु भेटघाट मात्रै होइन, धेरै साधनै छ. तर नारायण सापकोटा ज्यू भाइले लेख्नुहुन्छ, यो दाजु सुन्दैछु है भनेर चाहिँ फिनल्यान्डबाट सम्झिनु भएको छ. हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु है त. 6:15 गइसकेको छ. अब भने हाम्रो छवि थापा दाजुको गीततर्फ लागौँ.
र निकै लामो समय बाद दाईको टेक्स्ट पढ्दैछु। नमस्ते योग भाइ, कार्यक्रम सुनेर भरपूर मनोरञ्जन लिइरहेको छु। आज विशेष दिन, बाबाको मुख हेर्ने दिनको सम्पूर्ण बाबाहरूलाई हार्दिक मङ्गलमय शुभकामना, साथै दिवंगत बाबाहरूको आत्माप्रति श्रद्धा सुमन, हार्दिक श्रद्धाञ्जली। समयले साथ दिएमा कुनै पनि बाबाप्रति समर्पित गीत सुनाइदिनु भएमा आभारी हुने थिएँ। साथै ए कम्पनीका मेम्बर्सहरूलाई डेली डेको शुभकामना छ। हजुर लगायत सम्पूर्ण श्रोताहरूको बाँकी पल र सप्ताहन्त शुभ रहोस्। धन्यवाद छवि थापा भनेर भन्नुभएको छ यहीँ फोक्स बाट। धेरै धेरै धन्यवाद। आफ्नो बाबाहरूको केही सम्झनाहरू छन् भने यसो सेयर पनि गर्न सक्नुहुन्छ। र त्यो हाम्रो बाबाहरूको पालामा भैँसी, अब यो फेरि गफ गरे जस्तो पनि हुन्छ होला होइन, तिन चारवटा र भैँसी गाईहरू धुइन्थ्यो गर्दा फेरि बाबालाई चाहिँ त्यो अब राईहरूको हुन्छ नि होइन, अब जाँड रक्सी, अब रेडियोमा यस्तो कुराकानी गर्नु त मन पर्दैन, जतिसुकै दहीमय भए पनि बाबालाई चाहिँ त्यो चाहिने नै हुन्थ्यो होइन, त्यो एउटा बानी हो। अनि जस खाना खान आउनुहुन्थ्यो, खाना खाएपछि चाहिँ म कान्छु, ल कान्छ चाहिँ गोठिन भन्नुहुन्थ्यो। अनेक किसिम त्यो सुत्दा पनि एकदमै अनकम्फर्टेबल हुन्थ्यो कि, बाबासँग चाहिँ अलिकति डर लाग्ने, त्यो खुलेर आमा जस्तो नजिक न थिएन होइन, बाबाले त्यस्तो पिट्ने गाली गर्ने पनि होइन, त्यो आइरन हो किन त्यस्तो बाबा भनेपछि अलिकति डर लाग्ने, अनि कुरुक्क परेर सुत्नु पर्ने गोठमा। अनि हुन्छ नि त्यो मकै पोल्दा, मकैको सिजनहरू हुन्छ, अब त्यो मकै त रापमा पोल्ने हो नि त होइन, त्यो हामीले यसरी फटाफट गरेर पढ्छौँ पोल्छौँ नि, त्यो चाहिँ मकै पोल्ने तरिका होइन। नेपालतिर जानुभयो भने त्यो स्ट्रिटतिर पोलिरहेको हुन्छ नि, त्यो भित्र चाहिँ काँचै हुन्छ, र त्यो चाहिँ पक्का राम्रो पोल्ने हो भने त्यो मकै चाहिँ पड्किनै हुँदैन कि, यो राफमा पोल्ने हो नि, त्यस्तो हुन्थ्यो। अनि कहिलेकाहीँ आलुको सिजनमा आलु पोलेर खाइन्थ्यो होइन, कहिले मकै भुटेर खाइन्थ्यो। अनि बाबाले चाहिँ त्यो घिउ हुन्छ नि, नहुने घिउ के, यसो डल्लो डल्लो यस्तो पोका पारेर, सानो सानो पोका पारेर लाखा भनेर दिनुहुन्थ्यो। अनि त्यो भुटेको मकैसँग, अब त्यो ताजा मकैसँग हुन्छ नि, मकै बारीबाट लिएको, त्यो खाँदा त ओहो, त्यो यसो सम्झिँदैन, त्यो फाइभ स्टार होटेलभन्दा मिठो खाना लाग्छ। भने आलुको सिजनमा आलुहरू पोलेर त्यो भुप्रोमा यस्तो मिठो हुन्थ्यो। अनि त्यो हरियो मकै चाहिँ घरमा भन्दा गोठमा ठुल्ठुलो अब हुन्छ नि त होइन, त्यो मुढाहरू लिएर चाहिँ त्यहाँ रापमा पोल्दा एकदमै फर्स्ट क्लास हुन्थ्यो, त्यो सम्झना आउँछ होइन। अनि कहिलेकाहीँ खिर पकाएर पनि दिनुहुन्थ्यो, कुराउनी त भइ नै हाल्यो, अनि कुराउनी एक हप्तासम्म चाहिँ दुध ततायो ततायो, त्यसपछि एक हप्तामा त्यो निकाल्दा चाहिँ धेरै हुन्थ्यो क्या, तर कहिलेकाहीँ चाहिँ अब आफूले त्यस्तो कोही नभएको बेला खुर्काएर पनि खाइदिन्थ्यो। अनि कहिले कहिले बाबाले चाहिँ गाली पनि गर्नुहुन्थ्यो होइन, तर अब खान मन लाग्थ्यो। एक हप्तामा गऱ्यो भने त कुराउने यति मिठो, अब त्यो त्यस्तो कुराउने भन्दा मिठो त संसारमा अरू केही चिज छ जस्तो पनि लाग्दैन। हजुर, अलिकति बाबा कुरा सेयर गरेँ। ल त दाई, हजुरलाई पनि जस बाबाको मुख हेर्दै दिन, तपाईँ पनि बाबा हुनुहुन्छ, म पनि बाबा, शुभकामना है त, अनि सम्पूर्ण बाबाहरूलाई।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुल कार्य रेडियो हो।

ब्युटिफुल गीत रोशन राईले गाउँदै हुनुहुन्थ्यो बुद्धवे लामा ज्यूको चाहिँ शब्द अनि शान्तिराम राईको सङ्गीतमा र यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो. अरिजिनल गीत चाहिँ सुकमित अधिकारीले गाउनु भएको हो र उहाँले गाउनु भएको चाहिँ एकदम मिठो लागेर मैले सुनाएँ. पक्कै तपाईँहरूले चाहिँ सुन्ने मौका चाहिँ पाउनु होला. हाम्रो विक्रम राईज्यू हुनुहुन्छ र उहाँप्रति समर्पित यो गीत उहाँले गाउनु भएको भनेर त्यो मैले त्यहाँ भिडियोमै देखेको थिएँ. उहाँ अहिले बेलायतमा हुनुहुन्छ, विभिन्न कार्यक्रमतिर यसो फेसबुकतिर चाहिँ देखिराखिन्छ. अस्ति हामी यो किराँत राई एकाको प्रोग्राममा भेटघाट भएर साकेला जस्तो लाग्छ कि यता यलम्बर डेप हो.

तपाईँले आफ्नो क्षेत्रबाट सायद धेरै नै सहयोग गर्दै पनि हुनुहुन्छ होला. र यो च्यारिटी आफ्टरनुन हुँदैछ तितवर नेपालीज कम्युनिटी एसोसिएसनले. यो चाहिँ आउँदो सन्डे, यो आउँदो सन्डे होइन, त्यसको हप्ता चाहिँ 20 तारिक, सेप्टेम्बर 20 तारिक चाहिँ 2 बजेदेखि 5:30 बजेसम्म हिमालयन ओएसिस रेस्टुरेन्टमा चाहिँ उहाँहरूले यो च्यारिटी आफ्टरनुन गर्दै हुन्छ. त्यसले गर्दा तपाईँहरू त्यहाँ गएर आफूले जति चाहिँ सक्नुहुन्छ त्यति हेल्प गर्न चाहिँ सक्नुहुन्छ है त. अनि तपाईँहरूले चाहिँ म पनि दिन्छु भन्ने लागेको छ भने तितवर नेपालीज कम्युनिटी एसोसिएसनको चाहिँ, र यो उहाँहरूको ब्याङ्क एकाउन्ट रहेछ, सर्ट कोड चाहिँ 30 98 97 3030 98 97, अनि एकाउन्ट नम्बर चाहिँ 3735191963 3735193 मा तपाईँहरूले चाहिँ जति सक्नुहुन्छ त्यहाँ चाहिँ ट्रान्सफर गर्न सक्नुहुन्छ. यो ब्याङ्क डिटेल चाहिएमा चाहिँ प्लिज हामीलाई यस जानकारी गराउनु होला, हामी तपाईँहरूलाई मजाले टिपाइदिनेछौँ. 6:23 गइसकेको छ, आज फ्राइडे पनि हो, त्यसले गर्दा श्रोताहरू क्वाइट नै हुनुहुन्छ. यदि गीत सुन्न चाहनुहुन्छ भने अझै टाइम छ, तपाईँले यसो अनुरोध गर्न चाहिँ सक्नुहुन्छ. यता फोन आज के भयो, यो फोन त्यहाँ यो स्क्रिनमा चाहिँ झ्याप झ्याप भएको नै रहेको छ, र यसले फोनले आज काम गरेको छैन. अघि एकजना श्रोताले फोन गर्नुभएको थियो, उहाँको फोन मैले उठाउन सकिनँ, आज समस्या भइरहेको छ. कयमत से कयमत चलचित्रबाट उदित नारायण झा र अलका याग्निकले गाउनुभएको यो गीत सुनौ. आजको कार्यक्रममा पहिलो हिन्दी गीत

0: PFBS गोर्खा रेडियो हो।
1: तपाईँ पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नशामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
0: BFBS गोरखा रेडियो।

हजुर केएल सिंहले गाउनुभएको यो गीत आफ्नै शब्द संगीतमा थियो, मैले राखेँ। 6:45 गइसकेको छ। हाम्रो कृष्ण चामलिङ दाजु हुनुहुन्छ, गुड इभिनिङ योग, हेभ अ लवली गुड फ्राइडे एन्ड विकेन्ड लिसनिङ टु योर लवली सो भन्नुभएको छ। धेरै धेरै धन्यवाद। अहिले हिँड्दै पनि हुनुहुँदो रहेछ, खुसी लाग्यो। एउटा चाहिँ गीत पनि मगाउनु भएको छ र आशा छ यो गीत म अटाउन सक्छु होला। दुईजना श्रोताको गीत सुनाउनु बाँकी नै छ अहिलेलाई भने। हाम्रो चण्डिका राईजी हुनुहुन्छ, बुलफोर्टतिर बसोबास गर्नुहुन्छ, गीतकार नै हुनुहुन्छ। उहाँले अनुरोध गर्नुभएको गीत म सुनाउन चाहन्छु सम्पूर्ण बाबाहरूलाई। सुरुमा त उहाँको बाबा अनि सम्पूर्ण बाबाहरूलाई चाहिँ सम्झदै यो गीत सुनाउन चाहनु भएको छ। रचना रिमालले गाउनुभएको गीत हो र अफकोर्स उहाँको शब्द अनि सुरज तामाङको चाहिँ सङ्गीतमा यो गीत हामी सुन्दैछौँ। र त्यसपछि प्लम स्ट्रिट लन्डनबाट हाम्रो पदम थापा बाबा हुनुहुन्छ र उहाँले पनि एउटा गीत मगाउनु भएको छ, सञ्जीवनीले गाउनु भएको, र यो गीत म राख्ने छु। र यो गीत चाहिँ सञ्जीवनी र कुमार सानु गाउँदै हुन्छ, निलम आङबुआङ बहिनीको शब्द अनि सङ्गीत चाहिँ र यो गीत सुरेश अधिकारीको रहेछ, त्यो गीत सुनेछौँ। त्यसपछि चाहिँ हाम्रो कृष्ण चामलिङ दाजुको गीत हामी सुन्नेछौँ है त। हजुर यो गीत सुनाऊ, सन्दीका राईज्यूले अनुरोध गर्नुभएको।

हजुर सञ्जीव भनी र कुमार सानुले गाउनु भएको यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। समय कहिलेपछि सकिनै लागेको छ, जाँदा जाँदै हाम्रो कृष्ण चामलिङ दाजु हुनुहुन्छ, उहाँले अनुरोध गर्नुभएको गीत म सुनाउन चाहन्छु। तर किशोर चामलिङ भन्नुभएको छ, म अलिकति यहाँ कन्फ्युजन भयो, ईश्वर चामलिङ भन्नुभएको किशोर चामलिङ भन्नुभएको, त्यसले गर्दा मैले चाहिँ के निर्णय गरेँ भने दाईकै गीत मलाई एकदमै यो मनपर्ने गीत हो र यही गीत नै मैले राख्ने निर्णय गरेँ। र उहाँले कुशल थलङ र सुनिता लिम्बूले गाउनुभएको गीत लेख्नुभएको, उहाँले नै कम्पोज गर्नुभएको, मलाई चाहिँ एकदमै मनपर्छ यो गीत। हजुर यही गीत राख्दै र दाईलाई धन्यवाद दिँदै म पनि बिदा हुन चाहन्छु। जानुभन्दा अगाडि चाहिँ हाम्रो डोनकास्टरबाट आरपी लिङ्गदेनज्यू हुनुहुन्छ र उहाँले पनि सुनिराख्नु भएको रहेछ, हेलो भन्नुभएको छ, हजुरलाई पनि धेरै धेरै धन्यवाद। ल त कृष्ण दाई अनि सम्पूर्ण श्रोताहरूलाई पनि हेभ अ लभली विकेन्ड भन्दै मैले बिदा मागेँ। बाई।

0: ज्ञा सभाको विषयलाई लिएर रासुवापा सांसद आशिका तामाङले सरकारमाथि आक्रोश पोख्नु भएको छ। ग्यास माफियाको प्रभावमा परेर मन्त्री फेरेको समेत उहाँको आरोप छ। प्रतिनिधि सभामा तामाङले सरकारमाथि आक्रोश पोख्दा रासुवापा सांसदहरूले नै टेबल ठोकेर समर्थन गरेका छन्।
1: मलाई दिनमा हजारौं कल आउँछन्, आशिका दिदी पसलमा ग्यास छ तर पसलले ग्यास बेच्न मान्दैनन्, यो त लासामा सुन्छ कान मेरो बुच्चै छ जस्तो भएन रहेछ बाबु महोदय। के यो देशमा सरकार भन्दा ठुलो माफिया नै हो त? पसलमा ग्यास हेर्दै भोक भोकै जनता बस्नु पर्ने दिन हेर्न नै हामीलाई जनताले दुई तिहाईको मत दिएर पठाएको हो त? यदि साँच्चीकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनु पर्यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नु पर्यो। होइन भने महिने पछि ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ सभामा महोदय।
0: यसैबीच नेपाल आयल निगमले पछिल्ला दुई दिनमा करिब 5,000 मेट्रिक टन एलपी ग्यास नेपाल भित्रिएको जनाएको छ। निगमका अनुसार हिजो र आज 3,45,000 बढी सिलिण्डर बराबरको ग्यास नेपाल भित्रिएको छ। विभिन्न नाकाबाट भइरहेको आयातले अब बजारमा ग्यास सहज रूपमा उपलब्ध हुने निगमका अधिकारीहरूले दावी गरेका छन्। यसैबीच ग्यास विक्रेता महासंघले तोकिएभन्दा बढी मूल्य लिने विक्रेतालाई कडा कार्यवाही गर्न सरकारको ध्यान आकर्षण गराएको छ। महासंघले विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कार्यवाहीको माग गरेको छ। महासंघले विज्ञप्ति जारी गर्दै उपत्यकाभित्रका लागि सरकारले तोकेको प्रति सिलिण्डर 2,165.38 रूपियाँ मूल्य लिई ग्यास बिक्री गर्न विक्रेताहरूलाई आग्रह गरेको छ। दूरसञ्चार प्राधिकरणले भोटेको सिबाडी प्रभावितका लागि 15 करोड़ रूपियाँ सहयोग गरेको छ। प्राधिकरणले आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा रकमको चेक हस्तान्तरण गरेको हो। प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न 15 करोड़को चेक अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो। भोटेकोसी बाढीमा परेको 10 दिनपछि त्रिशुली 3A को सुरुङबाट उद्धार गरिएका सप्तरीका सञ्जय शाह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। काठमाडौँ छाउनीको वीरेन्द्र सैनिक अस्पतालमा 8 दिनको बसाइपछि आज साँझ शाह डिस्चार्ज हुनुभएको हो। गएको भदौ 19 सुरुङबाट उद्धार गरेर शाहलाई उपचारका लागि सैनिक अस्पताल ल्याइएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले लगानी प्रवर्धनका लागि राज्यको तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको छ। आज शाहसँगको छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल,
2: हामीले समग्रमा खास गरेर नेपालमा लगानी बढाउने, रोजगारी सृजना गर्ने, धेरै भन्दा धेरै चाहिँ पूर्वाधारहरू चाहिँ बनाउने, त्यो हिसाबमा चाहिँ सरकारको तर्फबाट के कुराहरू हामीले चाहिँ सर्ट आउट गरिदियो भने यो जस्तो इन्भेस्टमेन्ट सहज हिसाबले चाहिँ इन्भेस्टमेन्ट हुन्छ र रोजगारी चाहिँ सृजना हुन्छ, पूर्वाधार चाहिँ बन्छ, धेरै भन्दा धेरै चाहिँ ट्याक्सहरू चाहिँ भन्नाले कलेक्सन हुन्छ, त्यसको लागि चाहिँ तपाईँहरूको सुझाव के छ भनेर समय त्यसमा हामीले हरेक सेक्टरको इस्युहरू, अब चाहे म्यानुफ्याक्चरिङको कुराहरू, चाहे एक्सपोर्टको कुराहरू, हाइड्रो पावरको कुराहरू, टुरिज्मको चाहिँ कुराहरू लगायत जति पनि भन्नाले नेपालमा खास गरेर निजी क्षेत्रको लगानी र भन्नाले निजी क्षेत्रले प्रवर्धन गर्ने हरेक व्यावसायिक एक्टिभिटीहरूमा चाहिँ भन्नाले निजी क्षेत्रको तर्फबाट राख्यौँ। उहाँले एकदमै पोजिटिभ हिसाबमा चाहिँ यो सबै इस्युहरू जुन हामीले चाहिँ राख्यो त्यसमा चाहिँ सरकारले यो इस्युहरू चाहिँ भन्नाले हामी चाहिँ सर्ट आउट चाहिँ गर्छौँ, हामी चाहिँ सहज हिसाबले सर्ट आउट गर्छौँ भनेर वास्तवमा चाहिँ सुमान प्रधानमन्त्रीले चाहिँ भन्नुभयो।
0: रासुपा सांसद अनुष्का श्रेष्ठले राजदूत नियुक्ति गर्दा जलवायु कूटनीतिमा काम गर्न सक्ने क्षमता भएकालाई अघि सार्न सरकारलाई सुझाव दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठ,
3: हालैको भयानक हिमालयन सुनामीले देखाइसकेको छ कि जलवायु संकट हाम्रो वर्तमानको वास्तविकता बनिसकेको छ। हामीले अन्तर्राष्ट्रिय मञ्चमा क्लाइमेट जस्टिसको आफ्नो स्ट्याण्ड बलियोसँग राख्ने अप्रोच लिएका छौं र लस एण्ड ड्यामेज फण्डसँगको हाम्रो इंगेजमेन्ट पनि अघि बढ़िरहेको छ। हिजो पनि जवाफ आएको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज उठाउनु राम्रो हो, आवश्यक हो, तर त्यतिमै रोकिनु भने हुँदैन। हामीले वर्षौंको क्लाइमेट एडभोकेसीबाट कमाएको अन्तर्राष्ट्रिय गुडविललाई अब दीर्घकालीन पार्टनरशिप, फाइनान्स, टेक्नोलोजी र रिजिलियन्समा रूपान्तरण गर्नुपर्छ, अर्थात नेपालले क्लाइमेट एडभोकेसीबाट अब क्लाइमेट डिप्लोमेसीतर्फ जानुपर्छ। यसै सन्दर्भमा अहिले विचाराधीन महत्वपूर्ण राजदूत नियुक्तिहरूमा सम्बन्धित मुलुकसँग क्लाइमेट डिप्लोमेसी अघि बढाउन सक्ने क्षमतालाई पनि ध्यान दिन म सरकारलाई आग्रह गर्न चाहन्छु।
0: राप्रपाले कारवाही गरेका र कारवाही प्रक्रियामा रहेका सात नेपाललाई सात जना नेतालाई पार्टीको कुनै गतिविधिमा संलग्न नगर्न निर्देशन दिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: बाबु बाबु उठ्न भने मलाई अफिस जान ढिलो भइसक्यो।
1: अल्छी लागेको छ बाबा।
2: तपाईँको भाडा तिर्ने बेला भएको थियो।

बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजुङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 26 गते तदनुसार सेप्टेम्बर महिनाको 11 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज औँसी अर्थात् कुशे औँसी र घर घरमा कुश भित्राउने दिन पनि रहेको छ र सँगसँगै पिता सम्मान दिवस पनि र बुबाको मुखिने दिन अर्थात् काठमाडौँ उपत्यकामा रहेको प्रचलन हो। यो चाहिँ विशेष गरेर नेवा समुदायका दाजुभाइहरूले बुबाको मुखिने दिनलाई विशेष रूपमा लिने गरिन्छ र बिहे गरेर गएका छोरी चेली बेटीहरू बेलुका आफ्ना बुबालाई मिठा मिठा पकवान सहित राम्रा कपडा र उपहार लिएर भेट्न जाने गर्छन् र उहाँहरूबाट आशीर्वाद लिने प्रचलन रहेको छ। परिवारसँग मिलेर यो पर्वलाई मनाउने रहेको छ र अन्य समुदायहरू जो गोकर्णेश्वरमा गएर आफ्ना बुबा बितेकाहरू दिवंगत भएकाहरूले पनि त्यहाँ पुरेत राखेर पितृ तर्पण गर्ने प्रचलन पनि रहेको छ र आज साहित्यकार मोतीराम भट्टको पनि जन्मदिन परेको छ र कार्यक्रमको शुभारम्भमा बुबाको सम्मानमा गाइएको यो गीतबाट मैले कार्यक्रमलाई उठान गरेँ भने यसमा शब्द रहेको थियो नरेश खातीको र आवाज भने मेक्सम खातीको रहेको थियो र संगीतमा यसमा एरेन्जरको रूपमा विशाल निरौलाले गर्नुभएको थियो र यसमा अभिनय भने अर्जुन श्रेष्ठको रहेको थियो र साथमा मेक्सम खातीको पनि रहेको थियो र यो सांगीतिक कोशिली सँगसँगै आजको बसाईमा भने हामीले कार्यक्रममा समावेश गरेका विषयवस्तुका सन्दर्भमा भन्नुपर्दाखेरि आज शुक्रबारको बसाईमा सन्देश तपाईँले म धनचन्द गुरुङको साथमा यो कार्यक्रमलाई सुन्दै आइरहनु भएको छ भने लागौ आजको बसाईमा रहेका विषयवस्तुहरू। कार्यक्रम नेपाल कलिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे अन्तर्गत भने आज हामीले कुशी औँसी र पितृ सम्मान दिवससँग केन्द्रित रहेर प्राध्यापक डाक्टर जयन्त आचार्यसँग गरिएको कुराकानीलाई सुन्न सक्नुहुनेछ र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीय भने अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट लिएका छौँ भने साथमा मिठा मिठा गीत सङ्गीत त छँदैछ।

0: चलचित्र राम नाम सत्यको यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। अब भने हामी तपाईँलाई जोड्दैछौँ, सधैँ हामीले कार्यक्रम समावेश गर्ने विषयवस्तुमा सम्पादकीयतर्फ जोड्दैछौँ र सम्पादकीय आज हामीले लिएका छौँ अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट। शीर्षक छ ग्यास आपूर्तिमा नियमन र निगरानी। यो शीर्षकमा सम्पादकीय लेख्दछ अन्नपूर्ण पोस्टले, बजारमा सरकारी अनुगमन नियमन र कमजोर हुँदा सर्वसाधारणले कुन तहको आपत्त सहनुपर्छ भन्ने उदाहरण अहिले काठमाडौँमा भइरहेको ग्यास अभाव हो। दैनिक 50,000 नागरिकको चुलो बल्न मुस्किल हुने गरी उपत्यकामा खाना पकाउने ग्यास अभाव छ। पसल पसलमा दैनिक हजारौंको लाइनले प्रश्न गर्छ ग्यासको अभाव चरम छ। सरकारले भने जस्तो भई भई र उपभोक्ताले धेरै सञ्चय गरेको कारण यो अभाव भएको होइन। हो भने पनि सरकारकै काम हो कि कहाँ कहाँ कसले आवश्यकता भन्दा बढी ग्यास लुकाएका छन् भनेर खोज्ने। सबैभन्दा महत्वपूर्ण कुरा के भने, ग्यास बिक्रीको अनुगमन गर्ने वैज्ञानिक र प्रविधि युक्त विधि छैन। कहाँ कति ग्यास चाहिन्थ्यो, कति आपूर्ति भएको छ भन्ने सूक्ष्म तहको तथ्याङ्क व्यवस्थापन गर्ने हो भने यस्ता अभावका बेला फारो गर्दै ग्यास बिक्री र वितरण गर्ने सहज हुने थियो। पक्कै उपभोक्ता पनि अभावको आतंकले ग्यास थुपार्छन्, तर सन्तुलित र न्यायोचित हिसाबमा बिक्री वितरण हुन्छ भन्ने सुनिश्चित दिने कर्तव्य पनि राज्यकै हो, जसमा नागरिकको भरोसा आर्जन गर्नुपर्छ। हो, अहिले राजधानीसँग सड़क यातायातको पहुँच सहज छैन। मुख्य राजमार्ग पृथ्वी राजमार्गमै समस्या छन् र ग्यासका बुलेटहरू उपत्यका छिर्न पाएका छैनन्। तर समस्या यही नै हो भन्न सकिन्न। वैकल्पिक बाटोबाट बुलेट भित्राउने जिम्मेवारी राज्यकै हो। सबैभन्दा पहिला नागरिकको चुलो बल्नुपर्छ भन्ने सामान्य जिम्मेवारी बोध राज्यले गर्न आवश्यक छ। उपत्यकामा दैनिक 40,000 भन्दा बढी सिलिन्डर ग्यास आवश्यक हुन्छ। यही खाल्टोमा 18 त ग्यास उद्योग छन्। पसल पसलको अनुगमन नसके पनि तिनको वितरण प्रणालीको नियमन गर्ने प्रभावकारी तहबाट हुनुपर्छ र त्यसो नगरी उल्टै उद्योगीले तर्साउने उद्योग मन्त्री गौरी यादव पनि नागरिकले देखे, जसले आफ्नै बोलीका कारण राजीनामा गर्नु पर्यो भन्दै अनुपूर्ण पोस्ट सम्पादकीयमा लेख्दछ। उद्योग मन्त्रीको राजीनामाले मात्रै ग्यास अभावको समस्या सुल्झन नसक्ला। यद्यपि नैतिकताका हिसाबमा उनको राजीनामा आवश्यक थियो। नवनियुक्त मन्त्रीले भने थप सुझबुझका साथ ग्यास आपूर्तिमा सहजता ल्याउनु पर्नेछ। पूर्ववर्तीका कमजोरीलाई पाठका रूपमा लिनुपर्छ। नियमन र अनुगमनमा भएको फितलोपन हटाउनु पर्छ। निगम र उद्योगी बीचको तथ्याङ्कमै जुन फरक पन्छ त्यसको कारण पत्ता लगाउनु पर्छ। खास गरी बोटलिङ प्लान्ट डिलर र खुद्रा विक्रेता तहमा कुन क्षेत्रमा कति ग्यास आवश्यक छ भन्ने डिजिटल ट्र्याकिङको व्यवस्था गर्न सके भोलिका दिनमा पनि यस्तो अभाव हुन नदिन राज्य सफल बन्न सक्छ भन्दै अन्नपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ। होइन भने कुनै न कुनै बहानामा कहिले आपूर्तिकै कारण त कहिले उद्योगी अनि कहिले उपभोक्ताकै कारण पनि अभाव र संकट प्रकट भइरहने मौका रहन्छ। भर्खरै गठन गरिएको कमान्ड पोस्ट कागजमा मात्र सीमित हुनु हुँदैन। समस्या समाधानका लागि ग्यास ढुवानी र वितरणमा पारदर्शी निगरानी पहिलो शर्त हो। अब चाडबाडको मौसम नजिकिएको छ, त्यसैले पनि ग्यास बिक्री वितरणमा दीर्घकालीन समाधानको स्थिति थप आवश्यक छ भन्दै अनुपूर्ण पोस्टले आफ्नो सम्पादकीयमा लेख्दछ, ग्यास आपूर्तिमा नियमन र निगरानी। अब यो सम्पादकीय पछि भने लागौ छोटो विश्रामतर्फ।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

बद्री दुर्गा खरेलको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै अब नै लागौं सदस्य हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा यीशु अफ द डे तर्फ। बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम यीशु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनुजन गुरुङको तर्फबाट आज कार्यक्रम यीशु अफ द डेमा कुराकानी गर्दैछौँ कुशियाउँसी अर्थात पिता सम्मान दिवस पनि र सँगसँगै साहित्यकार मोतीराम भट्टको पनि जन्मदिन परेको दिन र देशैभर आज कुश भित्राइने गरिन्छ भने सँगसँगै आमा बुवा नभएकाहरूले बुवाको सम्झनामा यो विशेषत यो शास्त्र अनुसारले ब्राह्मणद्वारा चाहिँ पुरोहितद्वारा चाहिँ पितृतर्पणको कार्यक्रम पनि गरिने गर्दछ र सँगसँगै आज जो जसको बुवा हुनुहुन्छ उहाँहरूलाई चाहिँ उहाँहरूलाई मनपर्ने खानेकुरा मिठा मिठा भगवान्को परिकार सँगसँगै राम्रा कपडा पहाडसँगै उहाँहरूको आशीर्वाद र सँगै बसेर चाहिँ रमाइलो गर्ने प्रचलन रहेको छ र यही प्रसङ्गमा नेपाली भनौँ न संस्कृति अनुसारले परम्परा अनुसारले खुसी औँसीको महत्व र पितृ सम्मान दिवस यो दुईटा विषयमा हामी कुराकानी गर्दैछौँ छोटकरीमा प्राध्यापक डाक्टर जयन्त आचार्यसँग। उहाँ वाल्मीकि विद्यापीठमा अध्यापन गराउँदै आइरहनु भएको व्यक्ति।

0: त्यसैलाई चाहिँ अहिले कुशासन भन्ने पनि चलन छ। कुशासन भनेको चाहिँ कुशबाट बनेको आसनलाई कुशासन भनिन्छ। र आज चाहिँ कुशी औँसीको दिन, त्यो कुश चाहिँ कहिले काट्ने, जहिले पाए तहिले काट्न मिल्दैन, शास्त्रमा के छ भने तपाईँ कुशी औँसीको दिन काट्नुहुन्छ भने एक वर्षलाई त्यो कुशले काम गर्छ, कुशको आयु हुन्छ। प्रत्येक दिन काट्नुहुन्छ भने आजका अरू दिन काट्नु भने त्यो दिन मात्रै काम लाग्छ, त्यो औँसी त्यो कुश एक दिनलाई मात्रै काम गर्छ। यदि कुशी औँसीको दिन सोमबार पनि पर्यो, सोमबारै कुशी औँसी पर्यो भने चाहिँ 12 वर्षलाई काम लाग्छ भन्ने पनि शास्त्रीय मान्यता पनि छ। त्यो भएको हुनाले कुश चाहिँ हामीले यो कुशी औँसीको दिन काटेर भित्र्याएर यो हाम्रो मन्दिरमा अथवा पूजा कोठामा राख्ने चलन वैदिक कालदेखि नै चल्दै आएको कुरा हो।
1: हजुर, अब यो जुन आजको चाहिँ विशेष गरेर पितृसँग जोडिएको कुरा पनि छ होइन, अब आफ्नो पितालाई सम्मान गर्ने कुरा पनि छ, अनि अर्को कुश यहाँले भनिहाल्नु भयो भने यो दुईवटा एकै दिनमा परेको छ नि, यसलाई पनि अलिकति प्रसाइदिनु न डक्टर साहब।
0: हो, अब आजको दिन चाहिँ पितृ कार्यमा चाहिँ कुशको बढी महत्व हुन्छ। हरेक पिण्डमा कुश राखेर कुशको के पवित्र बनाएर त्यसलाई अर्पण गर्ने चलन छ। त्यो कुश र पितृको सम्बन्ध एकदम नजिकको बताएको छ शास्त्रमा। त्यो हुनाले कुशी औँसीको दिन जीवित छन् भने आफ्नो पिता, छैनन् भने पितृहरूलाई सम्झिएर पितृ श्राद्ध गर्ने पनि चलन छ। गोकर्णमा गएर, हाम्रो काठमाडौँमा पनि गोकर्णमा गएर के पितृ श्राद्ध गर्ने चलन पनि छ। त्यो त्यो पनि शास्त्रीय कुरै हो, यो शास्त्रमा बताएकै कुरा हो। त्यो गर्नु कुनै अवैज्ञानिक अथवा कतै नलेखेको कुरा बेढङ्गले गरेको होइन, शास्त्रमा बताएको, शास्त्र बमोजिम नै काम गरिरहेको छ। र यो यसलाई चाहिँ हामी यो कुशको उल्लेख चाहिँ भगवद् गीताको 6:11 पनि उद्धृत गरिएको छ। कुशको बारेमा केही कुराहरू बताइएको छ भने धर्मशास्त्रीय गण चाहिँ वेद पुराण उपनिषदहरूमा त कुशको महत्त्वको बारेमा धेरै भनिन्छ। र पिताको महत्त्वको विषयमा यहाँले पिताको महत्त्व पनि भन्नुभएको छ। पिताको महत्त्व त पितालाई सबैभन्दा आकाशभन्दा पनि ठुलो भनेर मानिया छ, र आमालाई चाहिँ धरतीभन्दा पनि ठुलो भनेर मानिया छ। त्यो भावनाले पिताको कम्पेरिजन गर्न सकिने, तुलना गर्न सकिने वस्तु त यो संसारमा कतै पनि छैन। त्यो भावनाले त्यस वर्षको एक दिन भए पनि पितृ सम्मान गरौँ भन्ने कुराहरू चाहिँ प्राचीन कालदेखि चल्दै आएको, र विशेष गरी बाबुको मुख हेर्ने दिन भनेर पनि हाम्रो नेपालमा चाहिँ चलेको छ। यो खास गरी काठमाडौँको नेवार समुदायले चलाएको चलन जस्तो लाग्छ। यहाँबाट बिस्तारै देशैभरि अब बाबुको मुख हेर्ने दिन भनेर चल्न थालिसकेको छ। किनभने हाम्रो समाज चाहिँ यसबाट पनि के प्रष्ट हुन्छ भने समन्वय गरेर जहाँ हिँड्ने समन्वयवादी समाज हो भन्ने कुरा, जस्तो यो चाहिँ नेवारको मात्रै पर्व हो, यो अरूले अरू समुदायले गर्नु हुँदैन, यो बाहुनको मात्रै पर्व हो, अरू समुदायले गर्नु हुँदैन भनेर भन्नुभन्दा पनि सबैको सबैले गर्दै हिँड्दै गरेर समन्वय त्यो गर्दै गरेको देख्दा यो हाम्रो त्यसरी नै हाम्रो समाज चाहिँ सहिष्णु अथवा सधर्म अब त्यसरी बत्ती अगाडि बढिरहेको समाज, यो यो चाहिँ आधुनिक कुरा मैले भने त्यो पनि छ। हाम्रो कुशी औँसीको दिन मान्ने चलन छ। मेनली यो नेवार समुदायमा चाहिँ बढी प्रख्यात छ, म बाबुको मुख हेर्ने दिन भनेर चाहिँ नेवार समुदायबाट चलेको हो जस्तो लाग्छ मलाई।
1: अब यो जुन कुश चाहिँ भित्र्याउने जुन प्रचलन छ, अहिले त अलिक सहरीकरणमा हामी अभ्यस्त भएका छौँ, प्रविधिले गाँजिएको छ, तर एकदमै पहिला जस्तो चाहिँ उत्साहजनक रूपमा चाहिँ भनौँ न कुश भित्र्याउने, कुशको महत्त्वको बारे बुझ्ने जान्ने प्रयास गर्ने अलिक जमात पनि कम हुँदै गएको जस्तो पनि देखिन्छ होइन। यसमा चाहिँ खासै यो भनौँ न यो समयले अथवा चाहिँ यो अहिलेको चाहिँ कालचक्रले कतिको प्रभाव पारेको महसुस हुन्छ डक्टर साहब? यो चाहिँ
0: होइन, यो चाहिँ अब अहिलेको आधुनिक मान्छेहरू भनौँ न, अहिलेका नयाँ पुस्ता भनौँ, अहिले आजभोलि उहाँहरूले चाहिँ यो कुशलाई त्यति महत्त्व नदिएको जस्तो पनि लाग्छ। उहाँहरूले वैज्ञानिकता खोज्छन्। हामी हाम्रो पुस्ताहरू, पुरानो पुस्ताहरूले चाहिँ धार्मिक कारणहरू भनेपछि विश्वास गर्थे, विश्वास गर्ने चलन थियो, विश्वास गर्दै आइरहेको थियो। तर आजभोलिका नयाँ पुस्ताहरू वैज्ञानिक कारण खोज्नपट्टि लागिराखेका छन्। त्यो वैज्ञानिकता पनि छ भनेर कतै कतै यसको बारेमा अनुसन्धान

0: अनुसन्धान अध्ययन अनुसन्धानहरू बढाइरहेको छ र एउटा अनुसन्धानले चाहिँ के गर्यो रे भने यो आधुनिक बच्चाहरू आधुनिक विचारधारा राख्ने साइन्टिफिक जमातलाई भन्दैछु दुईटा एउटै किसिमको दुध एउटै खालको भाँडामा दुई ठाउँमा राखेर एक एउटामा चाहिँ कुश डुबाएर राख्यो र एउटामा चाहिँ त्यसै राख्यो र भोलिपल्ट चाहिँ त्यसलाई तताइयो भने कुश नराखेको फाट्यो कुश राखेको जस्ता तस्तै भयो र उम्लियो दुध भनेर एक्सपेरिमेन्ट पनि गरेको भन्ने कुराहरू देखिन्छ पाइन्छ त्यो कुराहरू पढ्न पनि सकिन्छ त्यो कुशको भ्यालु अथवा कुशको कुशमा त्यो क्षमता रहेछ कि भनेर हामीले यसरी पनि पुष्टि गर्न थालेको इन्डियाको आइआइटी भन्ने संस्था त्योले पनि यो कुशको बारेमा चाहिँ धेरै महत्त्वपूर्ण उहरू अनुसन्धानहरू अलि बिस्तारै बिस्तारै बढाइरहेछ त्यस कारणले कुशलाई चाहिँ मेनली स्वच्छताको रूपमा कुश पानी छर्किने कुनै पनि ठाउँमा गयो भने नराम्रो अपवित्र ठाउँलाई चाहिँ कुश पानी छर्किने एउटा रूपमा हेरिन्छ भने कुशासनमा बस्दा चिर आसन हुने अनि त्यसपछि त्यसबाट हाम्रो ब्लड प्रेसरहरू नबढ्ने यस्ता कुराहरू पनि अहिलेका वैज्ञानिकहरू आधुनिक विचारधारा राख्ने मानिसहरूले यस्ता कुराहरू पनि पत्ता लाउँदैछन् त्यो कुरा पनि बिस्तारै अब प्रमाणित हुँदै जाला जर्नलहरूमा प्रकाशित हुँदै जालान् भन्ने मेरो विश्वास
1: ल अब कार्यक्रमको पछाडितिर आइपुग्दाखेरि डाक्टर साहब जस्तै अब पितृ सम्मानको सन्दर्भमा हामीले अघि अलिकति चर्चा गऱ्यौँ र त्यसपछि फेरि हामीले कुशकै विषयलाई फेरि त्यसलाई फेरि दोहोऱ्यायौँ होइन यो भिट मार्नुभन्दा अगाडि पितृसँग जोडिएको सन्दर्भमा हामीले पितालाई चाहिँ गुरु पनि मान्ने कर्मदाता पनि मान्ने होइन हरेक कुरा संरक्षकको रूपमा लिने हाम्रो नेपाली समाज छ तर हाम्रो परम्परा संस्कृति हाम्रो यो जुन पर्वहरू छ यो चाहिँ अलि भनौँ न अलि ओझेलमा परेको कहीँ ठाउँमा अलिकति हो भन्ने खालको मात्रै के एउटा व्यावहारिकता औपचारिकता मात्रै निभाएको जस्तो पनि देखिने राज्य पक्षले सबै ठाउँबाट यसमा चाहिँ कमजोरी पाटोहरूलाई यसो हेर्दाखेरि के छ अब आज त हामीले भनौँ न यो अब यो पर्वसँगै जोडेको विषयमा कुराकानी गर्नु पर्दाखेरि अन्तमा चाहिँ
0: यो पर्व हाम्रो कुशी औँसी भनेको चाहिँ कुशसँग सम्बन्धित पवित्रतासँग सम्बन्धित मैले भने स्थिरतासँग सम्बन्धित पर्व नै हो तर यो चाहिँ बिस्तारै यहाँले भने जस्तै विभिन्न हाम्रो समुदायलाई पनि बिस्तारै छोड्दै गएको जस्तो अलिकति व्यवस्था गरे जस्तो पनि हामीले पनि अनुभव गरेको कुरा हो यसको यो चाहिँ यसमा चाहिँ हामी के भन्न चाहन्छौँ भने म चाहिँ के भन्न चाहन्छु भने यसमा मेहरूकै दोष छ हामीले बुझाउन सकेनौँ बुझाउन पर्यो त्यसको वैज्ञानिकतामा अनुसन्धान पनि गर्नु पर्यो हेर्न पनि पर्यो नचाहिने कुरा रहेछ भने हामीले त्यसलाई त्याग्दै पनि जानु पर्यो चाहिने कुरा साइन्टिफिक कुरा वैज्ञानिक कुरा यसमा निहित छ भने हामीले प्रदर्शन गरेर त्यसलाई बाटो देखाइदिएर यो त यस्तो हो भनेर हामीले बुझाउन थाल्यौँ भने यो व्यवस्था गरिएका समाजले पनि हाम्रो राष्ट्रले पनि चाहिँ बिस्तारै यसलाई स्वीकार गर्दै जान्छ हामीले अझै यो वास्ता नगरेर त्यतिकै छोडिदियौँ भने यो बिस्तारै लोप हुन सक्ने सम्भावना पनि हुन्छ त्यसकारण म चाहिँ के भन्न चाहन्छु भने नयाँ पुस्ताका भाइ बहिनीहरूले यसको बारेमा अध्ययन अनुसन्धान गरौँ यसलाई धार्मिक रूपमा मात्रै नलिऊ यसलाई आध्यात्मिक रूपमा मात्रै नलिऊ यसलाई वैज्ञानिक रूपमा पनि लिऊ मेरै आफ्नै अनुभव पनि के छ भने कुशको आसनमा बसेर आधा घन्टा एक घन्टा तपाईँ दिन दिनै आधा घन्टा एक घन्टा कुशको तकटी बनाएर तकटीमा बस्नुहुन्छ भने तपाईँलाई ब्लड प्रेसर चाहिँ हुँदैन भन्ने पनि कतिपय वैज्ञानिकहरूले बताएछन् र त्यो कुरा साँचो हो जस्तो पनि मलाई लाग्छ किनभने मेरो आफ्नै पिता चाहिँ सधैँ पूजा गर्दाखेरि चाहिँ आफ्नै घरमा उम्रिएको कुशको आफ्नै आफैले बुनेको कुशको आसनमा बसेर पूजा गर्नुहुन्छ दिनको आधा घन्टा पौने घन्टा जति र उहाँको ब्लड प्रेसर हाम्रो सुन्दरमणि डाक्टर साहबले जाँच्नुहुन्छ उहाँले जाँच्दा तिम्रो त सधैँ यो 20-25 वर्षदेखि एउटै छ ब्लड प्रेसर के गरेका छौ भनेर पनि उहाँले आश्चर्यचकित मानेको घटना चाहिँ मसँग पनि सम्बन्धित छ त्यो भावनाले यो अब एकजनाको भनेर त भएन तर एउटा सानो उदाहरण काउन्टर एक्जाम्पल भन्छन् वैज्ञानिकहरू त्यो काउन्टर एक्जाम्पल मात्रै दिएको हो यसमा सबै मानिसले अनुभव गरौँ यसले चाहिँ आध्यात्मिक मात्रै होइन धार्मिक मात्रै होइन वैज्ञानिक पक्ष पनि त्यसको केही न केही छ जस्तो लाग्छ मलाई
1: यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो प्राध्यापक डाक्टर जयन्त आचार्य उहाँसँग गरिएको यो कुराकानी सँगसँगै अब भने छोटो विश्राम तर्फ लागौ
2: तिमी अनलाइनमा हो
3: हो
2: के गर्दै गरेको
3: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
2: ए ल ल हुन्छ हुन्छ
4: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

सुप्रसिद्ध गजल गायक गुलाम अलीको आवाजमा रहेको यो गजल सँगसँगै कार्यक्रमलाई अगाडि बढाउँ अर्को एउटा साङ्गीतिक विश्रामबाट। तपाईँ अहिले भीबीस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजन गुरुङको साथमा लागौं स्वर्गीय स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको यो गीतबाटै कार्यक्रमलाई अगाडि बढाउँ।

स्वर्गीय सम्राट नारायण गोपालको आवाजमा सजिएको यो समुदुर साङ्गीतिक कोसेली सँगसँगै लगभग कार्यक्रमबाट पनि छुटिने बेला भइसकेको छ र जाँदाजाँदै अन्तमा स्वर्गीय योगेश वैद्यको आवाजमा रहेको यो कुनै समय निकै लोकप्रिय भएको गीतबाटै कार्यक्रमबाट म पनि छुटिन चाहन्छु। सप्ताहन्त तपाईँको रमाइलोसँग बितोस्। सोमबार पुनः फेरि तपाईँहरूको सेवामा उपस्थित हुने नै छौँ। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: प्रधानमन्त्री बालन र शाहमाथि सदनदेखि सामाजिक सञ्जालमा समेत आलोचना बर्सिन थालेको छ।
4: विशेष गरी प्रधानमन्त्री शाहले चुनावी सभामा गरेको भाषण यति बेला आलोचनाको केन्द्रमा परेको हो। चुनाव अघिको धनगढी सभामा शाहले गोजीमा पैसा नहुनेले पनि उपचार पाउने एजेन्डा सुनाउँदा दर्शक समर्थकले हुटिङ गरेका थिए।
5: के छ हालचाल, निकै छौ कि नै? दिल्ली छकालै एउटा सुइना देखेका थिए। सुदूरपश्चिम बनेको देश बनेको त्यो सपना पुरा गर्ने हो र त्यो पुरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो। भोराजी बुझेका छौ कि नै? खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हाम्रो एजेन्डा।
4: पहिलो चुनावी सभामा दिएको यही आश्वासन अहिले सुत्केरी प्रकरणपछि प्रधानमन्त्री शाहलाई आलोचनाको गलपासो बनेको छ। आज प्रतिनिधि सभा बैठकमा राप्रपा सांसद खुशबु ओलीले बालेनको त्यही भाषण समातेर जवाफ माग्नु भएको छ।
6: गोजीमा पैसा नहुनेले उपचार पाउनु पर्छ, त्यो हाम्रो एजेन्डा हो भनेर प्रधानमन्त्री बालेन्द्र शाहले चुनावको नारा दिनुभएको थियो। बबिताको श्रीमानसँग 2000 रुपियाँ थियो, 1200 रुपियाँ नपुगेपछि पैसा खोज्न जाने क्रममा सँगै निस्किएकी श्रीमतीले अस्पतालको पेटीमा बच्चा जन्माइन्। म प्रधानमन्त्री ज्यूलाई सोध्न चाहन्छु, तपाईँले घोषणा गर्नु भएको एजेन्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ?
4: सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि शाहमाथि प्रश्नै प्रश्न उठाएका छन्। अभिनेत्री रिचा शर्माले चुनावको भाषण सम्झाउँदै शाहसँग भाषणमा होइन सडकमा प्रमाण चाहिन्छ, सरकार गरिबको उपचार अधिकार कहिले व्यवहारमा आउँछ भनेर प्रश्न गर्नुभएको छ। काङ्ग्रेस नेता अजय बाबु शिवाकोटीले बालेनको एजेन्डाले जितेको दिन पैसा नहुँदा अस्पतालबाट निकालिएकी आमाले सडकमै बच्चा जन्माइन्, जय होस्ती आमा र बच्चाको भनेर लेख्नु भएको छ। सुरेश शाह नामका फेसबुक प्रयोगकर्ताले त्यो एजेन्डा कहाँ गयो सरकार भन्नुभएको छ। फेसबुककै अर्की प्रयोगकर्ता रिजा काफ्रेले 2500 नहुँदा एउटी आमाले अस्पताल बाहिर सडकमा बच्चा जन्माउनु पर्यो, एजेन्डा सुन्दर छ तर यसको अर्थ तब हुन्छ जब गरिबले अस्पतालको ढोकाबाट उपचार नपाई फर्कनु पर्दैन भन्नुभएको छ। अविनाश चौधरी नामका फेसबुक प्रयोगकर्ताले कस्तो गजबको फ्री उपचार रहेछ, भाषणमा निशुल्क, अस्पतालको गेटमा शुल्क, भाषणमा गरिबको अधिकार, सडकमा गरिबको बेइज्जत भन्नुभएको छ। प्रतिनिधि सभा बैठकमा पूर्व अर्थमन्त्री नेकपा सांसद वर्षमान पुनले सरकार विफल भएको टिप्पणी गर्नुभएको छ।
7: चुनावी भाषणका बेला भोट माग्न जान प्रधानमन्त्रीले मतदातासँग अब खल्तीमा पैसा नहुने निशुल्क उपचार पाउँछ, पैसा नहुनेले पढ्न पाउँछु भन्नुभएको भिडियो क्लिप सार्वजनिक सञ्जालमा छरपष्ट भएको पक्कै देख्नु भएको होला। प्रसव पीडामा रहेकी आफ्नी श्रीमती चढेको महानगरको गाडी ट्राफिक प्रहरीले रोक्दा सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई एउटा गरिब महिलाले पैसाको अभावमा सडक पेटीमा शिशु जन्माएको विषयमा किन मौन बसेको भन्दै आम मानिसले प्रश्न गरिरहेका छन्। यो जानकारी छ कि छैन? सरकारप्रति जनतामा कुन तहको असन्तोष र आक्रोश पैदा भएको छ भन्ने कुरा बुझ्न ताजा जानु पर्दैन। यही सम्मानित सदनमा सत्ता पक्षकै मान्यजीहरूले दिनुभएको अभिव्यक्ति काफी छ।
4: सप्तरीकी 30 वर्षीय बबिता पासवान अस्पताल बाहिर सडक पेटीमै सुत्केरी भएको घटनामा सरकारले छानबिन गर्दैछ।
3: नवलपुरको होप्सेकोट 6 प्लेगाको घाँगी भीरबाट निरन्तर बारूदको जस्तो गन्ध आउने धुवा निस्कन थालेपछि यो विषय संसददेखि सरकारसम्म पुगेको छ। प्लेगा गाउँबाट करिब 500 मिटर दक्षिण पश्चिमको घाँगी भीरबाट धुवाको मुस्लो निस्किरहेको हो। लामो समयदेखि धुवा निस्किन थालेपछि स्थानीय त्रसित भएका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले पनि धुवाको अनुगमन गरेको छ। हुप्सेकोट 6 वडाध्यक्ष छमबहादुर सोमय मगरले 15 वर्ष अघि पनि यस्तै धुवा आउने गरेको र 1.5 वर्ष पछि आफै हराए पनि अहिले फेरि त्यस्तै समस्या देखिएको बताउनु भएको छ। जंगलको बीचमा सानो पहिरो झरेको छ। पहिरो गएको ठाउँबाट करिब 1 किलोमिटर उत्तरतर्फ प्लेगामा 35 घरधुरी रहेको मानव बस्ती छ। गन्ध आउने क्रम नरोकिएपछि जमिन मुनि ग्यास रहेको हुन सक्ने आशंका गरिएको र विस्फोट हुने हो कि भन्ने चिन्ता बढेको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनु भएको छ। यसैबीच नवलपुर 1 सांसद राजन गौतमले सरकारले तत्काल विज्ञ सहितको टोली हुप्सेकोट पठाएर अध्ययन गर्नुपर्ने संसद बैठकमा माग गर्नुभएको छ। यो विषयमा अनुसन्धानका लागि सरकारले टोली पठाउने बताएको छ। विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले टेलिफोन गरेर टेलिफोन गरेर अध्ययन टोली पठाउने बताउनु भएको गाउँपालिकाका अध्यक्ष पाण्डेले जानकारी दिनु भएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङ, सम्पूर्ण श्रोतामा नमस्कार। र यो गीत रहेको थियो पवित्र सुब्बाको आवाजमा, शब्द भने सरोज कार्तिक रहेको थियो र संगीत पनि सरोज कार्तिक रहेको थियो र प्रीतिको फूल। यो बोलको गीत सँगसँगै अब भने प्रस्तुत छ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS, Gorkha Radio.

0: ஸ்பீக்கர்ஸ் கோர்கா ரேடியோ.
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: कालको बीचमा पहिरो खस्ता दुईतर्फी अवरुद्ध भएको सड़क सञ्चालनमा आएको सड़क विभागले जनाएको हो। गएको बेलुकी पौने 8 बजेतिर पहिरो खस्ता सड़क अवरुद्ध भएको थियो। बढी मूल्यमा ग्यास बेचेको पाइएपछि काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट प्रहरीले 461 ग्यास सिलिण्डर बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको नरेफाँटबाट 183 वसुन्धराबाट 190 भक्तपुरको सूर्य विनायकबाट 75 र इटाछेबाट 14 ग्यास सिलिण्डर बरामद गरेको हो। भक्तपुरको सूर्य विनायकमा सिलिण्डर सहित 5,400 रुपियाँ, इटाछेमा 5,400, नरेफाँटमा 2,500 र वसुन्धरामा 2,600 रुपियाँसम्ममा ग्यास बिक्री भएको पाइएको कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। यसै बीच तोकिएको भन्दा बढी मूल्यमा ग्यास बेच्ने काठमाडौँ मनोहराको किराना पसलेलाई वाणिज्य विभागले 3,00,000 रुपियाँ जरिवाना तिराएको छ। कागेश्वरी मनोहरा छ चकडोलको अनिल किराना पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 3,00,000 रुपियाँ जरिवाना तिराएको हो। विभागले गरेको अनुगमनमा यो पसलले 2,600 रुपियाँमा ग्यास बिक्री गरेको पाइएपछि जरिवाना गरिएको विभागको भनाइ छ। सरकारले ग्यासको मूल्य 2,060 रुपियाँ र उद्योगीले सिलिण्डरको 105 रुपियाँ 38 पैसा ढुवानी खर्च जोडेर ग्यास बेच्नुपर्ने मूल्य तोकिएको छ। नेपाली सेनाले हिजो मात्रै बाढ़ी प्रभावित क्षेत्रबाट 30 जनाको हवाई उद्धार गरेको छ। सैनिक मुख्यालय जंगी अड्डाका अनुसार दिउँसो 5:30 बजेसम्म 30 जनाको उद्धार गरिएको हो। 10 भदौमा भोटेको सिबाडीपछि नेपाली सेनाले अहिलेसम्म 4,137 जनाको हवाई उद्धार गरेको जनाएको छ। जसमध्ये स्वदेशी 3,854 जना छन् भने 283 जना विदेशी नागरिक छन्। सप्तरी राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा भएको सुत्केरी प्रकरण छानबिन गर्न गठन भएको 2 समितिले काम थालेका छन्। प्रतिनिधि सभा बैठकलाई जानकारी गराउँदै स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रालय सहित जिल्ला प्रशासन कार्यालयले समेत समिति बनाएर काम थालेको जानकारी दिनुभएको हो। यो घटनालाई लिएर अस्पतालमा ड्युटीका कर्मचारीलाई समेत कामबाट हटाएर छानबिन भइरहेको उहाँको भनाइ छ। मन्त्री मेहता का अनुसार 30 वर्षीय बबिता पासवान भदौ 24 गते बिहान 2 बजे अस्पताल पुगेर अस्पताल भर्ना भएको र बिहान 4 बजेतिर गएर बाहिर गएर पौने 5 बजेतिर बच्चा जन्माउनु भएको थियो। छानबिन समितिले प्रतिवेदन दिएपछि कारवाही गर्ने मन्त्री मेहताको भनाइ छ।
1: यो घटनाको वास्तविक अवस्था के थियो? सेवाग्राही अस्पताल परिसरबाट बाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालबाट प्रदान गरिएको सेवामा कुनै कमी कमजोरी भएको थियो वा थिएन? यसका लागि छानबिन समितिले काम गरिरहेको छ। छानबिन प्रतिवेदन प्राप्त भए पश्चात दोषी देखिएकाहरूमाथि कानून बमोजिम कारवाही हुने नै छ। यस्तो अवस्था फेरि पनि दोहोरिन नदिन अस्पतालले प्रतिबद्ध व्यक्त गरिसकेको छ र मन्त्रालयले समेत अस्पताललाई सचेत गराइसकेको छ।
0: अध्यागमन विभागले आफ्नो विदेश भ्रमण सम्बन्धी विवरण नागरिक एपमै हेर्न सकिने जनाएको छ। यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिन सेवाग्राहीलाई विभागमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनुपर्ने बाध्यताको अन्त्य हुने विभागले जनाएको छ। अब खबर फटाफट।
2: सिद्धवनमा सयपत्री खेती विस्तार हुँदै पोहोर साल करिब 22 हेक्टरमा सयपत्री फूल खेती गरिएकोमा यसपालि 44 हेक्टरमा हुँदै स्याङ्जा गलेङ साथको सेनापुक र 11 को बुढाथोकी डाँडा जोड्ने गरी आँधी खोलामा झोलुङ्गे पुल निर्माण, यसअघि सेनापुकबाट सिद्धार्थ राजमार्ग पुग्न 1 घण्टा लाग्ने गरेकोमा पुल बनेपछि 10 मिनटमै आउजाउ। भोटेकोशी बाढीपछि संचार माध्यममा आएका 233 सामग्रीमा पत्रकारिता आचार संहिता उल्लङ्घन भएको प्रेस काउन्सिलको ठहर, आचार संहिता विपरीतका सामग्री तत्काल सच्याउन, हटाउन र सुधार गर्न निर्देशन दिँदा 19 अझै टेरेनन्। विदेश भ्रमणको विवरण नागरिक एपबाटै पाउन सकिने व्यवस्था, अब भ्रमण विवरण लिनका लागि विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनु पर्ने बाध्यताको अन्त्य हुने। म्याग्दी धौलागिरी साथको ताकम माविमा पढाइसँगै विद्यार्थीलाई तरकारी खेती गर्न पनि सिकाइँदै कक्षा 6-10 सम्मका विद्यार्थीलाई विद्यालयको 3 रोपनी जग्गामा तरकारी खेतीमा सहभागी गराइँदै भोटेकोशी बाढीपछि विस्थापित भएर काठमाडौँ आएका 132 बाल बालिकालाई गीता माता स्कूल डल्लोमा पढाउन सुरु, नागार्जुनको पहेँलो गुम्बामा राखिएका विद्यार्थीलाई कोशिश नेपालको झोला र पोसाकको व्यवस्था र विद्यालयसम्म ल्याउन र पुर्याउन एलआरआई स्कूलको गाडी व्यवस्था। र बागलुङमा 20 वर्ष उमेर नपुग्दै आमा बन्नेको संख्या बढ्दै अघिल्लो वर्ष किशोरी आमाको संख्या 308 गएको वर्ष 362 पुगेको स्थानीय स्वास्थ्य संस्थाको तथ्याङ्क।
0: नमस्कार।

नमस्कार, बीएबीएस कर्का रेडियो सुनिराख्नु भएको छ। अब भने यहाँहरूलाई म कार्यक्रम त्रिवेणीमा मिठा मिठा गीतहरू सुनाउनेछु। सदाझै आज पनि तपाईँहरूको यो निर्धारित समयमा हामी मिठा मिठा गीतहरू सुन्दै जानेछौँ र यस पटक भने म तीजका गीतहरू सुनाइरहेको छु। कार्यक्रमको शुभारम्भमा पनि एउटा मिठो गीत यहाँहरूले सुन्नु भएको थियो भने अब बाँकी समयमा पनि बीच बीचमा म तपाईँलाई तीजकै गीतहरू सुनाउनेछु र अन्य जनरका गीतहरू बाट पनि हामी भरपूर रूपमा मनोरञ्जन लिनेछौँ। आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई अर्को गीत सुनाउँदैछु, शैलेन्द्र प्रधानको स्वरमा कस्तो बेला। यो गीत स्वीकार्नुहोस्।

शैलेन्द्र प्रधानले गाउनुभएको मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो। बीएबीएस गोर्खा रेडियोबाट तपाई हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब भने आज कार्यक्रम त्रिवेणीमा हामी विशेष गरेर हामीलाई प्राप्त भएका केही सूचनाहरू तपाईँहरूको साथमा राख्दै जानेछौं। र यसै क्रममा सेकेन्ड जीआरको सिरमोर राइफलको डेली डेको प्रसंगमा हामी चर्चा गरौं। यस वर्ष भने डेली डे तपाईँहरूको विभिन्न लोकल एरियामा मनाउँदै हुनुहुन्छ र सबै एरियामा भने आइतबार 13 सेप्टेम्बरको दिनमा मनाउँदै हुनुहुन्छ। र यसै क्रममा सेन्ट्रल सेलिब्रेसन हुन गइरहेको छ एम्पायर हल ओल्डरसर्टमा, अनि त्यस्तै गरी नर्थ एरियामा बसोबास गर्ने जति सिरमोरिजहरू हुनुहुन्छ उहाँहरूले क्याट्रिक ग्यारिजन नर्थ योर्कमा मनाउँदै हुनुहुन्छ। यो पनि आइतबार 13 सेप्टेम्बरकै दिनमा हुनेछ। तपाईँहरूले थप जानकारीको लागि क्याप्टेन भक्त थापा एमबिओज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। अनि मिटल्यान्डको सेरोफेरोमा बस्ने सेकेन्ड जीआरका सिरमोरिजहरूले ननिटन टाउन सेन्टरमा आइतबार 13 सेप्टेम्बरको दिनमा मनाउँदै हुनुहुन्छ। थप जानकारीको लागि लेफ्टिनेन्ट रामबहादुर राणा एमबिईज्यूलाई सम्पर्क गर्नुहोला। अनि त्यसै गरी साउथ वेस्टमा बसोबास गर्ने सिरमोरिजहरूको लागि स्विन्डन एरियामा मनाउँदै हुनुहुन्छ। यो पनि आइतबार 13 सेप्टेम्बरको दिनमा। थप जानकारीको लागि मेजर गुप्तमान गुरुङ एमबिओ एमबिईज्यूलाई सम्पर्क गर्नुहोला। अनि साउथ इस्ट एरियामा बसोबास गर्ने सिरमोरी साथीहरू फोक्सटन केन्ट एरियामा आइतबार 13 सेप्टेम्बरको दिनमा तपाईँहरूले डेली डे मनाउँदै हुनुहुन्छ। थप जानकारीको लागि क्याप्टेन विष्णु सिंहज्यूलाई सम्पर्क गर्नुहोला। र सेन्ट्रल सेलिब्रेसनको लागि एम्पायर हल ओल्डरसर्टमा भने क्याप्टेन राजु गुरुङज्यूलाई तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। र यी सबै कार्यक्रमहरूमा तपाईँहरूको सहभागिताको लागि रेजिमेन्टल मफ्टी ड्रेस र ज्याकेट अनि बिग साइजको मेडल तपाईँहरूले लगाउन सक्नुहुनेछ। र सेन्ट्रल एरियाको लागि एन्ट्री फी भने 25 पाउन्ड तोकिएको छ। अन्य लोकेसनमा बसोबास गर्ने सिरमोरी साथीहरूले तपाईँहरूले त्यहाँको कन्ट्याक्ट पर्सनज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। ओके, यति भन्दै आउनुहोस् हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ।

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: EFBS गोर्खा रेडियो।

बीएबीएस कर्कारी रेडियो सुनिराख्नु भएको छ यहाँहरूले। आउनुहोस् आजको त्रिवेणी कार्यक्रमको पहिलो घण्टामा भने हामीले विभिन्न समाचारहरू तपाईँहरूको साथमा राखिरहेका छौं। यसै क्रममा यहाँहरूले धेरै पटक सुनिसक्नु भएको छ 19 सेप्टेम्बरको दिनमा हुन गइरहेको एनआरएनए कपको विषयमा। 9-a-side फुटबल टुर्नामेन्ट हो यो। फुटबल टुर्नामेन्ट हुन गइरहेको छ शनिबार 19 सेप्टेम्बरको दिनमा स्प्रिङ वेस्ट एकाडेमी फेल्थममा हुन गइरहेको छ। पोस्ट कोड TW137EF हो। यसमा विभिन्न क्याटेगोरिजमा तपाईँहरूले खेल्न सक्नुहुनेछ। मेन टिम अनि भेटरान र लेडिज टिम। मेन टिमको विनरले प्राप्त गर्नुहुनेछ 205। यसलाई फेरि सुन्नुहोस्, मेन टिमको विनरले प्राप्त गर्नुहुनेछ 2500 पाउन्ड भने रनर अपले 1200 पाउन्ड अनि भेटरान टिमको विनरले 1500 पाउन्ड भने रनर अपले 700 पाउन्ड र लेडिज टिमले भने विनरले 250 पाउन्ड पाउनेछन्। फ्री एन्ट्री रहेको छ लेडिजहरूको लागि। इन्जोय गर्नुहोला। र विभिन्न क्याटेगोरिजमा युथहरू 18 वर्षभन्दा माथिकाहरूले मेन टिममा भाग लिनेछन् भने भेटरान टिममा 36 वर्षभन्दा माथिकाले भाग लिन सक्नुहुनेछ। अनि लेडिज टिम तपाईँहरूलाई एकदमै वेलकम गरिएको छ। यहाँहरू सबै सबैलाई एकदमै गुड लक भन्न चाहन्छौँ। टप स्कोरर

मिठा मिठा तीजको गीतहरू सुनिराख्नु भएको छ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु, म रूपा। आज पनि हामीले विशेष गरेर यो कार्यक्रममा विभिन्न युनिटहरूबाट प्राप्त भएका सूचनाहरू, युनिट भन्नाले पनि तपाईँहरूको लोकल एरियाबाट भनौँ, र यसै क्रममा तपाईँहरूको लोकल एरियामा अनि विभिन्न रेजिमेन्टहरूले मनाउँदै आइरहनु भएका कार्यक्रमहरूको बारेमा हामीले चर्चा गरिरहेका छौँ। आउनुहोस् अब यसै क्रममा भने गोर्खा राइफल्स युके मेमोरियल हुन गइरहेको छ, 7th गोर्खा राइफलको कुराकानी हामी गरिरहेका छौँ। युके मेमोरियल अनावरण कार्यक्रम भने शनिबार 10 अक्टोबरको दिनमा बेलुकी 4 बजेदेखि रातको 10 बजेसम्म सेन्ट पल्स क्याथेड्रल लन्डनमा हुन गइरहेको छ। र यस कार्यक्रममा 250 देखि 300 जना 7GR-का मानिसहरूको सहभागिता रहने अनुमान गरिएको छ। यो स्मारक 7GR-का वीर सैनिकहरूको सेवा, बलिदान, योगदान अनि तपाईँहरूको गौरवशाली इतिहास र विरासतको स्थायी सम्मान तथा सम्झना हुनेछ भन्ने विश्वास गरिएको छ। र तपाईँहरू जति पनि ब्रिटिस आर्म फोर्सेस अथवा भूतपूर्व सैनिकहरू हुनुहुन्छ, उहाँहरूका परिवारप्रति बिएबिएसले हामीले यो सूचना तपाईँहरूलाई निरन्तर भनिरहेका छौँ। तपाईँहरू यो कार्यक्रममा सरिक भएर आफ्नो गौरवशाली इतिहासको, भनौँ न, विरासतको स्थायी सम्मान तथा सम्झनामा सहभागी हुनुहुनेछ भन्दै आउनुहोस् अब हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

बीएबीएस गर्ख रेडियोबाट तपाई हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। तपाईलाई मिठा मिठा तीजको गीतहरू सुनाइरहेको छु। हाम्रा आदरणीय श्रोताहरू यो तीजको गीतहरू सुनेर इन्जोय गर्नुहोला अनि तपाईँहरू सबै सबैलाई तीजको धेरै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र हामी कार्यक्रमको पहिलो घण्टाको करिब करिब अन्तिम चरणमा छौं। कार्यक्रमको दोस्रो घण्टामा पनि म तपाईँलाई तीजका गीतहरू सुनाउनेछु अनि हामीलाई प्राप्त भएका सूचनाहरू पनि राख्दै जानेछु। रेडियो सुन्दै गर्नुहोला। हामी समाचारपछि भेट्नेछौँ। अहिलेको लागि भने म तपाईँलाई तीजकै गीत सुनाउँछु। इन्जोय गर्नुहोला।

0: Live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Radio. Gorkha Radio.
3: प्रश्नको भोटेको सीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले 2,34 करोड बढी रकम लाग्ने अनुमान गरेको छ।
4: राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 18 विद्यालयहरू प्रभावित भएका छन्, जसमा 11 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन्। बाढीपछि त्यस क्षेत्रमा 9,000 भन्दा धेरै विद्यार्थी हरूको पठन पाठन अवरूद्ध भएको छ। संरचना पुननिर्माण तथा पठन पाठन सहज पार्न तत्काल 10,50,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। दीर्घकालीन पुनरुत्थानका लागि 2,23,82,17,000 रूपियाँ लाग्ने अनुमान छ। सरकारले प्रभावित विद्यार्थीका लागि सुनिश्चित भविष्य छात्रवृत्ति योजना पनि घोषणा गरिसकेको छ। नेपालका निजी स्कूलका विभिन्न 5 संघ संस्थाले पनि सरकारको आग्रहमा बाढी प्रभावित विद्यार्थीलाई छात्रवृत्ति 1 अर्ब रूपियाँ सहयोगको प्रतिबद्धता जनाएका छन्।
3: भोटेको सी बाढीपछि सो सम्बन्धी सामग्रीको संचार अनुगमनका क्रममा 233 आचार संहिता उल्लंघन भएका छन्।
4: प्रेस काउन्सिल नेपालले बाढीपछि संचार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमन गर्दा पत्रकारिताको आचार संहिता विपरीत 233 सामग्री सम्प्रेषण भएको भेटिएको हो। प्रेस काउन्सिलले सार्वजनिक गरेको संचार अनुगमन सम्बन्धी विवरण अनुसार बाढी सम्बन्धी सामग्रीमा पीड़ितको संवेदनशील अवस्थालाई उचित ध्यान नदिएको, अपुष्ट तथा भ्रमपूर्ण सूचना सम्प्रेषण गरेको, अतिरञ्जित ढंगले सामग्री प्रस्तुत गरेको तथा पत्रकारिताका स्थापित मूल्य मान्यताको पालन नगरेको लगायतका विषयमा आचार संहिता उल्लंघन भएको जनाएको छ। अनुगमनका क्रममा संचार माध्यमसँग सम्बन्धित 91, गैर संचार माध्यम 101 र पत्रकारसँग सम्बन्धित 41 सामग्री आचार संहिता भन्दा विपरीत रहेको भनेर पहिचान गरिएको विवरणमा उल्लेख छ। काउन्सिलले आचार संहिता उल्लंघन गर्ने सामग्रीका सम्बन्धमा सम्बन्धित संचार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आवश्यक सुधार तथा सच्याउन निर्देशन दिएको समेत जनाएको छ।
3: नेकपाका सांसद वर्षमान पुनले सरकारलाई डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्न चेतावनी दिनुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुन,
5: सरकार सच्चियोस्, दम्भी र अहंकारी शैलीमा सुधार गरोस्, विनम्र हुनुहोस्, सबैको अस्तित्व स्वीकार गर्नुहोस्, डर त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुनुहोस्। लोकतन्त्रमा आवधिक निर्वाचन मार्फत जित हार भइरहन्छ, सधैँका लागि सत्तामा आएको भ्रम नपर्नुहोस्। अरूका कुरामा विश्वास लाग्दैन भने तपाईँको कार्यालयको भित्तामा झुन्ड्याइएका पूर्व प्रधानमन्त्री र पूर्व मन्त्रीका तस्विर एकपटक हेर्नुहोस्, हेर्नुभयो भने पनि सत्य स्वीकार गर्ने शक्ति प्राप्त हुनेछ।
3: उहाँले सप्तरी राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा भएको सुत्केरी प्रकरणलाई जोड्दै सरकार पूर्ण रूपमा असफल भएको दावी गर्नुभएको छ।
5: चुनावी भाषणका बेला भोट माग्न जान प्रधानमन्त्रीले मतदातासँग अब खल्तीमा पैसा नहुने निशुल्क उपचार पाउँछ, पैसा नहुनेले पढ्न पाउँछु भन्नुभएको भिडियो क्लिप सार्वजनिक सञ्जालमा छरपष्ट भएको पक्कै देख्नुभएको होला। तर सरकारमा गएपछि स्वास्थ्य, शिक्षा र घरेलु खपतको बिजुलीमा अतिरिक्त कर थोपरेर जनताको धार सेक्ने काम भयो, के सही छ? प्रसव पीडामा रहेकी आफ्नी श्रीमती चढेको महानगरको गाडी ट्राफिक प्रहरीले रोक्दा सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई एउटा गरिब महिलाले पैसाको अभावमा सडक पेटीमा शिशु जन्माएको विषयमा किन मौन बसेको भन्दै आम मानिसले प्रश्न गरिरहेका छन्। यो जानकारी छ कि छैन? सरकारप्रति जनतामा कुन तहको असन्तोष र आक्रोश पैदा भएको छ भन्ने कुरा बुझ्न ताजा जानु पर्दैन। यही सम्मानित सदनमा सत्ता पक्षकै मान्यजीहरूले दिनुभएको अभिव्यक्ति काफी छ।
3: नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले आफूलाई समेत बलात्कारको धम्की आएको भन्दै साइबर बुलिङ गर्नेमाथि कड़ा कार्यवाहीको माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बराल,
6: सम्माननीय सभामुख महोदयलाई मार्फत म सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। साइबर बुलिङ किन यस्तो समयमा? अरूको उदाहरण छैन, मलाई नै बलात्कार गरेर मारिदिन्छु भन्ने मेसेज हजारौं छन्। सरकार त्यहाँ उद्धार छिटो हुनुपर्छ भन्ने कारणले हामीले साइबर बुलिङ हुनुपर्ने? म सभामुख मार्फत सरकार लाई ध्यान आकर्षण गराउन माग गर्दछु। आजदेखि साइबर बुलिङ हजारौं यहाँ भएको महिला र यहाँ भित्र भएको संसदलाई यस्ता शब्दहरू आजबाट लेख्नेलाई कारवाही गर सरकार, होइन भने हिजो तिमीहरूले नै सिकाएको कुराहरू हो आज अन्त्य गर्नुपर्छ। 90% ताली गर्ने घण्टीका पछाडि चिन्ह राखेर साइबर बुलिङ भइरहेका छन्। यो ध्यान आकर्षण गर्ने कि नगर्ने?
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

बीएबीएस कर्का रेडियो सुनिराख्नु भएको छ। हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसक्यौं। कार्यक्रम त्रिवेणीको दोस्रो घण्टामा तपाईँलाई स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको र कार्यक्रमको दोस्रो घण्टामा पनि हामीले तीजका मिठा मिठा गीतहरू सुन्नेछौं। तीज तपाईँहरूको विभिन्न लोकल एरियामा मनाइराख्नु भएको छ। सम्पूर्ण दिदीबहिनीहरूलाई तीजको धेरै धेरै शुभकामना छ। आउनुहोस् अब हामी यो तीजको शुभकामना बाँड्दै हामीलाई प्राप्त भएका सूचनाहरू पनि राख्दै जाउँ। तपाईँहरूले कुनै कुनै एरियामा भने हाम्रा दिदीबहिनीहरूले तीज मनाइसक्नु भएको छ र बाँकी स्थानहरूमा पनि तीज मनाउने क्रम जारी नै रहेको छ। यसै क्रममा तीज मनाउँदै हुनुहुन्छ तमु पे लुसङ युकेले पनि 26 सेप्टेम्बरको दिनमा, शनिबार 26 सेप्टेम्बरमा बेलुकी 10 बजेसम्म यो कार्यक्रम तपाईँहरूले एकदमै तामझामको साथमा रमाइलो गर्न सक्नुहुनेछ। 12 बजे सुरु हुनेछ रेडिङमा तपाईँहरूले यो कार्यक्रम मनाउँदै हुनुहुन्छ र यसका आकर्षक पक्षहरू पनि छन्। राफल ड्र हुँदैछ, उत्कृष्ट नृत्य चयन पनि गरिएको छ, विजेताहरूलाई टफ 4 क्राउन र विशेष पुरस्कार पनि रहेको छ। अनि तपाईँहरूले ज जसले राम्रो नृत्य प्रस्तुत गर्नुहुन्छ यो तीजामा खानापिना त छँदैछ र नाच्नुको पनि अर्को छुट्टै मजा छँदैछ। तपाईँहरू नाचेर इन्जोय गर्नुहोला र साथमा पुरस्कार पनि जित्नुहोला भन्दै अब हामी अर्को मिठो गीत सुनाउँ।

बीएबीएस कर्खा रेडियोबाट कार्यक्रम त्रिवेणीको दोस्रो घण्टामा हुनुहुन्छ तपाईँ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको र हाम्रा दिदीबहिनीहरूलाई तीजको पनि धेरै धेरै शुभकामना छ। अनि यो वर्ष तपाईँहरूको तीज कार्यक्रम के भयो, कस्तो भयो, तपाईँको पनि कुनै सुझाव सल्लाह र प्रतिक्रिया छ भने प्रतिक्रियाको लागि तपाईँहरूले बीएबीएस कर्खा रेडियोमा हामीलाई पठाउन सक्नुहुनेछ। हामी तपाईँका विचारहरू सेयर गर्दै जानेछौँ। विशेष गरेर हाम्रो लाइभ कार्यक्रमहरूमा तपाईँहरूसँगको रमाइलो भलाकुसारी पनि हुनेछ। अहिलेको लागि भने मिठा मिठा गीतहरू सुन्ने क्रममा अनि हामीलाई प्राप्त भएका सूचनाहरू पनि म तपाईँहरूको साथमा राख्दै आइरहेको छु। यसै क्रममा हामीलाई अर्को सूचना पनि प्राप्त भएको छ श्रोता। तितवर्थ नेप्लिस कम्युनिटीको दशैं सेलिब्रेसन पार्टी हुन गइरहेको छ। शनिबार 17 अक्टोबरको दिनमा तितवर्थ सिभिक सेन्टरमा दिनको ठिक 4 बजेदेखि रातको 12 बजेसम्म हुँदैछ। तपाईँहरू सबैलाई दसैँको पनि शुभकामना छ। यो तीज सँगसँगै हाम्रो दसैँ पार्टी पनि भनौँ न दसैँ चाडपर्व पनि भित्रिसकेको छ। अनि बेलायतका विभिन्न स्थानहरूमा दसैँ पार्टीहरू तपाईँहरूको आफ्नो लोकल कम्युनिटीमा दसैँ पार्टी पनि मनाउँदै हुनुहुन्छ। तपाईँहरू सबैलाई अग्रिम रूपमा दसैँको पनि धेरै धेरै शुभकामना भन्दै आउनुहोस्। अहिलेको लागि भने म तपाईँलाई अर्को एउटा सुमधुर गीत सुनाउँछु। यो गीत सुनेर इन्जोय गर्नुहोला।

0: BFBS Gorkha Radio.
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ. युके

अब यो गीतपछि भने हामी तीजकै गीतहरू सुन्नेछौँ श्रोता. र तीजको कुराकानी गर्नुपर्दा तपाईँहरूलाई थाहा छँदैछ तीजमा खानापिना त छँदैछ होइन, र त्यसको अलावा सामान्यतया दरको रूपमा हामीले खाने तीजको समयमा विभिन्न प्रकारका परिकारहरू छन्. पहिले पहिलेको समयमा भने दुध राखेर तयार पारिएको ढकनी अनि चाम्रे कुराउनी आदि इत्यादि खाइन्थ्यो होइन. कसैले खिर खान्छन् भने कसैले ढकनी र चाम्रे खाने चलन पनि छँदैछ. र पुरा पूर्वकालदेखि नै दरको रूपमा जे खाना खाइन्थ्यो त्यो खाना अहिले पनि महिलाहरूको लागि एकदमै राम्रो एक्सपेन्सिभ अथवा लग्जरियस खानामा गनिन्छ. र यो तीजको बेलामा एकदमै मिठो र भनौँ न रमाइलो तरिकाले खाने अनि त्यसमा पनि अत्यन्तै मिठो तरिकाले बनाएर विभिन्न परिकारहरू खाइन्छ र पाचन प्रणालीमा पनि समस्या निम्त्याउन सक्ने भएको हुनाले अन्तिममा दही खाएर पाचन प्रक्रिया सबल बनाउने विश्वास पनि गरिन्छ. र घिउ र दुधबाट बनेको ढकनी होस् चाम्री होस् होइन अथवा विभिन्न किसिमका खाना परिकारहरू पुलाउ नै किन नहोस् र यी सबै खानाले मान्छेलाई तागत दिने शक्ति राख्छ र त्यसमा एकदमै पोषणविदहरूले पनि यस्तो खाना खानु स्वास्थ्यको लागि राम्रो हो भनेका छन्. सायद हाम्रा विभिन्न स्थानमा हुनुभएका नेपाली दिदी बहिनीहरू दाजुभाइहरूले पनि खानुभयो होला होइन. विशेष गरेर यो दिदी बहिनीको तिज हो र यसमा दाजुभाइहरूले पनि यो खाना खाँदा खासै फरक पर्दैन, जसले पनि खान सक्नुहुन्छ इन्जोय गर्नुहोला भन्दै आउनुहोस् अबको समयमा हामी तिजको अर्को गीत सुनौँ.

हजुर, तीजाको गीतहरू सुनिरहँदा तपाईँहरूलाई थाहा छ यो तीजाको समयमा व्रत पनि बसिन्छ। तीजाको व्रतमा मात्रै होइन, दर खाने प्रश्नहरू पनि आउन सक्छन्। होइन, हिन्दूहरूको व्रत बस्ने अनेक पर्वहरू हुन्छन् तर अरूमा दर खाने चलन छैन, तीजामा मात्रै दर खाने चलन छ। र फेरि सदस्यहरूले पनि भन्न सक्छन् कि अन्य घर परिवारका नयाँ सदस्यहरू भनौँ न, अहिलेका नयाँ जेनजीहरूले यो तीजाको बेलामा दर पनि खाने अनि व्रत पनि राख्ने के कसको लागि हो भन्न पनि सक्छन्, होइन? र कति जेनजीहरूलाई त थाहा पनि छ, भनौँ न अहिलेका यङ लेडिजहरूलाई थाहा छ व्रत बस्नुको कारणहरू पनि। र व्रतको समयमा महिलाहरूले पानी फलफुल जस्ता खाना खाएर बस्छन् भने तीजाको व्रतमा पानी पनि खानु हुँदैन भन्ने एउटा विश्वास गरिन्छ। तर स्वास्थ्यको हिसाबले तपाईँले पानी पिउन मन लागेको छ, खान सक्नु भएन अथवा व्रत बसिराख्नु भएको छ, तपाईँ एकदमै कमजोरी हुनुभयो भने त्यो अवस्थामा पनि तपाईँलाई खान सक्नुहुन्छ। सबैभन्दा ठुलो कुरो त तपाईँको हेल्थ हो र विश्वास एकातिर छ, अर्को कुरा तपाईँको हेल्थ हो। र तीजाको व्रतमा भोलिपल्ट पनि अगस्त्यको पूजा गरेर खाना खाने चलन पनि छ। तीजाको व्रत अरू व्रतको तुलनामा अलिकता कडा र फरक हुने भएकोले पनि दरको चलन यही एउटा व्रतमा मात्रै चलेको हो कि भन्ने विश्वास पनि गरिन्छ। र आखिर दर कति बेला खाने त यो कुरा चाहिँ विवादित हुनसक्छ। फरक फरक प्रसङ्गलाई हेर्ने हो भने पनि कतिपय महिलाहरूले बिहान सूर्योदय अघिसम्म खाने गरेको तर्क पनि सुनिन्छ। जस्तो कि तीजाको दिनमा सूर्योदय हुनुभन्दा अगाडि, भनौँ न उज्यालो हुनुभन्दा अघि रातको समयमा पनि उठेर भोलि एकदमै निराहार व्रत बस्नुपर्छ भनेर त्यति बेला खाएको पनि हामी सुन्छौँ, होइन? कसैले मध्यरातसम्म 12 बजेसम्म खान सकिन्छ भनेको पनि हामी सुन्छौँ। आखिर यो सबै कुरा तपाईँको विश्वास हो, तपाईँको हेल्थ हो, तपाईँको इच्छा हो, होइन? अब बेलुकी कि पनि खाना खाने अनि रातमा पनि उठेर खान सकिन्छ या सकिँदैन? ओके, तपाईँहरूलाई यो कुराहरू पहिले पहिलेको कथाहरूमा, शास्त्रहरूमा अनि पहिले पहिलेका हजुरआमाहरूले भनेको कुरामा विश्वास गरिन्छ भने यस्ता कुराहरू थिए भनेर मैले तपाईँलाई जस्ट एउटा जानकारी मात्रै गराएको। श्रोता, आउनुहोस् अबको प्रस्तुतिमा हामी अर्को गीत सुनौँ।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि, र भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

बीएबीएस कर्क रेडियोबाट तपाई हुनुहुन्छ त्रिवेणी कार्यक्रममा। हामी त्रिवेणी कार्यक्रमको करिब करिब अन्तिम चरणमा आइपुगेका छौं र यहाँहरूले आजको दिनमा विशेष गरेर कार्यक्रम त्रिवेणीमा तीजका गीतहरू सुन्नुभयो र अन्य जनरका गीतहरू पनि मैले तपाईँहरूको साथमा राखेको थिएँ। आशा छ यहाँहरूले इन्जोय गर्नुभयो होला र यसरी नै कार्यक्रम त्रिवेणीको दुई घण्टाको समय अवधिभर हामीलाई साथ दिनुभयो, सहयोग गर्नुभयो भनौँ न। यो कार्यक्रम सुनेर तपाईँहरूले पनि तीजका मिठा मिठा गीतहरू सुनेर रमाइलो महसुस गर्नुभयो होला र देशमा परेको यो जटिल परिस्थिति छँदैछ, बाढी पहिरोले धेरै तहस नहस बनाएको छ, धेरैको ज्यान धन गएको छ र पनि यो तीजको समयमा हामीले तपाईँहरूलाई केही मिठा मिठा गीतहरू सुनायौं। यो गीतहरू सुनेर तपाईँहरूले रमाइलो महसुस गर्नुभयो होला भन्दै आजको कार्यक्रम त्रिवेणीबाट म रूपा राणा पनि बिदा चाहन्छु। तपाईँको बाँकी पल सुमधुर रहोस्। नमस्ते, बाई।

0: The Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: दूरसंचार प्राधिकरणले भोटेको सिबाडी प्रभावितका लागि 15 करोड रुपियाँ सहयोग गरेको छ। प्राधिकरणले अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा रकमको चेक हस्तान्तरण गरेको हो। प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न 15 करोडको चेक अर्थमन्त्री डाक्टर सोनिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो। यस्तै गण्डकीका यातायात व्यवसायीले भोटेकोसी बाढीबाट प्रभावितहरूको उद्धार र राहतका लागि 27,35,000 बढी रकम सहयोग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिमा आबद्ध विभिन्न यातायात कम्पनी र समितिबाट रकम संकलन गरिएको हो। छोराछोरी जन्माएपछि केही गरौंला भन्ने सपना साँचेका तर पछि देवघाट वृद्धाश्रममा बस्नु परेका ज्येष्ठ नागरिकलाई बुबाको मुख हेर्ने दिन खासै नौलो लागेको छैन। देवघाट वृद्धाश्रममा आश्रित वृद्ध वृद्धाको जीवन र अनुभव समेटिएको अनिल ढकालको रिपोर्ट।
4: वृद्ध अवस्थामा छोराछोरीको माया ममता अनि आड भरोसा हुनुपर्नेमा कतिपयको भने त्यो भरोसा टुटेर सन्तान सुखबाट वञ्चित हुनु परेको छ। यस्तै मध्येका एक काभ्रे मण्डन देवपुर नगरपालिकाका भोलानाथ भारती
5: होइन यहाँ आनन्द छ, सन्तानसँग रमाउने बेलै भएन मेरो।
6: किन
5: रमाउने बेलै आएन? अब ती कुरा नगरौँ, मलाई एकदम आत्मा दुख्छ।
4: खाई नखाई गरेर हुर्काएका सन्तानले गरेको व्यवहार सम्झिँदा आँसु थामिँदैन। सन्तानको रेखदेखमा रहनुपर्ने बेला तिनै सन्तानको व्यवहारले मन अमिलो बनाउँछ। चारवाई छोरा भए पनि गैंडाकोटका चेतना ढकाल 78 वर्षको उमेरमा वृद्ध आश्रममा हुनुहुन्छ।
7: ल्याउ भन्छन् खालि तान्छन्, ल्याउ भन्छन् तान्छन्। उनीहरूसित बस्न पनि ठिक छैन, म एक्लै भने भन्दा त यही बात
4: पारिवारिक किचलो त कोही सन्तानको व्यवस्थाको कारण वृद्ध आश्रममा बस्नु परेको छ। आफ्नै सन्तानको समय नभएपछि वृद्ध आश्रम बस्नुको विकल्प रहेन। तिनै मध्येका एक भरतपुरका हर्क बहादुर तामाङ।
8: यहाँ जाँदाखेरि अब जाने कहाँ जाने, ठिकै छ यहाँ बसिने त्यति हो, उहाँ बसिने त्यति होइन, एकमुठी सास सम्झिन मात्रै।
4: सन्तानले समय दिन नसकेपछि शान्तिको खोजीमा वृद्ध आश्रममा बास भएको छ।
3: बेलायती सैनिकले प्रयोग गर्ने SA-80 राइफल प्रतिस्थापन गर्ने रक्षा मन्त्रालयको ग्रेभन परियोजनामा कम्पनीहरूको प्रतिस्पर्धा देखिएको छ। प्रतिस्पर्धामा सामेल एउटा कम्पनीको M-8 राइफलको अवस्था हेर्न BFPS फोर्सेस न्यूजले पहुँच पाएको छ। कम्पनीको मुख्यालयमा रहेको अमेरिकाको न्यू ह्याम्पसायरमा पुगेकी BFPSकी श्यान ग्रसेक मेलबर्नको रिपोर्ट।
9: This is the sound of the M8.
10: You're going to be the first journalist to ever fire the M8. Honestly, not a lot of people have shot it. This is a US Army only thing.
9: Adam Agri is SIG SAO's director, technical sales and support, and explains how the M8 evolved from its predecessor, the M7.
10: It is the shorter version of the M7. It's lighter and shorter and more compact. Keeping lethality is up.
9: The SA-80 was originally introduced back in the 1980s.
11: I don't think the SA-80 is a bad system. I think it's just, it's older, right? And at the time, it was cutting edge.
9: Whichever rifle the MOD chooses, personnel tell me they want one that's lightweight, that's easy to clean, that's adaptable, and can be used by left-handed shooters.
3: गत हप्ता यमनमा लडाईँ चर्केपछि हजारौं मानिस घरबाट विस्थापित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ। केही दिनमै यो संख्या दुब्बरभन्दा बढी भएको राष्ट्रसंघको भनाइ छ। लडाईँ चर्किएपछि कम्तीमा 46,000 मानिस विस्थापित भएका अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ। वर्षौंदेखि उत्तरी यमनका ठूला भागमा नियन्त्रण जमाएका इरान समर्थित हुथीहरूले गत हप्ता साउदी समर्थित सरकारी सेना विरूद्ध आक्रमण शुरू गरेका छन्। यो लडाईँमा सयौं मानिस मारिएका छन्। राष्ट्रसंघीय निकायले यही मंगलबारसम्म यो संख्या करिब 18,500 बताएको थियो। साउदी अरबले यमनमा दर्जनौं हवाई आक्रमण गरेको छ। हुथी संचार माध्यमका अनुसार पछिल्ला दुई आक्रमण मोसा विमानस्थलमा भएका छन्। अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार पश्चिमी तट र ताई क्षेत्रमा मानिसहरू विस्थापित भएका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार गैराती मोचा शहरबाट ठूलो संख्यामा मानिसहरू आफ्ना सामान लिएर निस्केको देखिएको छ। हुतीसम्मले रणनीतिक महत्वको लाल सागर स्थित बन्दरगाह सर मोखा आफ्नो नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएका छन्। अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो BFBS कुलकर्म रेडियो हो।

0: pe line buddy
1: on air
0: atma
1: ani smart speaker ma ban hos
2: play bfbs
0: you bfbs gorkha radio ho
1: gorkha radio
3: पैसाको अभावमा सप्तरीकी एकजना महिलाले सरकारी अस्पताल बाहिर सड़क पेटीमा बच्चा जन्माउनु परेपछि प्रधानमन्त्री बालेन्द्र शाहमाथि सदनदेखि सामाजिक सञ्जालमा समेत आलोचना बर्सिन थालेको छ।
4: विशेष गरी प्रधानमन्त्री शाहले चुनावी सभामा गरेको भाषण यति बेला आलोचनाको केन्द्रमा परेको हो। चुनाव अघिको धनगढ़ी सभामा शाहले गोजीमा पैसा नहुनेले पनि उपचार पाउने एजेन्डा सुनाउँदा दर्शक समर्थकले हुटिङ गरेका
5: थिए। दिल्ली छकालै एउटा सुइना देखेका थिए। सुदूरपश्चिम बनेको देश बनेको त्यो सपना पूरा गर्ने हो र त्यो पूरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो। भोराजी बुझाएछौ कि नै? खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा।
4: पहिलो चुनावी सभामा दिएको यही आश्वासन अहिले सुत्केरी प्रकरणपछि प्रधानमन्त्री शाहलाई आलोचनाको गल्पासो बनेको छ। आज प्रतिनिधि सभा बैठकमा राप्रपा सांसद खुशबु ओलीले बालेनको त्यही भाषण समातेर जवाफ माग्नु भएको छ।
6: गोजीमा पैसा नहुनेले उपचार पाउनु पर्छ, त्यो हाम्रो एजेन्डा हो भनेर प्रधानमन्त्री बालेन्द्र शाहले चुनावको नारा दिनुभएको थियो। बबिताको श्रीमानसँग 2000 रुपियाँ थियो, 1200 रुपियाँ नपुगेपछि पैसा खोज्न जाने क्रममा सँगै निस्किएकी श्रीमतीले अस्पतालको पेटीमा बच्चा जन्माइन्। म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, तपाईँले घोषणा गर्नुभएको एजेन्डाको कार्यान्वयनमा राज्य कहाँ उभिएको छ?
4: सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि शाहमाथि प्रश्नै प्रश्न उठाएका छन्। अभिनेत्री रिचा शर्माले चुनावको भाषण सम्झाउँदै शाहसँग भाषणमा होइन सड़कमा प्रमाण चाहिन्छ, सरकार गरिबको उपचार अधिकार कहिले व्यवहारमा आउँछ भनेर प्रश्न गर्नुभएको छ। कांग्रेस नेता अजय बाबु शिवाकोटीले बालेनको एजेन्डाले जितेको दिन पैसा नहुँदा अस्पतालबाट निकालिएकी आमाले सड़कमै बच्चा जन्माइन्, जय होस्ती आमा र बच्चाको भनेर लेख्नु भएको छ। सुरेश शाह नामका फेसबुक प्रयोगकर्ताले त्यो एजेन्डा कहाँ गयो सरकार भन्नुभएको छ। फेसबुककै अर्की प्रयोगकर्ता रिजा काफ्रेले 2500 नहुँदा एउटी आमाले अस्पताल बाहिर सड़कमा बच्चा जन्माउनु पर्यो, एजेन्डा सुन्दर छ तर यसको अर्थ तब हुन्छ जब गरिबले अस्पतालको ढोकाबाट उपचार नपाई फर्कनु पर्दैन भन्नुभएको छ। अविनाश चौधरी नामका फेसबुक प्रयोगकर्ताले कस्तो गजबको फ्री उपचार रहेछ, भाषणमा निशुल्क, अस्पतालको गेटमा शुल्क, भाषणमा गरिबको अधिकार, सड़कमा गरिबको बेइज्जत भन्नुभएको छ। प्रतिनिधि सभा बैठकमा पूर्व अर्थमन्त्री नेकपा सांसद वर्षमान पुनले सरकार विफल भएको टिप्पणी गर्नु भएको छ।
7: चुनावी भाषणका बेला भोट माग्न जान प्रधानमन्त्रीले मतदातासँग अब खल्तीमा पैसा नहुने निशुल्क उपचार पाउँछ, पैसा नहुनेले पढ्न पाउँछु भन्नुभएको भिडियो क्लिप सार्वजनिक सञ्जालमा छरपष्ट भएको पक्कै देख्नु भएको होला। प्रसव पीडामा रहेकी आफ्नी श्रीमती चढेको महानगरको गाडी ट्राफिक प्रहरीले रोक्दा सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई एउटा गरिब महिलाले पैसाको अभावमा सड़क पेटीमा शिशु जन्माएको विषयमा किन मौन बसेको भन्दै आम मानिसले प्रश्न गरिरहेका छन्। यो जानकारी छ कि छैन? सरकारप्रति जनतामा कुन तहको असन्तोष आक्रोश पैदा भएको छ भन्ने कुरा बुझ्न ताजा जानु पर्दैन? यही सम्मानित सदनमा सत्ता पक्षकै मान्यजीहरूले दिनुभएको अभिव्यक्ति काफी छ।
4: सप्तरीकी 30 वर्षीय बबिता पासवान अस्पताल बाहिर सड़क पेटीमै सुत्केरी भएको घटनामा सरकारले छानबिन गर्दैछ।
3: अब खबर फटाफट।
4: चितवनमा सयपत्री खेती विस्तार हुँदै पोहोर साल करिब 22 हेक्टरमा सयपत्री फूल खेती गरिएकोमा यसपालि 44 हेक्टरमा हुँदै स्याङ्जा गलाङ 7 सेनापुक र 11 बुढाथोकी डाँडा जोड्ने गरी आँधी खोलामा झोलुङ्गे पुल निर्माण, यसअघि सेनापुकबाट सिद्धार्थ राजमार्ग पुग्न 1 लाग्ने गरेकोमा पुल बनेपछि 10 मिनटमै आउजाउ। भोटेकोशी बाढीपछि संचार माध्यममा आएका 233 सामग्रीमा पत्रकारिता आचार संहिता उल्लङ्घन भएको प्रेस काउन्सिलको ठहर, आचार संहिता विपरीतका सामग्री तत्काल सज्याउन, हटाउन र सुधार गर्न निर्देशन दिँदा 19 अझै टेरेनन्। विदेश भ्रमणको विवरण नागरिक एपबाटै पाउन सकिने व्यवस्था, अब भ्रमण विवरण लिनका लागि विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने वा भौतिक निवेदन बुझाउनु पर्ने बाध्यताको अन्त्य हुने। म्याग्दी धौलागिरी 7 ताकम माविमा पढाइसँगै विद्यार्थीलाई तरकारी खेती गर्न पनि सिकाइँदै कक्षा 6-10 विद्यार्थीलाई विद्यालयको 3 रोपनी जग्गामा तरकारी खेतीमा सहभागी गराइँदै भोटेकोशी बाढीपछि विस्थापित भएर काठमाडौँ आएका 132 बाल बालिकालाई गीता माता स्कूल डल्लोमा पढाउन शुरू, नागार्जुनको पहेँलो गुम्बामा राखिएका विद्यार्थीलाई कोशिस नेपालको झोला र पोसाकको व्यवस्था र विद्यालयसम्म ल्याउन र पुर्याउन एलआरआई स्कूलको गाडी व्यवस्था। र बागलुङमा 20 वर्ष उमेर नपुग्दै आमा बन्नेको संख्या बढ्दै अघिल्लो वर्ष किशोरी आमाको संख्या 308 गएको वर्ष 362 पुगेको स्थानीय स्वास्थ्य संस्थाको तथ्याङ्क।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: ग्रीन आर्मी नेपाल विरुद्ध सर्वोच्चमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्द राम परियार र विष्णु वरसिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटमा ग्रीन आर्मी नेपालका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पनि विपक्षी बनाइएको छ। हिजो दायर भएको रिटको पहिलो पेशी आउँदो सोमबारका लागि तोकिएको छ। ज्ञासभाको विषयलाई लिएर रासोपा सांसद आशिका तामाङले सरकारमाथि आक्रोश पोख्नु भएको छ। ग्यास माफियाको प्रभावमा परेर मन्त्री फेरेको समेत उहाँको आरोप छ। प्रतिनिधि सभामा तामाङले सरकारमाथि आक्रोश पोख्दा रासोपा सांसदहरूले नै टेबल ठोकेर समर्थन गरेका छन्।
1: मलाई दिनमा हजारौं कल आउँछन्, आशिका दिदी पसलमा ग्यास छ तर पसलले ग्यास बेच्न मान्दैनन्, यो त लासामा सुन्छ कान मेरो बुच्चै छ जस्तो भएन र सभामुख महोदय, के यो देशमा सरकार भन्दा ठुलो माफिया नै हो त? पसलमा ग्यास हेर्दै भोक भोकै जनता बस्नु पर्ने दिन हेर्न नै हामीलाई जनताले दुई तिहाईको मत दिएर पठाएको हो त? यदि साँच्चीकै ग्यास छैन भने आज नै, अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनु पर्यो र जनतालाई दाउरा खोजी भात पकाएर खाऊ भनेर भन्न सक्नु पर्यो। होइन भने महिने पछि ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ सभामुख महोदय।
0: रासोपाकै अर्का सांसद खगेन्द्र सुनारले समेत सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु भएको छ। पछिल्लो समय नेपाल प्रहरीका आईजीपीमाथि खनिँदै आएका सांसद सुनारले हिजोको बैठकमा प्रधानमन्त्रीको नियतमाथि नै प्रश्न उठाउनु भएको हो।
2: सामान्य आरोपको भरमा अहिलेसम्म तीनजना मन्त्री बर्खास्तमा परिसक्नु भएको छ, तर करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ। करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन? उनीमाथि छानबिन किन भइरहेको छैन? के कारणले उनलाई बचाइराखिएको छ? यो सम्मानित सदन मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ, यो बारेमा सचेत हुनुपर्छ।
0: रासोपा सांसद अनुष्का श्रेष्ठले राजदूत नियुक्ति गर्दा जलवायु कूटनीतिमा काम गर्न सक्ने क्षमता भएकालाई अघि सार्न सरकारलाई सुझाव दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठ,
3: हालैको भयानक हिमालयन सुनामीले देखाइसकेको छ कि जलवायु संकट हाम्रो वर्तमानको वास्तविकता बनिसकेको छ। हामीले अन्तर्राष्ट्रिय मञ्चमा क्लाइमेट जस्टिसको आफ्नो स्ट्याण्ड बलियोसँग राख्ने अप्रोच लिएका छौं र लस एण्ड ड्यामेज फण्डसँगको हाम्रो इंगेजमेन्ट पनि अघि बढ़िरहेको छ। हिजो पनि जवाफ आएको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज उठाउनु राम्रो हो, आवश्यक हो, तर त्यतिमै रोकिनु भने हुँदैन। हामीले